0: कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: California.
1: Extreme energy drink.
2: के तपाई निशुल्क जापानीज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानीज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बीसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
5: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
6: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
5: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
6: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
5: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 066-520-19, 066-520-370 वा 590-370 जानकारी गराउनुहोस्।
6: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
7: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग, बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल, बेसी सहर।
8: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
7: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिकरी, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा क्लिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
8: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल।
7: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
8: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
7: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग, बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल, बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 066-520-152,
8: मोबाइल 97460-00454।
7: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
9: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
10: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
9: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
11: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 066-520-497।
9: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
12: अया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
13: ए दिदी, कति अया अया भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
12: जान त जाने, बरु कहाँ जाने होला खै?
13: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
9: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ।
0: प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक बेसीसहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 9865000271 र 9805067272।
14: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
15: Extreme energy drink. Taste the difference. Feel the energy.
16: Marsang DFM 95 MHz.
17: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी मदन पौड्यालसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
18: आज 2083 साल भदौ 6 गते शनिबार, सन् 2026 अगस्त 22 तारीक, साउन शुक्ल पक्षको दशमी तिथि।
19: काया कैरन का साथ मा
20: किसान पाइप प्रोडक्ट्स प्राली
19: राष्ट्र कुसान किसान
20: अ कम्प्लीट पाइपिंग सोल्युशन्स।
17: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
18: सार्वजनिक सेवा प्रवाहलाई छिटो छरितो र पारदर्शी बनाउने सरकारको कार्ययोजना, विदेशमा रहेका नेपालीलाई मताधिकार बारे तेस्रो पटक अध्ययन गर्दै निर्वाचन आयोग।
17: स्टीलका भाँडा निर्यातमा झण्डै 100 गुणा वृद्धि, मध्य पूर्वमा डीडीसीको घिउ निर्यात शुरू।
18: गुल्मीमा मकैको ढोँडबाट उखु जस्तै गुलियो खुदो र गुड बनाउने प्रयोग सफल, नयाँ प्रयासले किसानको आमदानी बढाउने अपेक्षा।
17: एल निनो अहिलेसम्मकै शक्तिशाली हुने बेलायती मौसम कार्यालयको पूर्वानुमान, विश्वव्यापी तापक्रम बढ्ने र चरम मौसमी अवस्थाको जोखिम।
18: र कर्नाटकसँगको अभ्यास खेलमा नेपालको लगातार दोस्रो जित, प्रिमियर लीगको नयाँ सिजन शुरू, उद्घाटन खेलमा आर्सेनलको विजयी शुरूआत।
21: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
22: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
21: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
22: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
21: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
22: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।

0: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रंगीन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वॉल क्लॉक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड

0: भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ। फोन 01-590-61-89 मोबाइल 97-072-540-89।
1: काया कैरनमा अब खबरको सिलसिला। सरकारले सार्वजनिक सेवा प्रवाहलाई छिटो छरितो र पारदर्शी बनाई एक महिनाभित्र नागरिकको सन्तुष्टि अभिवृद्धि गर्न सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना 2083 ल्याएको छ। यसले एक महिनाभित्र नागरिकमा सेवाप्रतिको सन्तुष्टि बढ़ाउने लक्ष्य राखेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले स्वीकृत गरेको यस कार्ययोजनालाई देशभरका सबै मन्त्रालय सचिवालय विभाग प्रदेश र पालिका तहसम्म तत्काल कार्यान्वयन गर्न हिजो पत्राचार गरिएको छ। कार्ययोजना अनुसार सरकारले अतिरिक्त बजेट वा ठूला भौतिक संरचना निर्माण बिना नै हाल उपलब्ध जनशक्ति कार्यशैली र सूचना प्रणालीलाई पुनः व्यवस्थित गरेर आउँदो 30 दिनभित्र सुधारको परिणाम नागरिकमाझ पुर्याउने लक्ष्य राखेको छ। यसका लागि पहिलो 3 दिनभित्र सरकारी कार्यालयहरूले मुख्य 10 वटा सेवा समस्याका साथै भिड़ हुने समय र दोहोरिने कागजातको पहिचान समाधानका लागि जिम्मेवारी र यी निर्धारण र पुराना सूचना बोर्ड प्रतिस्थापनको काम गर्नुपर्नेछ। 4-7 दिनभित्र शीघ्र समाधानका उपाय कार्यान्वयन गर्दै सेवामा तत्काल देखिने गरी सुधार ल्याउनुपर्ने, टोकन प्रणाली व्यवस्थापन, 15 मिनट दैनिक कामको समीक्षा र प्राथमिकताबारे छलफल गर्नुपर्ने तथा दोस्रो हप्ताभित्र 3 वटा प्रमुख सेवामा सरलीकरण भएको हुनुपर्नेछ। त्यसै गरी तेस्रो हप्तासम्म अनुगमन र जवाबदेहिता सुदृढ़ गर्ने, दैनिक 5 सूचक मापन र पेण्डिङ फाइलहरूको समीक्षा तथा सुधार मापन गर्ने र चौथो हप्तासम्म सफल अभ्यासहरूको स्थायीकरण र विस्तार गर्नुपर्नेछ। यसबाट सरकारको कार्यालयमा औसत प्रतीक्षा समय, कागजातका कारण फर्कने सेवाग्राहीको संख्या र एउटै सेवा लिन धाई राख्नुपर्ने समस्या घटाउने सरकारको योजना रहेको खबर गोर्खा पत्रले लेखेको छ।
2: विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने विषयमा निर्वाचन आयोगले अध्ययन थालेको छ। आयोगले 2067 र 2073 सालमा पनि यसबारे अध्ययन गरेको थियो, तर त्यसपछि कुनै प्रक्रिया अघि बढ़ाइएको थिएन। अहिले फेरि निर्वाचन आयोगले 2 आयुक्तको नेतृत्वमा छुट्टा छुट्टै समिति बनाएर अध्ययन शुरू गरेको हो। आयुक्त गुरूप्रसाद वाग्ले नेतृत्वको समितिले कानूनी व्यवस्था र अर्का आयुक्त राजीव सुब्बा नेतृत्वको समितिले सूचना प्रविधिबारे अध्ययन गर्दैछ। गृहमन्त्री सुदन गुरूङले हिजो निर्वाचन आयोग पुगेर त्यसबारे जानकारी लिनुका साथै सरकारको सहयोग रहने प्रतिबद्धता जनाउनुभयो। विदेशमा रहेका र आफ्नो निर्वाचन क्षेत्र बाहिर रहेका मतदातालाई मताधिकार दिने सन्दर्भमा मन्त्री गुरूङले चासो राखेको आयोगका एक अधिकारीले बताएका छन्। रोजगारी, अध्ययन वा पेशा व्यवसायका लागि विदेशमा रहेका नागरिकलाई मतदानको अधिकार दिनुपर्ने आवाज गएको वर्ष भएको नवयुवा आन्दोलनपछि व्यापक रूपमा उठ्दै आएको छ। नवयुवा अभियन्ताहरूले गएको फागुन 21 को चुनावमै विदेशमा रहेका नेपालीलाई समेट्नुपर्ने दवाब दिएका थिए, तर कानून र प्रविधिको अभावसँगै समयको चापका कारण त्यति बेला सम्भव भएन। विदेशमा रहेका नेपालीलाई मताधिकारबारे तेस्रो पटक अध्ययन गर्दै आयोग शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
1: चालू आर्थिक वर्ष 2083-84 को पहिलो महीना साउनमा नेपालको वस्तु निर्यातमा उच्च वृद्धि देखिएको छ। साउनमा नेपालमा उत्पादन भएका स्टेनलेस स्टीलका घरायसी सामग्रीको निर्यात झण्डै 100 गुणाले बढ़ेको छ। चालू आर्थिक वर्षको पहिलो महीना 1,15,90,67,000 रूपियाँ बराबरको स्टेनलेस स्टीलका भाँडा निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ। गएको आर्थिक वर्षको पहिलो महीनामा 1,17,64,000 रूपियाँको मात्रै स्टेनलेस स्टीलका घरायसी सामग्री निर्यात भएको थियो। साउनमा 61.72% निर्यात बढ़ाएको छ। यस्तै गरी समीक्षा अवधिमा वस्तु आयात भने 31.04% बढ़ेको छ। समीक्षा अवधिमा व्यापार घाटा भने 24.88 अर्ब रूपियाँले बढ़ेको छ। यसैबीच सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीले मध्यपूर्वका देशहरूमा घिउ निर्यात शुरू गरेको छ। मध्यपूर्वका धेरै देशसँग सम्झौता भइसके पनि हिजोदेखि दुबईका लागि 500 किलो घिउबाट निर्यात शुरू गरिएको डीडीसीका महाप्रबन्धक डाक्टर शरण पाण्डेले जानकारी दिनुभयो। वार्षिक 50,000 किलो निर्यातका लागि सम्झौता भइसकेको उहाँको भनाइ छ। यस्तै डीडीसीले हिमाली जिल्ला डोल्पाबाट समेत याक चीज उत्पादन गर्ने भएको खबर नयाँ पत्रिकाले लेखेको छ।
2: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले केन्द्रीय समितिमा थप पदाधिकारी तथा सदस्य मनोनयन गर्दा प्रधानमन्त्री बालेन्द्र शाहलाई तत्काल समेटेको छैन। हिजोको केन्द्रीय समिति बैठकले 6 जना पदाधिकारी मनोनयन गरे पनि उनीहरू सबै सभापति रवि लामिछाने समूहका छन्। वरिष्ठ नेता एवं प्रधानमन्त्री शाह समूहका लागि

0: एक उपसभापति एक महामन्त्री सहित पाँच पदाधिकारीको स्थान भने होल्डमा राखिएको छ। शाह समूहमा कसलाई कुन जिम्मेवारी दिने भन्ने विषयमा सहमति जुट्न नसक्दा पदाधिकारी विस्तार अझै अधुरो रहेको छ। गएको फागुन 21 चुनावमा समायोजन भएर राजसपामा आएको शाह समूहबाट अहिलेसम्म उहाँसहित दुईजना मात्रै पदाधिकारी रहेका छन्। बालेन समूहका लागि पद होल्ड, लामी छानेको वर्चस्व शीर्षकको खबर अन्नपूर्ण पोस्टले छापेको छ। यसैबीच सत्तारूढ़ रासोपा पालिका चुनावको तयारीमा जुटेको छ। केन्द्रीय कार्यालय वनस्थलीमा स्थानीय तह निर्वाचन तयारीका लागि केन्द्रीय समिति बैठक बसिरहँदा प्रधानमन्त्री समेत रहेका रासोपाका वरिष्ठ नेता बालेन्द्र शाह पोखराउँदै मुस्ताङ निस्किनु भएको छ। पार्टी कार्यालय र बैठकमा अपवाद बाहेक सहभागी नभएका प्रधानमन्त्री शाह हिजोको बैठक छाडेर बिहानै पोखरातिर लाग्नुभयो। रासोपाकै कतिपय नेताहरूले प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता शाहलाई दलीय व्यवस्थाप्रति विश्वास नभएको आरोप लगाउने गरेका खबर नागरिक दैनिकले छापेको छ।
1: नेपाली कांग्रेसमा अदालतको पुनरावलोकन प्रक्रियाले पार्टी विभाजन थप गहिरिने जोखिम बढ़िरहेका बेला नेता शेखर कोइराला एकताको मध्यमार्गी भूमिकामा सक्रिय हुनुभएको छ। उहाँले निवर्तमान सभापति शेरबहादुर देउवासँग चुनदेवीको निवासमा भेटेर सर्वोच्च अदालतको फैसला पुनरावलोकन हुनु अगावै दुवै पक्ष लचिलो भएर पार्टी एकताको प्रयास गर्नुपर्ने प्रस्ताव राख्नु भएको छ। यसैबीच देउवा समूहका संयोजक डाक्टर शशांक कोइरालाले संस्थापन पक्षले अगाडि सारेको महाधिवेशन कार्यतालिका र प्रक्रियाले पार्टी विभाजन गर्न सक्ने खतरा उल्याउनु भएको छ। उहाँले त्यस सम्बन्धी कुनै पनि क्रियाकलापमा सहभागी नहुन नेता कार्यकर्तालाई अलग्गै अपील गर्नु भएको छ। काया कैरनमा मकैको ढोडबाट खुदो बनाउने परीक्षणबारे जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामशाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
3: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
4: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
4: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01 56 70 9 24, 56 70 9 25।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ
1: एनबीएल अटो लोन
2: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल
1: मात्र 5% ब्याज दर कर्जा अवधि 5 वा 7 वर्षसम्म
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ यतिन्जेल हामीले सार्वजनिक सेवा प्रवाहलाई छिटो छरितो र पारदर्शी बनाउने सरकारको कार्ययोजना विदेशमा रहेका नेपालीलाई मताधिकारबारे तेस्रो पटक अध्ययन गर्दै निर्वाचन आयोग स्टीलका भाँडा निर्यातमा झण्डै 100 गुणा वृद्धि मध्य पूर्वमा डीडीसीको घिउ निर्यात शुरू रासोपामा बालेन समूहका लागि केही पद होल्ड कांग्रेस मिलाउने मध्यमार्गी प्रयासमा शेखर लगायतका खबर प्रस्तुत गर्यौं
5: अब बाँकी प्रसंग यति बेला मध्य पहाड़ी क्षेत्रका धेरै ठाउँमा धमाधम मकै भाँच्ने सुकाउने र भित्र्याउने काम भइरहेको छ खेतबारीमा मकै भाँचिसकेपछि बाँकी रहेको ढोड अर्थात डाँठ कि त खेतबारीमै कुहिन्छ कि त सामान्य घाँस वा आगो बाल्न प्रयोग गरिन्छ तर हरियो ढोडबाट उखुको जस्तै गुलियो र स्वादिलो खुदो अनि गुड बन्न सक्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ गुल्मीको रेसुङ्गा नगरपालिकाले यस्तै अचम्म लाग्दो र नौलो प्रयोग गरे थप जानकारी साथी महेश गेवालीबाट
6: उखु पनि घाँस प्रजातिकै वनस्पति हो मकै पनि उही प्रजातिको अनि उखुबाट खुदो र गुड बन्छ भने मकैको काँचो ढोडबाट किन नबन्ने यही कौतूहलतालाई गुल्मीको रेसुङ्गा नगरपालिकाले नीतिगत रूपमै अगाडि बढ़ाउने निर्णय गर्यो नगरसभाबाट बजेट पारित भएपछि वडा नम्बर 3 परीक्षण शुरू गरियो रेसुङ्गा नगरपालिकाका मेयर खिलदोज पन्थी
7: हामीले यो बजेट बनाउने बेलामा हामीले सोचिरहेछौँ सोच पहिला नै थियो यो वर्षको बजेट पारित भइसकेपछि हामीले पहिलो काम यहाँ प्रारम्भ गरिहालौँ त यो कतिको सफल हुन्छ भनेर त्यसरी अगाडि बढायो परीक्षण चाहिँ सफल भएको छ
6: प्रक्रिया ठ्याक्कै उखुको खुदो निकाले जस्तै हो पोलेर वा उसिनेर खान योग्य भएका दुधे मकैका 15-20 काँचा बोटहरू संकलन गरियो र उखु पोल्ने कोलमा हालियो परिणाम आशातीत आयो 15-20 बोटबाटै झण्डै 3-4 लिटरसम्म प्रशस्त रस निस्कियो रस त आयो अब प्रश्न थियो खुदो बन्छ कि बन्दैन रसलाई परम्परागत तरिकामै आगोमा पकाउन शुरू गरियो खुदो पाक्न जति समय लाग्छ मकैको बोटको रस पाक्न पनि त्यति नै समय लाग्यो रस बिस्तारै बाक्लो हुँदै गयो र ठ्याक्कै उखुको जस्तै स्वादिलो खुदो तयार भयो
7: खुदो बन्छ कि बन्दैन भन्ने कुरा अलिकति हामीलाई कन्फ्युजन थियो कि अनि जसरी हामी खुदो पकाउँछौँ त्यसरी नै हामीले पकायौँ पकाउँदाखेरि ठ्याक्कै खुदो बन्यो त्यसको टेस्ट पनि गर्यौँ गजबको स्वाद छ हामी सबैले खायौँ गजबको मिठो स्वाद छ
6: मकैको जात अनुसार स्वादमा पनि फरकपन भेटियो स्थानीय मकैबाट बनेको खुदो निकै गुलियो बन्यो तर उन्नत जात सिपी मकैको स्वाद भने अलिकति गुलियो र अलिअलि नुनिलो मिसिएको आयो सबैभन्दा राम्रो कुरा मकैको ढोडबाट बन्ने खुदो वा गुडमा प्राकृतिक मिठास भए पनि यो स्वास्थ्यका दृष्टिले सुगर फ्री सरह हुने देखिएको छ यसले गर्दा मधुमेहका बिरामीहरूका लागि पनि यो उत्तम विकल्प बन्न सक्ने सम्भावना छ तर यसको प्रयोगशाला परीक्षण सकारात्मक आएपछि मात्रै यो सम्भव हुन्छ
7: ल्याबको रिपोर्ट ठिक आयो भने त हामी एउटा परिचालक रूपमा किसानलाई प्रमोट गर्ने किसानको उत्पादनलाई प्रेरित गर्ने मार्केटको व्यवस्था त हुने नै भयो कृषकको प्रत्यक्ष आयोजन रोजगारीसँग जोड्न सकिने भयो यो खालको कामहरू हामी तयारीका साथ क्रमगत रूपमा अगाडि बढाउँछौँ
6: यही मंगलबार 2 गते गरिएको परीक्षणमा मकैको ढोडबाट खुदो निकाल्न सकिन्छ भन्ने पुष्टि भएपछि अब चाँडै प्रयोगशाला परीक्षणको नतिजा आउने तयारीमा छ यो नवीन प्रयास र खोज सफल भयो भने यसले गुल्मीलाई मात्र होइन देशभरका मकै उत्पादक किसानलाई आय आर्जनको नयाँ र भरपर्दो बाटो देखाउनेछ
4: गैराती बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा पानी परेको छ। अरु थोरै ठाउँमा पनि हल्कादेखि मध्यमसम्मको वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो तीन घण्टामा लमजुङको कुन्चामा झण्डै 82.6 मिलिमिटर पानी परेको छ। गैराती बागमती र गण्डकी सहित कोशी लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न ठाउँमा पानी परेको थियो। आज दिउँसो बागमती गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही ठाउँ तथा मधेस प्रदेशका साथै कोशी र लुम्बिनी प्रदेशका तराई भागमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ।
5: सर्वोच्च अदालतले गलत प्रतिवेदन तयार पार्ने डाक्टरलाई भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर गर्न सकिने नयाँ नजिर कायम गरेको छ। तथ्य फरक पार्ने गरी गलत प्रतिवेदन दिने कार्य सामान्य चिकित्सकीय निर्णय वा व्यावसायिक मत भिन्नताको विषय नभई बदनियतपूर्ण आचरणको रूपमा सर्वोच्चले व्याख्या गरेको हो। सर्वोच्चले मेडिको लिगल चिकित्सा विज्ञान र कानूनको संयुक्त रूप क्षेत्रको सुधारको सम्बन्धमा 5 बुँदे निर्देशनात्मक आदेश समेत फैसलामा गरेको छ। न्यायाधीश द्वे हरिप्रसाद फुयाल र मेघराज पोखरेलको संयुक्त इजलासले 2083 साल असार 18 गतेको फैसलाको पूर्ण पाठ हालै सार्वजनिक भएको हो। डाक्टर रम्बा गोहित तथा डाक्टर विजय कुमार सिंह विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोग रहेको मुद्दामा सर्वोच्चको विशेष अदालतको फैसलामा केही फेरबदल भएको छ। विशेषले सिंह र गोहितलाई 6 महिना कैद र 25,000 रूपियाँ जरिवाना गरेको थियो। सर्वोच्चले गलत प्रतिवेदन दिनुलाई भ्रष्टाचार जन्य कार्य ठहर गर्दै 3 महिना कैद र 20,000 रूपियाँ जरिवानाको फैसला सुनाएको छ। समिति इजलासले सार्वजनिक पदमा रहेको व्यक्तिले बदनियतपूर्वक असत्य वा तथ्य विपरीत प्रतिवेदन तयार पारी कसैलाई गैर कानूनी लाभ पुर्याउने वा न्यायिक प्रक्रियामा प्रतिकूल असर पार्ने कार्य गर्नु भ्रष्टाचार जन्य कसुरको दायरामा पर्ने व्याख्या गरेको हो। वास्तविक तथ्य लोप हुने गरी न्यायिक प्रक्रियालाई अवरूद्ध बनाउने कार्यले व्यावसायिक स्वतन्त्रताको उन्मुक्ति नपाउने सर्वोच्चको ठहर छ। न्यायिक प्रक्रियालाई अवरूद्ध बनाउने कार्य स्वयं भ्रष्टाचार भएको अदालतको फैसलामा उल्लेख छ। स्वास्थ्य परीक्षण चिकित्सकको व्यावसायिक राय मात्र नभई प्रतिवेदनकै अभिन्न अंग हुने अदालतको ठहर छ। विशेष ऐनको व्यवस्थाले चिकित्सकको कार्य अपराधको दायराभित्र पर्ने अवस्थामा अदालतबाट व्यावसायिक उन्मुक्ति हुन नसक्ने सर्वोच्चले ठहर गरेको खबर गोर्खापत्र दैनिकले छापेको छ।
4: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: बाढ़ी र डुबानबाट बच्न के गर्ने?
6: नजिकै बाढ़ीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढ़ीका पूर्व संकेत हुन्।
1: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ,
6: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
1: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
6: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
3: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
2: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
2: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
3: इतिहास, गाथा र कथा, गाँठका कुरा।
2: गाँठका कुरा
3: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। संचार मन्त्री विक्रम तिमिल सिन्हाले बञ्चरे डाँडा फोहोर व्यवस्थापन बारे हिजो सिंहदरबार मन्त्रालयमा बैठक बोलाउनु भएको थियो। काठमाडौँ उपत्यका स्थानीय तहका मेयरहरू सहित सत्तासीन राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङ बैठकमा उपस्थित हुनुहुन्थ्यो। बञ्चरे डाँडा क्षेत्र तामाङको निर्वाचन क्षेत्र धादिङ एक अन्तर्गत पर्छ। बैठकको शुरूआतमै निकै आक्रोशित मुद्रामा प्रस्तुत हुनुभएकी तामाङ र मेयरहरूबीच चर्काचर्की पर्यो। उपत्यका सबै पालिकाका मेयर बैठकमा उपस्थित नभएको भन्दै उहाँ एक्कासी आक्रोशित हुनुभयो। ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले सम्झाउन खोज्दा उल्टै सांसद तामाङ थप आक्रोशित बन्नुभयो, बैठक छोडेर हिँड्नुभयो। सांसद तामाङलाई शान्त भएर बैठकमा बस्न संचार मन्त्री तिमिल सिन्हा लगायतका सहभागीहरूले पटक पटक आग्रह गरे पनि उहाँ कसैको कुरा सुन्न तयार हुनुभएन, झोला बोकेर बाहिरिनुभयो। संसद बैठकमा समेत आक्रोशित मुद्रामा देखिने गरेकी सांसद तामाङको व्यवहारप्रति अहिले सर्वत्र आलोचना भइरहेको छ। बल्झी रहने बञ्चरे डाँडा शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
4: अब विदेशको खबर। बेलायतको राष्ट्रिय मौसम कार्यालयले यस वर्षको एलनिनो अहिलेसम्मकै शक्तिशाली हुन सक्ने पूर्वानुमान गरेको छ। प्रशान्त महासागरमा एलनिनो विकसित भइरहेको छ। यो शक्तिशाली प्राकृतिक मौसमी घटनाले विश्वव्यापी तापक्रम बढ़ाउने र चरम मौसमी अवस्थाको जोखिम सिर्जना हुन सक्ने अनुमान छ। सन् 2027 विश्वव्यापी रूपमा अहिलेसम्मकै सबैभन्दा गर्मी वर्ष हुने अत्यधिक सम्भावना रहेको बेलायती मौसम कार्यालयको चेतावनी छ। पूर्वी प्रशान्त महासागरको समुद्री सतहको तापक्रम दीर्घकालीन औसतभन्दा कम्तीमा 0.5 डिग्री सेल्सियस माथि पुगेपछि एलनिनो घोषणा गरिन्छ। यसले हावाको वहाव, वायुमण्डलीय चाप र वर्षाको ढाँचामा परिवर्तन ल्याउनुका साथै विश्वको औसत तापक्रम बढ़ाउन सक्छ। यस वर्ष समुद्री तापक्रम 3 डिग्री सेल्सियस भन्दा माथि पुग्न सक्ने मौसम कार्यालयका पूर्वानुमान प्रमुखले बताएका छन्। उनले यस्तो तीव्र एलनिनोको संकेत यसअघि नदेखिएको बताउँदै यसलाई अभूतपूर्व घटना भनेका छन्। मौसमविदका अनुसार एलनिनोको प्रभाव छोटो अवधिको मौसममा मात्र सीमित नहुने अनि खाद्य उत्पादन र खाद्य सुरक्षामा समेत असर पर्न सक्ने भएकाले दीर्घकालीन पूर्व तयारी आवश्यक छ।
5: अब खेल खबर। भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो एक दिवसीय अभ्यास खेलमा पनि कर्नाटकलाई हराएको छ। हिजो भएको खेलमा नेपालले कर्नाटकलाई 5 विकेटले हरायो। कर्नाटकले दिएको 243 रनको लक्ष्य नेपालले 44 ओभर 3 बलमा 5 विकेट गुमाएर भेटायो। नेपालको जीतमा देव खनालले शतकीय पारी खेले। त्यसअघि पहिला ब्याटिङ गरेको कर्नाटकले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 242 रन बनाएको थियो। नेपालका लागि बलिङतर्फ करण केसी र सन्दीप लामिछानेले समान 3-3 तथा हेमन्त धामीले 2 विकेट लिए। कर्नाटकलाई पहिलो अभ्यास खेलमा नेपालले 116 रनले पराजित गरेको थियो। नेपाली टोली भारतमा थप अभ्यास खेलपछि त्यतैबाट एसीसी प्रिमियर कप खेल्न मलेसिया जानेछ। प्रतियोगितामा नेपालले समूह चरणको पहिलो खेलमा यही भदौ 15 गते बहराइनसँग खेल्नेछ। खेलकै अर्को खबरमा, इंग्लिश प्रिमियर लीग सन् 2026-27 को नयाँ सिजन शुरू भएको छ। साबिक उपाधि विजेता आर्सेनलले गैराती भएको उद्घाटन खेलमा विजयी शुरूआत गर्यो। उसले नवप्रवेशी कोभेन्ट्री सिटीलाई 3 गोलले हरायो। एमिरेट्स स्टेडियममा आर्सेनलले पहिलो हाफमा 2 र दोस्रो हाफमा 1 गोल गरे। उसका काय हार्डवाजले खेलको 15 मिनटमा, बुकायो साकाले 23 मिनटमा र मार्टिन ओडेगार्डले 49 मिनटमा गोल गरे। कोभेन्ट्री 25 वर्षपछि प्रिमियर लीगमा फर्किएको हो। गएको सिजन 22 वर्षपछि लीग उपाधि जितेको आर्सेनलले तालिकामा 3 अंक जोडेको छ।
4: रक्काया कैरनमा अब केही खबर संक्षेपमा नवयुवा आन्दोलनमा तस नस भएका प्रमुख प्रशासनिक सहितका ठूला तथा ऐतिहासिक भवन अझै खण्डहर नै छन्। चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमै यी महत्वपूर्ण संरचनाको पुननिर्माणलाई प्राथमिकता र बजेट दिएको छैन, जसले सरकार पुननिर्माणमा उदासीनता रहेको भन्दै आलोचना भइरहेको खबर नयाँ पत्रिकाले लेखेको छ।
5: बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भोलि आइतबार बागमती प्रदेश सभामा विश्वासको मत लिनुहुने भएको छ। मुख्यमन्त्री कार्यालयबाट भदौ 7 गते अर्थात भोलि आइतबार विश्वासको मत लिने प्रयोजनको पत्र प्राप्त भएको बागमती प्रदेश सभाका सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो।
4: काठमाडौँ जिल्ला अदालतमा दायर गरिएको एउटा अभियोग पत्रले नेपालको परराष्ट्र मन्त्रालयको स्टोर शाखाबाट गायब भएका 500 ट्राभल डकुमेन्टको अनुसन्धान 15 वर्षपछि दिउँदै आएको छ। त्यो अभियोग पत्रले अनुसन्धानकर्ताहरूलाई उनीहरूले अधुरै छाडेको पुरानो मुद्दा फेरि खोल्न बाध्य बनाएको हो। 2066 सालमा 5 तिब्बती शरणार्थीलाई गैर कानून रूपमा ट्राभल डकुमेन्ट जारी गरेको आरोपमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई विरूद्ध गएको साउनमा काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो। त्यो मुद्दा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले वर्षौं लगाएर गरेको अनुसन्धानका आधारमा दायर गरिएको थियो। तिब्बती शरणार्थीका लागि प्रयोग भएका र हराएका ट्राभल डकुमेन्टको नम्बर मिलेपछि सीआईबीले अनुसन्धान अघि बढ़ाएको खबर कान्तिपुरले लेखेको छ।
5: सरकारका निर्णयमाथि कानूनी परीक्षण गर्दै आएको सर्वोच्च अदालतमा महत्वपूर्ण कार्यक्रमसँग जोड़िएको मुद्दा प्रशासनिक टिप्पणीका आधारमा संवैधानिक इजलासमा सारिएपछि न्यायिक प्रक्रियामाथि प्रश्न उठेको छ। सरकारद्वारा गठित सम्पत्ति जाँचबुझ आयोग विरूद्ध परेका रिटलाई संयुक्त इजलासले पूर्ण इजलासमा पठाइसकेको थियो, तर त्यहाँ सुनवाई हुनु अघि नै प्रशासनिक टिप्पणी मार्फत संवैधानिक इजलासमा सारिएपछि नेपाल बार एसोसिएशनले कड़ा आपत्ति जनाएको छ। बार बेन्च टक्राव बीच सम्पत्ति आयोगको मुद्दा शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
4: र इन्टरनेट वा प्रविधिको दौड़मा समाहित हुन नसकेका भाषा विस्तारै लोप हुँदै जाने चिन्ता बढ़िरहेको बेला नेपालका रैथाने मातृभाषालाई डिजिटल युग अनुकूल बनाउन सामुदायिक र प्राज्ञिक स्तरमा पहल भइरहेको छ। भाषा डिजिटाइजको लहरमा पछिल्लो पटक काठमाडौँ विश्वविद्यालयको सूचना तथा भाषा प्रशोधन अनुसन्धान प्रयोगशालाले नेपाली, तामाङ र अंग्रेजी भाषामा आधारित त्रैभाषिक यान्त्रिक अनुवाद टीएसटी प्रणाली ल्याएको खबर कान्तिपुरमा छ। काया कैरनमा अब पालो उखानको
5: धरती एक प्राणी अनेक
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: सार्वजनिक सेवा प्रवाहलाई छिटो छरितो र पारदर्शी बनाउने सरकारको कार्ययोजना। विदेशमा रहेका नेपालीलाई मताधिकारबारे तेस्रो पटक अध्ययन गर्दै निर्वाचन आयोग।
4: स्टीलका भाँडा निर्यातमा झण्डै 100 गुणा वृद्धि। मध्य पूर्वमा डीडीसीको घिउ निर्यात शुरू।
5: गुल्मीमा मकैको ढोँडबाट उखु जस्तै गुलियो खुदो र गुड़ बनाउने प्रयोग सफल। नयाँ प्रयासले किसानको आमदानी बढ़ाउने अपेक्षा।
4: एलनिनो अहिलेसम्मकै शक्तिशाली हुने बेलायती मौसम कार्यालयको पूर्वानुमान। विश्वव्यापी तापक्रम बढ़ने र चरम मौसमी अवस्थाको जोखिम।
5: र कर्नाटकसँगको अभ्यास खेलमा नेपालको लगातार दोस्रो जित। प्रिमियर लीगको नयाँ सिजन शुरू। उद्घाटन खेलमा आर्सेनलको विजयी शुरूआत।
4: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिकाबाट झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। दुर्गा प्रसाई पटक पटक पक्राउ पर्ने र छुट्ने गरेको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एउटा प्रहरी कार्यालय छ। भित्तामा दुर्गा प्रसाईको जस्तै देखिने फोटो टाँचेर वान्टेड भनेर लेखिएको छ। त्यसमुनि प्रहरीका हाकिम बसिरहेका छन् अनि अर्का प्रहरी हातमा आइप्याड र मोबाइल फोन बोकेर त्यहाँ पुगेका छन्। ती प्रहरी भन्दैछन्, कति ल्याउनु साफ, आइप्याड र फोन ल्याएपछि फेसबुकको तल तलले आफै आउँछन् कि त। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्जी एफएम 95 मेगाहर्ज।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665920973, मोबाइल 97463 06501।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजीव।
1: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
2: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
1: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
2: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
1: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
2: यस्तो विवाह स्वत बदर हुन्छ।
1: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
2: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
1: बाल विवाहका गम्भीर असरहरू,
2: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
1: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
2: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
1: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
2: बाल विवाह आत्महत्या बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
1: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
2: के हाम्रो पहिचान यही नै हो त?
1: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
2: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
1: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं।
3: बाल विवाह नगराउ, बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गराउ।
1: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।

0: नमस्कार, रेडियो मर्संग दी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्संग दी .org मा बिहान 6:35 बजेको मर्संग दी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारको शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: मध्यपहाड़ी कोरिडोर केन्द्रित पशुपन्छी विकास कार्यक्रमका लागि चालू आर्थिक वर्ष 30 लाख बजेट विनियोजन। लमजुङमा एक वर्षमा 172 उद्योग थपिँदा 104 खारेज। वाणिज्यतर्फ 142 नयाँ फर्म दर्ता। मध्य नेपाल सात स्थित कमेरे फन्ज्याङ पहिरोको भौतिक पूर्वाधार मन्त्रीद्वारा स्थलगत अनुगमन। र लमजुङमा रैथाने बाली उत्पादनमा सरकारको प्राथमिकतामा कम, गत आर्थिक वर्षको तुलनामा 50% घट्यो बजेट। अब समाचार विस्तारमा। लमजुङमा गत आर्थिक वर्षबाट शुरू भएको मध्यपहाड़ी लोकमार्ग कोरिडोर लक्षित पशुपन्छी विकास कार्यक्रम चालू आर्थिक वर्षमा पनि सञ्चालन हुने भएको छ। गण्डकी प्रदेश सरकारले भेटरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङ मार्फत चालू आर्थिक वर्षमा फेरि फलोअप कार्यक्रम सञ्चालन गर्ने भएको हो। गत आर्थिक वर्षमा सो कार्यक्रमका लागि झण्डै 1 करोड़ रूपियाँ विनियोजन भएको थियो भने चालू आर्थिक वर्षमा सो कार्यक्रमका लागि थप 30 लाख रूपियाँ विनियोजन भएको छ। गत आर्थिक वर्षमा 84,60,000 रूपियाँ विनियोजन भएकोमा 77.5 अर्थात 65,60,000 रूपियाँ खर्च भएको थियो। उक्त बजेटबाट मध्यपहाड़ी कोरिडोर अन्तर्गत मध्य नेपाल नगरपालिका, सुन्दरबजार नगरपालिका र रायनस नगरपालिकामा कार्यक्रम सञ्चालन भएको थियो। कार्यक्रम अन्तर्गत तीनवटै पालिकामा गरी 33 बाख्राको खोर, 17 गाईको गोठ, 4 तारवार निर्माण, 4 मलमूत्र संरक्षण क्षेत्र निर्माण भएको थियो। सोबाहेक कृषकहरूका लागि 13 च्याप कटर, 2 पिसानी औजार, 6 डिजिटल तराजु, 1 पोर्टेबल डिपिङ ट्रयाक खरिद भएको थियो। कार्यक्रम सञ्चालनसँगै संरचनात्मक आधार तयार भएकोले चालू आर्थिक वर्षमा 350 बाख्रा र 30 गाईको संख्या थपिने र वार्षिक 10 मेट्रिक टन मासु, 250 र 50 मेट्रिक टन दूध उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ। कार्यक्रमको कार्यविधि अनुसार मध्यपहाड़ी लोकमार्गले छोएका स्थानीय तहका विभिन्न वड़ाहरूमा कार्यक्रम सञ्चालन भएको कार्यालयले जनाएको छ। कार्यक्रम अन्तर्गत व्यवसाय बाख्रा, गाई, भैंसी पालनलाई प्राथमिकतामा राखिएको पनि कार्यालयले जनाएको छ। लागत साझेदारीमा अनुदान उपलब्ध गराइने कार्यक्रम अन्तर्गत गत वर्ष सो कार्यक्रम जिल्लामा पहिलो पटक सञ्चालन भएको हो। चालू आर्थिक वर्षमा पनि कार्यक्रमले निरन्तरता पाएको सम्बन्धित क्षेत्रका कृषकहरू खुशी भएका छन्। लमजुङको मध्य नेपाल नगरपालिका सात कमेरे भन्ज्याङमा गएको पहिरो तथा सड़क भाँसिएको क्षेत्रको गण्डकी प्रदेश सरकारका भौतिक तथा पूर्वाधार मन्त्री गोविन्द बहादुर नेपाली नेतृत्वको टोलीले स्थलगत अनुगमन गरेको छ। गत साउन 27 गते राति परेको अविरल वर्षाका कारण करूपटार सालमे सड़क खण्डमा सड़क भाँसिनुका साथै ठूलो पहिरो गएपछि सड़क पूर्ण रूपमा अवरूद्ध भएको थियो। पहिरोको कारण कोलसत्र गाउँपालिका 9 गिलुङ तथा वडा नम्बर 7 र 8 जोड्ने सड़क समेत प्रभावित भएको छ। सड़क पुनः निर्माण, पहिरो प्रभावित बस्ती स्थानान्तरण तथा घर बस्तीको मूल्यांकनका लागि मन्त्री नेपाली सहितको प्राविधिक टोलीले पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेको हो। अनुगमनका क्रममा सड़क निर्माण तथा बस्ती व्यवस्थापनका सम्भावित उपायबारे स्थलगत जानकारी लिएको थियो। अनुगमन टोलीमा पूर्व वन मन्त्री तथा प्रदेश सभा सदस्य भेषबहादुर पौडेल, सभासद पार्वती तामाङ, मध्य नेपाल नगरपालिकाका नगर प्रमुख रमेश कुमार पाण्डे, सत्र गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरूङ लगायतका विभिन्न तहका जनप्रतिनिधि तथा पदाधिकारी प्राविधिक टोलीको सहभागिता रहेको थियो। स्थलगत निरीक्षणपछि मन्त्री नेपालीले पहिरोका कारण उत्पन्न समस्या समाधानका लागि तत्काल आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ। सड़क अवरूद्ध हुँदा स्थानीयवासीको आवाजावत तथा दैनिक जनजीवनमा प्रभावित भएकाले दीर्घकालीन समाधानका लागि प्राविधिक अध्ययन आवश्यक रहेको बताएको छ। कोलसत्र गाउँपालिकाका अध्यक्ष सूर्य गुरूङले कमेरी भन्ज्याङ क्षेत्रमा रहेको बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी सड़क विस्तार गर्न सके निर्माण लागत समेत कम हुने बताउनु भएको छ। उहाँका अनुसार बस्ती र सड़क दुवैलाई सुरक्षित हुने गरी योजना अघि बढ़ाउन सके समस्या दीर्घकालीन रूपमा समाधान गर्न सकिनेछ। पहिरोका कारण हाल सड़क पूर्ण रूपमा बन्द रहेकाले स्थानीयवासीले तत्काल सड़क सञ्चालन तथा समाधानका लागि सम्बन्धित निकायसँग माग गर्दै आएका छन्। लमजुङमा एक वर्षको अवधिमा 172 नयाँ उद्योग दर्ता भएका छन्। एकीकृत सेवा कार्यालय लमजुङमा आर्थिक वर्ष 82-83 एक वर्षमा विभिन्न प्रकृतिका उद्योगहरू दर्ता भएका हुन्। एक वर्षमा 172 नयाँ उद्योग थपिँदै गर्दा 104 उद्योग लागत कट तथा खारेज भएको कार्यालयको तथ्याङ्क छ। गत वर्ष थपिएका उद्योगमा सबैभन्दा धेरै कृषि तथा वन पैदावारमा आधारित 81 उद्योग रहेका छन्। यसै गरी पर्यटन उद्योग 41, सेवामूलक 36 र निर्माण सम्बन्धी 6 नयाँ उद्योग थप भएका हुन्। सोही अवधिमा 748 उद्योगको नवीकरण, 13 नामसारी, 17 पुँजी वृद्धि र 10 उद्देश्य थप गरेका छन्। कार्यालयबाट 25 प्रतिलिपि निकालेका छन् भने 5 सेवा सिफारिश र 3 उद्योगको ठाउँसारी भएको छ। उद्योग दर्ता नवीकरण लगायतका सेवा प्रभावबाट मात्र गत आर्थिक वर्षमा 22,29,200 रूपियाँ राजस्व संकलन भएको एकीकृत सेवा कार्यालय लमजुङका प्रमुख मिता कुमारी थापाले बताउनुभयो। उहाँका अनुसार गएको आर्थिक वर्षमा वाणिज्यतर्फ 142 नयाँ फर्म थपिएका छन् भने 825 नवीकरण, 39 पुँजी वृद्धि, 19 सुविधा सिफारिश, 17 वाणिज्य फर्मको उद्देश्य थप र 7 नामसारी भएको छ। गत वर्ष 97 फर्म लगत कट तथा खारिज भएको कार्यालय प्रमुख थापाले बताउनुभयो। उद्योग वाणिज्य दर्ता नवीकरण तथा खारेजी लगायतका कार्यालयबाट प्रभाव हुने सेवा मार्फत 18,44,125 रूपियाँ राजस्व संकलन भएको छ। पर्यटन तर्फ 5,400 र उद्योग वाणिज्य सम्बन्धी सेवा प्रभावबाट कुल 40,78,725 रूपियाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ। जिल्लामा उद्योग वाणिज्य दर्तासँगै खारेजीको संख्या पनि प्रत्येक वर्ष बढ़दै गएको कार्यालय प्रमुख थापाले बताउनुभयो। पछिल्लो आर्थिक वर्षहरूमा रैथानी बाली प्रवर्धनमा सरकारको प्राथमिकता कम हुँदै गएको पाइएको छ। जिल्लामा कृषि विकास कार्यालय मार्फत रैथानी बाली प्रवर्धनका निम्ति विनियोजन हुँदै आएको बजेट विवरण अनुसार पछिल्ला वर्षहरूमा प्राथमिकता पनि कम हुँदै गएको पाइएको हो। गण्डकी प्रदेश सरकारले रैथानी बाली प्रवर्धनका लागि चालू आर्थिक वर्षमा 10,00,000 रूपियाँ मात्र विनियोजन गरेको छ, जबकि सोही शीर्षकमा जिल्लामा गत आर्थिक वर्षमा 20,00,000 रूपियाँ विनियोजन गरिएको थियो। आर्थिक वर्ष 81-82 सोही शीर्षकमा 20,00,000 रूपियाँ बजेट विनियोजन भएको थियो, तर सोभन्दा अघिल्लो आर्थिक वर्षमा भने सोही शीर्षकमा 52,00,000 रूपियाँ बजेट विनियोजन गरेको कृषि विकास कार्यालयको तथ्याङ्कमा उल्लेख छ। कार्यालयका अनुसार विगतका आर्थिक वर्षहरूमा सो शीर्षकमा बजेट विनियोजन भए अनुसार अपेक्षित उपलब्धि हासिल नभएको पनि कार्यालयले जनाएको छ। जिल्लाका विभिन्न स्थानमा रैथानी बालीको व्यवसाय खेती हुँदै आए पनि बजेट समयानुकूल नहुँदा खर्च हुन नसकेको बताइन्छ। रैथानी बाली प्रवर्धन कार्यक्रम अन्तर्गत कोदो लक्षित गरेर कार्यक्रम आउने गरेको छ, तर अधिकांश कृषकहरूले साउन महिनामै कोदो खेती गरिसक्ने र सो अवधिमा नयाँ आर्थिक वर्षको बजेट परिचालनमा समस्या हुने हुँदा अघिल्ला आर्थिक वर्षहरूमा अधिक बजेट फ्रिज हुने गरेको थियो। विश्वमा करिब 3,000 भन्दा बढ़ी बालीहरू बिरूवाका प्रजातिहरू मानव उपभोगका लागि योग्य मानिन्छ, जसमध्ये 10 जातका अन्न, दलहन र तेलका बिउहरू मात्र हाल खेती गरिएको पाइन्छ भने बाँकी जंगली अवस्था वा रैथाने र परम्परागत बालीका रूपमा रहेका छन्। रैथानी बाली सामाजिक तथा आर्थिक मूल्य बोकेका बालीहरू हुन् जुन मानव भोजन र पशुवस्तुको चारा तथा आहारका साथै औषधिजन्य प्रयोजनका लागि समेत प्रयोग गरिन्छ। खाद्य तथा पोषण सुरक्षा र बाली विविधीकरणका लागि पनि रैथानी बाली महत्वपूर्ण मानिएको छ। रैथानी बाली विभिन्न रोग र किराका तथा प्रतिकूल मौसम सहन सक्ने विशेषता बोकेका हुन्छन्। बाली प्रजनन तथा का लागि रैथानी बालीलाई महत्वपूर्ण मानिएको छ। यसका साथै देशका विकट भेगमा खाद्य तथा पोषण सुरक्षाका लागि वरदान साबित रहेको विज्ञहरू बताउँछन्। तपाईले सुन्दै हुनुहुन्छ वर्षाङ्की समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: सम्पूर्ण छाला, यौन, कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुसीको खबर। केयर फार्मेसी बेसर नगरपालिका 7 पुरानो ब्याङ्क चोकमा, मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्। जाँच हुने रोगहरू दाँत चाया पोतो धुबी लुतो एलर्जी कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला।
3: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ।
1: जाँच हुने दिन र समय यही भदौ 6 गते शनिबारका दिन बिहान 10 बजेबाट।
3: स्थान केयर फार्मेसी बेसर नगरपालिका 7 पुरानो ब्याङ्क चोक क्लमजुङ। सम्पर्क 98490-68924 98450-86780।
1: साथै बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा,
3: हार्जोनी विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ।
4: गुड मर्निङ मिस,
5: गुड मर्निङ क्लास। ल आज हामी डडेलोको विषयमा पढ्छौ। भन त शान्ति, के कारणले डडेलो लाग्छ?
6: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरीसँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
5: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
7: डडेलोका कारण बोट बिरुवा सँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
8: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौं, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौ।
9: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय फुजो।
1: मर्सेङ्गी गाउँपालिकाको निशुल्क विद्युत सुविधामा आबद्ध हुन निवेदन दिने सम्बन्धी अत्यन्त जरूरी सूचना। मर्सेङ्गी गाउँपालिकाको आर्थिक वर्ष 2083-84 स्वीकृत नीति तथा कार्यक्रम अन्तर्गत उज्यालो मर्सेङ्गी कार्यक्रम अनुसार मर्सेङ्गी गाउँपालिका निशुल्क विद्युत सुविधा सम्बन्धी ऐन 2083 बमोजिम मर्सेङ्गी गाउँपालिका भित्र स्थायी रूपमा बसोबास गर्ने घर परिवारलाई मासिक 50 युनिटसम्म निशुल्क विद्युत सुविधा उपलब्ध गराइने भएको हुँदा उक्त सुविधामा आबद्ध हुन मर्सेङ्गी गाउँपालिका भित्रका नेपाल विद्युत प्राधिकरण विद्युत महसुल संकलन विनियमावली 2078 बमोजिम गृहस्थ वर्ग वर्गीकरणमा पर्ने विद्युत उपभोक्ताहरूले भदौ 10 गते भित्र अनिवार्य रूपमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित मर्सेङ्गी गाउँपालिका निशुल्क विद्युत सम्बन्धी ऐन 2083 अनुसूची 1 बमोजिमको ढाँचामा सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। साथै तोकिएको म्याद भन्दा पछाडि पेश भएका निवेदन उपर कुनै कार्यवाही नहुने बेहोरा समेत जानकारी गराइन्छ। पुनश्च मर्सेङ्गी गाउँपालिका निशुल्क विद्युत सुविधा सम्बन्धी ऐन 2083 मर्सेङ्गी गाउँपालिकाको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको छ। निवेदन फारम सम्बन्धित वडा कार्यालयमा उपलब्ध हुनेछ।
10: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
11: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
10: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
1: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
10: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477-69229।
5: मनाङको नासो गाउँपालिका 3 खोत्रोमा सड़क भाँसिएपछि बेसर चामे सड़क खण्ड ठूलो सवारी साधनको आवागमन प्रभावित भएको छ।
0: अविरल वर्षाका कारण बिहिबार राति करिब 2 बजेतिर मर्संगी नदीको बहाव बढ्दा सड़कको करिब 20-25 मिटर भाग ग्याबिन सहितको भाँसिएको हो। सड़क छेउमा लगाएको जाली समेत नदीले बगाएपछि शुक्रबार बिहानसम्म उक्त सड़क पूर्ण रूपमा अवरूद्ध रहेको थियो। जिल्ला प्रहरी कार्यालय मनाङका अनुसार अवरूद्ध भएको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय धारापानीबाट प्रहरी नायब निरीक्षक ओम बहादुर थापाको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। लालुपाते हाइड्रो पावरको मेसिन प्रयोग गरी सामान्य मरमत गरेपछि हाल हलुका सवारी साधन भने सञ्चालनमा आएका छन्। तर सड़कको अवस्था जोखिमपूर्ण रहेकाले ठूला सवारी साधन सञ्चालन गर्न नसकेको जिल्ला प्रहरी कार्यालय मनाङकी प्रमुख डीएसपी कोपिला चुनालले बताउनुभयो। जलविद्युत आयोजनका सामग्री बोक्ने ठूला सवारी साधन समेत सड़कमै रोकिएका छन्। सड़क भाँसिएको स्थान इलाका प्रहरी कार्यालय धारापानीबाट करिब 3 किलोमिटर दक्षिणतर्फ तथा बेसरबाट करिब 40 किलोमिटर उत्तरमा पर्छ। सड़कलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ। लगातार वर्षा भइरहेकाले सड़कमा थप क्षति हुन सक्ने भन्दै प्रहरीले यात्रुलाई सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ। आधारभूत स्वास्थ्य सेवा अन्तर्गत पालिका माथहातका स्वास्थ्य संस्थामा निशुल्क वितरण हुने औषधि तथा औषधिजन्य सामग्रीको उपलब्ध सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सबै पालिकालाई परिपत्र गरेको छ। मन्त्रालयले पालिकामा आधारभूत स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक औषधि तथा औषधिजन्य सामग्रीको सूचीसहित यसको व्यवस्थापन गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै पालिकालाई पठाएको हो। पत्रसँगै आधारभूत स्वास्थ्य सेवाका लागि आवश्यक औषधि तथा औषधिजन्य सामग्रीको विस्तृत सूचीमा समेत संलग्न छ। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारको शीर्षकहरू पुनः एकपटक।
12: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोपाइटर मणिलाल विश्वकर्मा।
0: मध्यपहाड़ी कोरिडोर केन्द्रित पशुपन्छी विकास कार्यक्रमका लागि चालू आर्थिक वर्षमा 30 लाख बजेट विनियोजन। लमजुङमा 1 वर्षमा 172 उद्योग थपिँदा 104 खारेज। वाणिज्यतर्फ 142 नयाँ फर्म दर्ता। मध्य नेपाल साथी स्थित कमेरे भन्ज्याङ पहिरोको भौतिक पूर्वाधार मन्त्रीद्वारा स्थलगत अनुगमन। र लमजुङमा रैथाने बाली उत्पादनमा सरकारको प्राथमिकता कम तथा आर्थिक वर्षको तुलनामा 50% घट्यो बजेट। बिहान 6:35 बजेको मर्सङ्गी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी बिदा हुन्छु। रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: रेडियो मर्चेंट बीएफएम 95 मेगाहर्ट्ज।
1: ए बुढा, कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको?
2: किन, सबैले त फालेका छन्, यो फोहोरको के काम?
1: यही बारीले त हाम्रो गाउँ फोहोर हुन्छ, रोग फैलन्छ र वातावरण बिग्रन्छ।
2: अब यो फोहोर के गर्ने त?
1: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने, पुनः प्रयोग र रिसाइकल गर्ने, कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि।
2: ए हो त है, सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ, अबदेखि म सचेत भएँ।
3: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ, सफा गाउँ स्वस्थ जीवन।
4: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्याप इलाका कार्यालय भुजुङ।
5: अया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुख दियो।
6: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
5: जान त जाने, बरु कहाँ जाने होला खै?
6: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
7: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065677272।
8: तिमीले पढ्न आउँछ? माया गर्छु भन्नेलाई के भन्छ अंग्रेजीमा?
9: बनाना। I love you.
10: अन्नपूर्ण चलचित्र मन्दिर बेस सहरमा भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्रहरू दिउँसो 12 बजे गौथली।

0: कलाकारहरू अरूण छेत्री, सिमरन खड्का, मदन कृष्ण श्रेष्ठ, प्रकाश घिमिरे लगायतका कलाकारको प्रस्तुति हेर्न नभुल्नुहोला।
1: मेरो छोरालाई बाख्रा नलाएर तँलाई स्कुल जाने, तँलाई स्कुल नजा भने हैन, तँलाई सोनी म।
0: त्यसै गरी दिउँसो 3 बजे र साँझ 6 बजे नेपाली चलचित्र मास्टरनी।
2: आज बडो तलमाथि केही भयो भने मास्टरनी महाकाली बन्न केही समय लाग्दैन।
3: हजुर, उहाँ सिसिला शर्मा एति एयरलाइन्सको फ्लाइटबाट पोखरा गएको देखिन्छ।
0: कलाकारहरू प्रियंका कार्की, सिमरन खड्का, आर्यन सिग्देल, अनुप विक्रम शाही, प्रमोद अग्रहरी, सरोज खनाल, गौरी मल्ला, रिचा शर्मा लगायतका कला

0: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497 38 798।
1: कन्फेशन इज द बिगेस्ट एभिडेन्स।
2: एकातिर एउटा केटी गायब हुन्छ, जंगलमा लास अर्केको भेटिन्छ,
1: किनकि यो टेलर मात्रै हो। जुन दिन सिनेमा आउँछ त्यो दिन हेर्ने मान्छेको आत्मा काम्नेवाला छ।
3: यो मोबाइलले पनि तनावै दियो भने
4: होइन, के तनाव दियो ए खुशी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
4: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
0: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।
6: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
7: विगत लामो समयदेखि सञ्चालित लम्जुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त टिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
8: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसीसार नगरपालिका 7 लम्जुङ। सम्पर्क फोन 066-5-20-209।
9: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएर आएको सर्वोत्तम सिमेन्ट।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ
2: Extreme energy drink. Taste the difference. Feel the energy.

0: कार्यक्रम रंग र
1: रेडियोमा रचनासँगै स्रष्टाको अनुभव अनि साहित्यिक रंगभित्रको रस प्रवाहका लागि रेडियो कार्यक्रम रंगरस
0: प्रत्येक शनिबार बिहान 7 बजे
1: मात्र रेडियो मर्सेङ्गी 95 MHz।
2: नमस्कार, कार्यक्रम रंगरसमा आदरणीय श्रोता मित्रहरू, सदाझै शनिबार यसै समय प्रसार हुने कार्यक्रम रंगरस लिएर तपाईहरूको माझमा आइसकेको छु। हरेक हप्ता शनिबार 7 बजेदेखि 7:30 बजेसम्म र एकैसाथ रेडियो मर्स्याङ्गी 95 MHz र रेडियो चौतारी 91.4 MHzबाट प्रसारण हुने साहित्यिक कार्यक्रम रंगरसमा यहाँहरूलाई हार्दिक न्यानो अभिवादन टक्र्याउन चाहन्छु। आदरणीय मित्रहरू, गत हप्ताहरूमा विगतका दिनमा मैले धेरै कोसिडीहरू तपाईँहरूको माझमा पस्किसकेको छु, नयाँ नयाँ साहित्यिक खोराकहरू लिएर उपस्थित हुने गरेको पनि छु। आदरणीय मित्रहरू, आज म तपाईँहरूको साथमा पुनः कौशिकी द्वैमासिकको प्रगतिवादी कवि डाक्टर अमर गिरीका केही प्रतिनिधि गरिएका कविताहरू राख्ने जमर्को गरिरहेको छु। मैले उहाँको बारेमा प्रधान सम्पादक चेतना धमलले लिएको अन्तर्वार्ताहरू प्रस्तुत गरिसकेको छु। आज भने म उनी कवि अमर गिरीका प्रतिनिधित्व कविताहरू मध्येबाट केही गद्य कविताहरू आज पस्कने चमर्को गरिरहेको छु। आजको खुराक तपाईँहरूलाई कविता मात्र हुनेछ, किनभने कविता यस्तो रस हो जहाँ भित्र पसेपछि न अर्थ भेट्टाउन सकिन्छ न त्यसलाई कोट्याउन नै सजिलैसँग सकिन्छ। र जसरी पानीको तालमा हामी पौडिरहेका हुन्छौं, आज हामी साँच्चै उनका कविताहरूमा पौडी खेलौं। कि पुनः नारायण हिटी भन्ने कविता यो कोसेली तपाईँहरूको माझमा पस्कन खोजिरहेको छु। अब विषयवस्तु यसरी जान्छ, अर्थात कवितालाई यसरी शुरू गरौं। पुनः नारायण हिटी। कुनै बेला महेन्द्रको शालिक फोड्न अगाडि बढ़िएको समूहमा म पनि सामेल थिएँ। गाली लागेर ढलिएका साथीहरूमा संयोगले बचेको थिएमा नारायण हिटीको दक्षिण गेट भन्दा 500 मिटर परबाट धेरै पटक थुकेको थिएँ मैले त्यतातिर। धेरै पटक हानेको थिएँ ढुङ्गा, धेरै पटक हात उठाएको थिएँ आकाशतिर र भनेको थिएँ मुर्दाबार, आज फेरिएको छ तस्विर, संग्रहालयमा परिणत भएको छ नारायण हिटी। अब मैले नारा लगाउनु छैन, फर्किएर त्यतापट्टि ढुङ्गा हान्नु छैन र मुर्दाबाद भन्नु छैन, तर पनि नारायण हिटीकै अगाडि छु म। पश्चिमतिर ओह्रालो झरिरहेछ सूर्य, म कुरिरहेछु पासपोर्ट, 3 महिनापछि मलाई उड्नु छ अरबतिर, ऊँट चराउन जानु छ कुनै दूरवर्ती गाउँमा, लोकतन्त्रको घाँगमा अरबको तातो सम्झँदै र कोट्याउँदै आफ्नो विगतलाई। यति बेला उभिएको छु म नारायण हिटीको पश्चिमी गेटमा, यो पहिलो कोसेली तपाईँहरूलाई पस्के। अब म अर्को त्यस्तै भोक शीर्षकमा उनकै यो गद्य कविता प्रस्तुत गर्न चाहन्छु। भोक। गरीबहरू छन् उनीहरूसँग भोकको डरलाग्दो इतिहास छ, अहिले पनि उनीहरूसँग भोकले दसेको वर्तमान

छन्च भोगको निर्लज्ज इतिहास तुलना हुन सक्दैन उनीहरूको भोगको तुलना हुन सक्दैन उनीहरूको भोगको गरीबहरूको भोगसँग भोगको इतिहासमा नितान्त फरक छन् यी दुई भोगहरू तुलना हुन सक्दैन उनीहरूको भोगको गरीबहरूको भोगसँग भोगको इतिहासमा नितान्त फरक छ यी दुई भोग यो दोस्रो कविता पछि अर्को प्रस्तुति हाँसिया शीर्षकको यो कविता तिनका दुःखहरू पढ्नु छ भने मलाई पढ तिनका दुःखहरू पढ्नु छ भने मलाई पढ म तिनका दुःखहरूको अभिलेख हुँ मेरो शिरदेखि पाउसम्म अलिकी छन् तिनका दुःख मेरो शिरदेखि पाउसम्म अलिकी छन् तिनका दुःख दुःखबाट जन्मिएको पीड़ा पीड़ाबाट जन्मिएको घृणा घृणाबाट जन्मिएको क्रोध र क्रोधबाट अन्यायका विरूद्ध उठेका पाइलाहरू दुःखबाट जन्मिएको पीड़ा पीड़ाबाट जन्मिएको घृणा घृणाबाट जन्मिएको क्रोध र क्रोधबाट अन्यायका विरूद्ध उठेका पाइलाहरू बन्छ भने मेरो टुप्पोलाई कम्प्युटरमा बन्छ भने मेरो टुप्पोलाई कम्प्युटरमा पेन ड्राइभ घुमा घुसाए झै घुसाउ पर्दामा आउने छन् असंख्य दृश्यहरू त्यस दृश्यमा आउने छन् सबै कुरा तिमीले नसोचेको कतिपय दृश्यहरूसँग तिमीले नसोचेका कतिपय दृश्यहरूसँग साक्षात्कार हुनेछ तिम्रा ओठहरू क्रोधले फरफराउन शुरू गर्नेछन् साक्षात्कार हुनेछ तिम्रा ओठहरू क्रोधले फरफराउन शुरू गर्नेछन् तिमी भित्र जीवित छ भने हृदय तिमी भित्र जीवित छ भने हृदय र त्यसको भाषा गर्मी याममा हिउँ पग्लिएझै पग्लन शुरू गर्नेछन् हिउँ पग्लिएझै पग्लन शुरू गर्नेछन् तिम्रा आँखाहरू त्यहाँ आउने छैनन् खुसीका सम्झना योग्य कुनै क्षणहरू आउने छैनन् स्मृतिका निम्ति साँची राख्नुपर्ने कुनै कुराहरू आउने छैनन् स्मृतिका निम्ति साँची राख्नुपर्ने त कुनै कुराहरू म हँसिया सखारै घाँस काट्न निस्कने म हँसिया सखारै घाँस काट्न निस्कने एक सामान्य ग्रामीण स्त्रीको पराय एक सामान्य ग्रामीण स्त्रीको पराय म उनको जीवनको सर्वस्व म उनको जीवनको सर्वस्व यो चौथो प्रस्तुतिपछि म पाँचौं प्रस्तुतिमा परिचय शीर्षकको यो कविता वाचन गर्न चाहन्छु म उसको कण्ठबाट निस्किएर सुदूर क्षितिजतिर उडे म उसको कण्ठबाट निस्किएर सुदूर क्षितिजतिर उडे र असंख्य सपनाहरू देखे निराशाका कठिन रातहरूमा मैले उसको घाउहरूमा मलम लगाए निराशाका कठिन रातहरूमा मैले उसका घाउहरूमा मलम लगाए ऊ मेरो पिठ्यूमा काठी बसेर समयको खोरियाहरूमा सपनाका बिउ छर्न निस्कियो समयका खोरियाहरूमा सपनाका बिउ छर्न निस्कियो उसले मलाई गुनगुनाउँदै जंगल फाँड्यो बस्ती बसायो प्रेम गर्यो र प्रेमको अमर स्मारक बनायो र प्रेमको अमर स्मारक बनायो उसले मलाई आमाहरूले पिठ्यूमा नानी बोकेझै बोक्यो एक न संसारको खोजीमा हिँड्यो संघर्ष गर्यो यन्त्रणा गर्यो र एक नयाँ इतिहासको रचना गर्यो संघर्ष गर्यो यन्त्रणा गर्यो र एक नयाँ इतिहासको रचना गर्यो म कविता जन्मिए उनका आवेगहरूबाट उसका सुख दुःख प्रेम घृणा स्वप्न र संघर्षहरूबाट म उसको प्रथम भाषा म जन्मिए उनका जीवन्त रागहरूबाट म जन्मिए उसका जीवन्त रागहरू आदरणीय श्रेष्ठ साहित्य मित्रहरू यो पाँचौं कविता पछि अर्को प्रस्तुति बाँसुरी तिम्रो जस्तै मेरो पनि बाँसुरी तर तिमीले खोस्यौ मेरो बाँसुरी र म सुरबीन भएँ तिमी जस्तै मेरो पनि बाँसुरी तर तिमीले खोस्यौ मेरो बाँसुरी र म सुरबीन भएँ म बाध्य भएँ तिम्रो बाँसुरी सुन्न तिमीले सिर्जना गरेका धुनहरूलाई आफ्ना धुनहरू ठान्न तिमीले रचेका रागहरूलाई आफ्नो राग मान्न तिम्रा सपना र मेरा सपना भए तिम्रा संघर्ष मेरा पनि संघर्ष भए तिम्रो यात्रा बन्यो मेरो यात्रा तिम्रो गन्तव्य बन्यो मेरो गन्तव्य मैले हराएँ आफूलाई तिमीमा र म रागविहीन भए मैले हराएँ आफूलाई तिमीमा र म रागविहीन भए तिमीले जस्तै म पनि सक्थे बाँसुरी बजाउन तिमीले जस्तै म पनि सक्थे बाँसुरी बजाउन सायद तिमीले भन्दा अझ राम्रोसँग म सक्थे त्यसका धुनहरू भर्न सायद तिमीले भन्दा अझ राम्रोसँग म सक्थे त्यसमा धुनहरू भर्न इतिहासको रचना गर्न इतिहासको रचना गर्न समर्थ थियो मेरो पनि बाँसुरी सायद इतिहासलाई तिमीले भन्दा अझ राम्रोसँग डोर्याउन सक्थे म तिमीले भन्दा अझ राम्रोसँग डोर्याउन सक्थे म तर ओ पुरुष तिमीले खोस्यौ मेरो बाँसुरी र म सारविहीन भए ओ पुरुष तिमीले खोस्यौ मेरो बाँसुरी र म सारविहीन भए आदरणीय मित्रहरू यो छैटौं प्रस्तुति पछि आज तपाईँहरूको माझमा मैले

डाक्टर अमरगिरीका कविताहरू वाचन गरिरहेको छु। कवि गिरी साँच्चै भन्दा पञ्चायत तथा सहायकालीन जस्तो निरङ्कु शासन विरूद्ध भौतिक तथा सृजनात्मक रूपमा संघर्ष गर्दै आएका कवि हुन्। उनका सृजनाहरूमा त्यसको सठिक प्रतिविम्बन पाइन्छ। घाम छेक्न पहाड तर पनि हामी जीवित छौं, दुसाध्य समय शब्दहरूको बीचमा जस्ता कविता संग्रह लगायत समय समाज र संस्कृति समकालीन नेपाली कविताको वैचारिक परिप्रेक्ष्य नामक समालोचना संग्रह गिरीका प्रकाशित कृति हुन्। उनका कविता कृतिबाट प्रतिनिधि केही कविता समेटेर कौशिकीले प्रकाशन गर्ने जमर्को गरेको हो। यसैले अब म अर्को प्रस्तुति उनी डाक्टर अमर गिरीको कविता प्रस्कान चाहन्छु। वृक्ष सुन्दर छ किनकि यसमा पुराना पातहरू झर्छन् र नयाँ पातहरू पलाउँछन्। वृक्ष सुन्दर छ किनकि यसमा पुराना पातहरू झर्छन् र नयाँ पातहरू पलाउँछन्। वृक्ष सुन्दर छ किनकि यसमा पन्छीहरू बास बस्छन्, गुण बनाउँछन्, फूल पार्छन् र कोरल्छन्। पन्छीहरू बास बस्छन्, गुण बनाउँछन्, फूल पार्छन् र कोरल्छन्। वृक्ष सुन्दर छ किनकि यसमा पयौं पथिकहरू थकाइ मार्छन्, रातमा आश्रय लिन्छन् र बिहान भएपछि आफ्नो गन्तव्यतर्फ हिँड्छन्। वृक्ष सुन्दर छ किनकि यसले प्रचण्ड धूपमा छहारी दिन्छ। आफ्नो शीतल र नरम हातहरूले पसिनाले लतपत गरी शरीरमा हरिया पातहरूको सुन्दर पंख हम्कन्छ। वृक्ष सुन्दर छ किनकि यसमा फलहरू फल्छन्, चराहरू तिनलाई खान्छन्, तृप्त हुन्छन् र बेग हानेर आकाशतर्फ उड्छन्। वृक्ष सुन्दर छ किनकि असंख्य कष्टहरूका बीच पनि यो फुल्छ र धरती सुगन्धित हुन्छ। वृक्ष सुन्दर छ किनकि असंख्य कष्टहरूका बीच पनि यो फुल्छ र धरती सुगन्धित हुन्छ। यसरी नै अर्को प्रस्तुति झोला र खुसी, उनको एउटा कविता। उसको झोला झण्डै 6 किलोको छ। पिठौं भरिको त्यस झोलाभित्र आमा बाबु गुरु इष्टमित्रले दिएका थरी थरीका सपनाहरू छन्। डाक्टर इन्जिनियर पाइलट वकिल प्राध्यापक थरी थरीका सपना छन् उसको झोलाभित्र। महँगो भारीले लचकिएको गदाको पिठौं चाहिँ थरी थरीका सपनाहरूको भारीले थोरै लचकिएको छ। उसको पिठौं र खुट्टा अलि पछिल्लोतिर र शिर अलि अघिल्लोतिर छ। गरङ्गो भारीले लचकिएको गदाको पिठौं चाहिँ थरी थरीका सपनाहरूको भारीले थोरै लचकिएको छ। उसको पिठौं र खुट्टा अलि पछिल्लोतिर र शरीर अलि अघिल्लोतिर छ। सबै छ उसको झोलामा आमाले बनाइदिएको मिठो खाजाको टिफिन बक्स, राम्रोसँग गातो हालिएको पुस्तक र कपी, राम्रो जेमोटी बक्स छ उसको झोलामा। तर झोलाबाट हराएको छ खुसी र खुसी हुँदा उसको गाउने बालगीत, हराएको छ खुसी र खुसी हुँदा उसले गाउने बालगीत। आदरणीय मित्रहरू, हामी यतिन्जेलसम्म तपाईँहरूको माझमा डाक्टर अमर गिरीका प्रतिनिधित्व कविताहरूको सङ्ग्रह अर्थात प्रख्यात कृति गिरीका प्रतिनिधित्व कविताबाट यी कविताहरू प्रस्तुत गरिरहेका छौं। साँच्चै अन्तर्ध्वनि, झिसमिसे, कलम जस्ता प्रगतिवादी साहित्य पत्रिकाको सम्पादक गरिसकेका कवि गिरी, कविता प्रधान चौमासिकका प्रधान सम्पादक हुन् भने चलचित्र विकास बोर्ड र प्रगति लेखक संघको अध्यक्ष रहिसकेका गिरी नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य पनि हुन्। कवि गिरीको स्रष्टा द्रष्टा र संगठक व्यक्तित्व एकसाथ देखिन्छ। उनका समग्र व्यक्तित्वको मूल्याङ्कन गरेर नै कौशिकीले प्रतिनिधि कविताको विषयाङ्क प्रकाशन गरेको हो। यस विशेषाङ्कको पाठकहरूबाट उच्च मूल्याङ्कन हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौं। यो अवसर प्रदान गर्नुभएकोमा स्वयं कविप्रति कौशिकी प्रविहार आभार व्यक्त गर्दछ। अब भने श्रोता माझहरू, एकैछिन यो कवितालाई चौतारीमा बिसाउँदै एउटा कविता फेरि, जो स्वदेश छोडेर विदेश भौतरिएका छोराछोरीहरूको प्रसंगमा सुदेश सत्यालको रचनामा आफ्नै स्वर छोड्दै नेपथ्यभित्र रहन चाहन्छु।

पुनः नमस्कार छ कार्यक्रम रंग रसमा सदाझैं हरेक शनिबार हामी रेडियो मर्सेङ्गी 95 मेगाहर्ज र रेडियो चौतरी 91.4 मेगाहर्जको प्रस्तुति रंग रस हरेक शनिबार 7 बजे एकैसाथ प्रसारण हुने गरेको छ। तपाईँलाई आनन्द दिनको लागि कार्यक्रम रंग रस मार्फत मैले थुप्रै साहित्यिक कुराहरू पस्कने गरेको छु। तपाईँ आनन्दका साथमा 7 बजेदेखि 7:30 बजेसम्म प्रस्तुत हुने कार्यक्रम रंग रस सुन्नुहुनेछ। आज तपाईँहरूको माझमा मैले डाक्टर अमर गिरीका प्रतिनिधिको कविताहरूको संग्रहबाट यी कविताहरू प्रस्तुत गरिरहेको छु। साँच्चै प्रगतिवादी कविता नारा हुन्छन् भने प्रति ध्रुवीय दोषारोपणको सिंह खण्डन उनका कविता हुन्। त्यहाँ कुनै फतफत नारा हुँदैनन्, बरू विचार र कलाको सम्मिश्रण हुन्छ। कवितामा सूक्ष्म व्यङ्ग्य शालीन गम्भीरका साथ प्रत्येक अलंकार मिथ र वा बिम्बद विधानको प्रयोग नै आन्तरिक सौन्दर्यबोधको रूपमा देखा परेको छ। उनका कवितामा सांस्कृतिक सचेतना गहन ढुल्यो अयोता भएको पाइन्छ। यसैले अब म फेरि तपाईँहरूको माझमा महाकालीको किनारमा यो शीर्षकको कविता वाचन गर्न चाहन्छु। जेठको प्रचण्ड धूपमा महाकालीको किनारमा छु म, जोडले चलिरहेछ हावा, हावामा उडिरहेछ नदीको बालुवा, बालुवा सँगसँगै उडिरहेछन् पातहरू, हावाले उडाएको बालुवाबाट बचाउन आँखा फर्किएको छु म, हावा भइरहेको छ दिशातर्फ, आफ्नै भूगोल भएर पनि होइन कि जस्तो लाग्ने अकथनीय पीड़ा बोकेर बाँचेको छातीभित्र वेदनाको हुरी चले पनि प्राय बाहिर हाँसिरहने दोधारा चाँदानी नेपालको बाँकी भागसँग उसलाई जोड्ने झोलिङ्गे पुलको छेउमा उभिएर हेरिरहेछु उत्तरतिर, आँखामा आइरहेछ सारादरा टनकपुर ब्यारेजको धमिलो धमिलो अनुहार, स्पष्ट भएर उभिरहेछ इतिहासको चित्र, सत्तो चेटको काम भएर दुखिरहेछ मेरो छातीभित्र, वर्षौं पछि जेठको प्रचण्ड धोपमा महाकालीको केदारमा छु म, प्रचण्ड धूपमा महाकालीको किनारमा छुमा। यसरी नै मैले भन्नु पर्ने छ भन्ने यो शीर्षकको कविता। ऊ आउनेछ, मैले उठेर झुकेर उसलाई अदबले भन्नु पर्ने छ, कमरेड अभिवादन। कुनै विशिष्ट नोकर शाहको अगाडि उभिएको कनिष्ठ नोकर शाहले जस्तै मैले पर्खनु पर्ने छ उसका संकेत। उसले ग्रहण गरिसकेपछि आसन सावधानी र शिष्टतापूर्वक मैले ग्रहण गर्नुपर्नेछ आफ्नो स्थान। चुपचाप धैर्यपूर्वक सुन्नुपर्नेछ मैले उसका कुरा, बिना धेरै प्रश्न, बिना धेरै तर्क, बिना धेरै प्रत्युत्तर मैले हल्लाउनु पर्ने छ शिर। चुपचाप धैर्यपूर्वक सुन्नुपर्नेछ मैले उसका कुरा, बिना धेरै प्रश्न, बिना धेरै तर्क, बिना धेरै प्रत्युत्तर मैले हल्लाउनु पर्ने छ शिर। भन्न मन लागेका धेरै कुरा मैले लुकाउनु पर्नेछ छातीभित्र, क्रोधलाई राख्नु पर्नेछ बसमा, पीड़ालाई अनुहारको प्रदेशमा अभिव्यक्त हुन लगाउनु पर्नेछ प्रतिबन्ध, गम्भीर र भावमय मुद्रामा मैले भन्नु पर्नेछ ठिक छन् कमरेडले भनेका सबै कुरा। आँखामा नाचे पनि कमरेडको भव्य दरबार, दरबारको अगाडि खडा महँगो गाडी, काम गर्ने नोकार चाकर, राजसी जीवन, अर्काको नाममा खोलिएको मेन पावर कम्पनी, रियर्स लस्टेड कारोबार, मुनाफाखोर र तस्करहरूसँगको हिमछिम, भ्रष्ट नोकर शाहहरूसँगको सम्बन्ध, गंगोत्री जस्तो कहिल्यै नसक्ने पैसाको मुहान, त्यसको बलमा निर्मित राजनीतिको सानो तिनो साम्राज्य मैले गर्नुपर्नेछ कमरेडको आदर्श छविको कुरा, त्याग र बलिदानको कुरा र मैले भन्नुपर्नेछ यहाँबाट पूरा हुनेछ क्रान्तिको कार्यभार, यसो भनिन भने हुनेछ मेरो सत्यनाश, यसो भनिन भने हुनेछ मेरो सत्यनाश। ऊ मेरो वरिष्ठ कमरेड, ऊ उसको सामान्य कार्यकर्ता, ऊ मेरो वरिष्ठ कमरेड, ऊ उसको सामान्य कार्यकर्ता। यसरी नै अर्को प्रस्तुति तपाईँहरूको माझमा घाम र म भन्ने शीर्षकको यो कविता वाचन गर्न चाहन्छु। पल्लोपट्टि निर्जर लेखको शिखरमा बसेको छ काम, ओल्लोपट्टिको लेखमा म छु। पल्लोपट्टि निर्जन लेखको शिखरमा बसेको छ काम, ओल्लोपट्टिको लेखमा म छु। अँध्यारो छ म बसेको लेखभरि, जुन पनि छैन आकाशमा, न नदी छन् न खोला, न पंक्षी छन् न पंक्षीको कलर, न पुतली छन् न पुतलीको क्रीडा, असमर्थ शब्द चिसोको बयान गर्न, खसिरहेछ हिउँ कठिन भइरहेछ हिउँमा शासन फेर्न, म देखिरहेछु घामको छटपटी, पढिरहेछु उसको उदास अनुहार, उदास अनुहार भित्रको सघन पीड़ा, ऊ आउन चाहन्छ म कहाँ, अंकमाल गर्न चाहन्छु मलाई आफ्नो न्यानोपनले, ऊ नुहाइदिन चाहन्छ आमाले जस्तै प्रेमले सुताएर काखमा, मलाई सुनाउँदै हजारौं वर्षदेखि सुनाउन नपाएको लोरी, ऊ हेर्न हर्न चाहन्छ मेरो परदेशको अँध्यारो, मेरा समस्त दुःख र सन्तापहरू, म बाँचेको लेखलाई ऊ बचाउन चाहन्छ स्वर्ग, ऊ
त्यस स्वर्गमा अतीत भइसकेको दुःखको स्मृतिमा ऊ बनाउन चाहन्छ एउटा वाद्य स्मारक। सदियौंदेखि बिछोड, सदियौंदेखिको अन्तरहीन प्रतीक्षा, सदियौंदेखिको पीड़ा समाप्त गर्न चाहन्छु म उसलाई भेटेर उसको उज्यालोमा म चाहन्छु मेरो लेखको सम्पूर्ण अँध्यारू टकटक्याउन उसका साना हातहरूको कोमल स्पर्शमा म चाहन्छु एक नयाँ यात्राको थालनी गर्न, एक नयाँ इतिहास, एक नयाँ सौन्दर्यको रचना गर्न उसको चौडा काँधमाथि बसेर गाउन चाहन्छु म एउटा अमर गीत। हाम्रो मिलनको स्मृतिमा म पनि बनाउन चाहन्छु एउटा भव्य स्मारक। हाम्रो मिलनको स्मृतिमा म पनि बनाउन चाहन्छु एउटा भव्य स्मारक। घाम र म चाहन्छौ सँगैसँगै रहन, सँगसँगै बुट्टा भर्न जीवन लेखमा, सँगसँगै सम्पूर्ण तापहरूको हरण गर्न, बेघान्न निलो आकाशतिर र एक नयाँ संसार रचना गर्न। तर कोही छ जसले हाम्रो मिलनलाई बनाइरहेछ असम्भव, र सदियौंदेखि हामी बाध्य छौं एक अर्कालाई हेरेर जिउन एउटा विश्वासमा एक कि एक दिन हुनेछ हाम्रो प्रतीक्षाको अन्त्य, एउटा विश्वासमा कि एक दिन हुनेछ हाम्रो प्रतीक्षाको अन्त। आदरणीय मित्र, हामी तपाईँहरूको माझमा यति नैसँग प्रतिनिधित्व कविताको सङ्गालोबाट डाक्टर अमरगीका यी रचनाहरू प्रस्तुत गरिरहेका थियौं। अब भने समयले नेटो काटेको सूचना प्राविधिक मित्रले दिइसक्नु भएको छ। आउने हप्ता तपाईँहरूसँग छुट्टै कोसिली लिएर आउने सन्दर्भ भेट्ने नै छु भन्दै यहाँहरूको माझबाट ओझेल पर्न चाहन्छु। नमस्कार। जय साहित्य, जय भाषा।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
2: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Mania.
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपत मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861 39 157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
6: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ
5: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
6: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्
5: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665 20 19 0665 20 370 वा 590 370 जानकारी गराउनुहोस्
6: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ
5: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा बनाऊ हराभरा
7: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ
5: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू इन्डोर प्लान्टहरू अर्नामेन्टल प्लान्टहरू विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ
7: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ
5: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ
7: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 9856 46 244
8: नमस्ते म लोक गायक बलवीर थापा अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मर्स्याङ डीएफएम 95 मेगाहर्ट्ज

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फर्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: हैन, के तनाव दियो ए खुशी।
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
0: ए साइली, घर बनाएर त लगभग सक्न आँटिसौ त।
7: के सकिन्थ्यो दिदी, अझै झ्याल ढोका, च्यानल गेट आदि सबै काम बाँकी छ। बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, अल्मुनियमको झ्याल ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
0: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको थ्री स्टार अल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न। त्यहाँ त अल्मुनियमको झ्याल ढोका, पार्टिसन ग्लेजिङ आदि निर्माण गरी घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
8: हजुर, अल्मुनियमको आकर्षक झ्याल ढोका, पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम, सिसाको टपन ग्लास, रेलिङ र पार्टिसन ग्लेजिङ लगायत यूपीभीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
4: थ्री स्टार अल्मुनियम फेब्रिकेटर, बेसीसार नगरपालिका साथ युनिभर्सल चोक लमजुङ। प्रोपाइटर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 9864651901।
9: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ।
10: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
9: थप जानकारी लागि सम्पर्क 0665909900, 9847769229। सेवा मोडल हस्पिटल प्राली बेसीसर स्वाद सानीमा बैंकको ठिक।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बछलमाई सटर एण्ड ग्रिल उद्योग, विशेषकर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
1: दिदी, अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
5: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
1: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
5: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9560774486।
6: आया मरे नि आमा, आया नि आया।
7: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
6: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
7: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
6: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
7: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
8: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
9: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हाडजोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
8: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
9: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
8: सम्पर्क फोन 9849068924, 9850386780।
2: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
0: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
0: प्रकाश घिमिरे, सञ्चालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840058261।
10: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 8 बजेको छ।
11: एक्सट्रीम इनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी रेडियो कार्यक्रम साइनो। नमस्कार, रेडियो कार्यक्रम साइनोको अर्को एउटा नयाँ श्रृंखलामा तपाईलाई हार्दिक स्वागत छ। म अर्जुन विष्ट सल्यानी। आदिवासी जनजातिको संस्कृति, प्रकृति र मानव बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगीका लागि थालिएको हाम्रो सचेतीकरणको यात्रा जारी छ। कार्यक्रम साइनो हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म रेडियो अन्नपूर्ण 93.4 मेघाज पोखरा र रेडियो मर्स्याङदी 95 मेघाज लमजुङबाट एकैसाथ प्रसारण भइरहेको छ। हाम्रा उद्देश्यहरू जलवायु परिवर्तन र जैविक विविधता सम्बन्धी कार्यका लागि प्रभावकारी रूपमा आदिवासी जनजाति संलग्नताबारे अभिवृद्धि गर्ने, जलवायु कार्य, जैविक विविधता र प्राकृतिक स्रोत व्यवस्थापनमा आदिवासी जनजातिको ज्ञान, प्रणाली, जीवन पद्धति, अधिकार र योगदानको पहिचान, सम्मान र संरक्षणका लागि वकालत गर्ने, जलवायु कार्य, जैविक विविधता र आदिवासी जनजातिको बारेमा सूचना दस्तावेजीकरण र वितरण गर्ने, आदिवासी सम्पदा, अर्थतन्त्र र उनीहरूको सम्बन्धलाई प्रकृतिसँग पुनर्ताजगी गर्ने रहेका छन्। विशेष गरी साइनो अन्नपूर्ण संरक्षण क्षेत्रका जिल्लाहरू लमजुङ, मनाङ, मुस्ताङ, कास्की र केही गाउँहरूमा लक्षित छ। संस्कृति, प्रकृति र मानवबीचको साइनो अटुट हुने गर्छ। यसलाई खलबल्याउन खोजियो भने अस्तित्व, महत्व र पहिचान सबै गुम्ने खतरा हुन्छ। मानिसहरू प्रकृतिमा बस्छन्, त्यसको उपभोग गर्छन्, रमाउँछन् र त्यसलाई जोगाउँदै आइरहेका छन्। तर बढ़दो मानवमैत्री नभएको विकास र विश्व औद्योगिकरणको कारण अप्ठ्यारो भइरहेको छ। विश्वमा बढ़दो औद्योगिक विकासले मानव जीवन संकटमा पर्ने खतरा उत्तिकै छ। अर्को रीतिरिवाज, चालचलन, रहन सहन, खाद्य संस्कार, भाषा, संस्कार, संस्कृति हराउने त होइनन् भन्ने चिन्ता पनि छ। पुरानो खाइखली आएको ठाउँमा संकट उत्पन्न हुने त होइन, यस्ता प्रश्नहरू उब्जिरहेका छन्। हाम्रो कर्तव्य प्रकृति, हरियाली जोगाउनुपर्ने, जैविक विविधताको ख्याल गर्नुपर्ने र पृथ्वीलाई जोगाउँदै समग्र पारिस्थितिक प्रणालीको रक्षाका लागि अग्रसर हुनुपर्ने मुख्य आवश्यकता हो। यसैको सचेतीकरणको लागि नेपाल आदिवासी जनजाति महासंघले जलवायु परिवर्तन सम्बन्धी साझेदारी कार्यक्रम ल्याएको हो। यसमा आइसीआईको आर्थिक सहयोग र निफिन ओआईईको सहकार्य रहेको छ।
1: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ। नेपाल आदिवासी जनजाति महासंघ।
0: आजको कार्यक्रममा हामीले थारू समुदायमा रहेको बड़गर प्रथाको बारेमा तयार पारेका छौ। बड़गर अर्थात भलमनसा परम्परा थारू समुदायमा सदियौंदेखि प्रचलित मौलिक परम्परागत स्वशासन प्रणाली हो। यस परम्परा अन्तर्गत गाउँका बासिन्दाहरू मिलेर आफ्नो गाउँको सामाजिक, सांस्कृतिक, प्रशासनिक, न्याय सम्पादन र विकास निर्माणका कामहरू व्यवस्थापन गर्न एकजना नायके वा मूली चयन गर्छन्, जसलाई बड़गर वा भलमनसा भनिन्छ। यसै सन्दर्भमा कार्यक्रम साइनोका लागि हामीले आज बर्दिया बासगढ़ी नगरपालिका वडा नम्बर 5 बासगढ़ी गाउँकी बड़गर नैना थारू र थारू संस्कार संस्कृतिका जानकार संचारकर्मी एकराज चौधरीसँगको कुराकानी सुनाउँछौं।

0: कार्यक्रमलाई अगाडि बढ़ाउ वर्दिया बाँसगढ़ी नगरपालिका वडा नम्बर पाँच बाँसगढ़ी गाउँकी बड़गर नैना थारूसँग गरिएको यो कुराकानीबाट। नैना थारूज्यू नमस्ते, यहाँलाई स्वागत छ।
1: नमस्ते,
0: आरामै हुनुहुन्छ? अध्यक्षज्यू, अब बड़गर तपाईँ बाँसगढ़ी नगरपालिका पाँच र त्यता सेरोफेरोको के कस्तो छ हालचाल सुनाउनु न। थारू भाषामा बड़गर भनेको के भन्छ यसलाई अध्यक्षज्यू?
1: थारू समुदायमा गाउँको

0: पर्छ मानिस।
1: बर्गर चाहिँ समिति बन्छ होइन?
0: हजुर, बर्गर समिति हुन्छ, सातजनाको समिति हुन्छ।
1: कतिजनाको?
0: सातजना।
1: सात?
0: हजुर, हाम्रो गाउँमा सातजनाको छ। टोल बर्गर पनि हुनुहुन्छ, टोल बर्गर पाँचवटा हुनुहुन्छ। एकजना सचिव, एकजना कोषाध्यक्ष, अध्यक्ष, सहायक बर्गर, पाँचजना टोल बर्गर गरेर नौजना।
1: नौजनाको हुन्छ होइन? बर्गरले कति एरिया हेर्नुपर्छ?
0: आफ्नो गाउँ मात्रै हो।
1: आफ्नो गाउँ भनेपछि जस्तो वडा नम्बर पाँच भरि हेर्नुपर्छ?
0: वडा नम्बर पाँच भरि होइन, एउटा गाउँ।
1: भनेपछि वडामा कति गाउँ हुन्छन्, त्यो प्रत्येक गाउँमा एक एक जना बर्गर हुन्छ।
0: हजुर।
1: बर्गरलाई यसो भन्दाखेरि त्यहाँको अब गाउँको टोली नेता मुखिया जस्तो हो कि कस्तो?
0: हजुर, मुखिया पनि भनिन्छ, भलमन्छ भनिन्छ, मतामा भनिन्छ, तर त्यो बर्गर नै हो। फरक फरक ठाउँको फरक फरक नाम पनि छ। अब बाँकी र बर्दियामा त बर्गर नै भनिन्छ। अरू उता दाङतिर अनि कपिल वस्तु उता रूपन्देहीतिर कतै मुखिया भनिन्छ, कतै मातामा भनिन्छ, कोही भनमन्छ भनिन्छ, उता पश्चिमतिर कञ्चनपुर कैलालीतिर भनमन्छ भनिन्छ।
1: यो फरक फरक नाम भने तापनि सबै जिल्लामा बर्गर भनेको मुखिया नै हो बुझ्नुहुन्छ त्यहाँ?
0: हजुर।
1: तपाईँ त अघिल्लो वर्ष बर्गर हुनुभयो, कसरी बन्नु भएको थियो, कसरी छान्छन् यो बर्गर?
0: गाउँको सबै प्रत्येक जुरीबाट एकजना भेला बोलाउँछन् अनि सामाजिक निर्णय अनुसार चुनिन्छ। अगुवाई गर्ने, नेतृत्व गर्न सक्ने, समाजलाई मिलाएर लग्दा सक्ने मान्छेलाई सबैलाई सोधपुछ हुन्छ, कोतिर कतिको बहुमत छ त त्यही अनुसार चुनिन्छ।
1: म अध्यक्ष हुन्छु, बर्गर हुन्छु भन्ने कोही हुनुहुन्छ भने उहाँहरूले पनि भन्न पाउनु पर्यो, तर उहाँलाई चाहिँ समाजका सबैले चाहिँ हुन्छ भन्नु पर्यो।
0: हजुर, सबै भेला बोलाउने अनि थारू भाषामा खोज्ने पनि भनिन्छ, अनि त्यो भेलामा निर्णय गर्छन् कसलाई राख्ने त त्यही अनुसारले
1: म हुन्छु भनेर
0: सक्रिय भएर उभिने गाउँकाले पनि हुन्छ भन्न पर्यो।
1: गाउँकाले फेरि हुन्न भनेपछि हुन पाइन्न बर्गर?
0: हजुर।
1: कस्तो कस्तो खालको गुण हुनुपर्छ?
0: इमान्दार, अनुभवी अनि जिम्मेवार हुनुपर्छ, सबैलाई मिलाएर लैजान सक्ने व्यक्तिलाई छनौट गरिन्छ।
1: यहाँ अघिल्लो वर्ष तपाईँ बर्गर हुनुभयो नि होइन, अब के गर्नु पर्यो, तपाईँले के गर्दै हुनुहुन्छ सुनाउनु न।
0: सांस्कृतिक परम्परा र संरक्षण गर्ने काम, अब झैँ झगडा वाद विवाद गाउँमा भएको मिलाइदिने, परम्परागत नियमको समन्वयन गर्ने।
1: परम्परागत नीति नियमहरू कस्ता हुन्छन्?
0: जस्तै बेगारी झलारी परिश्रम गर्न नआउने व्यक्तिलाई दण्ड जरिवाना दिने, मान्छे मर्दाखेरि कुर्दिन जाने, मर्दा पर्दा साथ सहयोग गरिदिन पर्ने।
1: अब बोलाएको ठाउँमा आएन भने, कार्यक्रममा कोही गएन भने पनि जरिमाना हुन्छ?
0: हजुर, जस्तै बैठकमा आएनन्, बेगारी झलारी जस्तै परिश्रम गर्न आएनन्, त्यसको ठाउँमा जरिवाना तिराउनु पर्छ। कति पटक आएनन् त त्यही अनुसार दिनको 500 हुन्छ कि 300 हुन्छ, अब गाउँको निर्णय अनुसार नै तोकिन्छ।
1: पहिले चाहिँ तोक्नु न, अब बैठक बसेर कति जरिमाना गर्ने भनेर अनि गर्नुहुन्छ? हजुर, जय जगडा मिलाउने काम भयो कि भएन?
0: भयो सर, दुईटा मुद्दा मिलाएको, ठुलो जय झगडा त होइन, त्यही सानो तिनो जय झगडा मिलाइन्छ।
1: बर्गरले कुनै त्यस्तो मिलाउन सक्नु भएन, समस्या भयो भने त्योभन्दा माथि चाहिँ कहाँ जाने चलन छ?
0: हजुर, चौकीमा पठाइदिने सर।
1: मिल्दै मिलेनन् भनेपछि चौकीमा पठाइदिने प्रहरीले मिलाउनुहुन्छ?
0: हजुर।
1: यसलाई चाहिँ छोड्न सक्नु होइन?
0: हजुर, पुस्तादेखि चलिआएको प्रथा हो सर, कहाँ मिल्दैन
1: छोड्न मिल्दैन। नयाँ पुस्तालाई चाहिँ कसरी बुझाइरहनु भएको छ?
0: हाम्रो पुस्तादेखि परम्परादेखि चलन चल्ती आएको प्रथा हो, यो छोड्न मिल्दैन भनेर सिकाउँछ।
1: उनीहरूको चासो कतिको छ?
0: चासो त छ नै सर, अहिलेको पुस्ताहरूले पनि धेरै चासो राख्छ, नाचगान गर्ने अनि आफ्नो परम्परा मौलिकता बिर्सिनु हुँदैन भनेर चासो राख्छ।
1: पुरुष मात्रै हुन्छन् कि वा महिलालाई मात्रै छान्छन् कि, अब यो वर्ष महिला हुने अर्को वर्ष चाहिँ पुरुष बर्गर हुने भन्ने हुन्छ, कस्तो हुन्छ?
0: पहिला त पुरुष मात्रै हुन्थे सर, अहिले महिला पनि हुन थाले बर्गर।
1: अहिले महिला पनि हुन थाले?
0: हजुर।
1: जस्तो तपाईँ बर्गर हुनुभयो, त्योभन्दा अगाडि कुनै दिदी बहिनी हुनुभएको थियो?
0: म पहिलो बर्गर, बाँकगरी नगरपालिकाको पहिलो बर्गर। धेरै जसो गाउँमा त पुरुष

0: supper gidisie.
1: Mhm.
0: Sunai ga mata cheska netito garne purus. Ali kamai matra matanta. Didi bhaini ko kura ali purus manche sanga bhanna jana pani apcharo manne.
1: Mhm.
0: Tei bhako karanle.
1: Yo badgar chhanne samay pani huncha.
0: Hajur. Yo maghi mahina ma. हरेक वर्ष को माघी महीना माघी मनाई सके पछि एउटा खोज्नी बज्नी कार्यक्रम हुन्छ साधारण सभा जस्तै त्यही खोज्नी बज्नीमा छान्ने गर्ने एक गते त माघी माघी मनाइन्छ कोही दुई गते कोही तिन गते कोही पाँच गते दस गते जहिले भ्याइन्छ
1: भनेपछि माघी मनाएपछि माघको पहिलो हप्ता अथवा दोस्रो हप्तासम्म बटगर छानिसक्नुहुन्छ के हुन्छ त्यो अब बटगर छानिएको अवस्था पनि भयो माघी मनाउँदै नयाँ वर्ष मनाउँदै गरेको अवस्था पनि भयो त्यो बेलामा चाहिँ विशेष के हुन्छ माघीमा
0: माघीमा ढिक्री बनाउँछौँ माघी मनाउने त्यही ढिक्री हुन्छ परिया हुन्छ अनि कतालु भन्ने हुन्छ सरकारी अनि सुअर पनि मार्छन् बुङ्गुर हुन्छ नि पोषको 29 गते बुङ्गुर मार्ने अनि माघीको 1 गते मनाउने मनाइसकेपछि बरघरसम्म नै खोज्ने खोज्ने गर्ने नाच गान सहित मनाइन्छ
1: त्यहाँ कुलो लाउनु पर्ने होला सिँचाइ गर्नुपर्ने होला त्यसको व्यवस्थापन अब बटगरले कसरी गर्नुहुन्छ
0: कुला नाला सिँचाइको गाउँभरिका सबै सामूहिक रूपमा मिलेर कुलो नालो भयो जस्तै नहरहरू सिँचाइको मरम्मत सम्भार जसलाई हामी बेगारी भनेर भनिन्छ बेगारी गराउने मरम्मत सम्भार गराइन्छ प्रत्येक वर्ष
1: यहाँको कार्यकाल चाहिँ अब कस्तो रह्यो यो माघमा एक वर्ष पुग्छ फेरि आउनुहुन्छ फेरि आउने रहर छ अझै केही काम गर्न बाँकी छन्
0: अब पाँच महिनाहरू छ सर अब गाउँकाले के भन्छन् गाउँको निर्णय अनुसार मैले भने अनुसार त अब एक वर्षहरू चलाउन पाए मैले
1: एक वर्ष अर्को बस्न पाए हुन्थ्यो भन्ने सोच छ
0: हजुर एक वर्षमा त तितो मिठो केही बुझ्न केही बुझ्यो तर अझै केही बुझ्न बाँकी छ
1: समय दिनुभयो कुराकानी गरिदिनु भयो यहाँलाई धेरै धेरै धन्यवाद छ
0: कुरा गर्न अवसर दिनुभयो हजुरलाई पनि धेरै धेरै धन्यवाद जनजाति आदिवासीलाई अगाडि बढाइराख्नु भएको छ हामी पिछडेको जाति हो धेरै धेरै धन्यवाद उहाँलाई पनि
1: हजुर यहाँलाई पनि धेरै धेरै धन्यवाद नमस्ते
0: हस् नमस्ते

0: बडगर नैना थारूसँग गरिएको कुराकानीपछि अब थारू संस्कार संस्कृतिका जानकार संचारकर्मी एकराज थारूसँग गरिएको यो कुराकानी सुनाऊ।
1: नमस्कार एकराजी, यहाँलाई स्वागत छ कार्यक्रममा।
2: नमस्कार, धन्यवाद।
1: आराम सन्चै हुनुहुन्छ?
2: एकदम ठिक छु हजुर।
1: म थारू समुदायको यो बडगर प्रथा यो संस्थाको बारेमा कुराकानी अलिकति गर्न चाहन्छु। लामो समयदेखि अब आफ्नो संस्कार संस्कृति रीति रिवाज अधिकारको बारेमा बहस उठाउँदै आउनु पनि भएको छ। यो बडगर संस्था बडगर प्रथा भन्नाले के बुझिन्छ सर?
2: बडगर प्रथा भन्नाले यसलाई चाहिँ बर्दियामा बडगर भन्छन्, दाङमा मटामा भन्छन् र कैलाली कञ्चनपुरमा यसलाई चाहिँ भलमनसा भनिन्छ। अब यो बडगर प्रथा भनेको चाहिँ एउटा थारूहरूको समाज सञ्चालन गर्ने एउटा स्वशासन हो, गाउँ सञ्चालन गर्ने स्वशासन पद्धति नै बडगर अथवा चाहिँ मटामा भलमनसा हो भनौँ न यसलाई। यसलाई स्वशासन किन भनिए त भन्दाखेरि यसले चाहिँ गाउँको रीतिथिति बनाउँछ, नियम कानून बनाउँछ, गाउँको योजना कार्यान्वयन गर्छ, योजना बनाउँछ, कार्यान्वयन गर्छ, गाउँमा चाहिँ न्याय निसाब गर्छ। एउटा राज्यमा हुनु पर्यो सबै अङ्गहरू यसमा हुन्छन्। यसमा व्यवस्थापिका छ, व्यवस्थापिकाले प्रत्येक वर्ष बस्ने ग्राम सभा जसलाई हामी बठेरी अथवा पोर्नी बोर्नी भन्छौँ अथवा कैलालीमा चाहिँ भुराखेल भन्छ, त्यसले चाहिँ गाउँको रीतिथिति बनाउने, त्यसलाई चाहिँ नवीकरण गर्ने, पुरानैलाई राख्ने कि नयाँ बनाउने भन्ने कुरा गर्छ, नेतृत्वको चयन गर्छ, योजना निर्माण गर्छ। अब त्यस्तै अब कार्यपालिकाको रूपमा चाहिँ यसले चाहिँ आफ्ना नेतृत्वहरू चयन गरेर त्यसलाई एक वर्षको लागि जिम्मेवारी दिन्छ। गाउँका मटामा बर्गर भलमनसा भए गाउँका प्रमुख, त्यसपछि चाहिँ समाचार सञ्चार गर्नको लागि चाहिँ चौकीदार नियुक्त हुन्छ, लेखापढी गर्नको लागि चाहिँ निखन्दार नियुक्त हुन्छ, अनि गाउँको विकास निर्माण गर्नको लागि अगुवाहरू नियुक्त हुन्छन्। ग्राम खान जसलाई चाहिँ भुइँ थन्वा भन्छौँ, त्यसमा पूजा गर्नको लागि चाहिँ गुरुवा केशकहरू नियुक्त हुन्छन्। फलामको काम गर्नलाई, कृषि औजारहरू बनाउने काम गर्नको लागि चाहिँ लोहारहरू नियुक्त हुन्छन्। यो गर्दाखेरि त्यहाँ एउटा चाहिँ कार्यकारी समिति बन्छ भनौँ। अब न्यायपालिकाको कुरा गर्दाखेरि गाउँमा आइपर्ने विवाद समाधान गर्नको लागि त्यहाँ चाहिँ कचेरी बसाउने चलन हुन्छ र कचेरीले चाहिँ त्यहाँ छिनोफानो लगाउँछ, त्यो पनि सामूहिक रूपमा चाहिँ निर्णय गर्ने परम्परा हुन्छ। त्यसमा चाहिँ के कस्तो खालको बिगार गर्यो होइन, कस्तो खालको बदमासी गर्यो भने कति दण्ड लिने, कति सजाय लिने, कति खारा लिने हुन्छ
1: क्या।
2: त्यो दण्डलाई चाहिँ दार भन्छौँ अनि जरिमानालाई चाहिँ खारा भन्छौँ। त्यसको पनि निर्धारण गरिएको हुन्छ। कामकाजी अगुवाहरू जसले काम गर्नुहुन्छ, फुल टाइम काम गर्नेहरूको त ज्याला हुन्छ, जसलाई चाहिँ टिहाई भन्छौँ। त्यो टिहाई चाहिँ गाउँभरिका मान्छेहरूले अन्न संकलन गरेर दिने हो। जो चाहिँ स्वयंसेवी रूपमा काम गर्नुहुन्छ उहाँले चाहिँ स्वयंसेवी नै गर्नुहुन्छ, उहाँहरूको मानमहित हुन्छ होइन। एउटा राज्यमा हुनुपर्ने सबै अङ्गहरू मैले भने व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका र राज्यको चौथो अङ्गको रूपमा हेरिने पत्रकारिता जुन छ त्यो पनि त्यहाँ हुन्छ, संचार गर्ने कामहरू पनि त्यहाँ हुन्छ। त्यसकारण यो एउटा थारूहरूको परम्परादेखि चल्दै आएको एउटा स्वशासन पद्धति हो।
1: कस्तो राम्रो कुरा सुनाउनु भयो। त्यहाँ संचारको काम पनि हुन्छ, त्यहाँ न्यायपालिकाको काम पनि हुन्छ, कार्यपालिकाको काम पनि हुन्छ, व्यवस्थापिकाको काम पनि हुन्छ भनेपछि त अहिले वर्तमान हाम्रो राज्य व्यवस्था जुन मोटिभमा चलिरहेको छ त्यो त हाम्रो प्रथाजनै त प्रथामा पनि जीवित रहेछ होइन।
2: होइन, अब राज्यको परिकल्पना जसरी सुरु गरियो नि, मान्छेले चाहिँ एउटा राज्यको परिकल्पना गर्यो, त्यो परिकल्पना हाम्रो पुर्खाहरूले पहिले नै गरिराखेका थिए, सायद त्यसैलाई हेरेरै राज्यको परिकल्पना गरेको हुनुपर्छ भन्ने चाहिँ मेरो दावी छ।
1: कति जिल्लामा यो प्रथा छ?
2: अहिले हामीले देखेको 5 जिल्लामा चाहिँ एकदमै क्रियाशील छ। दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरमा थोरै अवशेषको रूपमा काम भइरहेको कपिल वस्तुमा पनि हामीले पाएका छौँ। 6 जिल्ला भनौँ न, सुर्खेत समेत गरेर 7 जिल्लामा यो प्रथा अझै चाहिँ जीवितै छ। मैले पूर्वका जिल्लाहरूमा भेटघाट गर्दाखेरि उहाँहरूले पनि भन्नुहुन्थ्यो, पहिला हाम्रोमा पनि यहाँ चाहिँ यो प्रथा थियो, थारूको प्रथाधीन संगठन त्यहाँ थियो होइन। उहाँहरूको अहिले चाहिँ एक्टिभ छैन, त्यहाँ क्रियाशील हुनुहुन्न उहाँहरू। अहिले यताको 7 जिल्लामा चाहिँ प्रथा अझै क्रियाशील छ।
1: अब बडगर भनेपछि गाउँको मूली मान्छे, मुखिया मान्छे होइन?
2: हजुर।
1: कसरी छान्छन्, कस्तो हुन्छ प्रक्रिया?
2: गाउँको ग्राम सभा जसलाई चाहिँ हामी बछेरी अथवा खोज्नी बोज्नी भन्छौँ, कैलालीमा यसलाई धुराखेल पनि भन्छन्, त्यो बस्ने समय चाहिँ माघको पहिलो हप्तामा हो। पहिलेको परम्परागत चलन अनुसार चाहिँ यो माघको 2 गते बस्थ्यो र माघको पहिलो हप्ता या दोस्रो हप्ताभित्रमा बसिसक्छ। त्यो बस्नको लागि चाहिँ के गर्नुपर्छ भन्दाखेरि 3-4 दिन पहिले नै गाउँको चित्रहरूले त्यहाँ हाक लगाउँछ, ल 1 गते चाहिँ गाउँको यो खोज्ने बस्ने अथवा पछि बस्ने छ तपाईँहरूलाई सूचना गरिराखेका छौँ, त्यो दिन चाहिँ सबै अनिवार्य जुट्नुपर्छ भन्छन्।
1: हाँक लगाउने भनेको त्यो कटुवाल लगाउने?
2: हजुर हजुर, ठुलो तोरमा लहर। अब यो चाहिँ बुधबार अथवा चाहिँ बिहिबार कहिले हो, यो गाउँको चाहिँ खोज्ने बोज्ने बखेरी हुँदैछ, गाउँको मान्छे सबै जुट्नुहोला त्यो दिन, अन्त नजानुहोला होइन, भनेपछि प्रत्येक घरबाट एकजना आउने चलन हुन्छ। डङ्गानी समुदायमा चाहिँ के पनि हुन्छ भन्दाखेरि त्यो बखेरी जाँदाखेरि एक एक गोलभा पनि लैजाने चलन हुन्छ, जहाँ लग्ने अनि त्यो ठुलो भाँडोमा सबैले खन्याउँछन् अनि जहाँ खाँदै कुरा गर्दै गर्ने हुन्छ। यता दाङ बाहिरतिर चाहिँ अहिले जहाँ खाने चलन छैन, त्यस्तो छैन, तर प्रत्येक घरबाट एकजना चाहिँ अनिवार्य उपस्थित हुनुपर्छ। त्यहाँबाट पुराना वर्गर जुन छन्, मटावा जुन छन्, उनले चाहिँ सुरुमा भन्छन् ल अब चाहिँ यो बखेरी बसन लाग्यो, तपाईँहरूले के भन्नुहुन्छ, पुरानो नेतृत्वलाई राख्ने हो कि नयाँ छान्ने हो कि के गर्ने हो भन्नुहोस् भन्ने भयो। त्यो भनिसकेपछि अब पुरानाहरूलाई पनि बस्ने मन छ भने बस्छु भन्छन्, बस्ने मन छैन भने मैले अब चाहिँ गर्न सक्दिनँ, तपाईँहरू गर्नुहोस् भन्छन् होइन। त्यो गरिसकेपछि नयाँ नेतृत्व ल अब वर्ग मटावा भलमुन्सा कललाई बनाउने, चौकीदारको बस्ने हो, चौकीदारको ज्याला चाहिँ कति हो, तिहाइ गत वर्ष यति 25 क्विन्टल ज्याला थियो भने फेरि पुग्यो कि पुगेन, लेखनदार को बस्ने हो, लेखापढी गर्ने मान्छे, चौकीदार को बस्ने हो, चिरकिया को हुने हो होइन, गुरुआले राम्रो काम गरे कि गरेन, राखे कि नराखे, यो सबै कुराहरू नेतृत्व चयन हुन्छ र सकेसम्म सर्वसम्मति नै हुन्छ। निर्वाचन हुने प्रक्रिया पनि अहिले त सुरु भइसकेका छ, तर सकेसम्म चाहिँ सर्वसम्मति नै गर्ने चलन छ। अब रीतिका कुराहरू हुन्छ, बिहे भोज मर्ने गर्ने होइन, रीति संस्कारमा कसरी लाग्ने त, दाउरा कसरी दिने, पात दाउरा पात दिने चलन छ, बिहेमा मर्ने मान्छे मृत्यु संस्कारमा त्यो कसरी दिने, साँझ साँझ त्यहाँ चाहिँ बस्न जाने चलन हुन्छ, 9-10 दिनसम्म कति कतिजनाको मान्छे पालो लगाएर बस्न जाने, सार्वजनिक कामहरू गर्न पर्यो, विकास निर्माणका कामहरू गर्न पर्यो भने कसरी लाग्ने, नआउनेसँग दैनिक कति चाहिँ लिने, खाना लिने, जरिमाना लिने, छोराको बिहे गर्दाखेरि कति लिने, छोरीको बिहे गर्दाखेरि कति दिने, काम गरिदिए बापत त्यहाँ चाहिँ काम गरिदिन्छ, तिनलाई चाहिँ पैसा दिने चलन हुन्छ क्या।
1: यो हाम्रो मौखिक कथामा आधारित पनि हुँदै आयो, पछिल्लो क्रममा लेखनीय पनि त्यस्तो भएको छ।
2: अहिले यो कानूनी मान्यता पाइसकेपछि, कानून नै बनिसकेपछि त लिखित हुन पर्यो, औपचारिक हुनु पर्यो। औपचारिक गर्दाखेरि अहिले चाहिँ के गरिदिया छ भन्दाखेरि, पालिकाहरूले जुन पालिकाले घर ऐन अथवा मटाउ ऐन पास गरिया छ, उनीहरूले एउटा विधानको खाका पनि बनाइदिया छन् त्यहाँ। त्यसमा चाहिँ बर्गरको काम के हुन्छ होइन, अनि चौकीदारको काम के हुन्छ, यिनको चाहिँ योग्यता के हुनुपर्ने हो, गुरुहरूको कति हुन्छ, सबै कुरा त्यहाँ लेखिएको हुन्छ र एउटा परिच्छेदमा चाहिँ के बनाइदिया छ भने गाउँको रीतिथिति भनेर एउटा परिच्छेद बनाइदिया छ। त्यो रीतिथितिमा चाहिँ मैले अघि भने अनुसार बिहेमा छोराको बिहे गर्दाखेरि कति पैसा लिने, कतिजना लाग्न जाने, काम गर्न जाने, मृत्यु संस्कारमा कति जाने। अब अहिले चाहिँ विद्युतीको रूपमा आइरहेको यो रातभरि नै ठुलो स्वरमा डिजे बजाइदिन्छ, रातिको 10 बजेपछि चाहिँ डिजे बजाउन नपाइने, खानपिन गर्न 10 बजेभित्र सक्न पर्ने, यस्ता कुराहरू पनि त्यहाँ लेखिएका छन्। बाल विवाह नगर्ने, लागु पदार्थ दुर्व्यसनलाई न्यूनीकरण गर्न यो गर्ने, जाँड खाएर चाहिँ रक्सी खाएर हो हल्ला गर्ने मान्छेलाई चाहिँ यति दाग लिने, सामान्य कुराहरू जुन कुराहरू व्यवहारमा पहिला पनि उनीहरूले गरिराखेका थिए त्यो कुराहरूलाई अहिले उनीहरूले आफ्नो विधानमा पनि लेखिराखेका छन्। त्यस कारण अब हिजोसम्म अलिक सजिलो अवस्था हुँदाखेरि त मौखिक रूपमा चलिराखेका थिए, तर अब चाहिँ मान्छेहरूले नटेर्ने भयो नि त,
1: भनेपछि अब हामीले उठाउँदै आएका मागहरू केही न केही रूपमा परिपूरण भएका छन् वा बुझिएको छ, सम्बोधन गरिएको छ, तर बाँकी त अरू पनि होला नि होइन।
2: खासमा कुरो चाहिँ राज्यको स्रोतमा पहुँच पुग्यो कि पुगेन भन्ने कुरा हो। यो ऐन बनाइसकेपछि के साँच्चै गाउँका मान्छेहरूले स्थानीय सरकारले हामीले तिरेको करबाट पाउने सेवा सुविधा हो त्यो पाइराखेका छन् त भन्ने कुरा चाहिँ मुख्य कुरा हो होइन। अर्को कुरा यसले पहिचान जोगायो कि जोगाएन, अथवा चाहिँ पहिचानलाई पो मार्यो कि भन्ने कुरा, दुईटा कुरा। एउटा चाहिँ अब अधिकारको कुरा गर्दाखेरि हामीले भन्छौँ बस्ती स्तरको योजना बनाउँदाखेरिको जुन चाहिँ प्रक्रिया छ, 7 करोड मध्येको सुरुको प्रक्रिया, त्यो प्रक्रियामा चाहिँ यिनीहरू प्रत्यक्ष सहभागिता जनाउँछन्। गाउँले बनाएको मार्गको खोज्ने बोजीमा भएको जुन निर्णय गरेको योजना छ, त्यो योजनालाई चाहिँ वडाले समावेश गर्यो कि गरेन भन्ने कुरा एउटा पहिलो कुरा। त्यो समावेश भइसकेपछि रातो किताबमा आइसकेपछि त्यसपछि त्यसमा बजेट आउँछ, त्यो बजेटको सदुपयोग उनीहरूले गर्न पाउँछन् कि पाउँदैनन्, सदुपयोग भएको छ कि छैन, राम्ररी प्रयोग भएको छ कि छैन भन्ने कुरा हो। त्यसकारण अहिले चाहिँ हामीले चाहिँ के भनिरहेको छौँ भन्दाखेरि बस्ती स्तरले बनाएर पठाइसकेको योजना नगरपालिका या गाउँपालिकाले स्थानीय तहले स्वीकृति गरिसकेपछि त्यसमा आउने बजेट पनि गाउँकै खातामा जानुपर्छ भन्ने हाम्रो भनाइ छ। धेरै गाउँको खातामा पनि गई पुगिराखेको छ होइन। अब राज्यको स्रोतमा अरू कुराहरू, अरू जस्तै स्थानीय तहले दिने सेवा सुविधाहरू, अब कृषि शाखाले वितरण गर्ने बिउ मल होइन, अरू चाहिँ अनुदानहरू उनीहरूले पाउँछन् कि पाउँदैनन्, सही रूपमा त्यहाँ गइराखेका छ कि छैन, अनि त्यसपछि सेवा सुविधाहरू जस्तै यस नागरिकहरूको भत्ता भयो, सामूहिक सुरक्षा भत्ता भयो, अनि खोपको कुराहरू, यो कुराहरूमा सबै गाउँको मान्छेहरूले नै चौकीदारले नै गाउँलाई सूचना सम्प्रेषण गर्ने भएको हुनाले त्यसबाट उनीहरूले के रूपमा सूचना चाहिँ अहिले पाएको देखिन्छ। अब रह्यो कुरो यसले चाहिँ थारूहरूको पहिचान पो मेटाइराखेको छ कि भन्ने कुरा पनि छ।
1: अब यो सँगसँगै आदिवासी जनजाति थारूको प्रथाजनित संस्था पनि भनिन्छ, यो परम्परा सँगै जोड्दाखेरि राम्रो हुन्छ होला।
2: के भइरहेको छ त भन्दाखेरि अब केही मान्छेहरूले के भन्छन् भन्दाखेरि अब थारूहरूको कानूनलाई चाहिँ तपाईँले संस्कृतिलाई थारूहरूले भने आएको पर्खालाई तपाईँले त्यो लिखित बनाइदिएर चाहिँ औपचारिक भयो भन्ने कुरा पनि छ। अब त्यसमा चाहिँ हामीले के भन्छौँ भन्दाखेरि अब राज्यको कानूनभित्र छिर्छु पनि भन्ने, अब लिखित कानून पनि बनाउने गर्दाखेरि त्यसले चाहिँ अलि अप्ठ्यारो स्थिति सिर्जना गर्छ क्या, किन भन्दाखेरि कानून भएन भने त आफ्नो मन लाग्ने कुरा गर्ने भयो, त्यही भएर चाहिँ हामीले त्यो कानून बनाएको हो। गाउँको मान्छेहरूले बर्गरको काम यो हुन्छ भनिसकेपछि त्यही त्यही कानूनमा पनि लेखिन पर्यो होइन। अब त्यही कानूनले स्वीकार छ भने त पहिचान त मेट्दैन नि। तर अब कति कति भनाइ के पनि आछ भन्दाखेरि सेवा सुविधा पाउन थालेपछि अन्य जातिका मान्छेहरू पनि बर्गर बनिन्छन् होइन, अन्य जातिका मान्छेहरू बर्गर बने पनि के हाम्रो संस्कृति उनीहरूले बचाउँछन् त भन्ने चरण पनि छ कि।
1: त्यही त हाम्रो प्रथाजनित संस्थाको यो मर्म मर्न नदिनका लागि चाहिँ के चाहिँ गरियो
2: ठिक हो, जुन पहिलादेखि चलिआएको वर्षमा एक पटक ग्राम सभा बस्छ त्यसलाई चाहिँ एक वर्ष राखि नै राख्ने, एक पटक चुनाव भयो होइन अथवा चाहिँ एक पटक कुनै अन्य जातिको मान्छे आयो पाँच वर्षको लागि भइदिएला, पाँच वर्षसम्म त चलाउन पाइएन, पाँच वर्षमा त उसले चाहिँ धेरै छेद विच्छेद पारिदिन सक्छ। त्यही भएर हामी के भन्छौँ भने एक वर्षमा चाहिँ राखौँ,
1: बर्गर प्रथा एक एक वर्षको हुनुभयो नेतृत्व चाहिँ
2: हजुर हजुर हजुर एक एक वर्षको हुँदाखेरि अब कतै नराम्रो काम भयो लाग्यो गाउँको मान्छेहरूलाई भने उसलाई चाहिँ अर्को वर्ष त हटाइहाल्छन् नि। अब फेरि यता बर्गरहरूले के भन्नुहुन्छ भन्दाखेरि एक एक वर्ष मात्रै गरिदिँदाखेरि यो त झमेला हुने भयो, प्रत्येक वर्ष चुनाव गर्नुपर्छ भन्नुहुन्छ, त्यो होइन, राम्रो काम गर्ने त पच्चिसौं वर्षदेखि चलाएका बर्गरहरू पनि हुनुहुन्छ नि, राम्रो काम गरेपछि त उहाँलाई फेरि पुनः फेरि निर्वाचित भइहाल्नुहुन्छ, छनौटमा परिहाल्नुहुन्छ भनेपछि त्यसमा डराउने छैन, यसमा अलिकति सजग चाहिँ हामी हुनुपर्ने छ। यसले हाम्रो परम्परागत संस्थाको मर्म विघात दिन्छ कि त्यसको मनोविकल जान्छ कि भन्ने हिसाबले चाहिँ हामीले सचेत चाहिँ हुनुपर्नेछ। तर अहिलेकै सन्दर्भमा भन्नुपर्दाखेरि त्यति जोखिम चाहिँ लागेको छैन।
1: हाम्रा दिदी बहिनी आमा बजेहरूको भूमिका चाहिँ कस्तो हुन्छ, अर्थात् समग्र महिलाको भूमिका चाहिँ कस्तो छ?
2: कम्तीमा पनि 33% महिलाहरूको सहभागिता हुनुपर्छ भन्ने कुरा पनि केही पालिकाहरूले आफ्नो कानूनमा लेखिदिया छ। त्यो लेख्ने बेलामा चाहिँ के हुन्छ त भन्दाखेरि त्यहाँ जुन कामकाजी अगुवाहरू छानिन्छन् नि, बर्गर, लिखन्डा, चौकीदार, चिरकिया, अगुवा होइन, सहायक बर्गर होला, योहरू चाहिँ अरू पदहरूमा चाहिँ 33% महिलाहरू अनिवार्य आउनुपर्छ। अब स्वस्फूर्त रूपमा हेर्दाखेरि पनि अहिले पुरुषहरू धेरै चाहिँ बाहिर गएको, महिलाहरू गाउँमा धेरै भएको कारणले धेरै गाउँमा चाहिँ महिलाहरू पनि बर्गर बन्नु भएको छ। र हामीले चाहिँ बर्गरहरूको भेलामा अनुहारहरू हेर्दाखेरि पनि पहिला 5-10 वर्ष पहिलाको फोटोमा हेऱ्यौँ भने अलिक बुढा पुराना पुरानो मान्छेहरू मात्रै बर्गर देखिनुहुन्थ्यो, र अहिलेको तत्कालको हामीले चाहिँ भेलाहरूको फोटोमा हेर्दाखेरि चाहिँ युवाहरूको पनि त्यसमा सहभागिता देखिरहेछ।
1: माझगढी 5 मई त नैना दिदीले ल्याउनु भएको छ होइन, एउटा यो सुखद पक्ष हो।
2: हजुर, नैनाजी हुनुहुन्छ 5 नम्बरमा, 4 नम्बरमा बालकुमारीजी हुनुहुन्छ, हजुर उहाँहरू आइराख्नु भएको छ।
1: भनेपछि महिला दिदी बहिनीहरूलाई पनि अग्रसर बनाउने काममा थारू समुदाय उत्तिकै चनाको
2: छ सर छ। अब मुक्त कमैया बस्तीमा त धेरै महिलाहरू नै बर्गर हुनुहुन्छ अझ, किन भन्दाखेरि पुरुषहरू धेरै काम गर्नु बाहिर जानुहुन्छ, त्यहाँ महिलाहरू हुने भावनाले धेरै महिलाहरू नै बर्गर हुनुहुन्छ। अहिले भेला सेलामा यताउता हेर्दाखेरि पनि महिलाहरूको सहभागिता धेरै नै देखिन्छ। अब यसलाई एउटा परिस्थितिजन्य हिसाबले भन्ने हो कि सशक्तिकरण भएको कुरालाई पनि यसलाई चाहिँ मान्न सकिएला।
1: आदिवासी जनजाति यो सामूहिक कार्यमा बढ़ी विश्वास गर्ने, सामूहिक कार्यमा बढ़ी लाग्ने भएको हुनाले महिला नेतृत्वमा पुग्दाखेरि त्यो समूहलाई कसरी चलाइरहनु भयो होला?
2: अहिलेको हिसाबले हेर्दाखेरि समूहलाई राम्रै चलाइराख्नु भएको छ उहाँहरूले, महिलाहरू नेतृत्व लिनुभएको गाउँमा चाहिँ राम्रै नै भइराखेको छ, होइन, सबै मान्छेलाई समेटेर लगि नै राख्नु भएको छ। तर यसमा अलिकति महिलाहरूको लागि बाधा के छ त भन्दाखेरि, अहिलेसम्म महिलाहरू भुइँ थानमा गएर खासै पूजा गर्ने प्रचलन थिएन के पहिला, त्यो प्रचलन नभएको हुनाले उहाँलाई चाहिँ अलिकति अप्ठ्यारो त फिल हुन्छ नै, होइन। अब यसलाई यो विषयमा पनि हामी गुरुहरूसँग पनि छलफल गर्छौँ, जो चाहिँ यहाँको मूल भक्त पुजारी हुनुहुन्छ नि, सङ्क्रान्त थानमा देवस्थलमा पूजा गर्ने गुरुहरू, उहाँसँग पनि हामीले छलफल गर्छौँ, यो मिल्छ कि मिल्दैन त महिलाहरूले पूजा गर्न भनेर। अब यो बिस्तारै बहस शुरू भएको छ।
1: हाम्रो यो बडगर प्रथा यो प्रणालीमा सिंचाईको कुरो, कुलो व्यवस्थापन कुरो, यो कस्तो हुन्छ?
2: सानो सानो सिंचाईलाई गर्नलाई त अहिले चाहिँ कुलापानी चौधरीहरू छैनन्, होइन, तर अब जस्तै ठुलो सिंचाई गर्नु पर्यो भने 10-12 मौजाको चाहिँ एउटै कुलो बनाउनु पर्यो भने चाहिँ त्यहाँ चाहिँ कुलापानी चौधरीहरू छुट्टै नियुक्त हुन्छन्। तर आफ्नो आफ्नो गाउँको कुलो मात्रै छ भने चाहिँ कुलापानी चौधरी नियुक्त हुँदैनन्, त्यो गाउँको मान्छेले नै आफ्नो व्यवस्था गरेर बरघरकै अगुवाईमा चाहिँ त्यो कामहरू भइराखेका छ।
1: गाउँको सुरक्षा, सामाजिक अनुशासन कायम राख्नका लागि बडगरको मुख्य जिम्मेवारी हुन्छ?
2: हजुर, त्यो त हुने भइहाल्यो। गाउँको गाउँमा जुन रीतिथिति बनेको हुन्छ नि, त्यो रीतिथिति अनुसार त त्यहाँ चाहिँ लागू गर्ने काम चाहिँ बडगरकै हुन्छ। अब कसैले रीतिथिति उल्लङ्घन गर्यो भने त्यसलाई चाहिँ अब खारा मर्ना भन्छौँ, दाँत लेना भन्छौँ, होइन, त्यो प्रकृति हेरेर खारा लिने कि डाँड लिने भन्ने कुरा चाहिँ कचेरीले निर्धारण गर्छ।
1: अब खारा लिँदाखेरि डाँड लिँदाखेरि पनि समस्या सुल्झाउन सकिएन भने उपल्लो तहमा जाने कुरा आउँछ वा कहाँ के हुन्छ, कहाँ जाने हुन्छ?
2: अब अहिले उपल्लो तह भनेको कि त स्थानीय तहको न्यायिक समिति हो, कि त चाहिँ पुलिसहरूमा जान्छन् केसहरू। अब पुलिसहरूमा केस गयो भने पनि स्थानीय तहको न्यायिक समितिमा गयो भने पनि फेरि बोलाउने त बरघरलाई नै हो, त्यहाँ पनि बरघरलाई बोलाएर ल तपाईँको गाउँको यस्तो यस्तो केस आछ के गर्ने भनेर बरघरसँगै सल्लाह गरेर प्रहरीहरूले पनि अथवा चाहिँ स्थानीय न्यायिक समितिले पनि निर्णय गर्ने त्यसको आधारमा गरिन्छ।
1: थारू संस्कृतिको संरक्षण र समुदायको ऐक्यबद्धतामा बडगर प्रथाको महत्व र यसको भविष्यलाई कसरी जोड्न सकिन्छ?
2: होइन, यो त अब थार भनिसकेपछि थारहरूको पहिचान के हो मान्छेले भन्यो भने, मान्छेले के हेर्छन् भने, एउटा चाहिँ थारू अलि गोलो गोलो खालको अनुहार भएको कालो कालो मान्छे, होइन, त्यस्तो देखिने, अनि चाहिँ घेगुवा लगाएको अथवा धोती लगाएको, अनि लेहेङ्गा लगाएको अथवा गुन्यो लगाएको, त्यस्तो मात्रै सम्झिन्छन् कि मान्छेले। वास्तवमा थारू पहिचान भनेको सामूहिकता हो कि, त्यसकारण यसले चाहिँ यो संस्कृतिले के गर्छ त मान्छेलाई भन्दाखेरि एक ठाउँ ल्याउँछ, सबैलाई सबै मिलेर काम गर्छन्, सँगसँगै काम गर्छन्, होइन, मर्दा पर्दा बिहे बारी अब अरू चाहिँ जात्रा पर्व मनाउँदाखेरि सबै सँगसँगै मनाउँछन्, काम गर्दाखेरि पनि सँगै काम गर्छन्, सँगै कुलो लाग्छन्, बाटो खन्छन्, आफ्नो विकास आफै गर्छन्। भनेपछि एउटा सामूहिक पद्धति हो नि त थारु पहिचान भनेको, त्यसकारण यसले त फरक फरक समुदायलाई पनि एउटैमा ल्याएर जोड्ने काम गर्छ, त्यसकारण यसले सामाजिक सद्भाव र सहिष्णुतालाई चाहिँ जोड्ने काम गर्छ भन्छु म।
1: अब हामी चाहिँ भूमि पुत्र हौ, संस्कार संस्कृतिले धनी छौ, प्रकृतिका पुजारी हौ, त्यो भन्दा टाढा टाढा जान सकिँदैन। संस्कार संस्कृति र प्रकृति बीचको यो साइनोलाई मजबुत बनाउनका लागि धेरै लामो समयको यात्रा गर्नुपर्छ। संस्कार संस्कृति प्रकृतिको यो बीचको साइनोलाई कसरी विश्लेषण गर्नुहुन्छ?
2: थारू संस्कृति जोगियो भने, आदिवासी संस्कृति जोगियो भने मात्रै प्रकृति जोगिन्छ। यदि थारू संस्कृति आदिवासी संस्कृति मासियो भने प्रकृति पनि जोगिन गाह्रो हुन्छ। किन भन्दाखेरि आदिवासीहरूको संस्कृति, थारूहरूको संस्कृति जसले चाहिँ प्रकृतिलाई जोगाउन मद्दत गर्छ, यदि यो संस्कृति नै हरायो भने प्रकृति जोगिन गाह्रो हुन्छ। किन भन्दाखेरि थारूहरूको संस्कृति यस्तो संस्कृति छ जसले चाहिँ प्रकृतिको संरक्षण गर्छ, प्रकृतिको पूजा गर्छ, भूमिको पूजा गर्छ, पानीको पूजा गर्छ, पहाडको पूजा गर्छ, रुखको पूजा गर्छ, होइन, संस्कृति नजोगाइकन प्रकृति जोगिँदैन भन्ने चाहिँ हो।
1: थारू संस्कार संस्कृति विशेष गरी यो बडगर प्रथा र प्रणाली यो संस्थाका बारेमा कुराकानी गरिदिनु भयो बर्दिया बाँसगढीबाट एकराज चौधरीज्यू, यहाँलाई धेरै धेरै धन्यवाद छ कार्यक्रम साइनोको तर्फबाट। नमस्ते। उहाँ हुनुहुन्थ्यो बर्दिया बाँसगढीबाट थारू संस्कार संस्कृतिका जानकार तथा संचारकर्मी एकराज चौधरीज्यू हामीसँग कुराकानी गर्दै।

थारू संस्कार संस्कृतिका जानकार एकराज थारूसँगको यो कुराकानीसँगै कार्यक्रम साइनोको आजको समय सकिएको प्राविधिक मित्र अरविन्द विक्रम राणाले संकेत दिनुभएको छ। अब हाम्रो भेट अर्को साता शनिबार बिहान 8 बजे हुनेछ। कार्यक्रम कस्तो लाग्यो कृपया आफ्ना सल्लाह सुझाव रेडियो अन्नपूर्ण 93.4 मेगाहज पोखरा र रेडियो मर्स्याङदी 95 मेगाहज लमजुङलाई दिनुहोला। कार्यक्रमका लागि समय दिनुहुने बडगर नैना थारू र एकराज थारूज्यूलाई धेरै धेरै धन्यवाद। म अर्जु विष्ट सल्यानी उजेल पर्छु। नमस्कार। कार्यक्रम साइनो नेपाल आदिवासी जनजाति महासंघको जलवायु परिवर्तन सम्बन्धी साझेदारी कार्यक्रम हो। यसमा आइसाईको आर्थिक सहयोग निफिन र वाईएईको सहकार्य रहेको छ।

0: कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9556646662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: Media
1: Extreme Energy Drink.
2: बिस्तारै बिस्तारै बिस्तारै जानुहोस् ए महिलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दाग लाग्ने जस्ता होइन कहाँबाट ल्याएछ महिला
3: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीवी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
5: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लमजुङ
6: आल्मुनियमका लागि बेसीसार नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसार नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
5: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 066-520-532 मोबाइल 98460-90301 98460-74-065
7: नोट फलसिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्
8: आमा ए आमा खाना खाने बेला भयो ल आउनुहोस् न
9: खाना पनि के खानु यो बिकासे चामल केही स्वाद आउने होइन ऊ हाम्रो पाला जस्तो ढिँडो आँटोको पिठो गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ
8: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा अब आमा पनि खुसी बुहारी पनि खुसी हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि
10: हजुर हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल शुद्ध तोरीको तेल मकै कोदो गहुँ करू जौ फापरको पिठो रातो तथा सेतो मकैको चामल अनदीको चामल हरेक प्रकारका दाल बेसार खुर्सानी मसला गाईको घिउ अमिलो भिर मह घर मह सुकेको न्युरो सिस्नो मुलाको अचार गुन्द्रुक करेला बाङ तिल सिलाम अलैँची जिम्बु मसौरा चियापत्ती च्याउ सर्सु बोडी बट्ट कोला जुम्ला मार्सी चामल आग जाडु काउलो सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ
11: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
6: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्जुङ प्रोप्राइटर गमबहादुर अधिकारी मोबाइल 98461-23284 र 98291-80746

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुशी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
4: विगत लामो समयदेखि सञ्चालित लम्जुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
5: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर बम्बा बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, भेसिसार नगरपालिका साथ लम्जुङ। सम्पर्क फोन 066-520-209।

0: Mania.
1: Extreme energy drink.
2: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै
4: पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास्ट कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एनएएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास्ट किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-72-540-89

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। साउनमा आयात र निर्यात बढ़्यो, 2.25 खर्ब रूपियाँको वैदेशिक व्यापार, 1.87 खर्बको वस्तु आयात। नागरिकको सन्तुष्टि बढ़ाउने सरकारको कार्ययोजना, अनावश्यक रूपमा कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने दावी। आज पहाड़ी क्षेत्रका 1-2 ठाउँमा मुसलधारी वर्षाको सम्भावना, देशभर 98% धान रोपाई सकियो। युक्रेनको एक शपिङ मलमा रूसको ड्रोन आक्रमण, 16 जनाको ज्यान गयो, बालबालिका सहित 130 जना घाइते। र टप इण्ड टी20 क्रिकेटमा आज नेपाल ए र बंगलादेश हाई पर्फर्मेन्स खेल्दै। नेपाल खबरमा अब पूरा खबर। चालू आर्थिक वर्षको पहिलो महिना साउनमा आयात र निर्यात दुवै बढ़ेको छ। यस अवधिमा नेपालको वैदेशिक व्यापार 2.26 करोड़ 14 करोड़ 87 लाख रूपियाँ पुगेको छ। साउनमा आयात 31.04% र निर्यात 61.74% बढ़ेको छ। भन्सार विभागका अनुसार वैदेशिक व्यापारमा आयातको हिस्सा 82.89 र निर्यातको हिस्सा 17.11% छ। साउनमा 1.87 अर्ब 44 करोड़ 36 लाख रूपियाँको वस्तु आयात हुँदा 38.70 करोड़ 41 लाख 46 हजार रूपियाँको निर्यात भएको छ। अघिल्लो आर्थिक वर्षको साउनको तुलनामा यो साउनमा आयात 31.04 र निर्यात 61.74% बढ़ेको छ। गएको आर्थिक वर्षको साउनमा 23.93 करोड़ 24 लाख रूपियाँको वस्तु निर्यात भएको थियो भने 1.43 अर्ब 4 करोड़ 6 लाख रूपियाँको वस्तु आयात भएको थियो। विभागका अनुसार साउनमा कच्चा भटमासको तेल 18.40 अर्ब 42 लाख रूपियाँ, डिजल 13.85 अर्ब 45 लाख, खाना पकाउने ग्यास 8.46 अर्ब 92 लाख, कच्चा सनफ्लावर तेल 3.57 अर्ब 62 लाख रूपियाँको आयात भएको छ। त्यस्तै प्रशोधित भटमासको तेल 17.99 अर्ब 34 लाख, पाम तेल 1.29 अर्ब 29 लाख, सनफ्लावर तेल 1.20 अर्ब 75 लाख रूपियाँ बराबरको निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ। सरकारले सार्वजनिक सेवा प्रवाहलाई छिटो, छरितो र पारदर्शी बनाई एक महीनाभित्र नागरिकमा सेवाप्रतिको सन्तुष्टि बढ़ाउने घोषणा गरेको छ। यसका लागि सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना 2083 लागू गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। कार्ययोजना अनुसार सेवा प्रवाहमा देखिएका समस्या पहिचान गरी कम लागतमा तत्काल प्रभाव पार्ने सुधारका काम कार्यान्वयन गर्ने व्यवस्था गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। कार्ययोजनाले सेवाग्राहीले अनावश्यक रूपमा कार्यालय धाउनुपर्ने व्यवस्था अन्त्य गर्ने, अनावश्यक कागजात र प्रक्रियाबारे स्पष्ट सूचना उपलब्ध गराउने, सेवाको समय र लागत घटाउने तथा प्रविधिको प्रयोग बढ़ाउने विषयलाई प्राथमिकतामा राखेको छ। कार्ययोजनामा कम लागतमा उच्च प्रभाव पार्ने सुधारका उपाय कार्यान्वयन गर्ने, नागरिकले प्रत्यक्ष अनुभव गर्ने गरी सेवा प्रवाहमा तत्काल सुधार ल्याउने र सुधारका कामको निरन्तर अनुगमन गर्ने व्यवस्था गरिएको छ। सेवा प्रवाहमा देखिएको समस्या पहिचान गरी तत्काल समाधान गर्ने र आवश्यक परे थप सुधारका लागि सम्बन्धित निकायबीच समन्वय गर्ने अवधारणा रहेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। कार्ययोजनामा तत्काल सुधारका लागि जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था विभाग, राहदानी विभाग, परीक्षा नियन्त्रण कार्यालय, मालपोत कार्यालय, दूरसंचार, खानेपानी, सार्वजनिक यातायात एवं बजार अनुगमन लगायत क्षेत्रमा 30 दिनभित्र सेवाग्राहीको अनुभवमा मापन योग्य र प्रत्यक्ष सुधार ल्याउने विषय समावेश गरिएको छ। कार्ययोजनाले सार्वजनिक सेवाको प्रक्रियालाई सेवाग्राही मैत्री बनाउन आवश्यक सूचना स्पष्ट र सहज रूपमा उपलब्ध गराउने, सेवाको प्रक्रिया तथा आवश्यक कागजातबारे अग्रिम जानकारी दिने र अनावश्यक चरण तथा झन्झट घटाउने विषयलाई जोड़ दिएको प्रधानमन्त्रीको कार्यालयको भनाइ छ। आज दिउँसो पहाड़ी क्षेत्रका 1-2 ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ। महाशाखाका अनुसार अहिले देशभर मनसूनी वायुको प्रभाव छ। आज बिहान र गएराती कोशी, बागमती र गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको 1-2 ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। आज राती कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी धेरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी क्षेत्रका केही ठाउँमा मध्यम वर्षा हुन सक्ने अनुमान छ। कोशी र बागमती प्रदेशको पहाड़ी तथा तराई क्षेत्र र गण्डकीको पहाड़ी 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकोले सावधानी अपनाउन समेत महाशाखाले आग्रह गरेको छ।
देशभर 98% धान रोपाई भएको छ। कृषि विभागले देशभर 98% धान रोपाई सम्पन्न भएको जनाएको हो। यो गएको वर्षको तुलनामा 1.92% धेरै हो। विभागको तथ्याङ्क अनुसार देशभर 13,41,764 हेक्टर जमीनमा रोपाई भएको छ, तर समग्रमा खेतीयोग्य जमीन 13,70,000 हेक्टर छ। प्रदेशगत रूपमा सुदूरपश्चिम प्रदेशमा 7% रोपाई भएको छ। त्यस्तै अहिलेसम्म कर्णालीमा 98.5%, लुम्बिनीमा 97.87%, गण्डकीमा 96.68%, बागमतीमा 97.82%, मधेसमा 98.10%, कोशीमा 97% रोपाई सकिएको हो। कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलका अनुसार विशेष गरी मधेस प्रदेश लगायतको क्षेत्रमा बेलैमा पर्याप्त पानी नपरेकोले यस वर्ष केही ढिला गरी रोपाई भयो।

0: नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त। नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
0: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
0: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधन सम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म,
1: यक्ष प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। राष्ट्रपति रामचन्द्र पौडेलले बंगलादेशका 23 राष्ट्रपतिमा निर्वाचित मिर्जा फहरूल इस्लाम अलमगीरलाई बधाई एवं शुभकामना व्यक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले नवनिर्वाचित राष्ट्रपति आलमगीरलाई नयाँ जिम्मेवारीका लागि सफलताको शुभकामना व्यक्त गर्दै नेपाल र बंगलादेश बीच लामो समयदेखि कायम मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ़ बनाउने नेपालको प्रतिबद्धता दोहोर्याउनु भएको छ। शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले नेपाल र बंगलादेशका नागरिकलाई एक आपसमा जोड़ने गहिरो जनस्तरीय सम्बन्ध सहित विद्यमान बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ़ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको ढाकामा रहेको नेपाल दूतावासले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह पोखराबाट आज मुस्ताङको मुक्तिनाथ मन्दिर दर्शन गर्न जाँदै हुनुहुन्छ। शाह मन्दिर दर्शन गर्न पुग्ने भएपछि मुस्ताङमा सुरक्षा व्यवस्था कड़ा पारिएको छ। उहाँ हिजो सड़क मार्ग हुँदै काठमाण्डुबाट पोखरा पुग्नु भएको थियो। माछापुछ्री गाउँपालिका सहस्ताममा रहेको एक रिसोर्टमा परिवारसहित बसेका शाह सड़क मार्ग हुँदै अहिले 9:30 बजे मुस्ताङतर्फ प्रस्थान गर्नुहुने तयारी छ। प्रधानमन्त्री शाहको यो निजी तथा पारिवारिक भ्रमण हो। कालीगण्डकी कोरिडोर अन्तर्गतको बेनी जोमसोम सड़क खण्डको म्याग्दी क्षेत्रमा जिल्ला प्रशासन कार्यालय म्याग्दीले पनि आवश्यक सुरक्षा तयारी गरेको जनाएको छ। अब विदेशको खबर। युक्रेनको मध्य भागमा रहेको क्रिभी रिह शहरको एक शपिङ मलमा रूसले ड्रोन आक्रमण गरेको छ। दुई चरणमा भएको ड्रोन आक्रमणबाट कम्तीमा 16 जनाको ज्यान गएको क्रिभी रिह शहरका अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ। आक्रमणमा परि 23 जना बाल बालिका सहित 130 जना घाइते भएका छन्। घाइते मध्ये 29 जनाको अवस्था गम्भीर रहेको र भग्नावशेषमा अझै केही मानिस फँसेको आशंका गरिएको छ। उनीहरूको खोजी भइरहेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो गृहनगरमा भएको पछिल्लो आक्रमण निकै निन्दनीय रहेको बताउनु भएको छ। तर रूसी पक्षले हिजो भएको यो आक्रमणबारे अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन। अब खेल खबर। टप इण्ड टी20 क्रिकेट श्रृंखलाको आफ्नो दोस्रो खेलमा नेपालको ए टोलीले आज बंगलादेश हाई पर्फर्मेन्स 11 सँग खेल्दैछ। खेल अस्ट्रेलियाको डार्विन मरारा ओभलमा नेपाली समयअनुसार दिउँसो

0: सभा दुई बजे शुरू हुनेछ। यसअघि हिजो भएको पहिलो खेलमा नेपालको एक टोली नर्दर्न टेरिटोरी स्ट्राइकसँग 8 विकेटले पराजित भएको थियो। नेपालले पर्सी भदौ 8 गते होवार्ट हरिकेन्स एकाडेमी, भदौ 10 गते अस्ट्रेलियन क्यापिटल टेरिटोरी, भदौ 11 गते हैदराबाद किंग्समेन एकाडेमी र भदौ 13 गते भिक्टोरिया सीए 11 खेल्ने तालिका छ। नेपाल क्रिकेट संख्याका अनुसार अस्ट्रेलियामा रहँदा नेपालले न्यूजील्याण्ड ए, तास्मानिया र साउथ अस्ट्रेलियासँग एक दिवसीय अभ्यास खेल पनि खेल्नेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। साउनमा आयात र निर्यात बढ़्यो, 2.25 खर्ब रूपियाँको वैदेशिक व्यापार, 1.87 खर्बको वस्तु आयात। नागरिकको सन्तुष्टि बढ़ाउने सरकारको कार्ययोजना, अनावश्यक रूपमा कारलाई धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने दावी। आज पहाड़ी क्षेत्रका 1-2 ठाउँमा मुसलधारी वर्षाको सम्भावना, देशभर 98% धान रोपाई सकियो। युक्रेनको एक शपिङ मलमा रूसको ड्रोन आक्रमण, 16 जनाको ज्यान गयो, बालबालिका सहित 130 जना घाइते। र टप इण्ड टी20 क्रिकेटमा आज नेपाल ए र बंगलादेश हाई पर्फर्मेन्स खेल्दै।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
2: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा,
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: को एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: साली नदी को सीर,
3: मणिचूड़ को काख,
2: स्वच्छ सुंदर र स्निग्ध प्रकृति,
3: शांति र आनंद को अनुभूति,
2: भीड़भाड़ बाट टाढा,
3: शहर बाट नजिकै,
2: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर।
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946561 र 9841954481। वेबसाइट झुले.com.np।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्झ्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। नुवाकोट र धादिङको सीमानाको बन्छरे डाँडा ल्याण्डफिल्ड साइटको फोहोर व्यवस्थापनको जिम्मेवारी पालिकाकै भए पनि दीर्घकालीन समाधानको लागि तीन तहकै सरकारबीच समन्वय आवश्यक रहेको काठमाण्डुमा भएको बैठकले निष्कर्ष निकालेको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले बन्छरे डाँडा प्रभावित क्षेत्रका बासिन्दाका समस्या र फोहोर मैला व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो। सहभागी काठमाण्डु उपत्यकाका मेयरहरूले पालिकाको फोहोर आफै व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउँदै संघीय सरकारबाट पनि आवश्यक सहजीकरणको माग गरेका छन्। बन्छरे डाँडा जाने विभिन्न 21 पालिकाको फोहोर मध्ये काठमाण्डु महानगरको हिस्सा 48.8%, ललितपुर महानगरको 10 र बुढालीकण्ठ नगरपालिकाको 5% रहेको प्रस्तुतिकरणमा उल्लेख थियो। बन्छरे डाँडा ल्याण्डफिल्ड साइटका कारण 539 हेक्टर क्षेत्रका 875 घर परिवार प्रत्यक्ष प्रभावित भएका र ल्याण्डफिल्ड साइटको सीमाबाट 3 किलोमिटरसम्मको क्षेत्र अप्रत्यक्ष रूपमा प्रभावित रहेको छलफलमा जानकारी दिएको थियो। यो छलफलमा सांसद आशिका तामाङ र पालिकाका मेयरहरूबीच चर्काचर्की समेत भएको थियो। ललितपुरको सानेपामा आज सांस्कृतिक सड़क महोत्सव हुँदैछ। सानेपाको खरिबोड चोक र अजिमा मार्गमा सांस्कृतिक सड़क महोत्सव हुन लागेको हो। अहिले बिहान 11 बजेदेखि महोत्सव शुरू हुनेछ। महोत्सवमा कुमा सागर एण्ड खोप र एक्सिस ब्याण्डको सांगीतिक प्रस्तुति लगायत अन्य गतिविधि समावेश हुनेछन्। साथै महोत्सवमा स्थानीय कला संस्कृति परम्परागत सांस्कृतिक सो स्थानीय परम्परागत सड़क खानाका स्टल र उद्यमीहरूको स्टल समेत रहनेछ। महोत्सवका कारण अजिमा मार्ग र खरिबोट आसपासका केही सड़कमा गाड़ी निषेध गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। काठमाण्डुको जय बागेश्वरी मन्दिर देवपतनमा ऐतिहासिक लाखे झ्यालिन्चा नाच हुँदैछ। श्रावण शुक्ल पञ्चमी नाग पञ्चमीदेखि शुरू भएको लाखे झ्यालिन्चा नाच 45 वर्ष रोकेर गएको वर्षदेखि फेरि शुरू भएको हो। यो ऐतिहासिक लाखे झ्यालिन्चा नाच आउने कृष्ण अष्टमीसम्म देखाइने स्थानीय संस्कृति कर्मी श्री कृष्ण डंगोलले जानकारी दिनुभयो। यो नाच अब कहिले लोप हुन नदिने र यो वर्ष 17 दिनसम्म नाच सञ्चालन हुने उहाँले बताउनु भएको छ। पशुपति क्षेत्रमा प्रस्तुत गरिने लाखे नाचले भूतप्रेत नलागोस्, मृत आत्माले दुःख नदिउन् र मृतकको आत्माले शिर शान्ति पाओस् भन्ने लगायत कामनाका साथ स्थानीय बासिन्दाको अनुरोधमा घर घरमा समेत प्रदर्शन गरिने प्रचलन रहिआएको छ। र भोलि आइतबार काठमाण्डुको बौद्धमा रहेको तारागाउँ कल्चरल सेन्टरमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी हुँदैछ। तारागाउँ नेक्स्टको आयोजना तथा सराफ फाउण्डेशनको सहयोगमा आयोजना हुन लागेको प्रदर्शनी दक्षिण एसियाका सांस्कृतिक तथा धार्मिक सम्पदा पश्चिमी संग्रहालयसम्म कसरी पुगे, तिनले आफ्नो मूल सन्दर्भ गुमाउँदा के हरायो भन्ने लगायत प्रश्नमाथि केन्द्रित रहनेछ। प्रदर्शनीमा कलाकार रोशन मिश्र र सौर्य कुमार बीच कलाकार सम्वाद समेत आयोजना हुनेछ। नेपालमा खाली भएका मन्दिरदेखि भारतका विभिन्न ठाउँबाट बाहिरिएका काश्य मूर्ति, पाकिस्तानको गान्धार क्षेत्रका मूर्तिकलाको बारेमा प्रदर्शनीले दक्षिण एसियाभर फैलिएको सांस्कृतिक सम्पदा विस्थापनको इतिहासलाई जोड्ने प्रयास गरिने आयोजकको भनाइ छ। बिहान 9 बजेको राष्ट्रिय र चारभन्झ्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। साउनमा आयात र निर्यात बढ़्यो, 2.25 खर्ब रूपियाँको वैदेशिक व्यापार, 1.87 खर्बको वस्तु आयात। फोहोर व्यवस्थापनमा तीन तहकै सरकारबीच समन्वय आवश्यक, मेयरहरूद्वारा संघीय सरकारबाट पनि आवश्यक सहजीकरणको माग। र ललितपुरको सानेपामा आज सांस्कृतिक सड़क महोत्सव हुँदै। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईको शहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
2: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
1: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
2: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
1: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 06640213240124, मोबाइल 98415414।
3: यो मोबाइलले पनि तनावै दियो भने
4: होइन, के तनाव दियो ए खुशी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
4: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 र 98130949532। विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
6: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर बम्बा विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 7 लमजुङ। सम्पर्क फोन 06625209।

0: California.
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाइ पसलसँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
6: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
5: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
6: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
7: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौ स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
8: हेलो मर्स्याङदी FM 95 मेगाहर्ज

0: दिदी अल्मालाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856774486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, रमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665240497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: ने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665212083,
5: सम्पर्क मोबाइल नम्बर 9857133375,
4: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
7: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
6: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषकर नगरपालिका 7 युनिभर्सल चोक, लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665220973, मोबाइल 97463061।
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
1: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
10: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
10: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665220119, 0665220370 वा 590370 जानकारी गराउनुहोस्।
10: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
11: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
12: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
13: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
1: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषकर नगरपालिका 7 पुरानो बेङ्चोक, लमसुङ। सम्पर्क 9841626344, 9841626344।

0: मंगलम भगवान विष्णु मंगलम गरुड ध्वज मंगलम पुनरी काश्या मंगलाए तनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मी, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल, नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
7: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
8: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ। प्रोप्राइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856646662।
9: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Deponia.
1: Extreme energy drink.
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
2: अब जापान ट्राई होइन स्योर गरौ।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
2: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
2: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
5: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58260।

0: नमस्कार, रेडियो मर्स्याङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org मा बिहान 10 बजेको मर्स्याङदी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपतिलाई बधाई। प्रधानमन्त्री शाह पोखराबाट आज मुक्तिनाथ दर्शनमा जाँदै देशभर 98% धान रोपाई सकियो। टप एण्ड टी20 क्रिकेटमा आज नेपाल ए र बंगलादेश हाई पर्फर्मेन्स खेल्दै। र युक्रेनको एक शपिङ मलमा रूसको ड्रोन आक्रमण, 16 जनाको ज्यान गयो।
1: जिल्ला प्रहरी कार्यालय लमसुङको अनुरोध।
3: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्ने सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
3: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
1: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
3: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 मा सम्पर्क गर्नुहोस्।
1: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
3: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङदी 95 मेगाहर्ज।
4: गुड मर्निङ मिस,
5: गुड मर्निङ क्लास। ल, आज हामी डडेलोको विषयमा पढ्छौ। भन त शान्ति, के कारणले डडेलो लाग्छ?
6: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरीसँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
5: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
7: डडेलोका कारण बोट बिरुवासँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
8: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौं, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनाऊ।
9: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय फुचो।
0: अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले बंगलादेशका 23 राष्ट्रपतिमा मिर्जा फखरूल इस्लाम आल मगिर निर्वाचित भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले नवनिर्वाचित राष्ट्रपति आल मगिरलाई नयाँ जिम्मेवारीका लागि सफलताको शुभकामना व्यक्त गर्दै नेपाल र बंगलादेश बीचको लामो समयदेखि कायम मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ़ बनाउने नेपालको प्रतिबद्धता दोहोर्याएका छन्। शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले नेपाल र बंगलादेशका जनतालाई आपसमा जोड्ने गहिरो जनस्तरीय सम्बन्ध सहित विद्यमान बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ़ बनाउने प्रतिबद्धता व्यक्त गरेको ढाका स्थित नेपाली राजदूतले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह पोखराबाट आज मुस्ताङको मुक्तिनाथ मन्दिर दर्शन गर्न जाँदै हुनुहुन्छ। शाह मन्दिर दर्शन गर्न पुग्ने भएपछि मुस्ताङमा सुरक्षा व्यवस्था कड़ा पारिएको छ। उहाँ हिजो सड़क मार्ग हुँदै काठमाण्डुबाट पोखरा पुग्नु भएको थियो। माछापुच्छ्रे गाउँपालिका छ अस्ताममा रहेको एक रिसोर्टमा परिवार सहित बसेका सह सड़क मार्ग हुँदै अहिले 9:30 बजे मुस्ताङतर्फ प्रस्थान गर्नुभएको छ। प्रधानमन्त्री सहको यो निजी तथा पारिवारिक भ्रमण हो। कालीगण्डकी करिडोर अन्तर्गत

हजार हेक्टर छ। प्रदेशगत रूपमा सुदूरपश्चिम प्रदेशमा 7% रोपाई भएको छ। त्यस्तै अहिलेसम्म कर्णालीमा 98.5%, लुम्बिनीमा 97.87%, गण्डकीमा 96.68%, बागमतीमा 97.82%, मधेसमा 98.10%, कोशीमा 97% रोपाई सकिएको हो। कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलका अनुसार विशेष गरी मधेस प्रदेश लगायतका क्षेत्रमा बेलैमा पर्याप्त पानी नपरेकाले यस वर्ष केही ढिला गरी रोपाई भएको हो। आकाशीय पानीको भरमा रोपाई पर्नुपर्ने बाध्यता छ। अघिल्लो वर्ष भन्दा यस वर्ष ढिला भए पनि राम्रो पानी परेकाले धान रोपाईको अवस्था सन्तोषजनक भएको छ। टप इन टी20 क्रिकेट श्रृंखलाको आफ्नो दोस्रो खेलमा नेपालको ए टोलीले आज बंगलादेश हाई पर्फर्मेन्स 11 खेल्दैछ। खेल अस्ट्रेलियाको डार्विन मरारा ओभलमा नेपाली समयअनुसार दिउँसो 2:15 शुरू हुनेछ। यसअघि हिजो भएको पहिलो खेलमा नेपालको ए टोली नर्दन टेरिटोरी स्ट्राइकसँग 8 विकेटले पराजित भएको थियो। नेपालले पर्सी भदौ 8 गते होबार्ट हरिकेन्स एकाडेमी, भदौ 10 गते अस्ट्रेलियन क्यापिटल टेरिटोरी, भदौ 11 गते हैदराबाद किंग्समेन एकाडेमी र भदौ 13 गते भिक्टोरिया सीए 11 खेल्ने तालिका छ। नेपाल क्रिकेट संघका अनुसार अस्ट्रेलियामा रहँदा नेपाल ए ले न्यूजील्याण्ड ए, तास्मानिया र साउथ अस्ट्रेलियासँग एक दिवसीय अभ्यास खेल पनि खेल्ने तालिका रहेको छ। युक्रेनको मध्य भागमा रहेको क्रिभी रिह शहरको एक शपिङ मलमा रूसले ड्रोन आक्रमण गरेको छ। 2 चरणमा भएको ड्रोन आक्रमणबाट कम्तीमा 16 जनाको ज्यान गएको क्रिभी रिह शहरका अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ। आक्रमणमा 23 बालबालिका सहित 130 जना घाइते भएका छन्। घाइते मध्ये 29 जनाको अवस्था गम्भीर रहेको र भाग्नावशेषमा अझै केही मानिस फँसेको आशंका गरिएको छ। उनीहरूको खोजी भइरहेको छ। युक्रेनी राष्ट्रपति वोलोदिमिर जेलेन्सीले आफ्नो गृहनगरमा भएको पछिल्लो आक्रमण निकै निन्दनीय रहेको बताउनु भएको छ। तर रूसी पक्षले हिजो भएको आक्रमण बारे अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन। लमजुङमा गत आर्थिक वर्षबाट शुरू भएको मध्य पहाड़ी लोकमार्ग कोरिडोर लक्षित पशुपंक्षी विकास कार्यक्रम चालू आर्थिक वर्षमा पनि सञ्चालन हुने भएको छ। गण्डकी प्रदेश सरकारले भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङ मार्फत चालू आर्थिक वर्षमा पनि फलोअप कार्यक्रम सञ्चालन गर्ने भएको हो। गत आर्थिक वर्षमा सो कार्यक्रमका लागि झण्डै 1 करोड़ रूपियाँ विनियोजन भएको थियो भने चालू आर्थिक वर्षमा सो कार्यक्रमका लागि थप 30 लाख रूपियाँ विनियोजन भएको छ। गत आर्थिक वर्षमा 84,60,000 रूपियाँ विनियोजन भएकोमा 77.5 अर्थात 65,60,000 रूपियाँ खर्च भएको थियो। उक्त बजेटबाट मध्य पहाड़ी कोरिडोर अन्तर्गत मध्य नेपाल नगरपालिका, सुन्दरबजार नगरपालिका र रायनस नगरपालिकामा कार्यक्रम सञ्चालन भएको थियो। कार्यक्रम अन्तर्गत 3 वटै पालिकामा गरी 33 वटा बाख्राको खोर, 17 वटा गाईको गोठ, 4 वटा तरवार निर्माण, 4 वटा मलमूत्र संरक्षण क्षेत्र निर्माण भएको थियो। सो बाहेक कृषकहरूका लागि 13 वटा च्याप कटर, 2 वटा पिसानी औजार, 6 वटा डिजिटल तराजू, 1 पोर्टेबल डिभिङ ट्रैंक खरीद भएको थियो। कार्यक्रम सञ्चालनसँगै संरचनात्मक आधार तयार भएकोले चालू आर्थिक वर्षमा 350 बाख्रा र 30 वटा गाईको संख्या थपिने र वार्षिक 10 मेट्रिक टन मासु र 50 मेट्रिक टन दूध उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ। कार्यक्रमको कार्यविधि अनुसार मध्य पहाड़ी लोकमार्गले छोएको स्थानीय तहका विभिन्न वडाहरूमा कार्यक्रम सञ्चालन भएको कार्यालयले जनाएको छ। कार्यक्रम अन्तर्गत व्यावसायिक बाख्रा गाई भैंसी पालनलाई प्राथमिकतामा राखिएको पनि कार्यालयले जनाएको छ। लागत साझेदारीमा अनुदान उपलब्ध गराइने कार्यक्रम अन्तर्गत गत वर्ष सो कार्यक्रम जिल्लामा पहिलो पटक सञ्चालन भएको हो। चालू आर्थिक वर्षमा पनि कार्यक्रमले निरन्तरता पाएपछि सम्बन्धित क्षेत्रका कृषकहरू खुशी भएका छन्।
दमजुङको मध्य नेपाल नगरपालिका साथ कमरे भन्ज्याङमा गएको पहिरो तथा सड़क भाँसिएको क्षेत्रको गण्डकी प्रदेश सरकारका भौतिक तथा पूर्वाधार मन्त्री गोविन्द बहादुर नेपालीको नेतृत्वको टोलीले स्थलगत अनुगमन गरेको छ। गत साउन 27 गते राति परेको अविरल वर्षाका कारण करापुटार सालमी सड़क खण्डमा सड़क भाँसिनुका साथै ठूलो पहिरो गएपछि सड़क पूर्ण रूपमा अवरूद्ध भएको थियो।

0: पहिरोको कारण कोलासुथार गाउँपालिका नौ गिलुङ तथा वडा नम्बर सात र आठ जोड्ने सड़क समेत प्रभावित भएको छ। सड़क पुननिर्माण, पहिरो प्रभावित बस्ती स्थानान्तरण तथा घर बस्तीको मूल्यांकनका लागि मन्त्री नेपाली सहितको प्राविधिक टोलीले पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेको हो। अनुगमनका क्रममा सड़क निर्माण तथा बस्ती व्यवस्थापनका सम्भावित उपायबारे छलफल जानकारी लिएको स्थलगत जानकारी लिएको थियो। अनुगमन टोलीमा पूर्व वन मन्त्री तथा प्रदेश सभा सदस्य भेष बहादुर पौडेल, सभासद पार्वती तामाङ, मध्य नेपाल नगरपालिकाका नगर प्रमुख रमेश कुमार पाण्डे, कोलासुथार गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरूङ लगायत विभिन्न तहका जनप्रतिनिधि तथा पदाधिकारी प्राविधिक टोलीको सहभागिता रहेको थियो। स्थलगत निरीक्षणपछि मन्त्री नेपालीले पहिरोका कारण उत्पन्न समस्या समाधानका लागि तत्काल आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ। सड़क अवरूद्ध हुँदा स्थानीयवासीको आवाज जावत तथा दैनिक जनजीवन प्रभावित भएकोले दीर्घकालीन समाधानका लागि प्राविधिक अध्ययन आवश्यक रहेको बताइएको छ। कोलासुथार गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरूङले कमेरी भन्ज्याङ क्षेत्रमा रहेको बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी सड़क विस्तार गर्न सके निर्माण लागत समेत कम हुने बताउनु भएको छ। वहाँका अनुसार बस्ती र सड़क दुवैलाई सुरक्षित हुने गरी योजना अघि बढ़ाउन सके समस्या दीर्घकालीन रूपमा समाधान गर्न सकिनेछ। पहिरोका कारण हाल सड़क पूर्ण रूपमा बन्द रहेकोले स्थानीयवासीले तत्काल सड़क सञ्चालन तथा स्थायी समाधानका लागि सम्बन्धित निकायसँग माग गर्दै आएका छन्। लमजुङमा एक वर्षको अवधिमा 172 नयाँ उद्योग दर्ता भएको छ। एकीकृत सेवा कार्यालय लमजुङमा आर्थिक वर्ष 2082-83 एक वर्षमा विभिन्न प्रकृतिका उद्योगहरू दर्ता भएको हुन्। एक वर्षमा 172 नयाँ उद्योग थपिँदै गर्दा 104 उद्योगको लगतकट्टा तथा खारेज भएको कार्यालयको तथ्याङ्क छ। गत वर्ष थपिएका उद्योगमा सबैभन्दा धेरै कृषि तथा वन पैदावारमा आधारित 81 उद्योग रहेका छन्। यसै गरी पर्यटन उद्योग 41, सेवामूलक 36 र निर्माण सम्बन्धी 6 नयाँ उद्योग थप भएका हुन्। सोही अवधिमा 748 उद्योगको नवीकरण, 13 नामसारी, 17 पूँजी वृद्धि र 10 उद्देश्य थप गरेको छ। कार्यालयबाट 25 प्रतिलिपि निकालेका छन् भने 5 सेवा सिफारिश र 3 उद्योगको ठाउँसारी भएको छ। उद्योग दर्ता नवीकरण लगायतका सेवा प्रभावबाट मात्र गत आर्थिक वर्षमा 22,29,200 रूपियाँ राजस्व संकलन भएको एकीकृत सेवा कार्यालय लमजुङका प्रमुख मिता कुमारी थापाले बताउनुभयो। उहाँका अनुसार गएको आर्थिक वर्षमा वाणिज्यतर्फ 142 नयाँ फार्म थपिएका छन् भने 825 नवीकरण, 39 पूँजी वृद्धि, 19 सुविधा सिफारिश, 17 वाणिज्य फार्मको उद्देश्य थप र 7 नामसारी भएको छ। गत वर्ष 97 फार्म लगतकट्टा तथा खारिज भएको कार्यालय प्रमुख थापाले बताउनुभयो। उद्योग वाणिज्य दर्ता नवीकरण तथा खारिजी लगायतका कार्यालयबाट प्रवाह हुने सेवा मार्फत 18,44,125 रूपियाँ राजस्व संकलन भएको छ। पर्यटनतर्फबाट 5,400 र उद्योग वाणिज्य सम्बन्धी सेवा प्रवाहबाट कुल 40,78,725 रूपियाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ। जिल्लामा उद्योग वाणिज्य दर्तासँगै खारेजीको संख्या पनि प्रत्येक वर्ष बढ़दै गएको कार्यालय प्रमुख थापाले बताउनुभयो। तपाईं अहिले सुन्दै हुनुहुन्छ मर्सङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: हार्दिक निमन्त्रणा। लमजुङ जिल्लामा रहेको कृष्ण साहित्यिक मञ्च लमजुङको 7 साधारण सभा तथा 8 स्थापना दिवस गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य श्री टुक्का देवी पौडेल आचार्यको प्रमुख अतिथ्यतामा हुने उत्तम कार्यक्रममा सम्पूर्ण कृष्ण आजीवन सदस्य, श्रेष्ठा साहित्यकार, कवि, बुद्धिजीवी, शिक्षा प्रेमी एवं समेक्षित सबैमा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। मिति 2083 भाद्र 7 गते आइतबार। स्थान लक्ष्मी नारायण पुस्तकालय। समय दिनको 10:45। कार्यक्रमहरू: प्रतिवेदन प्रस्तुत, सम्मान कार्यक्रम, कवि एवं बाल प्रतिभा सम्मान, साथमा नृत्य एवं रचना वाचन, विविध कार्यक्रमहरू। अध्यक्ष कमला तनाई एवं विष्णु साहित्यिक मञ्च परिवार लमजुङ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
3: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
2: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
3: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
2: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
3: यस्तो विवाह स्वत बदर हुन्छ।
2: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
3: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
2: बाल विवाहका गम्भीर असरहरू,
3: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
2: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
3: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
2: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
3: बाल विवाह आत्महत्या बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
2: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
3: के हाम्रो पहिचान यही नै हो त?
2: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
3: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
2: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
4: बजाज ग्रान्ड एक्सचेन्ज मेलामा पुरानो बाइक ल्याउनुहोस्, नयाँ बजाज चढेर जानुहोस्।
5: मार्केटकै उत्कृष्ट मूल्याङ्कन साथै अतिरिक्त भ्यालुएसन।
6: बजाज एक्सचेन्ज मेला, जस्तोसुकै जुनसुकै ब्रान्डको बाइक स्कुटर भए पनि उत्कृष्ट भ्यालुएसन साथै आकर्षक नगद छुट,
7: निशुल्क एसेसरिज, 0% सेवा शुल्क सहित 5 वर्षे फाइनान्स सुविधा उपलब्ध।
5: आउनुहोस्, मौकाको फाइदा उठाउनुहोस्।
6: बजाज एक्सचेन्ज मेला स्थान बेसेसर 7 त्रिवेणी टोल, एसबीआई बैंकको आडमा बजाज शोरूमको अगाडि। आयोजक स्मार्ट अटो ट्रेड, बजाज शोरूम बेसिसार लमजुङ। विस्तृत जानकारीको लागि सम्पर्क 98167852, 98664531331 र 98460969956।

0: Mania Extreme Energy Drink.
1: Marseng DFM 95 MHz. 95 MHz.
2: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। पछिल्लो आर्थिक वर्षहरूमा रैथाने बाली प्रवर्धनमा सरकारको प्राथमिकता कम हुँदै गएको पाइएको छ। जिल्लामा कृषि विकास कार्यालय मार्फत रैथाने बाली प्रवर्धनका निम्ति विनियोजित हुँदै आएको बजेट विवरण अनुसार पछिल्ला वर्षहरूमा प्राथमिकता पनि कम हुँदै गएको पाइएको हो। कन्दकी प्रदेश सरकारले रैथाने बाली प्रवर्धनका लागि चालू आर्थिक वर्षमा 10 लाख रूपियाँ मात्रै विनियोजन गरेको छ, जबकि सोही शीर्षकमा जिल्लामा गत आर्थिक वर्षमा 20 लाख रूपियाँ विनियोजन गरेको थियो। वर्ष 2081-82 पनि सोही शीर्षकमा 20 लाख रूपियाँ बजेट विनियोजन भएको थियो, तर सोभन्दा अघिल्लो आर्थिक वर्षमा भने सोही शीर्षकमा 52 लाख रूपियाँ बजेट विनियोजन गरेको कृषि विकास कार्यालयको तथ्याङ्कमा उल्लेख छ। कार्यालयका अनुसार विगतका वर्ष आर्थिक वर्षहरूमा सो शीर्षकमा बजेट विनियोजन भए अनुसार अपेक्षित उपलब्धि हासिल नभएको पनि कार्यालयले जनाएको छ। जिल्लाका विभिन्न स्थानमा रैथाने बालीको व्यावसायिक खेती हुँदै आए पनि बजेट समयानुकूल नहुँदा खर्च हुन नसकेको बताइन्छ। रैथाने बाली प्रवर्धन कार्यक्रम अन्तर्गत कोदो लक्षित गरेर कार्यक्रम आउने गरेको छ, तर अधिकांश कृषकहरूले साउन महिनामै कोदो खेती गरिसके र सोही अवधिमा नयाँ आर्थिक वर्षको बजेट परिचालनमा समस्या हुने हुँदा अघिल्ला आर्थिक वर्षहरूमा अधिक बजेट फ्रिज हुने गरेको थियो। विश्वमा करिब 3,000 भन्दा बढ़ी बाली बिरूवाका प्रजातिहरू मानव उपभोगका लागि योग्य मानिन्छन्, जसमध्ये 10 जातका अन्न, दलहन र तेलका बिउ मात्र हाल खेती गरिएको पाइएको छ भने बाँकी जंगली अवस्थामा वा रैथाने परम्परागत बालीका रूपमा रहेका छन्। रैथाने बाली सामाजिक तथा आर्थिक मूल्य बोकेका बालीहरू हुन् जुन मानव भोजन र पशु वस्तुको चारा तथा आहार साथै औषधिजन्य प्रयोजनका लागि समेत प्रयोग गरिन्छ। खाद्य तथा पोषण सुरक्षा र बाली विविधीकरणका लागि पनि रैथाने बाली महत्वपूर्ण मानिएको छ। रैथाने बाली विभिन्न रोग र किरा तथा प्रतिकूल मौसम सहन सक्ने विशेषता बोकेका हुन्छन्। बाली प्रजनन तथा सुधारका लागि रैथाने बालीलाई महत्वपूर्ण मानिएको छ। यसका साथै देशका विकट भेगमा खाद्य तथा पोषण सुरक्षाका लागि वरदान साबित रहेको विज्ञहरू बताउँछन्। मनाङको नासोङ गाउँपालिका 3 खोत्रोमा सड़क भाँसिएपछि विशेष हडसामे सड़क खण्डमा ठूलो सवारी साधनको आवागमन प्रभावित भएको छ। अविरल वर्षाका कारण बिहिबार राति करिब 2 बजेतिर मर्सङ्गे नदीको बहाव पर्दा सड़कको करिब 20-25 मिटर भाग ग्याबिनसहित भाँसिएको हो। सड़क छेउमा लगाइएको जाली समेत नदीले बगाएपछि शुक्रबार बिहानसम्म उक्त सड़क पूर्ण रूपमा अवरूद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालय मनाङका अनुसार बिहान करिब 6:20 बजे सड़क अवरूद्ध भएको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय धारापानीबाट प्रहरी नायब निरीक्षक ओम बहादुर थापाको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। लालुपाते हाइड्रो पावरको मेसिन प्रयोग गरी सामान्य मरमत गरेपछि हाल हलुका सवारी साधन भने सञ्चालनमा आएका छन्। तर सड़कको अवस्था जोखिमपूर्ण रहेकोले ठूला सवारी साधन सञ्चालन गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय मनाङकी प्रमुख डीएसपी कोपिला चुडालले बताउनुभयो। जलविद्युत आयोजनाका सामग्री बोक्ने ठूला सवारी साधन समेत सड़कमै रोकिएका छन्। सड़क भाँसिएको स्थान इलाका प्रहरी कार्यालय धारापानीबाट करिब 3 किलोमिटर दक्षिणतर्फ तथा बेसी शहरबाट करिब 40 किलोमिटर उत्तरमा पर्दछ। सड़कलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ। लगातार वर्षा भइरहेकोले सड़कमा थप क्षति हुन सक्ने भन्दै प्रहरीले यात्रुलाई सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ। आधारभूत स्वास्थ्य सेवा अन्तर्गत पालिका मतहतका स्वास्थ्य संस्थामा निशुल्क वितरण हुने औषधि तथा औषधिजन्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सबै पालिकालाई परिपत्र गरेको छ। मन्त्रालयले पालिकामा आधारभूत स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक औषधि तथा औषधिजन्य सामग्रीको सूचीसहित त्यसको व्यवस्थापन गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै पालिकालाई पठाइएको हो। पत्रसँगै आधारभूत स्वास्थ्य सेवाका लागि आवश्यक औषधि तथा औषधिजन्य सामग्रीको विस्तृत सूची समेत संलग्न छ। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक। मुख्य समाचारका प्रायोजक
3: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
2: राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपतिलाई बधाई। प्रधानमन्त्री सह पोखराबाट आज मुक्तिनाथ दर्शनमा देशभर 98% धान रोपाई सकियो। टप एण्ड टी20 क्रिकेटमा आज नेपाल ए र बंगलादेश हाई पर्फमेन्स खेल्दै र युक्रेनको एक शपिङ मलमा रूसको ड्रोन आक्रमण 16 जनाको ज्यान गयो। बिहान 10 बजेको मर्सङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिलु तामाङलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्सङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ दी एफएम 95 मेगाहर्ज।
1: ओहो दाई, तपाईले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
2: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फर्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
1: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: आया मरे नि आमा, आया नि आया।
6: के भयो दिदी, तपाईँलाई सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
6: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है?
6: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
7: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिसार, पिसाब तथा खकार परीक्षण गरिन्छ।
8: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
7: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
8: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
7: सम्पर्क फोन 9849068924, 9850386780।
5: यो मोबाइलले पनि तनावै दियो भने
9: होइन, के तनाव दियो ए खुसी?
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
9: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
1: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
10: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
11: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Mania, extreme energy drink.
1: सुवर्ण अवसर।
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856046257 र 9840067787।
4: हेलो, म सङ्गीत एफएम 95 मेगाहर्ज

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।

0: अनिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बीच सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
4: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
5: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
4: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
5: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
4: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
5: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
6: नेपाल ऋण खप्पै बिमगा छ। क्याल्भोलुम प्रविधि से शोभा अल्मोनियम कोटे सादा थिन रंगीन जस्ता पाता हुलास जुरा कलर छ्यान भन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला
7: तीन गुना लाना टुला
6: हुलास मुसम अर्कुतिल्द माइसे।

0: कान्छी घर बनाउने काम शुरू भयो?
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: मरेनी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीधन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
5: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
4: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
5: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
6: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौ स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
7: नमस्कार अहिले दिउँसोको 1 बजेको छ अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो रुकावट भए त असर पर्छ नै तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो सर्वोत्तम सिमेन्ट सर्वोत्तम मजबुती
8: अहिले बिहानको ठिक 11 बजेको छ

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्रालि विशेषर नगरपालिका साथ युनिभर्सल चोक लम्सुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: जय श्रीराम, जय श्रीराम।
5: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
4: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
5: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नुपर्छ।
4: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
5: हो नि भाउजू।
2: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
0: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
2: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
0: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
2: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
0: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्रीराम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लम्जुङ।
6: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074।
0: ए बुढा, कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको?
7: किन, सबैले त फालेका छन्, यो फोहोरको के काम?
0: यही बारीले त हाम्रो गाउँ फोहोर हुन्छ, रोग फैलन्छ र वातावरण बिग्रन्छ।
7: अब यो फोहोर के गर्ने त?
0: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने, पुनः प्रयोग र रिसाइकल गर्ने, कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि।
7: ए हो त है, सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ, अबदेखि म सचेत भए।
8: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ, सफा गाउँ, स्वस्थ जीवन।
9: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्याप, इलाका कार्यालय भुजुङ।

0: California.
1: Extreme energy drink.
2: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
3: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
3: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400058।

0: ya.
1: Extreme energy drink.
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
2: अब जापान ट्राई होइन स्योर गरौ।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
2: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
2: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर
4: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार ल्याएको सर्वोत्तम सिमेन्ट।
3: के तपाईँले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
5: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
3: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
5: नेपालको मुलुकी अपराध संहिता N2084 अनुसार
3: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
5: यस्तो विवाह स्वत बदर हुन्छ।
3: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्षसम्म कैद वा 30,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
5: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
3: बाल विवाहका गम्भीर असरहरू,
5: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
3: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
5: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
3: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
5: बाल विवाह आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
3: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
5: के हाम्रो पहिचान यही नै हो त?
3: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
5: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
3: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौ। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सधैं भरिलाई
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ सानीमा बैंकको ठीक अगाडि।
3: हेलो मर्सेङ्गे FM 95 मेगाहर्ज

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843383518, 9843383518।
5: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
6: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
5: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
7: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
5: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
8: यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुशी?
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
9: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
8: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
9: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
8: मलाई त एकदमै मन पर्यो।
9: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
10: कम्प्युटर टोलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
11: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै। प्रोप्राइटर मणिलाल विश्वकर्मा, फोन नम्बर 0665204535475। विश्वास तपाईँको, सेवा हाम्रो।
4: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
12: द्वारा।
7: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
13: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
7: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
13: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
7: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98 5 6 2 4 4।

0: भएपछि घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा चौबिसै घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664021234, मोबाइल 9814454448।

0: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
1: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
0: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
1: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
0: मह बाहेक अरू के पाइन्छ
1: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
0: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
2: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
1: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
3: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
4: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाउ
3: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
4: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्
3: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665-2019 वा 590-370 जानकारी गराउनुहोस्
4: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ
5: नेपाल ऋण खप्पै बिमगाछ क्याल्बोलुम प्रविधि से शोभा अल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास ज्यूरा कलर छ्यान भन्दा तीन गुणा बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला हुलास मुसाम अर्को तिल दमाइसे
6: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ
7: Extreme energy drink. Taste the difference. Feel the energy.

0: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
1: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
1: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
0: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
1: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
0: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौ, अरूलाई पनि सुरक्षित राखौं।
1: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 MHz

0: Sonia.
1: Extreme energy drink.
2: हार्दिक निमन्त्रणा लमजुङ जिल्लामा रहेको कृष्ण साहित्यिक मञ्च लमजुङको सातौं साधारण सभा तथा आठौं स्थापना दिवस गण्डकी प्रज्ञा प्रतिष्ठानका राज्य सदस्य श्री टुक्का देवी पौडेल आचार्यको प्रमुख अतिथ्यतामा हुने उत्तम कार्यक्रममा सम्पूर्ण कृष्ण आजीवन सदस्य श्रेष्ठा साहित्यकार कवि बुद्धिजीवी शिक्षा प्रेमी एवं समेक्षित सबैमा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। मिति 2083 भाद्र 7 गते आइतबार। स्थान लक्ष्मी नारायण पुस्तकालय। समय दिनको 10:45। कार्यक्रमहरू प्रतिवेदन प्रस्तुत सम्मान कार्यक्रम कवि एवं बाल प्रतिभा सम्मान साथमा नृत्य एवं रचना वाचन विविध कार्यक्रमहरू अध्यक्ष कमला तनाई एवं कृष्ण साहित्यिक मञ्च परिवार लमजुङ।

0: हाँ ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
1: खाना पनि के खानु, यो विकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
0: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
2: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, स्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
3: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
0: लिभन अर्गानिक खाद्य उद्योग, बेसीसर नगरपालिका 8, आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो, कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
4: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
5: त्यति सानो कुरामा पनि के को चिन्ता, त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
6: हामी कहाँ फेसियल, नेल आर्ट, मेहेन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
5: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्चुङ। सम्पर्क 98461-26344, 98461-26344।
7: आधार मत।

0: सर्वोत्तम सुपर ग्रिपमा छ 60% बढी पकड शक्ति, जसले बन्छ सर्वोत्तम निर्माण, सर्वोत्तम स्टील।
1: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
2: Or sang the FM, Ponchana Benny Hurts.

0: मर्सेङदी गाउँपालिकाको निशुल्क विद्युत सुविधामा आबद्ध हुन निवेदन दिने सम्बन्धी अत्यन्त जरूरी सूचना। मर्सेङदी गाउँपालिकाको आर्थिक वर्ष 2083-84 स्वीकृत नीति तथा कार्यक्रम अन्तर्गत उज्यालो मर्सेङदी कार्यक्रम अनुसार मर्सेङदी गाउँपालिका निशुल्क विद्युत सुविधा सम्बन्धी ऐन 2083 बमोजिम मर्सेङदी गाउँपालिका भित्र स्थायी रूपमा बसोबास गर्ने घर परिवारलाई मासिक 50 युनिटसम्म निशुल्क विद्युत सुविधा उपलब्ध गराइने भएको हुँदा उक्त सुविधामा आबद्ध हुन मर्सेङदी गाउँपालिका भित्रका नेपाल विद्युत प्राधिकरण विद्युत महसुल संकलन विनियमावली 2078 बमोजिम गृहस्थ वर्ग वर्गीकरणमा पर्ने विद्युत उपभोक्ताहरूले भदौ 10 गते भित्र अनिवार्य रूपमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित मर्सेङदी गाउँपालिका निशुल्क विद्युत सम्बन्धी ऐन 2083 अनुसूची 1 बमोजिमको ढाँचामा सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। साथै तोकिएको म्याद भन्दा पछाडि पेश भएका निवेदन उप कुनै कार्यवाही नहुने बेहोरा समेत जानकारी गराइन्छ। पुनश्च मर्सेङदी गाउँपालिका निशुल्क विद्युत सुविधा सम्बन्धी ऐन 2083 मर्सेङदी गाउँपालिकाको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको छ। निवेदन फारम सम्बन्धित वडा कार्यालयमा उपलब्ध हुनेछ।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओ अस्मी हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औँठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका 7 त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
8: गुड मर्निङ मिस।
9: गुड मर्निङ क्लास। ल आज हामी डडेलोको विषयमा पढ्छौ। भन्न त शान्ति, के कारणले डडेलो लाग्छ?
10: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरी सँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
9: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
11: डडेलोका कारण बोट बिरुवा सँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
12: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौ, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौ।
13: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय फुचो।
14: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
15: अब धेरैजनाले खोज्ने गरेको त बेसीसर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
16: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
14: हिमालयन ब्रदर ग्रुप प्राली विशेषण नगरपालिका 7 युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
17: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Mania, extreme energy drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी को लागि सम्पर्क 066-590-999, 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ सानीमा बैंकको ठीक अगाडि।
3: हेलो, मर्सङ्गदी FM 95 मेगाहर्ज

0: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
1: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
0: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न, त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
1: ल भइहाल्छ नि नानी।
2: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
3: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
2: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर साथ, भीमसेन थानचोक, फोन 0665201120, मोबाइल 9846077745।
0: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
4: आया मरे नि आमा, आया नि आए।
5: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
4: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
5: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
4: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है?
5: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
2: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
6: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
2: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
6: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
2: सम्पर्क फोन 9849068924, 9850386780।
4: यो मोबाइलले पनि तनावै दियो भने?
1: होइन, के तनाव दियो ए खुसी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
7: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
8: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099542।
9: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
10: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
11: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
10: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच, इकोकार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
12: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
10: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा ब्याङ्क अगाडि, बेसी सरसाथ, लमजुङ। सम्पर्क फोन नम्बर 0665909999, मोबाइल 9847079229।

0: California.
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसार नगरपालिका 8 झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
3: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसहर नगरपालिका 8 झिङ्गेखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 4257 र 98400067787।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापा वाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा किलित पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665251
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: अय्या मरे मियामा यो दाँतले मलाई साह्रै दुख दियो
3: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ
2: जान त जाने बरु कहाँ जाने होला खै
3: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मूर्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो ग्रेस्ट डेन्टल क्लिनिकमा जाने नि
4: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस्ट डेन्टल क्लिनिक बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 98465000271 र 98065677272
5: किन पढ्न आउँछ माया गर्छु भन्नेलाई के भन्छ अंग्रेजीमा
6: बनाना आई लव यू
7: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहरमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्रहरू दिउँसो 12 बजे गौथली

0: कलाकारहरू अरूण छेत्री, सिमरन खड्का, मदन कृष्ण श्रेष्ठ, प्रकाश घिमिरे लगायतका कलाकारको प्रस्तुति हेर्न नभुल्नुहोला।
1: मेरो छोरालाई बाख्रा नलाएर तँ स्कुल जाने, तँलाई स्कुल नजा भने हैन, तँलाई त नि म।
0: त्यसै गरी दिउँसो 3 बजे र साँझ 6 बजे नेपाली चलचित्र मास्टरनी।
2: आजबाट तलमाथि केही भयो भने मास्टरनी महाकाली बन्न केही समय लाग्दैन।
3: हजुर, उहाँ सुशीला शर्मा एति एयरलाइन्सको फ्लाइटबाट पोखरा गएको देखिन्छ।
0: कलाकारहरू प्रियंका कार्की, सिमरन खड्का, आर्यन सिग्देल, अनुप विक्रम शाही, प्रमोद अग्रहरी, सरोज खनाल, गौरी मल्ला, रिचा शर्मा लगायतका

0: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर सम्पर्क 97497938798।
1: कन्फेशन इज द बिगेस्ट एभिडेन्स।
2: एकातिर एउटा केटी गायब हुन्छ, जंगलमा लास अर्केको भेटिन्छ।
1: किनकि यो टेलर मात्रै हो, जुन दिन सिनेमा आउँछ त्यो दिन हेर्ने मान्छेको आत्मा कामनेवाला छ।
3: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
4: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
4: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
4: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
5: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
4: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
6: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसी सह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845913236 र 9840059261।
7: बजाज ग्रान्ड एक्सचेन्ज मेलामा पुरानो बाइक ल्याउनुहोस्, नयाँ बजाज चढेर जानुहोस्।
8: मार्केटकै उत्कृष्ट मूल्याङ्कन साथै अतिरिक्त भ्यालुएसन।
9: बजाज एक्सचेन्ज मेला जस्तोसुकै जुनसुकै ब्रान्डको बाइक स्कुटर भए पनि उत्कृष्ट भ्यालुएसन साथै आकर्षक नगद छुट,
7: निशुल्क एसेसरिज, 0% सेवा शुल्क सहित 5 वर्षे फाइनान्स सुविधा उपलब्ध।
8: आउनुहोस्, मौकाको फाइदा उठाउनुहोस्।
9: बजाज एक्सचेन्ज मेला स्थान बेसेसर 7 त्रिवेणी टोल, एसबीआई ब्याङ्कको आडमा बजाज शोरूमको अगाडि।
10: आयोजक स्मार्ट अटो ट्रेड, बजाज शोरूम बेसी सहर लमजुङ। विस्तृत जानकारीको लागि सम्पर्क 9816627852, 9664151331 र 9460906956।
11: हार्दिक निमन्त्रणा। लमजुङ जिल्लामा रहेको विष्णु साहित्यिक मञ्च लमजुङको 7 साधारण सभा तथा 8 स्थापना दिवस गण्डकी प्रज्ञा प्रतिष्ठानका राज्य सदस्य श्री टुक्का देवी पौडेल आचार्यको प्रमुख अतिथ्यतामा हुने उत्तम कार्यक्रममा सम्पूर्ण विष्णु आजीवन सदस्य, सृष्टा, साहित्यकार, कवि, बुद्धिजीवी, शिक्षा प्रेमी एवं समेक्षित सबैमा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। मिति 2083 भाद्र 7 गते आइतबार। स्थान लक्ष्मी नारायण पुस्तकालय। समय दिनको 10:45। कार्यक्रमहरू: प्रतिवेदन प्रस्तुत, सम्मान कार्यक्रम, कवि एवं बाल प्रतिभा सम्मान, साथमा नृत्य एवं रचना वाचन, विविध कार्यक्रमहरू। अध्यक्ष कमला दनाई एवं विष्णु साहित्यिक मञ्च परिवार लमजुङ।
12: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
13: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
12: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
13: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस।
12: हुलासले बनाउँदैछ परिवार एक साथ।
14: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक एक बजे को छ
15: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी

नमस्ते अनि स्वागत छ कार्यक्रममा लमसुङ कल टाइममा। हजुर, सधैँको बसाई चाहिँ आज पनि हामी उपस्थित भइसकेका छौं। आज शनिबारको दिन पक्कै पनि आज फुर्सदमा हुनुहुन्छ होला। शनिबार एक सातासम्मको थकानलाई मेट्दै घरमा आनन्दले बस्नुभएको होला सबैजना आफ्नो घर परिवारसँग, र हाम्रो विद्यार्थी भाइ बहिनीहरू घरमै बसिरहनु भएको छ होला भन्ने मैले आशा लिएकी छु। आज शनिबारको बसाईमा उपस्थित भएको छु म वसन्ता। आज तपाईँले हामीलाई फोन गर्न सक्नुहुनेछ र गीत गाउन सक्नुहुनेछ। कार्यक्रमको जानकारी दिँदा दिँदै यतिखेर हाम्रो स्टुडियोको फोन नम्बरमा फोन आइसकेको छ, आउनुहोस्, उहाँको हुनुहुन्छ, स्वागत गरौं। हेलो।

0: नमस्ते
1: नमस्कार हजुर, को हो त्यस्तो भइगयो नि?
0: हजुर विक्रम भगवान विक्रम विकास
1: भकुन्डीबाट भन्नुभयो?
0: हजुर हजुर।
1: यहाँको शुभ नाम?
0: मेरो विक्रम विका
1: विक्रमजी।
0: हजुर हजुर हजुर।
1: एकरो माया गर्नुभयो कि के हो?
0: हजुर एकरो माया भयो हजुर।
1: हो अनि फकाउनु पर्यो नि त, फकाउने बानी छैन भनेर सुख पाइन्छ त?
0: फकाउन कोसिस जारी छ।
1: हो अनि फकाउने बानी छैन भन्नुभयो, अनि त्यस्तो त हुँदैन है?
0: हजुर हजुर।
1: स्वभावैले केटी मान्छेहरूले फकाइदियो हुन्थ्यो भनेर चाहन्छन् रे के?
0: हजुर हो र,
1: त्यही भएर फकाउनु पर्यो। हजुर, विक्रमजीसँग कुराकानी हुँदै थियो, उहाँको उहाँसँगको सम्बन्ध अहिले एकछिनको लागि काटिएको छ, पक्कै पनि उहाँले हामीलाई सुनिरहनु भएको छ। विक्रमजी फेरि पनि फोन गर्न सक्नुहुन्छ है, तपाईँसँगको कुराकानी चाहिँ अधुरै रह्यो, तैपनि उहाँको यस्तो सुमधुर आवाजमा हामीले गीत सुनिसकेका छौं। तपाईँ पनि आफ्नो सुमधुर आवाजमा हामीलाई कुनै पनि गीत सुनाउन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ, हाम्रो स्टुडियोको फोन नम्बर 0663520020 हजुर। यतिखेर मलाई प्रविधिबाट साथ दिइरहनु भएको छ साथी सुजनले। फेरि पनि कोही साथी हाम्रो फोन सम्पर्कमा आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ। हेलो
2: हजुर, नमस्कार।
1: हजुर नमस्कार नमस्कार, कहाँबाट को बोल्नु भयो होला?
2: हजुर खुसी बगैँचाबाट म कृष्ण लामा।
1: ए कृष्णजी, के छ खबर? आराम हुनुहुन्छ नि?
2: ठिक छ, तपाईँ के छ नि?
1: के हो, तपाईँले त मेरो स्वर नचिनुहोस् भनेर त्यसरी बोल्नु भयो क्या सुरुमा?
2: हजुर
1: हो, झुक्क्याउनु खोज्नुभयो कि जस्तो लाग्यो, तपाईँको आवाज त म चिन्छु नि फेरि।
2: तपाईँ अब तपाईँले बोलेको आज मात्र सुनेर हो के अरे, नत्र सधैँ अब खुसीजी र अब के अरे अब लक्ष्मी सुन्छ बोलिरहन्छु, अब तपाईँसँग बोले आज मात्र त्यही भएर के अरे मेरो आवाज नचिनेको तपाईँले।
1: होइन होइन, त्यसरी मसँग त अब धेरै टाइम भयो, पहिला त्यही कुरा हुन्थ्यो नि, तपाईँले बिर्सिनु जस्तो भयो है धेरै पहिला, अहिले त अब धेरै लामो समय भयो होइन, मैले कल टाइम नचलाएको होइन, तर आज चाहिँ एकदमै धेरै याद आयो कि तपाईँहरूको, अब को कसले सम्झिनु भएको छैन भनेर अनि म प्रोग्राममा आएको।
2: म त भेट्नु आऊँ भन्ने, फेरि अब तपाईँको बुढाले के अरे अब रिस गर्ला भनेर न त आज आओस् भने नि सुन्छु भनेर।
1: त्यस्तो होइन, आउनु न, किन रिस गर्नु र, तपाईँसँग बोल्दाखेरि भेट्दाखेरि रिस गर्नुपर्ने त्यस्तो कारण केही पनि छैन होइन, त्यो कारणले चाहिँ तपाईँ एकदमै निसङ्कोच आउन सक्नुहुन्छ होइन, र अब ठिकै छ, अब तपाईँ नआए पनि फोनमै भए पनि कुरा भयो होइन, तपाईँसँग कुरा गर्नु पाउँदा एकदमै खुसी लाग्यो, तपाईँको स्वास्थ्यलाई त ठिक छ नि होइन?
2: हजुर, अब के अरे लक्ष्मीजीले भने जस्तो अब तपाईँहरू तपाईँसँग बोल्न आउँदाखेरि त अलिअलि बिमार भयो नि, झन् बिमार पनि निको भयो झन्।
1: ओहो, त्यसो भए त कुरा गरिरहनु पर्यो होइन, म बोलेर कसैको स्वास्थ्यमा एकदमै सुधार आउँछ भने म किन नबोल्नु होइन र? ल, एकदमै रमाइलो कुराकानी भयो है, अब तपाईँ त हाम्रो नियमित फोन कलर हुनुहुन्छ, श्रोता हुनुहुन्छ है, अनि पक्कै पनि आज कार्यक्रममा के गर्छौँ भन्ने त यहाँलाई मलाई भन्दा बढी थाहा छ है यहाँलाई, अनि आज कुन गीत सुनाउनुहुन्छ त?
2: सुनाउनु पर्ने हो त,
1: पर्यो नि झन्, आज यति मिठो कुरा भयो, तपाईँको सुमधुर आवाज सुन्नु परेन
2: हुन्छ, अनि अब जाने जाने नि नजाने नि अब अलिकति त अब नियमको पालना त गर्नै पर्यो के अरे है,
1: एकदम
2: अलिकति सुनाइदिन्छु नि त है।
1: सुन, सुनाउनुहोस्, हामी एकदम सुन्न आतुर छौँ।

0: के भयो तपाईँ त गीत गाउँदा गाउँदै कता घुमा के अरे कतातिर हराउनु भयो
1: हुन त घरमै सुनेर

0: मेरो पालो
1: दिनु पर्यो नि होइन पक्कै पनि हजुर अर्को साथीहरू ल अब कार्यक्रमबाट कसैलाई सम्झिन चाहनुहुन्छ भने सम्झिन सक्नुहुन्छ एकदम छुटकारीमा है तपाईँको धेरै
0: सरकारीमा सम्झिनु पर्छ सबभन्दा पहिला तपाईँलाई
1: धन्यवाद
0: प्राविधिकमा साथ दिन हाम्रो सुजनजी को हुनुहुन्छ
1: हजुर सुजनजी हुनुहुन्छ
0: उहाँलाई उहाँ त अब उहाँसँग नि अब धेरै के अरे भेट पनि हुँदैन उहाँलाई पप्पी मेटिङ गर्न चाहे सुजनजीलाई अनि अब मर्चेन्टी होल टिमलाई अनि रेडियो सुनेर बसिरहनु भने रेडियो प्रेमीहरू सबै कृष्ण लामा भन्ने चिन्ने नचिन्ने सबैलाई भन्दै अरूलाई पालो दिनु पर्यो होस् त बाबा
1: हजुर नमस्कार आउनुहुन्थ्यो खोदीबाट कृष्ण लामा रमाइलो कुराकानी भयो त्यस्तै हामीलाई रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि धेरैले सुनिरहनु भएको छ र हामीलाई प्रतिक्रिया कमेन्ट बक्समा पनि प्रतिक्रिया पठाउनु भएको छ तपाईँले कार्यक्रम लम्सङ कल टाइम चाहिँ रेडियो मर्स्याङदी 95 मेगाहर्जसँगै हाम्रो फेसबुक पेजबाट पनि सुन्न सक्नुहुन्छ त्यस्तै तपाईँले हाम्रो पात्रमा गएर रेडियो मर्स्याङदी सर्च गरेर पनि हामीलाई सुन्न सक्नुहुनेछ देश विदेशमा रहनुभएका सम्पूर्णले चाहिँ हामीलाई अनलाइनबाट पनि सुन्न सक्नुहुन्छ कार्यक्रममा चाहिँ हामीलाई धेरैले मेसेज गरिरहनु भएको छ हाम्रो लक्ष्मी प्रसाद मिश्रजी हुनुहुन्छ जय रेडियो मर्स्याङदी म पाउँदीबाट सुन्दैछु आज वसन्ता बहिनीको नयाँ आवाज सुन्न पाइयो नमस्कार भन्नुभएको छ पक्कै पनि नमस्कार यहाँलाई पनि हामीलाई सुनेर साथ दिनुभएको छ यसको लागि धेरै धन्यवाद दिन चाहन्छु दिपेन्द्र हुनुहुन्छ मिस यु अल भनेर लेख्नुभएको यसै गरी मोनाजी हुनुहुन्छ म पनि सुन्दैछु है भनेर लेख्नुभएको छ शान्तिजी हुनुहुन्छ शान्ति विशी मिस यु अल इट्स मि शान्ति विशी फ्रम रोल्पा भन्नुभएको छ हामीलाई त्यति टाढाबाट सुनेर साथ दिनुभएको छ शान्तिजी यहाँलाई पनि धेरै धन्यवाद दिन चाहन्छु त्यस्तै हामीलाई अन्य साथीहरूले पनि यहाँ धेरै प्रतिक्रिया पठाउनु भएको छ म क्रमिक रूपमा भन्ने नै छु त्यसै गरी तपाईँले हामीलाई फोन गरेर पनि साथ दिनुहोस् है भनेर भन्न चाहन्छु तपाईँले हामीलाई फोन गर्न सक्नुहुनेछ 0663520020 कार्यक्रम लम्सुङ कल टाइममा हामी प्रत्येक दिन आउँछौ फरक फरक विषयवस्तु लिएर आजको बसाइमा भने तपाईँले हामीलाई फोन गर्न सक्नुहुनेछ 0663520020 र आफ्नो सुखद आवाजमा गीतहरू गाएर सुनाउन सक्नुहुनेछ मैले यहाँ प्रतिक्रियाहरू लिने क्रममा अतीत अञ्जन राई हुनुहुन्छ उहाँले हामीलाई यति धेरै लामो मेसेज पठाउनु भएको छ हेलो दर्शन नमस्कार नमस्ते म पनि आज आएर हजुरहरूको आत्मीय प्रोग्राममा उही त हो हजुरहरूलाई माया गर्ने कान्छु अतीत अञ्जन राई भनेर लेख्नुभएको छ घर उदयपुर हाल काठमाडौँ हामीलाई त्यति टाढाबाट सुनेर साथ दिनुभएको छ अतीतजी यहाँलाई धेरै धन्यवाद दिन चाहन्छु साथीहरूलाई सम्झाउनु पर्दा उषा किरण मुस्कान बान्तवालाई सम्झिन चाहन्छु मनकुमारी कान्छी दिपा मैले क्रमिक रूपमा नाम भने काली कमला लिम्बुनी भन्नुभएको छ मिडिया प्रेमी निर्मला राज खले सोनिम जैनी मेसिङ रमला अस्मिता रञ्चना पूर्णबहादुरलाई त्यसै गरी राधिकाजी पुष्पा सरला दिपेश सहयात्री उमेश अञ्जन राई रिमा थामी पूर्णिमा नाम सुन्ने सबैलाई सम्झन चाहन्छु भनेर भन्नुभएको छ अतिथि यहाँलाई धेरै धन्यवाद दिन चाहन्छु हामीलाई सुन्नुभयो अनि धेरैलाई सम्झिनुभयो त्यसै गरी हामीलाई अन्य साथीहरूले निशा थोकर हुनुहुन्छ मिसिवाल भनेर लेख्नुभएको छ तपाईँले हामीलाई हजुर तपाईँ पनि हामीलाई फोन गर्न र मेसेज बक्समा गएर रेडियो मर्स्याङदीको फेसबुक लाइभमा गएर मेसेज बक्समा गएर हामीलाई प्रतिक्रिया दिन सक्नुहुनेछ र कसैलाई सम्झिन चाहनुहुन्छ भने एकदम संक्षिप्त रूपमा सम्झनु है भनेर भन्न चाहन्छु अहिले भने रेडियो सुनेर बस्नुहुने तपाईँ सम्पूर्ण र हामीलाई फोन गरेर सम्झिनुहुने साथीहरूलाई यो सुमधुर साङ्गीतिक सेटी

0: यो सुमधुर सांगीतिक कसरीपछि पुनः स्वागत छ यहाँहरूलाई। कार्यक्रम लमजुङ कल्टाइममा तपाईँ अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो मर्स्याङदी 95 मेगा हर्ज र म कार्यक्रममा उपस्थित छु बसन्ता। तपाईँहरूको हाम्रो फोन सम्पर्कमा आइसक्नु भएको छ। हेलो,
1: नमस्ते, गुड आफ्टरनुन।
0: नमस्ते, कहाँबाट बोल्नु भयो होला?
1: अतीत अञ्जन राई, घर उदयपुर बसाई काठमाडौँ।
0: ए अतीतजी, तपाईँले अघि भर्खर म्यासेज गर्नुभएको थियो है?
1: हजुर हजुर।
0: के छ, आराम हुनुहुन्छ नि?
1: हजुर आरामै। हजुरहरूलाई कस्तो छ?
0: मलाई एकदमै ठिक छ। काठमाडौँदेखि हामीलाई सम्झिनु भयो, यसको लागि म धेरै धन्यवाद दिन चाहन्छु। पक्कै पनि यहाँ हामीलाई नियमित सुन्नुहुन्छ होइन?
1: हजुर, म कमेन्ट चाहिँ गर्छु, आज शनिबार विश्रामको दिन, त्यही भएर कलै गरेँ।
0: ए हजुर, ल सम्झेर हामीलाई फोन गर्नुभयो, म फेरि पनि धन्यवाद दिन चाहन्छु। र आज कार्यक्रममा हामी के गर्छौँ भन्ने त्यहाँलाई पक्कै पनि थाहा छ नि है?
1: हजुर, गीत गाउनु पर्ने होला है?
0: हजुर हजुर, तपाईँ तयारी अवस्थामा हुनुहुन्छ नि है?
1: तयारी भन्दा पनि जुनै गीत गाउनु पनि पाइयो?
0: पाइयो।
1: हुन्छ, म एउटा लोक भाषा गुनगुनाउँछु न है।
0: हुन्छ, ल सुरु गर्नुहोस् न।

0: थ्याङ्क यू,
1: धन्यवाद। कति मिठो समय यहाँको गीत सुन्न पाइयो, म त एकदमै खुसी भएँ। तपाईँले गाउनुभएको गीतमा त म त भावनामै डुबेछु त।
0: मिठो त छैन होला त्यतिकै अब,
1: होइन तपाईँको आवाज एकदमै मन पर्यो मलाई, होइन। अनि तपाईँले यो गीत गाइरहँदा मात्र एउटा गीत हो कि तपाईँ त्यो आफ्नो भावनासँग मेल खाएरै गाउनुभएको?
0: गीत मात्रै हो, भावनासँग त अब
1: त्यस्तो छैन। पक्कै पनि गीतहरू निकै राम्रा छन् है, तीमध्ये एउटा गीत गाउनुभयो, मलाई त्यहाँको स्वर एकदमै मन पर्यो र यहाँले धेरै साथीहरूलाई सम्झिनु पनि भएको छ। अब हाम्रो कुरा त कुरा गर्न पाए त अब पक्कै पनि समय बितेको थाहा हुँदैन, अरूलाई पनि फोन गर्ने टाइम दिनुपर्छ, त्यो कारणले चाहिँ कार्यक्रमबाट आज कसलाई सम्झिन चाहनुहुन्छ?
0: साथीहरू सम्झाउनु पर्दाखेरि चाहिँ सर्वप्रथम चाहिँ मिठो भोइसको प्रोग्राम चलाउनुहुन्छ हजुरको लागि,
1: धन्यवाद।
0: र जति पनि मेरो नाम राम्रोसँग परिचित हुनुहुन्छ मलाई पनि कमेन्ट गरेको छ, सबै साथीहरूलाई मिठो सम्झना मिठो माया भन्दैछु। नमस्ते बाई।
1: हस् नमस्ते, उहाँ हुनुहुन्थ्यो उदयपुर घर भई हल्का सुन्नु बस्दैछु भनेर भन्नुभएको थियो अतीत अञ्चन राई। उहाँले हामीलाई धेरै प्रतिक्रिया पनि पठाइसक्नु भएको छ, तै पनि कस्तो सुमधुर आवाजमा गीत सुनाएर विदा भइसक्नु भएको छ, उहाँलाई म फेरि धन्यवाद दिन चाहन्छु। पक्कै पनि उहाँ कार्यक्रम सुन्दै हुनुहुन्छ, हामीलाई फेरि पनि यसरी नै सम्झनुहोस् है भनेर भन्न चाहन्छु। तपाईँ पनि हामीलाई कार्यक्रममा फोन गरेर आफ्नो प्रतिभा आफ्नो सुमधुर आवाजमा गीत सुनाउन चाहनुहुन्छ भने पक्कै पनि फोन गर्नुहोस् भन्न चाहन्छु। हाम्रो स्टुडियोको फोन नम्बर छ 0650 20 20। हामी कार्यक्रममा प्रत्येक दिन फरक विषयवस्तु लिएर आउँछौं, तपाईँलाई कुन चाहिँ विषयवस्तु मनपर्छ त्यो अनुसारै तपाईँले फोन गर्न चाहनुहुन्छ। तपाईँलाई एकदम गाउन मनपर्छ, तपाईँसँग गाउने कला छ भने आज शनिबारको बसाइमा फोन गर्नुहोस्। आइतबार चाहिँ विशेष हामी कुनै पनि समय सान्दर्भिक कुराहरूमा छलफल गर्छौं, त्यहाँ चाहिँ तपाईँले आफ्नो भावनाहरू होइन त्यो विषयवस्तुसँग केन्द्रित रहेर आफ्नो कुराहरू राख्न सक्नुहुनेछ। त्यस्तै अब कविता गजल मुक्तक भन्न चाहनुहुन्छ भने तपाईँले बिहिबारको बसाइमा फोन गर्नुहुनेछ। धेरै साथीहरूले चाहिँ धेरै जसो अब हाम्रो लक्ष्मी र खुसीका आवाज सुनिरहनु भएको, आज चाहिँ म तपाईँहरूसँग मिठो मिठो कुरा गर्न मन लाग्यो र तपाईँको सुमधुर आवाज सुन्न मन लागेर उपस्थित भएको छु। फोन गर्नुहोस् भन्न चाहन्छु 0650 20 20 20। त्यस्तै हाम्रो रेडियो मर्स्याङको फेसबुक पेजमा गएर पनि आफ्ना प्रतिक्रियाहरू दिन सक्नुहुनेछ। तपाईँ हामीलाई फोन गर्दै गर्नुहोस्, फोन गर्दा गर्दै लागेन भने पनि चिन्ता नगर्नुहोस्, बिस्तारै गर्नुहोस्। यो बीचमा चाहिँ एउटा सुमधुर साङ्गीतिक शैली सुनाऊ है त।

0: हजुर, कार्यक्रममा यसमधुर सांगीतिकको श्रीपछि पुनः स्वागत छ। हामीलाई फेरि पनि कोही साथीले फोन गरिसक्नु भएको छ, आउनुहोस् उहाँलाई स्वागत गरौं। हेलो हेलो
1: हेलो,
0: हजुर नमस्कार, कहाँबाट को बोल्नु भयो? सरलाईबाट उपासना घिसिङ। उपासनाजी, यहाँलाई कार्यक्रममा स्वागत छ है।
1: थ्याङ्क यू, धन्यवाद।
0: आराम हुनुहुन्छ नि है?
1: हजुर ठिकै छु, अनि ठिकै छ,
0: मेरो पनि एकदम ठिक छ। सरलाईतिरको मौसम कस्तो छ अहिले?
1: सरलाईतिरको मौसम हिजो त पानी परेको थियो, अलिअलि आज त घाम लागिरहेको छ।
0: ए हजुर, यहाँ चाहिँ के गर्नुहुन्छ नि? मैले सोधिहालेँ है, भन्न मिल्छ कि मिल्दैन?
1: होइन, म यो खेती किसानी गर्छु, धान रोप्ने, मकै रोप्ने, गोड्ने।
0: ए हजुर, यतिखेर त धान गोडेर भ्याउनु भयो?
1: धान गोडेर भइसक्यो।
0: ए हजुर, भनेपछि अलिक रेस्ट गर्ने टाइम हो कि जस्तो लाग्यो है, घाम लागिरहेको छ होला।
2: हजुर,
0: पक्कै पनि यहाँ कार्यक्रम सुन्दै हुनुहुन्छ हो?
2: सुनेको त छैन, मलाई यसो कार्यक्रमको बारेमा बताइदिनुहोस् न।
0: हजुर, आज चाहिँ तपाईँले विशेष गरी कुनै पनि गीत गाएर सुनाउनु पर्नेछ है, लोकगीत, आधुनिक गीत, तपाईँलाई कस्तो गीत मनपर्छ यहाँ चाहिँ गीत गाएर सुनाउनु पर्नेछ? तपाईँ तयारी अवस्थामा हुनुहुन्छ?
2: हुन्छ, आज गाउनु पर्ने दिन है।
0: हजुर, सुनाउ न त यहाँको सुमधुर आवाजमा है।
2: अनि कुन कुन भाषा गाउन पाइन्छ?
0: पाइन्छ, जुन गाए नि पाइन्छ, यहाँलाई जुन मनपर्छ, जुन सहज हुन्छ त्यही गाउन सक्नुहुन्छ।
2: पाइन्छ नि है?
0: पाइन्छ।
2: ए हुन्छ। आहा, वनमा फुल्यो फुलै बाँच्न चल्यो मनैमा, वनमा फुल्यो फुलै फुल।

ಜೋನಿಗೋ ಸೈ ನೋನೆ ಬಣ್ಣೈ ನೋನೆ ಕೇ ಮಾತಲ ಜೋನಿಗೋ ಸೈ ನೋನೆ ಜತಹೆರು ತರೈ ತೀರ ನಯಾ ರಂಗ ಥಾಯೋ ಆಪೈ ಸಂಗ ಲಾಜ ಲಾಗ್ನೆ ಕಸ ಬೆಲಾ ಆಯೋ छमछमाए पाइलाहरू बैस बोलाए के भनेको थियो जोबनाको तालमा नाचु नाचौ लाग्न थाल्यो ढुकढुकीको तालमा भन्नु

के मात लाग्यो नि हो छैन हुने गुरसको फरिया फेरो चमेलीको चोली बिजुली बास चलाउ।

बसतनाउ कि मनि कुकुरा खोली हर थराई उठहरू।

0: নাগনি গোর সাই নহুনে মান নাই নহুনে কে মাত লাগনি গোর সাই নহুনে আবন মা ফুলো পাই ফুল বাত না চলো মনাই মা হাসু হাসু না থালো লালি চড়ো তন মা বনো বান নাই নহুনে কে মাত লাগনি হোসাই নহুনে বন্নাই নহুনে কে মাত লাগনি হোসাই নহুনে
1: হাজার কত রাম্রো গীত গাউন ভাই এখন আওয়াজ তো নিকি রাম্রো রয়েছে তুমি তো মেলাপাত যাতা পনি বেশি গীত গাউনুছ কি হো
0: আই সেই আব গুনগুনাউছু আলিলি
1: গীত রেকর্ড গর্ন মা ছাইনা নি এই
0: ছাইনা
1: তর তপাইলে নিয়মিত প্র্যাকটিস গর্নুভয় ভনে চাই রাম্রো গীত গাউন সক্নুহুন্ছ এউটা রাম্রো চাই গায়িকা বন্ন সক্নুহুন্ছ কি ভনে মলাই লাগিরহেকো ছ হৈন তাইপনি আব তপাইলে ছুটি গীত নগায়ে পনি হাম্রো রেডিও মর্স্যাংদিকো প্রত্যেক শনিবারকো বসাইমা চাই ফোন গর্নুস ল
0: এ হুন্ছ
1: হাজার এ মিঠো স্বরকো লাগি ধীরে ধীরে ধন্যবাদ দিন চাহান্ছু কার্যক্রমবাট কসলে সম্ঝিন চাহানুহুন্ছ ভনে সম্ঝিন সক্নুহুন্ছ
0: ए भइहाल्छ नि अब सम्झनु पर्दाखेरि त अब यदि मिठो भोइसमा कार्यक्रम सञ्चालन गरिरहनु भएको छ विशेष गरी त हजुरको लागि भन्न चाहन्छु थ्याङ्क यू अनि हाम्रो टेक्निसियन मित्र भाइको लागि रेडियो मर्चेन्ट दे होल परिवारको लागि स्टाफको लागि भन्न चाहन्छु र केही साथीहरू सम्झिनु पर्दाखेरि हाम्रो एमकारो मगर भाइ तिलकबहादुर छेत्री दाई टेकु छेत्री दाई बहादुर कुमार भीमबहादुर कुमार मन्जु थापा अर्जुन थापा चिरन दाहाल दाई उहाँहरूको लागि भन्न चाहन्छु म भन्दा अगाडि चिनिरहनु भए साथीहरू सम्पूर्णलाई पछि आउनुहुन्छ सम्पूर्ण साथीलाई र मलाई उपसमा घिसिङ भनेर चिन्नु हुने नचिन्नु हुने सम्पूर्ण सम्पूर्ण सम्पूर्ण साथीहरूलाई शुभ दिन भन्दै छुट्टिन्छु ल
1: धन्यवाद यहाँलाई सर्लाईबाट हुनुहुन्थ्यो उपासना घिसिङ निकै सुमधुर आवाजमा आफ्नो गीत सुनाएर गइसक्नु भएको छ उपासनाजी यहाँलाई म धेरै धन्यवाद दिन चाहन्छु तपाईँले अवश्य पनि नेक्स्ट टाइम पनि हामीलाई फोन गर्नुहोस् भनेर भन्न पनि चाहन्छु उपासना जस्तै तपाईँलाई पनि गीत गाउन मन छ भने हामीलाई फोन गर्न सक्नुहुन्छ त्यस्तै हाम्रो रेडियो मर्स्याङदीको फेसबुक पेजमा पनि धेरैले प्रतिक्रियाहरू कमेन्ट बक्समा चाहिँ आफ्नो मेसेजहरू छोड्नु भएको छ जस्तै आशिष मनिषा तामाङ हुनुहुन्छ मिसु अल भनेर लेख्नु भएको छ मनिषाजी तपाईँलाई धन्यवाद त्यस्तै हुनुहुन्छ मनिषा नानु आशिष तामाङ सायद एउटै हुनुहुन्छ कि जस्तो लागिरहेको छ उहाँले पनि मिस युआल भनेर लेख्नु भएको छ एमसाजी हुनुहुन्छ हेलो सिस्टर नमस्ते झोरले मिस युआल भनेर लेख्नु भएको छ नमस्ते एमजी आराम हुनुहुन्छ नि है तपाईँले हामीलाई सुनिरहनु भएको छ मलाई लाग्छ त्यस्तै दिपेन्द्रजी हुनुहुन्छ मिस युआल भनेर लेख्नु भएको छ रामजी घिमिरी हुनुहुन्छ नमस्कार सम्पूर्ण मित्रमा म चितवनबाट सुन्दै भनेर लेख्नु भएको छ रामजीजी यहाँलाई पनि नमस्कार हामीलाई सुनेर साथ दिनुभएको छ यसको लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु र कल पनि गर्नुहोस् र आफ्नो सुमधुर आवाजमा गीत पनि सुनाउनुहोस् है भनेर भन्न चाहन्छु हामीलाई जहाँबाट जसले सुन्नु भएको छ यहाँहरू सम्पूर्णलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु र मिठो सम्झना पनि भन्न चाहन्छु र फोन गर्नुहोस् 0625020020 र आफ्नो सुमधुर आवाजमा गीत सुनाउनुहोस् त्योभन्दा अगाडि चाहिँ हामी एउटा साङ्गीतिक शैली सुनौ है त

0: दिदी अल्मलै पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
5: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
5: मलाई त एकदमै मन पर्यो।
4: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
6: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुनसादी खरिद बिक्रीका लागि
7: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535475। विश्वास तपाईँको, सेवा हाम्रो।
8: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
9: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
8: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
9: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
8: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
9: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसीसार नगरपालिका 2 पोहरा बेसी, लमजुङ। सम्पर्क 9856046244।
10: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
11: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
10: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
12: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ। प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856046662।
13: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
14: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर,
15: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
14: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच, इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका
16: सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
2: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
16: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसात लमजुङ। सम्पर्क फोन नम्बर 0665909999, मोबाइल 98477692।
17: हेलो मर्सिङ एफएम 95 मेगाहर्ज

0: कार्यक्रममा पुनः स्वागत छ यहाँहरूलाई। तपाईँले सुन्दै हुनुहुन्छ रेडियो मर्स्याङ 95 मेगा हर्जमा कार्यक्रम लमसुङ कल टाइम। हजुर, तपाईँहरूसँग कुराकानी गर्नको लागि आएको छु म बसन्ता, र यतिखेर मलाई प्रविधिबाट साथ दिइरहनु भएको छ तपाईँकै प्यारो प्यारो मित्र सुजनले। हामीलाई फोन गर्नुहोस् है भन्दै थिए, यतिखेर कसैको फोन आइसकेको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो,
1: नमस्ते बसन्त बहिनी, म पाउँदीबाट लक्ष्मी।
0: ओहो, यहाँको आवाज त म कसरी बिर्सन्छु र। नमस्कार है, नमस्कार, कार्यक्रममा स्वागत छ।
1: यहाँको आवाज नै सुन, मैले बिर्सिन्न, कार्यक्रम सुरु भएपछि सुनेको थिएँ।
0: हजुर,
1: आवाजले नै बसन्तजी हुनुहुन्छ भने,
0: तपाईँको कमेन्ट त मैले लिइसकेको थिएँ, तपाईँसँग कुरा गर्ने मौका पनि मिल्यो, यसको लागि म धेरै धन्यवाद दिन चाहन्छु।
1: तपाईँको कमेन्ट सुन्न पाइन थियो, अहिले सुनाउला।
0: हजुर हजुर, के छ आश्रमतिर सब ठिक छ नि है, कता हुनुहुन्छ?
1: बिहान गएको थिएँ म, बिहान हाम्रो त्यो हाम्रो लमजुङ जिल्लाका वन डिभिजन कार्यालयका प्रमुख दीपक प्रसाद पाण्डेज्यू आउनु भएको थियो।
0: दीपक प्रसाद पण्डित,
1: पण्डितज्यू, सरी पण्डितज्यू आउनु भएको थियो। उहाँले आफूले गरेको योगदानको पनि हेर्नुभयो र धर्नाधामको पनि अवलोकन गर्नुभयो। हामीले फेरि फोटो सोटो खिचेर निवेदन गरेँ उहाँलाई, चाहिँ बागलुङ जता सर भइसक्नुपर्छ।
0: हजुर हजुर,
1: भर्खर आश्रमबाट घर आएको छु।
0: हजुर, हामीलाई सुन्दै पनि हुनुहुन्छ नि है?
1: म सुनिरहेको छु, कसरी आउँछ कसरी आउँदैन, क्या यो नेटहरू चाहिँ कन्टिन्यू छैन।
0: ए, भनेपछि एउटा रेडियो चाहिँ किनेर आउनु पर्यो।
1: रेडियो त यो हाम्रो पत्रबाट पनि म सुन्छु, आएन भने फेरि नेट नभएपछि आउँदैन हाम्रो पत्रबाट पनि।
0: हजुर हजुर, पक्कै पनि यहाँलाई थाहा छ होला नि त आज हामी के कुरा कानी गरिरहेका छौँ भनेर।
1: गीत गाउने प्रोग्राम रहेछ होइन?
0: हजुर, तपाईँको त सुमधुर आवाज छ, धेरै साहित्यतर्फ पनि एकदमै क्रियाशील हुनुहुन्छ यहाँ है, धेरैले यहाँलाई चिन्नु पनि हुन्छ। तपाईँको अब आज सुमधुर आवाजमा गीत पनि सुनाउन त है।
1: हुन्छ हुन्छ,
0: स्वर त आउँदैन, बुढेसकाले
1: पनि लायो।
0: हजुर, सुरु गर्न सक्नुहुन्छ।

0: यति नै भयो नि, आउँदैन मलाई
1: धन्यवाद।
2: किनकि यहाँले अब मलाई नै संकेत गरेर नै गीत गाउनु भयो है, यसको लागि म एकदमै खुसी छु, आभार पनि छु। तपाईँको आवाज पनि निकै नै सुमधुर छ होइन, अब नजरै लाउन त तपाईँ यहीँ आउनुपर्छ, तैपनि तपाईँले मेरो आवाज सुनेर चाहिँ साथ दिनु भन्न चाहन्छु ल।
0: हुन्छ धन्यवाद बहिनी।
2: हजुर, कार्यक्रमबाट कसरी सम्झिन चाहनुहुन्छ भने सम्झिन सक्नुहुन्छ।
0: हाम्रो प्राविधिकमा रहने भाइलाई र कुशल कार्यक्रम बसन्त बहिनी, यहाँ बहिनीहरूलाई निकै चान्स दिनु छ, सिकाउनु भएको छ, अभ्यास लगाउनु भएको छ, तालिम दिनुभएको छ। बहिनीहरू नहुँदा अग्रज पत्रकारहरू पनि आउनुहुन्छ, रमाइलो लाग्छ, कहिले काहीँ आउनुहुन्छ, कहिले काहीँ हाम्रो खुसी बहिनी पनि आउनुहुन्छ, मलाई पनि खुसी लाग्छ। सबैलाई मौका दिनुहुन्छ, सिकाउनुहुन्छ, एउटा गीत शब्द मात्रै हो अन्यत्र नलाओस् भन्ने अब भन्ने गीत सुन्न होल रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूलाई अब भन्ने गीत सुन्न म अनुरोध गर्दै म बिदा हुन्छु। जय रेडियो मस्तानजी, नमस्ते।
2: हजुर नमस्ते, उहाँ हुनुहुन्थ्यो पाउदीबाट लक्ष्मी प्रसाद मिश्र। उहाँ चाहिँ अलिकति मिडियासँग धेरै नै नजिक हुनुहुन्छ होइन, मिडियालाई धेरै माया पनि गर्नुहुन्छ, हामीलाई सुनेर साथ दिनुहुन्छ, बेला बेलामा प्रतिक्रियाहरू पनि दिनुहुन्छ, साथै उहाँ सामाजिक क्षेत्रमा पनि क्रियाशील हुनुहुन्छ भनेर भन्न चाहन्छु। र साहित्यिक क्षेत्रमा पनि निकै उहाँको योगदान छ र क्रियाशील पनि हुनुहुन्छ। आज हामीलाई सुमधुर आवाजमा निकै मिठो गीत गाएर पनि सुनाइसक्नु भएको छ, तपाईँ पनि हामीलाई यसरी नै सम्झिनुहुन्छ, माया गर्नुहुन्छ र आफ्नो प्रतिभा देखाउन चाहनुहुन्छ, गायन प्रतिभा देखाउन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ 0625020020 विशेष गरी शनिबारको बसाइमा तपाईँले हामीलाई जहिले फोन गर्दा पनि हुन्छ, नेक्स्ट हप्ताहरूमा पनि तपाईँले शनिबार आफ्नो गायन कला प्रस्तुत गर्न चाहनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ। त्यस्तै हामीलाई रेडियो फोन गर्न नसक्ने, कहिले चाहिँ टाढा बसेर सुन्नु भएको हुनसक्छ, आफ्नो अब गीत गाउन पनि त्यति मन नलागे पनि हामीलाई सम्झिन चाहनुहुन्छ, धेरै माया गर्नुहुन्छ भने हाम्रो फेसबुक पेजबाट पनि सुनेर हामीलाई प्रतिक्रियाहरू दिन सक्नुहुन्छ। तपाईँको सुझाव, प्रतिक्रिया, सल्लाह नै हाम्रो मार्गदर्शन बन्नेछ आगामी कार्यक्रमहरूको लागि। हामी अझ परिष्कृत हुँदै जानको लागि चाहिँ तपाईँका सुझावहरू चाहिँ हाम्रो लागि एकदमै मार्गदर्शन बन्न सक्छ भनेर भन्न चाहन्छु। त्यस्तै हामीलाई फेसबुक पेजमा कमेन्ट गर्नुभएको छ, विकास अधिकारी हुनुहुन्छ, नमस्कार भनी लेख्नु भएको छ। नमस्कार विकासजी, यहाँलाई पनि म धेरै धन्यवाद दिन चाहन्छु, पक्कै पनि यहाँले पनि हामीलाई कार्यक्रम सुनेर साथ दिइरहनु भएको छ भने मैले आशा लिएकी छु। त्यस्तै बान्तवाजी हुनुहुन्छ, गुड आफ्टरनुन हजुर भन्नुभएको छ, हजुर गुड आफ्टरनुन, नमस्कार यहाँलाई पनि। कहाँबाट हुनुहुन्छ त्यो चाहिँ लेख्नु भएको छैन, कम्तीमा पनि यहाँले प्रतिक्रिया लेख्दा आफ्नो आफू कहाँबाट सुन्दै हुनुहुन्छ र हामीलाई कहाँबाट साथ दिइरहनु भएको छ लेखिदिनु भने चाहिँ सहज हुन्छ भनेर भन्न चाहन्छु। फोन गर्दै गर्नु 0625020020 अब मेरो धेरै कुरा सुनिरहँदा पनि तपाईँलाई बोर लाग्न सक्छ होइन, बेला बेलामा चाहिँ हामी साङ्गीतिक कोसेलीहरू पनि राखिरहेका छौँ। अब भनि राख्दैछु एउटा सुमधुर गीत यहाँहरूको लागि।

0: हजुर, यसो हजुर गीतपछि पुनः स्वागत छ यहाँलाई कार्यक्रममा। हुन त हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ, तै पनि म यहाँलाई स्वागत गर्दैछु। यहाँहरूसँग कुराकानी गर्दा गर्दै समय बितेको त पत्ते भएन, 1:50 गइसकेको छ। हामी एकजनाको मात्र अब कल लिन सक्छौ। यतिखेर कोही हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। हेलो,
1: हजुर नमस्ते।
0: नमस्ते, कहाँबाट को बोल्नु भयो?
1: हजुर, म यता लमजुङबाट बिनिता सुनार।
0: बिनिता सुनार,
1: हजुर।
0: बिनिताजीलाई चिने चिन जस्तो लाग्यो है।
1: हजुर, कुरा भएको पहिला नि?
0: हजुर, धेरै भयो नि त, म कल टाइममा नआएको त्यो कारणले पनि हो। आराम हुनुहुन्छ नि है?
1: हजुर, एकदम ठिक छु भन्नुपर्छ है। अनि हजुर?
0: म पनि एकदम ठिक छु, त्यही भएर त हजुरहरूसँग कुराकानी गर्न आएको।
1: अनि लङ टाइम पछि आउनु भयो नि त।
0: अनि धेरै याद आयो तपाईँहरूको, अनि आज पहिलाको को को साथीहरूले फोन गर्नुहुँदो रहेछ भनेर विचार पनि गर्नु मन लाग्यो होइन, त्यही भएर पनि कल टाइममा आएको। अनि के गर्दै हुनुहुन्छ आजकल?
1: हजुर, म अहिलेको समयमा चाहिँ अब बसेर प्रोग्राममा कल लगाउँदै थिएँ भन्नुपर्छ है।
0: ए हजुर, पक्कै पनि गीत गाउन एकदम तयारी अवस्थामा नि हुनुहुन्छ कि जस्तो लाग्यो है।
1: त्यस्तो तयारी त के भने हजुर भने जस्तो आइसकेपछि होइन,
0: गाउनु पर्यो नि है। अब समय पनि धेरै छैन, यहाँको गीत सुनिहाला हो नि त है।
1: हुन्छ नि, म सुरु गर्छु नि।
0: हुन्छ, सुरु गर्नुहोस्।
1: राइनस मुनि चेपे खोला तिर, तिमलाई सम्झे मै पागल हुँदैछु जिन्दगीमा।

0: tìm lại xóm dì mãi phá gần hù đại chú dìn đà ghi mà bởi nụ bà điều bì bà dù rẻ tì này
1: Hazur Vinta ji, sumadur awaz ma yasto ramro geet sunaidinu bhayo, yasko lagi dherai dherai dhanyabad. Yahako geet le chai malai mero maiti gaya daya hai.
0: Ho
1: ni. To chepe khalako teer ma, hajur chepe khalako teer ma hineko haina. Ma aile chai tyahako tyo najar huncha ni, tyahako drishya chai maile dekhirahe chu ki yahabata. Yasko lagi chai ma yahalai dherai dhanyabad dina chahanchu huncha.
0: हजुरको माइत चाहिँ कता परेर हो
1: मेरो राइनस नै हो अनि तपाईँले यस्तो मिठो गीत गाउनु भयो होइन त्यही भएर मलाई राइनसको याद आयो चेपी खोलाको याद आयो
0: हजुर
1: हजुर हेलो
0: हजुर एकदम हजुर हजुर
1: सुनिरहनु भएको छ नि मलाई होइन मेरो माइत राइनस नै हो होइन अब धेरै कुरा गर्न त मन छ यहाँसँग तै पनि अब हामीसँग टाइम छैन कार्यक्रमबाट कसैलाई सम्झिन चाहनुहुन्छ भने सम्झिन सक्नुहुन्छ
0: हुन्छ सम्झिनु पर्छ लङ टाइम पछि हजुरसँग कुरा गर्नु पर्यो हजुरको लागि नै भन्न चाहन्छु
1: हजुर धन्यवाद
0: टेक्निसियनमा रहनुहुने दाईको लागि रेडियो मर्स्याङ्गी होल टिमको लागि साथीहरू धेरै हुन्छ है कसैलाई पनि बिर्सेको छैन सम्पूर्ण साथीहरूलाई मिठो माया मिठो सम्झना भन्दै छु तिन नमस्ते
1: नमस्ते उहाँ हुनुहुन्थ्यो दिन्ताजी उहाँले पनि सुमधुर गीत सुनाएर बिदा भइसक्नु भएको छ अब पनि यहाँहरूसँग छुटिने बेला भइसकेको छ छुटिनुभन्दा अगाडि आज हामीलाई फोन गर्ने साथीहरूको नाम भन्न चाहन्छु हामीलाई फोन गर्नुभएको थियो विक्रम भिकाली कृष्ण लामा अतीत अञ्चन राई उपासना घिसिङ लक्ष्मी प्रसाद मिश्र र बिन्ता सुनवारले फोन गर्नुभएको थियो फोन गरेर साथ दिनुभयो यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद यस्तै हामीलाई फेसबुक पेजबाट सुनेर पनि धेरैले साथ दिइरहनु भएको छ टेकु छेत्री हुनुहुन्छ हजुर नानी नमस्कार गुड आफ्टरनुन हजुरलाई सन्चै र आरामको कामना साथ पिठो भोइसमा प्रोग्राम सुन्दैछु म तनहुँबाट भन्नुभएको छ जस्तै देव गौली हुनुहुन्छ हेलो सिस्टर नमस्ते म इण्डियाबाट भन्नुभएको छ यहाँहरू दुवैजनालाई नमस्कार र धेरै मिठो सम्झना पनि भन्न चाहन्छु अब पनि कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ कार्यक्रम सुनेर साथ दिनुहुने यहाँहरू सम्पूर्णलाई धेरै धन्यवाद र मलाई प्रविधिमा बसेर साथ दिनुहुने साथी सुजनलाई विशेष धन्यवाद दिन चाहन्छु आजको कार्यक्रम यहाँलाई कस्तो लाग्यो भोलिको प्रोग्राममा चाहिँ पक्कै भन्नु है अहिले भने कार्यक्रममा सञ्चालक म बसन्ता पनि विदा हुन चाहन्छु जाँदा जाँदै यो मिठो गीत यहाँहरूको लागि नमस्ते

0: यो दाँतले मलाई साह्रै दुःख दियो।
1: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
0: जान त जाने, बरु कहाँ जाने होला खै।
1: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
2: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा, पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065677272।

नमस्कार, म बसन्ता दिउँसो 2 बजेको मर्साङली बुलेटिनमा स्वागत छ। बितेका 4 महीनामा देशका विभिन्न ठाउँमा गरी 5,000 भन्दा धेरै विपज्जन्य घटना भएका छन्। ती घटनामा 250 जनाको ज्यान गएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क छ। गएको वैशाख 1 यता हिजो 5 गतिसम्म देशभर 5,014 विपदका घटना भएका हुन्। यी घटनामा अहिलेसम्म 8,008 जना बेपत्ता र 1,607 जना घाइते भएका छन्। प्राधिकरणका अनुसार विपदबाट यो अवधिमा 6,272 परिवार प्रभावित भएका छन्। सबैभन्दा धेरै आगलागीका 1,136 घटना भएका छन्। यसै गरी पहिरोका 1,011, सर्पदंशका 1,010, हावाहुरीका 480, चट्याङका 245 र अन्य बाढ़ी हिमपहिरो जनावरको आक्रमण लगायतको रहेको छ। देशभर 98% धान रोपाई भएको छ। कृषि विभागले देशभर 98% धान रोपाई सम्पन्न भएको जनाएको हो। यो गएको वर्षको तुलनामा 1.92% धेरै हो। विभागको तथ्याङ्क अनुसार देशभर 13,41,764 हेक्टर जमीनमा रोपाई भएको छ। तर समग्रमा खेतीयोग्य जमीन 13,70,000 हेक्टर छ। प्रदेशगत रूपमा सुदूरपश्चिम प्रदेशमा 7% रोपाई भएको छ। त्यस्तै अहिलेसम्म कर्णालीमा 98.5%, लुम्बिनीमा 97.87%, गण्डकीमा 96.68%, बागमतीमा 97.82%, मधेसमा 98.10% र कोसीमा 97% रोपाई सकिएको हो। कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलका अनुसार विशेष गरी मधेस प्रदेश लगायतका क्षेत्रमा बेलैमा पर्याप्त पानी नपरेकाले यस वर्ष केही ढिला गरी रोपाई भएको छ। आकाशे पानीकै भरमा रोपाई गर्नुपर्ने बाध्यता छ। अघिल्लो वर्षभन्दा यस वर्ष ढिला भए पनि राम्रै पानी परेकाले धान रोपाईको अवस्था सन्तोषजनक भएको पाइएको छ। धनुषाको जनकपुर धाम क्षेत्रमा अतिक्रमणमा परेका पोखरीको जग्गा खाली गराउन डोजर चलेको छ। पोखरी अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन गुठी संस्थानले आज बिहानदेखि काम थालेको हो। पहिलो चरणमा 7 वटा पोखरीको डिललाई अतिक्रमणमुक्त बनाउने योजना अनुसार जनकपुर धाम उपमहानगरपालिका 6 घोडधोए पोखरीबाट हटाउन शुरू गरिएको छ। गुठी जग्गा संरक्षण तथा अतिक्रमण हटाउने कार्यान्वयन समितिका सदस्य सचिव जनक पोखरेलका अनुसार फर्सी सोमबार जनकपुरका 7 वटा पोखरीको अतिक्रमण प्रतिवेदनमा पहिचान गरिएका 41 वटा पोखरी मध्ये पहिलो चरणमा मुख्य पोखरीलाई अतिक्रमणमुक्त गराइनेछ। समितिको कार्ययोजना अनुसार पहिलो चरणमा पोखरी, दोस्रो चरणमा मन्दिर परिसर र तेस्रो चरणमा अन्य प्राकृतिक अतिक्रमित जग्गाहरू खाली गराइने भएको छ। सुपर एलनिनोको प्रभाव नेपालको कृषि, ऊर्जा तथा समग्र जनजीविकामा पर्न सक्ने सरकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्। तापक्रम बढ़ने, खडेरीको सम्भावना र यसबाट पानीको स्रोतमा कमी हुँदा कृषि तथा ऊर्जा सहित समग्र सामाजिक आर्थिक क्षेत्रमा उल्लेख्य प्रभाव पार्न सक्ने जोखिम छ। जलस्रोत, कृषि, ऊर्जा, खाद्य सुरक्षा तथा जनजीविकामा पर्न सक्ने जोखिम न्यूनीकरणका लागि राष्ट्रिय स्तरमै पूर्व तयारी आवश्यक रहेकोमा विज्ञ तथा सरकारवालाहरूले जोड़ दिएका छन्। सन् 2026 अन्त्यदेखि 2027 शुरूआतसम्म एलनिनो थप सशक्त भई धेरै बलियो अर्थात सुपर एलनिनोको अवस्थामा पुग्न सक्ने पूर्वानुमान हुँदै आएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सरिता दवाड़ीले नेपालमा विगतका एलनिनो वर्षमा वर्षा घट्ने र बढ़ने दुवै प्रवृत्ति देखिएको उल्लेख गर्दै एलनिनो देखिँदैमा नेपालमा निश्चित रूपमा कस्तो मौसम हुन्छ भन्ने निर्धारण नहुने बताउनु भएको छ। जाजरकोट डोल्पा जोड्ने फेरि करिडोर 1 सातादेखि अवरूद्ध हुँदा हिमाली जिल्ला डोल्पामा खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको अभाव हुन थालेको छ। जाजरकोटको नलगाड नगरपालिका 11 चौखा स्थित तासोघाट खोलामा आएको बाढ़ीले सड़क कटान गर्नुका साथै खोलामा राखिएको हिउँ पाइप र झोलुङ्गे पुलमा क्षति पुर्याएपछि फेरि करिडोर पूर्ण रूपमा अवरूद्ध भएको हो। 1 सातासम्म सड़क सञ्चालनमा नआएपछि डोल्पातर्फ आउने मालवाहक तथा यात्रुवाहक सवारी साधन बाटोमै रोकिएका छन् भने यात्रुहरू जोखिम मोलेर तुइन चढ़ेर यात्रा गर्न बाध्य भएका छन्। सड़क अवरूद्ध भएपछि दैनिक उपभोग्य वस्तुको आपूर्ति समेत प्रभावित भएको छ। सड़क अवरूद्ध हुँदा डोल्पाका बजारमा बाहिरी जिल्लाबाट आउने पेट्रोल, डिजल, खाना पकाउने एलपी ग्यास लगायत अत्यावश्यक वस्तुको आपूर्ति प्रभावित भएको छ। लमसुङमा गत वर्षबाट शुरू भएको मध्यपहाड़ी लोकमार्ग करिडोर लक्षित पशुपन्छी विकास कार्यक्रम चालू आर्थिक वर्ष पनि सञ्चालन हुने भएको छ। गण्डकी प्रदेश सरकारले भेटनेरी अस्पताल तथा पशु सेवा कार्य लमसुङ मार्फत चालू आर्थिक वर्षमा पनि फलोअप कार्यक्रम सञ्चालन गर्ने जनाएको हो।
गत आर्थिक वर्षमा सो कार्यक्रमका लागि झण्डै 1 करोड़ रूपियाँ विनियोजन भएको थियो भने चालू आर्थिक वर्ष थप 30 लाख रूपियाँ विनियोजन भएको छ। गत आर्थिक वर्षमा 84,60,000 रूपियाँ विनियोजन भएकोमा 77.5% अर्थात 65,60,000 रूपियाँ खर्च भएको थियो। मध्य पहाड़ी करिडोर अन्तर्गत मध्य नेपाल नगरपालिका, सुन्दर बजार नगरपालिका र आइनस नगरपालिकामा कार्यक्रम सञ्चालन भएको थियो। कार्यक्रम अन्तर्गत तीनवटै पालिकामा गरी 33 वटा बाख्राको घोर, 17 वटा गाईको गोठ, 4 वटा तारवार निर्माण, 4 वटा मलमूत्र संरक्षण क्षेत्र निर्माण गरिएको थियो। सोबाहेक कृषकहरूका लागि 13 वटा च्याप कटर, 2 वटा पिसानी औजार, 6 वटा डिजिटल तराजु, 1 पोर्टेबल डिपिङ ट्र्याक खरिद भएको थियो। कार्यक्रम सञ्चालनसँगै संरचनात्मक आधार तयार भएकाले चालू आर्थिक वर्षमा 350 बाख्रा र 30 वटा गाईको संख्या थपिने र वार्षिक 10 मेट्रिक टन मासु र 50 मेट्रिक टन दूध उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ। लमजुङको मध्य नेपाल नगरपालिका साथ कमेरे भन्स्याङमा गएको पहिरो तथा सड़क भाँसिएको क्षेत्रको गण्डकी प्रदेशका भौतिक तथा पूर्वाधार मन्त्री गोविन्द बहादुर नेपालीको नेतृत्वको टोलीले स्थलगत अनुगमन गरेको छ। साउन 27 गते राति परेको अविरल वर्षाका कारण करापुटार सालमे सड़क खण्डमा सड़क भाँसिएको साथै ठूलो पहिरो गएपछि सड़क पूर्ण रूपमा अवरूद्ध भएको थियो। पहिरोका कारण कोलासुत्तर गाउँपालिका 9 गिलुङ तथा वडा नम्बर 7 र 8 जोड्ने सड़क समेत प्रभावित भएको छ। सड़क पुननिर्माण, पहिरो प्रभावित बस्ती स्थानान्तरण तथा घर बस्तीको मूल्यांकनका लागि मन्त्री नेपाली सहितको प्राविधिक टोलीले पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेको हो। अनुगमनका क्रममा सड़क निर्माण तथा बस्ती व्यवस्थापनका सम्भावित उपायबारे स्थलगत जानकारी लिएको थियो। स्थलगत निरीक्षणपछि मन्त्री नेपालीले पहिरोका कारण उत्पन्न समस्या समाधानका लागि तत्काल आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ। लमसुङमा 1 वर्षको अवधिमा 172 नयाँ उद्योग दर्ता भएका छन्। एकीकृत सेवाकारले लमसुङमा आर्थिक वर्ष 82-83 एक वर्षमा विभिन्न प्रकृतिका उद्योगहरू दर्ता भएका हुन्। एक वर्षमा 172 नयाँ उद्योग थपिँदै गर्दा 104 उद्योगको लगत कट्टा तथा खारेज भएको कार्यालयको तथ्याङ्क छ। गत वर्ष थपिएका उद्योगमा सबैभन्दा धेरै कृषि तथा वन पैदावारमा आधारित 81 वटा उद्योग रहेका छन्। यसैगरी पर्यटन उद्योग 41, सेवामूलक 36 र निर्माण सम्बन्धी 6 वटा नयाँ उद्योग थप भएका छन्। सोही अवधिमा 748 उद्योगको नवीकरण, 13 वटाको नामसारी, 17 वटाको पुँजी वृद्धि र 10 वटाले उद्देश्य थप गरेका छन्। उद्योग दर्ता नवीकरण लगायतका सेवा प्रभावबाट मात्रै गत आर्थिक वर्षमा 22,29,200 रूपियाँ राजस्व संकलन भएको एकीकृत सेवा कार्य लमसुङका प्रमुख मिता कुमारी थापाले बताउनुभयो। गएको आर्थिक वर्षमा वाणिज्यतर्फ भने 142 नयाँ फर्म थपिएका छन् भने 825 वटा नवीकरण, 39 वटाको पुँजी वृद्धि, 19 वटाको सुविधा सिफारिश, 17 वटा वाणिज्य फर्मको उद्देश्य थप गरिएको छ। गत वर्ष 97 फर्म लगत तथा खारिज भएको कार्यालय प्रमुख थापाले बताउनुभयो। दिउँसो 2 बजेको वर्षाङ्गी बुलेटिन अहिलेलाई यति नै। हाम्रो अर्को समाचार बुलेटिन साँझ 6:35 बजे हुनेछ। तबसम्मका लागि प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै म वसन्ता विदा हुन्छु। रेडियो वर्षाङ्गी 95 मेगाहर्ज।

0: यो रविनालाई चाहिँ के भयो?
1: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम फ्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 066-520-497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्ड संघको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
5: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी शहर नगरपालिका 7, लमजुङ। सम्पर्क फोन 066-520-209।

0: extreme energy drink.
1: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
2: खाना पनि के खानु? ये बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बट, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9861623284 र 9921980746।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 9841626344, 9841626344।
8: बेसी सहरी खोली रेडियो मर्सिङ दु क्याले यो भाषाले कति छाबो कुए खैमु खोजिन तिङ अल्छ्यो
9: ए 26 नर तिसे गरी बालोटी र रेडियो मर्सिङ दिङ गेन ओ अल्छ्यो
10: क्यों यु आफै रेडियो मर्सिङ दु FM 95।

0: क्यों भविष्य में चिंता क्यों पारे मोहिंदी आकी वा आगे गई इंश्योरेंस किया
1: ओहो थदई मरी गा चील मुमई
0: ये भयो समस्या खाई विषय पैनिक आगे प्लान तम
1: लौ छैली मु बिषामी नै बिनि छ्याब बन्दिल परे
2: रिलायबल लाइफ इन्स्योरेन्स चिन्ता आङि समाधान
1: छ्याबा मि छ्याबा रजाई
3: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि लो अब दुलाले दुलाले सिन्दुर हाल्ने
4: ओ अस्मी हेर्न दुलाले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
5: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
6: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
7: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
6: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
7: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
6: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
7: साथै सुनचारी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
8: आकर्षक ज्वेलरी सुनचारी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा मोबाइल 9845656233 र 9801177246
9: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल
1: आया मरे नि आमा आया नि
10: के भयो दिदी तपाईलाई सुन्छ छैन कि कसो
1: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काहीँ त सास फेर्नै गाह्रो
10: ल दिदी त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
1: जाने त भने हो बाबु खोइ कहाँ जाने कहाँ जाने होला है
10: ल दिदी बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न
11: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिसार पिसाब तथा खकार परीक्षण गरिन्छ
12: थाइरोइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
11: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
12: योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ
11: सम्पर्क फोन 9849068924 9850086780
1: यो मोबाइलले पनि तनावै दियो भने
13: होइन के तनाव दियो ए खुसी
1: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
13: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
14: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
8: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099532
9: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: ओहो दाई, टीवी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नै किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई, पनि हाम्रै बेसीसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर साथ, भीमसेन थानचोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।

0: ए साईले घर बनाएर त लगभग सक्न आँटिसौ त
1: के सकिन्थ्यो दिदी अझै झ्याल ढोका च्यानल गेट आदि सबै काम बाँकी छ बल्ल बल्ल आँटेर बनाएको साँच्चै दिदी आल्मुनियमको झ्याल ढोका र च्यानल गेट कहाँ पाइन्छ होला
0: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको थ्री स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न त्यहाँ त आल्मुनियमको झ्याल ढोका पार्टिसन ग्लेजिङ आदि निर्माण गरिए घरमै गई जडान समेत गरिने व्यवस्था छ नि
2: हजुर आल्मुनियमको आकर्षक झ्याल ढोका पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम सिसाको टपन ग्लास रेलिङ र पार्टिसन ग्लेजिङ लगायत यूपीभीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्
3: थ्री स्टार आल्मुनियम फेब्रिकेटर विशेषर नगरपालिका साथ युनिभर्सल चोक लामजुङ प्रोभाइडर मदन सुनार थप जानकारीको लागि सम्पर्क 98664-51901
4: सबै कुरा भइरहेकै छ अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ
4: हो र अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग आजै कुरो गर्नु पर्यो
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 98560-46662
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ
7: जय श्री राम जय श्री राम
8: होइन भाउजू किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त टाढैको साइड गर्न लाग्नु भएको हो र
7: ल बाबु आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ त्यसैले चाँडै पूजा सकेको नि
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ
7: हो नि बाबु त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि पछि तपाईँको बिहे गर्नुपर्छ नानीको पनि बिहे गर्नु छ गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि होइन र
8: हो नि भाउजू
9: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने
10: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने
10: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने
9: नाक कान छेडिने राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने
10: प्रोपाइटर सुनिल विश्वकर्मा जय श्री राम सुनचाँदी पसल विश्वेश्वर नगरपालिका वडा नम्बर 7 एभरेस्ट ब्याङ्क नजिकै लमजुङ
0: सम्पर्क मोबाइल नम्बर 98464-95074 र 98065-58074

0: Bunnia. Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपत मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
4: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
5: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसी सह नगरपालिका 8 होटल चुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840058261
6: हेर्न माले
7: ए छोरी त्यो पालीमा राखेको रेडियो ले त बा
8: हुन्छ हुन्छ

0: आहा, कति राम्रो गीत बजेको, मनै हर्र भयो। ए केटा केटी हो, आ त आओ, यो रेडियो त मैले चिन्नै सकिन, कुन हो बा?
1: बुबालाई अझै थाहा छैन, यो त हाम्रै लमजुङको बेसी शर्मा खुलेको रेडियो मर्स्याङ हो नि त।
2: तपाईँको आफ्नै रेडियो मर्स्याङ।
1: ल बुवा, तपाईँ रेडियो मर्स्याङ सुन्दै गर्नुहोस्, अब जोत नेपाल मेरो।

0: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै संचालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हर पल अत्याधुनिक प्रविधि र विज्ञान सँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडल सिटी हस्पिटल बेस्टर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत, दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बेसिसर 7 लमजुङ। सम्पर्क 0665200004, 98400506063।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसिसर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू MS पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषकर नगरपालिका 7 युनिभर्सल चोक लमजुङ। थप जानकारीका लागि सम्पर्क 0665200973, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
6: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
5: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021123, 4021124, मोबाइल 98415448।
7: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
8: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडेल हस्पिटल प्राइभेट लिमिटेडमा।
7: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडेल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच, इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडेल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
9: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
7: स्थान: सेवा मोडेल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सर 7 लमजुङ। सम्पर्क फोन नम्बर 0665909999, मोबाइल 98477269229।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कन्या जाली परीक्षण मात्रै बलात्कारको निर्णायक प्रमाण नहुने सर्वोच्च अदालतको नयाँ नजिर। पीड़ितको कौमार्य परीक्षण गर्दा गोपनीयताको पूर्ण सम्मान गर्नुपर्ने। हेटौँडा कपड़ा उद्योग सञ्चालनको लागि सरकारले लगानी गर्ने। लगानी र सञ्चालन मोडालिटी बारे छलफल भइरहेको उद्योग मन्त्री यादवको भनाई। अर्घखाँसीमा बँदेल, मृग र चित्तल मार्ने लाइसेन्सको आवेदन माग। किसानको बालीनाली जोगाउने लक्ष्य। आन्द्रामा पाइने ब्याक्टेरियाले मांसपेशी बलियो बनाउने वैज्ञानिकहरूको अध्ययनको निष्कर्ष। बुढ्यौलीको कमजोरी हटाउन पेटका सूक्ष्म जीव उपयोगी हुने। र टप N20 सिरिजमा नेपाल र बंगलादेश हाई पर्फर्मेन्स खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सर्वोच्च अदालतले बलात्कार तथा यौन हिंसाका घटनामा महिलाको कन्या जालीको अवस्थालाई मात्रै बलात्कार वा सहमतिको यौन सम्पर्कको निर्णायक प्रमाण मान्न नसकिने स्पष्ट व्याख्या गर्दै नयाँ नजिर स्थापित गरेको छ। अदालतले यौन अपराधका मुद्दामा पीड़ितको कौमार्य परीक्षण गर्ने परम्परागत र अवैज्ञानिक दृष्टिकोणलाई खारेज गर्दै यसलाई फोरेन्सिक प्रमाणको सीमित आधारका रूपमा मात्र लिनुपर्ने सिद्धान्त प्रतिपादन गरेको हो। कन्या जाली ल अक्षत रहँदैमा बलात्कार नभएको वा च्यातिएको देखिँदैमा सहमतिमा यौन सम्पर्क भएको निष्कर्ष निकाल्न नमिल्ने सर्वोच्चको ठहर छ। फोरेन्सिक परीक्षणको उद्देश्य कुमारी हो वा होइन जाँच्नु नभई घटनासँग सम्बन्धित शारीरिक चोट र जैविक संकेतको वैज्ञानिक अभिलेख राख्नु मात्र भएको फैसलाको पूर्ण पाठमा उल्लेख छ। यो फैसला 2075 सालमा धनुषामा भएको 12 वर्षकी बालिका बलात्कार घटनासँग सम्बन्धित छ। जनकपुर अञ्चल अस्पतालका तत्कालीन 2 मेडिकल अधिकृत डाक्टर रम्भा गोइत र डाक्टर विजय कुमार सिंहले बालिकाको कन्या जालीमा घाउ देखिँदा देखिँदै त्यसलाई लुकाएर सामान्य प्रतिवेदन दिएका थिए। अदालतले पदको दुरूपयोग गरी गलत प्रतिवेदन तयार गरेको अभियोगमा दुवै डाक्टरलाई दोषी ठहर गर्दै जनही 3 महिना कैद र 20,000 रूपियाँ जरिवानाको फैसला सुनाएको छ। साथै सर्वोच्च अदालतले यौनजन्य अपराधका पीड़ितको परीक्षण गर्दा उनीहरूको गरिमा र गोपनीयताको पूर्ण सम्मान गर्न तथा चिकित्सा कानूनी परीक्षणका लागि तत्काल स्पष्ट मानक कार्यविधि बनाएर लागू गर्न सरकारका नाममा निर्देशनात्मक आदेश समेत जारी गरेको छ। यो फैसलाले फोरेन्सिक परीक्षणलाई कौमारेको परीक्षा बनाउने गलत अभ्यासको अन्त्य गर्दै चिकित्सकको जवाबदेहिता र कानूनी उत्तरदायित्वलाई अनिवार्य बनाएको छ। लामो समयदेखि बन्द रहेर केही समय अघि परीक्षण उत्पादन गरेको हेटौँडा कपड़ा उद्योग पुनः सञ्चालन गर्न सरकारले लगानी गर्ने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले आज उद्योगको स्थलगत निरीक्षण गर्दै यसका लागि आवश्यक लगानी र सञ्चालन मोडालिटी बारे छलफल भइरहेको बताउनुभयो। मन्त्री यादवले नेपाली सेना र सरकारवालासँग उद्योगको पूर्वाधार, वर्तमान अवस्था र रोजगारी सृजनाका विषयमा जानकारी लिनुभएको छ। 2.5 दशकदेखि बन्द रहेको यो ऐतिहासिक उद्योगलाई सरकारले नेपाली सेनाको जिम्मामा मर्मत सम्मार गराइरहेको छ। भएको साउन 23 गतेदेखि 2 वटा तान सञ्चालनमा ल्याएर परीक्षण उत्पादन समेत थालिएको छ। निरीक्षणको क्रममा उद्योगका 488 मध्ये अहिले 12 वटा मेसिन मात्र चल्ने अवस्थामा रहेको जानकारी गराइएको थियो। चीन सरकारको सहयोगमा 2032 सालमा स्थापित यो उद्योग राजनीतिक हस्तक्षेप र फितलो व्यवस्थापनका कारण 2057 सालदेखि पूर्ण रूपमा बन्द भएको थियो। सरकारले बन्द उद्योग सञ्चालनको तयारी गरेसँगै यसले पुनर्जीवन पाउने आशा पलाएको छ। अर्घखाँचीको डिभिजन वन कार्यालयले जंगली जनावर बँदेल, रातो मृग र चित्तलको शिकार गर्ने अनुज्ञा पत्र अर्थात लाइसेन्सको लागि आवेदन खुलाएको छ। नेपालमै पहिलो पटक अर्घखाँचीमा कृषकको बालीनाली जोगाउन जंगली जनावरको शिकार गर्न कानूनी अनुमति दिइने भएको हो। डिभिजन वन कार्यालय अर्घखाँचीले सूचना निकालेर बँदेल, रातो मृग र चित्तलको शिकार गर्न चाहनेले यही भदौ 10 गते भित्र रितपूर्वक निवेदन दिन भनेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली अनुसार दिइने यस्तो अनुमति पत्र लिन 7,000 र 2 वटा बदलको शिकार गर्न थप 10,000 रूपियाँ राजस्व बुझाउनुपर्ने कार्यालयले जनाएको छ। नियमअनुसार एक व्यक्तिले वर्षमा एक पटक मात्र र तोकिएको संख्या ननाग्ने गरी शिकार गर्न पाउनेछन्। निवेदन दिँदा नागरिकता र लाइसेन्स प्राप्त हतियारको प्रमाणपत्र सहित कागजात बुझाउनुपर्छ। पछिल्लो समय बन्देल लगायतका वन्यजन्तुले बालीनाली नष्ट गरेर किसानलाई हैरान पारेका गुनासो बढ़ेका छन्। खेती जोगाउन कठिन भएको गुनासो सड़कदेखि संसदसम्म जोड़तोड़का साथ उठ्दै आएको बेला वन कार्यालयले यो व्यवस्था कार्यान्वयनमा ल्याएको हो। कास्कीको अस्ताम डाँडाका बासिन्दाले प्रधानमन्त्री बालेन्द्र शाहलाई खानेपानी, सड़क र देशमा दण्डहीनताको अन्त्य गर्न सुझाव दिएका छन्। पोखराको माछापुस्ते गाउँपालिका 6 अस्ताम पुग्नुभएका प्रधानमन्त्री बालेन्द्र शाह समक्ष स्थानीय बासिन्दाले वर्षौंदेखिको खानेपानी समस्या समाधान र कच्ची बाटो कालो पत्र गरिदिन आग्रह गरेका हुन्। स्थानीयवासी ज्ञानो अधिकारीले पुराना राजनीतिक दलहरूबाट निराशा मात्र मिलेको भन्दै नयाँ नेतृत्वले देशमा सुशासन कायम गरेर अपराध गर्नेलाई कठोर सजाय दिने कानून बनाउने आशा व्यक्त गर्नुभयो। यस्तै स्थानीय अगुवा प्राध्यापक नन्दलाल अधिकारीले पर्यटकीय सम्भावना भए पनि खानेपानी र सिंचाईको अभावमा तरकारी खेती विस्तार गर्न नसकेको बताउँदै बाटो र पानीको व्यवस्था भए गाउँले समृद्ध हुने उल्लेख गर्नुभयो। पोखरा नजिकै भए पनि कच्ची सड़कका कारण बिरामीलाई अस्पताल पुर्याउन समेत शास्ति खेप्नु परेको स्थानीय बासिन्दाको भनाइ छ। मनोरम हिमश्रृंखला देखिने अस्तामवासीले प्रधानमन्त्रीको भ्रमणबाट विकास र न्यायको नयाँ आशा राखेका छन्। प्रधानमन्त्री शाह अस्ताम डाँडाबाट मुस्ताङका लागि प्रस्थान गर्नुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रको खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-72-540-89।
3: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
6: फोन 056-494-333-493-555।

0: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रंगीन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्स को खरीदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी एक चन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू मध्य प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको झण्डै 55% दरबन्दी कटौती गर्ने निर्णय गरेको छ हिजो बसेको मन्त्री परिषद बैठकले आयोगको ओ एण्ड एम सर्वे स्वीकृत गर्दै यस्तो निर्णय गरेको

0: शक्तिबीच प्रत्यक्ष सम्बन्ध रहेको पुष्टि गरेको हो। अध्ययनका अनुसार आन्ध्रमा पाइने रोज बुढिया इनोली निर भेरस नामक सूक्ष्म जीवले मांसपेशीलाई मजबूत राख्न महत्वपूर्ण भूमिका खेल्छ। परीक्षणको क्रममा यो ब्याक्टेरिया भएका 65 वर्षभन्दा माथिका पाका मानिसहरूमा हातको पकड शक्तिहरूको तुलनामा 29% बढ़ी पाइएको थियो। यसै गरी मुसामा गरेको परीक्षणमा पनि यसले शरीरको शक्ति 30% बढ़ाउनका साथै छोटो समयमा धेरै बल लगाउन आवश्यक पर्ने मांसपेशीका फाइबरहरूको आकार बढ़ाएको देखिएको छ। अनुसन्धानकर्ताहरूका अनुसार मानिसको उमेर ढल्किँदै जाँदा आन्द्रामा यो ब्याक्टेरियाको मात्रा प्राकृतिक रूपमै कम हुँदै जान्छ। यही नयाँ खोजको आधारमा भविष्यमा बुढ़ौलीमा हुने मांसपेशीको कमजोरी रोक्न विशेष प्रोबायोटिक औषधि वा खानपान तयार पार्न सकिने वैज्ञानिकहरूले बताएका छन्। प्रतिष्ठित अन्तर्राष्ट्रिय मेडिकल जर्नल गटमा प्रकाशित यो अध्ययनले शरीर स्वस्थ र बलियो राख्न पेटभित्रका राम्रा ब्याक्टेरियाको महत्वलाई थप उजागर गरिदिएको छ। अब खेल खबर। टप N20 सिरिज अन्तर्गत अहिले नेपाल र बंगलादेश हाई पर्फर्मेन्स 11 खेलिरहेका छन्। अस्ट्रेलियाको मरारा ओभलमा भइरहेको खेलमा बंगलादेश हाई पर्फर्मेन्स 11 टस जितेर पहिले बलिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ। नेपाल प्रतियोगितामा पहिलो जितको खोजीमा छ। पहिलो खेलमा नेपाल एन्टी स्ट्राइकर्ससँग 8 विकेटले पराजित भएको थियो। हिजो सम्पन्न खेलमा नेपालले ब्याटिङ अपेक्षा अनुसार चल्न सकेन। गएको वर्षको भेटमा बंगलादेश यससँग नेपाल 32 रनले पराजित भएको थियो। यसैले आजको खेल नेपालका लागि त्यस हारको बदला लिने र प्रतियोगितामा पुनरागमन गर्ने अवसर पनि बनेको छ। आज नेपाल ब्याटिङमा सुधार गर्दै बलियो फल बनाउने र बलिङमा शुरूआती दबाव सृजना गर्ने लक्ष्यमा रहेको छ। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कन्याजाली परीक्षण मात्रै बलात्कारको निर्णायक प्रमाण नहुने सर्वोच्च अदालतको नयाँ नजिर। पीड़ितको कौमार्य परीक्षण गर्दा गोपनीयताको पूर्ण सम्मान गर्नुपर्ने। एकवटा कपड़ा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने। लगानी र सञ्चालन मोडालिटी बारे छलफल भइरहेको उद्योग मन्त्री यादवको भनाई। अगरखाँचीमा बदेल मृग र चित्तल मार्ने लाइसेन्सको आवेदन माग। किसानको बालनाली जोगाउने लक्ष्य। आन्ध्रमा पाइने ब्याक्टेरियाले मांसपेशी बलियो बनाउने वैज्ञानिकहरूको अध्ययनको निष्कर्ष। बुढ़ौलीको कमजोरी हटाउन पेटका सूक्ष्म जीव सहयोगी हुने। र टप N20 सिरिजमा नेपाल बंगलादेश हाई पर्फर्मेन्ससँग खेल्दै।
1: नदीको शिर
2: मणिचूडको काख
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
2: शान्ति र आनन्दको अनुभूति
1: भीडभाडबाट टाढा
2: शहरबाट नजिकै
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181। वेबसाइट झुले.com.np।
2: NBL अटो लोन।
3: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल।
2: मात्र 5% ब्याज दर। कर्जा अवधि 5 वा 7 वर्षसम्म।
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
2: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा। म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
6: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
7: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ। फोन नम्बर 44-28-242 44-28-242।
8: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ मित्र खबरमा तपाईँलाई स्वागत छ। नेपाली कांग्रेसको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जलवायु सचेतनाका लागि महिला सहभागीहरू बीच ग्रीन रनको री रन आयोजना गरेको छ। गएको साउन 6 गते बीपी कोइराला स्मृति दिवसमा आयोजित दौड़मा प्राविधिक कारणले महिलातर्फको विजेता छनौट हुन नसकेपछि आज पुनः यो दौड़ गराएको हो। दौड़को शुभारम्भ गर्दै कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले जलवायु परिवर्तनका असरबारे जनचेतना जगाउनु राजनीतिक दलहरूकै जिम्मेवारी भएको

आउनुभयो। प्रतियोगितामा सहभागी महिलाहरूले जलवायु सचेतनाका साथै बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कारबाही र न्यायको माग गर्दै जस्टिस फर गरिमाको नारा लेखिएका प्ले कार्ड समेत प्रदर्शन गरेका थिए। यसैबीच स्वतन्त्र आमा नेपालले बलात्कारपछि हत्या गरिएकी गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँको माइती घरमा प्रदर्शन गरेको छ। संस्थाले दोषीलाई कड़ा कारबाही र पीड़ितलाई न्यायको माग गर्दै शान्तिपूर्ण विरोध प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरूले बलात्कार र हत्या जस्ता जघन्य अपराध विरूद्ध कड़ा कानून बनाउन सरकारसँग माग गरेका छन्। बाराको जितपुर सिमरा उपमहानगरपालिका एककी तीन वर्षकी बालिका चौधरीको बलात्कारपछि हत्या भएको थियो। साउन 31 गते घरबाट हराएकी उनी भदौ 2 गते घरभित्र मृत फेला परेकी थिइन्। प्रहरीले घटनामा संलग्न केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ। काठमाडौँको सोसियस ग्यालरीमा नेपालकै पहिलो फेल्ट अर्थात उन कला प्रदर्शनी सुसम्झना शुरू भएको छ। फेल्ट एण्ड स्पेस कम्पनी र काठमाडौँ विश्वविद्यालय केयूको क्राफ्ट एण्ड डिजाइन विभागका विद्यार्थीहरूको सहकार्यमा संचालित 2.5 महिना लामो फेल्ट फेलोशिप प्रोग्रामको समापनसँगै यो प्रदर्शनी आयोजना गरिएको हो। उपभोक्तावादी संस्कृति भन्दा भिन्न पुनरुत्थानशील अभ्यासलाई अगाडि बढ़ाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको सोसियस ग्यालरीका प्रतिनिधि सफल श्रेष्ठले जानकारी दिनुभयो। प्रदर्शनीको अवलोकन गर्दै काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले केयूले विद्यार्थीहरूलाई व्यवसाय उत्पादनसँग जोड्नु प्रशंसनीय रहेको बताउनुभयो। परम्परागत फेल्ट उद्योगले आधुनिक कलासँग जोडेको यो प्रदर्शनी आउँदो 1 महिनासम्म सर्वसाधारणका लागि खुल्ला रहनेछ। काठमाडौँ महानगरपालिकाले संचालनमा नरहेका संस्थागत विद्यालयहरूको अनुमति रद्द गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ। महानगरपालिकाको शिक्षा विभागले आज सूचना निकालेर संचालनमा नरहेका संस्थागत विद्यालयहरूको अनुमति रद्द गर्ने जानकारी गराएको हो। शिक्षा समितिको गएको साउन 28 गतेको निर्णय अनुसार यदि अनुमति रद्द नगर्नुपर्ने कुनै कारण भएमा 35 दिनभित्र आवश्यक कागजात पेश गर्नुपर्नेछ। र ललितपुरको महालक्ष्मी नगरपालिका 8 लोभुको नरकट्टेमा गाड़ी दुर्घटना हुँदा चालक सहित 4 घाइते भएका छन्। गैराती 3 बजे नम्बर प्लेट नलिएको गाड़ी अनियन्त्रित भएर दुर्घटना हुँदा चालक सहित 4 घाइते भएका जिल्ला प्रहरी परिषद ललितपुरले जनाएको छ। अनियन्त्रित भएको गाड़ी एउटा घरको गेट र पार्किङ गरेर राखेको कारमा ठोकिएको थियो। दुर्घटनामा गाड़ी चालक लोभुका 26 वर्षका अखिल राजथला र महालक्ष्मी नगरपालिका 7 चाँगा थरीका 25 वर्षका आशिष महर्जन गम्भीर घाइते भएका छन्। अरू 2 सामान्य घाइते भएका छन्। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। अर्घाखाँचीमा बँदेल मृग र चित्तल मार्ने लाइसेन्सको आवेदन माग किसानको बाल्नाले जोगाउने लक्ष्य। नेपाली कांग्रेसद्वारा महिला ग्रीन रनको री रन आयोजना जस्टिस फर गरिमाको माग र काठमाडौँमा नेपालकै पहिलो फेल्ट कला प्रदर्शनी सुसम्झना शुरू। अहिलेलाई 4 भन्ज्याङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: ओहो दाई, तपाईले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
2: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
5: प्रोपाइटर नारायण ढकाल, बसमाई सटर एण्ड ग्रिल उद्योग, विशेषर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ। थप जानकारीको लागि सम्पर्क 98463538, 98463538।
6: यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुशी।
6: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।
1: मर्सेङ्गी गाउँपालिकाको निशुल्क विद्युत सुविधामा आबद्ध हुन निवेदन दिने सम्बन्धी अत्यन्त जरुरी सूचना। मर्सेङ्गी गाउँपालिकाको आर्थिक वर्ष 2083-84 स्वीकृत नीति तथा कार्यक्रम अन्तर्गत उज्यालो मर्सेङ्गी कार्यक्रम अनुसार मर्सेङ्गी गाउँपालिका निशुल्क विद्युत सुविधा सम्बन्धी ऐन 2083 बमोजिम मर्सेङ्गी गाउँपालिका भित्र स्थायी रूपमा बसोबास गर्ने घर परिवारलाई मासिक 50 युनिटसम्म निशुल्क विद्युत सुविधा उपलब्ध गराइने भएको हुँदा उक्त सुविधामा आबद्ध हुन मर्सेङ्गी गाउँपालिका भित्रका नेपाल विद्युत प्राधिकरण विद्युत महसुल संकलन विनियमावली 2078 बमोजिम गृहस्थ वर्ग वर्गीकरणमा पर्ने विद्युत उपभोक्ताहरूले भदौ 10 गते भित्र अनिवार्य रूपमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित मर्सेङ्गी गाउँपालिका निशुल्क विद्युत सम्बन्धी ऐन 2083 अनुसूची 1 बमोजिमको ढाँचामा सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। साथै तोकिएको म्याद भन्दा पछाडि पेश भएका निवेदन उप कुनै कार्यवाही नहुने बेहोरा समेत जानकारी गराइन्छ। पुनश्च मर्सेङ्गी गाउँपालिका निशुल्क विद्युत सुविधा सम्बन्धी ऐन 2083 मर्सेङ्गी गाउँपालिकाको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको छ। निवेदन फारम सम्बन्धित वडा कार्यालयमा उपलब्ध हुनेछ।

0: Extreme energy drink.
1: बिस्तारै बिस्तारै बिस्तारै जानु ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दाग लाग्ने जस्ता होइन कहाँबाट ल्याएछ माइला
2: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीवी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
1: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लमजुङ
4: आल्मुनियमका लागि बेसीसार नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसार नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0663-520-532 मोबाइल 98460-90301 98460-74065
4: नोट फल्सिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर टोलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: California, extreme energy drink.
1: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
2: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
1: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
2: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
1: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
2: यस्तो विवाह स्वत बदर हुन्छ।
1: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
2: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
1: बाल विवाहका गम्भीर असरहरू,
2: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
1: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
2: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
1: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
2: बाल विवाह आत्महत्या, बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
1: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
2: के हाम्रो पहिचान यही नै हो त?
1: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
2: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
1: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं।
3: बाल विवाह नगराउ, बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गराउ।
1: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
4: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
6: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
1: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
6: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-46-257 र 98-400-67-87।
7: हेलो, मर्सेङ्गे FM 95 मेगाहर्ज

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665 20 152
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् हुलाकी फ्रेस हाउस बेसी सहर नगरपालिका 8 13 लमजुङ प्रोप्राइटर गुणराज तिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 9856028186 फोन 0665 20 293 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सधैं भरिलाई
1: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
5: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रो बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
7: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 98461 26344 98461 26344

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकथल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
4: एएस किचन हाउस, बेसी सह नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856744486।
5: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
6: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
6: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
7: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856446662।
8: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Media
1: Extreme Energy Drink.
2: मुटु छाती एवं श्वास प्रश्वास का बिरामी का लागि खुशी को खबर
3: मुटु रोग का बिरामी अब लमजुंग बाहिर जानु पर्दैन मुटु को भिडियो जांच अब सेवा मॉडल हॉस्पिटल प्राइवेट लिमिटेड मा
2: पुरानो मेडिकल कलेज चितवन का वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मॉडल हॉस्पिटल मा आउनु हुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसर का समस्या भएका बिरामीहरूले स्वास्थ्य जांच गराउनु भई समयमा नै ढुक्क हुनुहोस् साथै सोही दिन मुटु को भिडियो जांच कार्डियोग्राफी सेवा पनि उपलब्ध छ साथै सेवा मॉडल हॉस्पिटल का सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ
4: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट
2: स्थान सेवा मॉडल हॉस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसात लमजुङ सम्पर्क फोन नम्बर 0665909999 मोबाइल 98477962
5: Extreme energy drink. Time check. अहिले ठीक 4 बजेको छ.
6: Extreme energy drink. Taste the difference. Feel the energy.

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी
1: ए बाबु पो जोखतौल गर्ने डिजिटल ढक्तराज चाहिएको थियो यता कता पाइन्छ होला
0: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुस् न त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ
2: हजुर नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
0: प्रोपाइटर दिलीप श्रेष्ठ
3: एएस किचन हाउस बेसी सहर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि
0: थप जानकारीको लागि सम्पर्क 9856 74486
4: दिदी तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ फेरि कति राम्रो फिट भएको
5: यो ब्लाउज न्यू रिचु लेडिज एन्ड जेन्स टेलरिङ सेन्टरमा सिलाएको
4: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ मैले त उहाँको लागि सुट पाए नि त्यही सिलाए नि
5: अरू त्यहाँ के सिलाइन्छ त दिदी
4: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज लेहेङ्गा चोली कुर्ता सुरुवाल सुट प्यान्टहरू सिलाइन्छ अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ
5: सजिलो ठाउँ छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस् न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेसलिस्ट बैशी सहर नगरपालिका साथ त्रिवेणी टोल लमजुङ एसबीआई ब्याङ्कको ठिक अगाडि प्रोपाइटर लक्ष्मी परियार रामजी परियार सम्पर्क 9846992406 र 9816674372
4: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ
5: आजै आउनुहोस् तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त

0: दिने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचान्दी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665210083,
6: सम्पर्क मोबाइल नम्बर 9857013375,
5: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
8: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
7: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
8: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
9: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
6: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
10: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
6: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
10: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हाडवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हाडवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्रालि विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463 06501।
1: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरिलाई।
1: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै संचालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञानसँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्टर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बेसिसर 7 लमजुङ। सम्पर्क 0665200004, 98400506063।

0: Media
1: Extreme Energy Drink.
2: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता.
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्. मादक पदार्थ सेवन गरेर सवारी नचलाउ.
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्. सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्.
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्. यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्.
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ. सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201909 0665203070 वा 590370 जानकारी गराउनुहोस्.
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ.
2: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा.
4: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ.
2: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ.
4: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ.
2: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ.
4: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 9856

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर बमबहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, ऋषिसार नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665520209।
2: जय श्री राम, जय श्री राम।
3: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
2: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
3: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
2: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
3: हो नि भाउजू।
1: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
2: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
1: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
2: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
1: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
2: प्रोप्राइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98464 95074 र 98065054।
4: तिमीलाई पढ्न आउँछ? माया गर्छु भन्नेलाई के भन्छ अङ्ग्रेजीमा?
2: अन्नपूर्ण चलचित्र मन्दिर बेस शहरमा भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्रहरू दिउँसो 12 बजे गौथली।

0: कलाकारहरू अरूण छेत्री, सिमरन खड्का, मदन कृष्ण श्रेष्ठा, प्रकाश घिमिरे लगायतका कलाकारको प्रस्तुति हेर्न नभुल्नुहोला।
1: मेरो छोरालाई बाख्रा हेर्न लाएर तँ स्कुल जाने, तँलाई स्कुल नजा भने हैन, तँलाई तँही म।
0: त्यसै गरी दिउँसो 3 बजे र साँझ 6 बजे नेपाली चलचित्र मास्टरनी।
2: आजबाट तलमाथि केही भयो भने मास्टरनी महाकाली बन्न केही समय लाग्दैन।
3: हजुर, उहाँ सुशीला शर्मा एति एयरलाइन्सको फ्लाइटबाट पोखरा गएको देखिन्छ।
0: कलाकारहरू प्रियंका कार्की, सिमरन खड्का, आर्यन सिग्देल, अनुप विक्रम शाही, प्रमोद अग्रहरी, सरोज खनाल, गौरी मल्ला, रिचा शर्मा लगायतका कलाकार

0: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497 38 798।
1: कन्फेशन इज द बिगेस्ट एभिडेन्स।
2: एकातिर एउटा केटी गायब हुन्छ, जंगलमा लास अर्केको भेटिन्छ,
1: किनकि यो टेलर मात्रै हो। जुन दिन सिनेमा आउँछ त्यो दिन हेर्ने मान्छेको आत्मा काम्नेवाला छ।
3: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
4: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
4: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
4: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
5: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा टिटिक्क परेका छन् त, छुँदा पनि दागलाङ जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
6: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
7: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
5: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सहर 7 लमजुङ।
8: आल्मुनियमका लागि बेसी सहर नगरपालिका 7 भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सहर नगरपालिका 7 जेबी चोक भित्रपट्टि लमजुङ।
5: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 066-520-532, मोबाइल 98-460-90-301, 98-460-74-065।
8: नोट, फल सिलिङ, कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
9: नेपालमै पहिलो पटक क्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पाता, खुलास चिउरा कलर, अरूभन्दा 3 गुणा बढी विश्वसनीय, प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने?
10: होइन, यो नाति केटो पनि कस्तो भन्या, हाम्रो पाला गीत बज्न लाटो, रेडियो बटार्या बटारै गर्छ बा।
11: ल सुन्नुहोस् बुढी आवै।

0: मलाई मन पर्ने गीत पो बजा छ कुण्डेडी हो बाबु भन त।
1: यो त लमजुङको पहिलो सामुदायिक रेडियो मर्स्याङ्गी 95 मेगाहर्ज हो नि।

0: नान्सी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ जाने होला है?
4: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: केयर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9845560।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई, पनि हाम्रै बेसीसरको त्यो भीमसेनस्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर साथ, भीमसेनथान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
5: के तपाईँले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
6: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
5: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
6: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
5: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
6: यस्तो विवाह स्वत बदर हुन्छ।
5: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
6: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
5: बाल विवाहका गम्भीर असरहरू,
6: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
5: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
6: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
5: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
6: बाल विवाह आत्महत्या, बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
5: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
6: के हाम्रो पहिचान यही नै हो त?
5: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
6: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
5: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौ। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: यो मोबाइलले पनि तनावै दियो भने
3: होइन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।
3: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: me a extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 14 नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
5: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
7: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 9841626344 9841626344
8: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर
9: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा
8: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामी

0: हरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इकोकार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
1: जाँच हुने दिन र समय यही भदो 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
0: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0665909999, मोबाइल 9847729629।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फर्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463 38518, 98463 38518।

0: Mania Extreme Energy Drink.
1: दिदी तपाईले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको
2: यो ब्लाउज। न्यू रितु लेडिज एन्ड जेन्स टेलरिङ सेन्टरमा सिलाएको,
1: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट पाएँ नि, त्यही सिलाए नि।
2: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
1: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
2: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर, सुट स्पेशलिस्ट, बैशिसा नगरपालिका साथ, त्रिवेणी टोल, लमजुङ, SBI ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
3: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
2: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
6: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
2: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
3: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
3: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9854132336 र 9840008961।

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुसी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
0: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
0: मलाई त एकदमै मन पर्यो।
4: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
5: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
6: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै। प्रोप्राइटर मणिलाल विश्वकर्मा, फोन नम्बर 0665204535475। विश्वास तपाईँको, सेवा हाम्रो।
7: के तपाई निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
0: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
7: अब जापान ट्राई होइन स्योर गरौं।
0: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
7: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
0: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
7: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बिचे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
0: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
8: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
9: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
8: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
9: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
8: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665202019, 0665202370 वा 5903070 जानकारी गराउनुहोस्।
9: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
10: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
11: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
12: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिवन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461 23284 र 98291 80746।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख थुनेर? दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, रमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
4: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिष्ट नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 0665204499।

0: sip on ya.
1: Extreme energy drink.
2: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
3: मनसुन सक्रिय भएसँगै वर्षाका कारण बाढी, पहिरो, डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्ने सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौं।
2: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
3: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
2: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
3: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
2: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
3: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 MHz।
4: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
1: एक्सट्रीम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: कन्याजाली परीक्षण मात्रै बलात्कारको निर्णायक प्रमाण नहुने सर्वोच्च अदालतको नयाँ नजिर। पीड़ितको कौमार्य परीक्षण गर्दा गोपनीयताको पूर्ण सम्मान गर्नुपर्ने।
0: हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने। लगानी र सञ्चालन मोडालिटी बारे छलफल भइरहेको उद्योग मन्त्री यादवको भनाई।
1: चलचित्र निर्माणको संख्या बढ्दै व्यावसायिक सफलता भने थोरै चलचित्रलाई मात्रै। नयाँ विधा र नयाँ स्वादसँगै परिवारलाई हलसम्म तान्ने कथा बनाउनु पर्नेमा जोड।
2: सबै परिवार हलमा आएर हेर्न मिल्ने खालको बनायो भने पक्कै पनि दर्शक पाइन्छ र फरक फरक विधा नै एक्सप्लोर गर्नुपर्छ।
0: युरोपका जंगलमा फैलिएको डढेलोले विश्वयुद्धकालीन बम पड्किने क्रम बढ्यो। दशकौंदेखि बिर्सन थालेको युद्धको घाउ फेरि बल्झिँदै।
1: र टप इन्ड टी20 श्रृंखलामा नेपाल एको लगातार दोस्रो हार।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: बेटर अप्लायन्सेसका एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
6: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
4: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
6: फारम भर्ने अन्तिम मिति 2083/27 गते। प्रवेश परीक्षा 2083/31 गते।
4: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
6: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन।
4: फोन 056-421-261 596-617 मोबाइल 98-550-607-68 98-511-62-594 98-510-54-224 तपाईँको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सर्वोच्च अदालतले बलात्कार तथा यौन हिंसाका घटनामा महिलाको कन्याजालीको अवस्थालाई मात्र बलात्कार वा सहमतिको यौन सम्पर्कको निर्णायक प्रमाण मान्न नसकिने स्पष्ट व्याख्या गर्दै नयाँ नजिर स्थापित गरेको छ। अदालतले यौन अपराधका मुद्दामा पीड़ितको कौमार्य परीक्षण गर्ने परम्परागत र अवैज्ञानिक दृष्टिकोणलाई खारेज गर्दै यसलाई फरेन्सिक प्रमाणको सीमित आधारको रूपमा मात्र लिनुपर्ने सिद्धान्त प्रतिपादन गरेको हो। कन्याजाली अक्षत रहँदैमा बलात्कार नभएको वा च्यातिएको देखिँदैमा सहमतिमा यौन सम्पर्क भएको निष्कर्ष निकाल्न नमिल्ने सर्वोच्चको ठहर छ। फरेन्सिक परीक्षणको उद्देश्य कुमारी हो होइन जाँच्नु नभई घटनासँग सम्बन्धित शारीरिक चोट र जैविक संकेतको वैज्ञानिक अभिलेख राख्नु मात्र भएको फैसलाको पूर्ण पाठमा भनिएको छ। यो फैसला 2075 सालमा धनुषामा भएको 12 वर्षकी बालिका बलात्कारको घटनासँग सम्बन्धित छ। जनकपुर अञ्चल अस्पतालका तत्कालीन दुई मेडिकल अधिकृत डाक्टर रम्भा गोइत र डाक्टर विजय कुमार सिंहले बालिकाको कन्या जालीमा घाउ देखिँदा देखिँदै त्यसलाई लुकाएर सामान्य प्रतिवेदन दिएका थिए। अदालतले पदको दुरूपयोग गरी गलत प्रतिवेदन तयार पारेको अभियोगमा दुवैजना डाक्टरलाई दोषी ठहर गर्दै जनही 3 महिना कैद र 20,000 रूपियाँ जरिवानाको फैसला सुनाएको छ। साथै सर्वोच्च अदालतले यौनजन्य अपराधका पीड़ितको परीक्षण गर्दा उनीहरूको गरिमा र गोपनीयताको पूर्ण सम्मान गर्न तथा चिकित्सा कानूनी परीक्षणका लागि तत्काल स्पष्ट मानक कार्यविधि बनाएर लागू गर्न सरकारका नाममा निर्देशनात्मक आदेश समेत जारी गरेको छ। यो फैसलाले फरेन्सिक परीक्षणलाई कौमारीको परीक्षा बनाउने गलत अभ्यासको अन्त्य गर्दै चिकित्सकको जवाफदेहिता र कानूनी उत्तरदायित्वलाई अनिवार्य बनाएको छ।
1: बाह्रमा 3 वर्षीय बालिकाको बलात्कारपछि भएको विभत्स हत्याको विरोधमा आज चौथो दिन पनि देशभरका धेरै ठाउँमा प्रदर्शन भएको छ। आज बारा सहित काठमाण्डु, पोखरा, बटुवल लगायतका ठाउँमा न्यायको माग गर्दै नागरिकहरू सड़कमा निस्किएका हुन्। आज बिहान गृहमन्त्री सुदन गुरूङले घटनाको अनुसन्धान भइरहेको र अनुसन्धानमा लापरवाही गर्ने प्रहरीमाथि कड़ा कार्यवाही गरिने भन्दै आन्दोलनका कार्यक्रम रोक्न आग्रह गरे पनि आज प्रदर्शन झनै बढ़ेको छ। पछिल्लो जानकारी अनुसार प्रहरीले यस प्रकरणमा थप 4 जनालाई पक्राउ गरी अनुसन्धान अघि बढ़ाएको छ। प्रहरी प्रधान कार्यालयले अनुसन्धानमा कुनै कसर बाँकी नराखिएको जनाए पनि नागरिक स्तरबाट खबरदारी स्वरूप प्रदर्शन रोकिएको छैन। आज काठमाण्डुको माइतीघर मण्डलामा स्वतन्त्र आमा नेपाल, युवा तथा नागरिक समाजले शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन्। यस्तै नेपाली कांग्रेसले आयोजना गरेको ग्रीन रनको रीरनका सहभागीहरूले जस्टिस फर गरिमाको नाम लेखेका प्लेकार्ड प्रदर्शन गरे। बारामा प्रदर्शनकारीहरूले वीरगंज पथलैया सड़क बन्द गरेका छन्। गएको साउन 31 गते गरिए हराएकी बालिका भदौ 2 गते एक घरभित्र मृत फेला परेकी थिइन्। दोषीलाई तत्काल हदैसम्मको कार्यवाही गर्नुपर्ने प्रदर्शनकारीहरूको माग छ। बालिकाको न्यायका लागि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि दबाव बढ़ाइरहेका छन्। यसैबीच प्रहरीले बारामा हत्या गरिएकी 3 वर्षीय बालिकाका आमा बुवालाई गृहमन्त्री सुदन गुरूङसँग वार्ता गर्नका लागि काठमाण्डु पठाएको छ। इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दया कृष्ण भट्टले प्रहरीकै गाड़ीमा विमानस्थल पुर्याएर स्थानीय अभियन्ताको साथमा बालिकाका आमा बुबालाई काठमाण्डु पठाउनु भएको हो। काठमाण्डु उड्नु अघि मृतकका बुबा मनोज चौधरीले स्थानीयवासीलाई आफ्नो छोरीको न्यायको लागि आन्दोलन जारी राखिदिन आग्रह गर्नुभएको थियो।
0: कास्कीको अस्ताम डाँडाका बासिन्दाले प्रधानमन्त्रीलाई खानेपानी, सड़क र देशमा दण्डहीनताको अन्त्य गर्न सुझाव दिएका छन्। मुस्ताङ जाने क्रममा गएराति बास बस्न पोखराको माछापुछ्रे गाउँपालिका 6 अस्ताम पुग्नुभएका प्रधानमन्त्री बालेन्द्र शाह समक्ष स्थानीय बासिन्दाले वर्षौंदेखिको खानेपानी समस्या समाधान र कच्ची बाटो कालोपत्र गरिदिन आग्रह गरेका हुन्। स्थानीयवासी ज्ञानु अधिकारीले पुराना राजनीतिक दलहरूबाट निराशा मात्र मिलेको भन्दै नयाँ नेतृत्वले देशमा सुशासन कायम गर्ने र अपराध गर्नेलाई कठोर सजाय दिने कानून बनाउने आशा व्यक्त गर्नुभयो। यस्तै स्थानीय अगुवा प्राध्यापक नन्दलाल अधिकारीले पर्यटकीय सम्भावना भए पनि खानेपानी र सिंचाईको अभावमा तरकारी खेती विस्तार गर्न नसकेको बताउँदै बाटो र पानीको व्यवस्था भए गाउँले समृद्ध हुने उल्लेख गर्नुभयो। पोखरा नजिकै भए पनि कच्ची सड़कका कारण बिरामीलाई अस्पताल पुर्याउन समेत शास्ति खेप्नु परेको स्थानीय बासिन्दाको भनाई छ। मनोरम हिम श्रृंखला देखिने अस्तामवासीले प्रधानमन्त्रीको भ्रमणबाट विकास र न्यायको नयाँ आशा राखेका छन्।
1: नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रका विवाद र असन्तुष्टिको समाधान अदालतमा नभई पार्टी कार्यालयभित्रै खोज्नुपर्ने बताउनु भएको छ। स्वर्गीय नेता प्रदीप गिरीको 4 स्मृति दिवसका अवसरमा ललितपुरको सानेपामा आयोजित कार्यक्रममा बोल्दै शर्माले राजनीतिक दलको विवाद आफ्नै संरचनाभित्र सुल्झाउनु पर्नेमा जोड़ दिनुभएको हो। उहाँले पार्टीको महाधिवेशन र आन्तरिक विवादलाई लिएर अदालत जाने प्रवृत्तिप्रति संकेत गर्दै संविधान र कानूनको परिधिमा रहेर संवाद मार्फत निकास निकाल्न नेताहरूलाई आग्रह गर्नुभयो। कांग्रेसको विधान अनुसार विशेष परिस्थितिमा थपिएको एक वर्षको अवधि आउँदो मंगिरमा सकिने स्मरण गराउँदै उपसभापति शर्माले मंगिरभित्र महाधिवेशन गर्न नसके एउटा पुरानो राजनैतिक दलको वैधानिकतामै गम्भीर प्रश्न उठ्ने बताउनुभयो। असोज 16 गतेदेखि शुरू हुने भनिएको महाधिवेशन प्रक्रियालाई लिएर पार्टीभित्र विवाद चलिरहेका बेला शर्माले सबै पक्षलाई समेटेर एकताका साथ अघि बढ्न आफूहरू तयार रहेको बताउनु।
0: यसैबीच नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपाली कम्युनिष्ट पार्टीलाई पुनर्गठन र रूपान्तरण गर्न आवश्यक रहेको बताउनु भएको छ। पार्टीको कोशी प्रदेश समितिले आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा उहाँले अब पार्टीको नेतृत्वमा युवा आउनुपर्ने बताउनुभयो। देश संकटमा रहेकाले संकटबाट मुक्ति दिलाउन युवाहरू अगाडि सार्नुपर्ने उहाँको भनाइ छ। उहाँले देशमा सबै प्रमुख राजनीतिक दलहरूभित्र गम्भीर आन्तरिक संकट देखिएको पनि बताउनुभयो। कांग्रेस दुई सिरामा रहेको र एमाले र बहुसंख्यक नेता कार्यकर्ताहरू पार्टीलाई रूपान्तरण र पुनर्गठन गर्नुपर्ने निष्कर्षमा पुगेको भन्दै उहाँले नेकपालाई पनि पुनर्गठन र रूपान्तरण नगरिकन अगाडि बढ्न नसक्ने बताउनुभयो।
1: चितवनमा बस र मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार दुईजनाको ज्यान गएको छ। खैरहनी नगरपालिका वडा नम्बर 1 तरकारी चोकमा पर्ने

0: प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
1: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
0: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 0556943334955। एनबीएल अटो लोन,
4: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
3: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
3: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-5-97-12-22 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
6: धोती, पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
3: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइल सम्म।
6: यक्ष प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
6: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
3: इतिहास, गाथा र कथा, गाँठका कुरा,
6: गाँठका कुरा।
3: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
7: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कन्या गाली परीक्षण मात्र बलात्कारको निर्णायक प्रमाण नहुने सर्वोच्च अदालतको नयाँ नजिर, पीड़ितको कौमार्य परीक्षण गर्दा गोपनीयताको पूर्ण सम्मान गर्नुपर्ने, बारामा हत्या गरेकी 3 वर्षीय बालिकाको न्यायका लागि देशका विभिन्न ठाउँमा प्रदर्शन, चितवनमा बस र मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार 2 जनाको ज्यान गयो लगायतका खबर प्रस्तुत गरे।
8: नेपाल दर्पणमा अब बाँकी खबर, लामो समयदेखि बन्द रहेर केही समय अघि परीक्षण उत्पादन गरेको हेटौडा कपड़ा उद्योग पुनः सञ्चालन गर्न सरकारले लगानी गर्ने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले आज उद्योगको स्थलगत निरीक्षण गर्दै यसका लागि आवश्यक लगानी र सञ्चालन मोडालिटी बारे छलफल भइरहेको बताउनुभयो। मन्त्री यादवले नेपाली सेना र सरकारवालाहरूसँग उद्योगको पूर्वाधार, वर्तमान अवस्था र रोजगारी सृजनाका विषयमा जानकारी लिनुभएको छ। 2.5 दशकदेखि बन्द रहेको यो ऐतिहासिक उद्योगलाई सरकारले नेपाली सेनाको जिम्मामा मर्मत सम्भार गराइरहेको छ। साउन 23 गतेदेखि 2 वटा तान सञ्चालनमा ल्याएर परीक्षण उत्पादन समेत थालिएको छ। निरीक्षणका क्रममा उद्योगका 488 मध्ये अहिले 12 वटा मेसिन मात्र चल्ने अवस्थामा रहेको जानकारी गराइएको थियो। चीन सरकारको सहयोगमा 2032 सालमा स्थापित यो उद्योग राजनैतिक हस्तक्षेप र फितलो व्यवस्थापनका कारण 2057 सालदेखि पूर्ण रूपमा बन्द भएको थियो। सरकारले बन्द उद्योग सञ्चालनको तयारी गरेसँगै यसले पुनर्जीवन पाउने आशा पलाएको छ।
7: अर्घाखाँचीको डिभिजन वन कार्यालयले जंगली जनावर बँदेल, रातो मृग र चित्तलको शिकार गर्ने अनुज्ञापत्र अर्थात लाइसेन्सको लागि आवेदन खुलाएको छ। नेपालमै पहिलो पटक अर्घाखाँचीमा कृषकको बालीनाली जोगाउन जंगली जनावरको शिकार गर्न कानूनी अनुमति दिइने भएको हो। डिभिजन वन कार्यालय अर्घाँचीले सूचना निकालेर बँदेल, रातो मृग र चित्तलको शिकार गर्न चाहनेले यही भदौ 10 गतेभित्र हितपूर्वक निवेदन दिन भनेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली अनुसार दिइने यस्तो अनुमति पत्र लिन 7,000 र 2 वटा बँदेलको शिकार गर्न गर्न थप 10,000 रूपियाँ राजस्व बुझाउनु पर्ने कार्यालयले जनाएको छ। नियम अनुसार एक व्यक्तिले एक वर्षमा एक पटक मात्र र तोकिएको संख्या ननाग्ने गरी शिकार गर्न पाउनेछन्। निवेदन दिँदा नागरिकता र लाइसेन्स प्राप्त हतियारको प्रमाणपत्र सहित कागजात बुझाउनुपर्छ। पछिल्लो समय बँदेल लगायतका वन्यजन्तुले बालीनाली नष्ट गरेर किसानलाई हैरान पारेका गुनासो बढ़ेका छन्। खेती जोगाउन कठिन भएको गुनासो सड़कदेखि सदनसम्मै जोड़तोड़का साथ उठ्दै गएको बेला वन कार्यालयले यो व्यवस्था कार्यान्वयनमा

0: हो।
1: बितेका चार महिनामा देशका विभिन्न ठाउँमा गरी 5,000 भन्दा धेरै विपदजन्य घटना भएका छन्। ती घटनामा 250 जनाको ज्यान गएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क छ। गएको वैशाख एक यता हिजो 5 गतेसम्म देशभर 5,014 विपदका घटना भएका छन्। यी घटनामा अहिलेसम्म 8 जना बेपत्ता र 1607 जना घाइते भएका छन्। प्राधिकरणका अनुसार विपदबाट यो अवधिमा 6,272 परिवार प्रभावित भएका छन्। सबैभन्दा धेरै आग लागेका 1,136 घटना भएका छन्। त्यसै गरी पहिरोका 1,011, सर्पदंशका 1,010, हावाहुरीका 480, चट्याङका 245 र अन्य बाढ़ी पहिरो जनावरको आक्रमण लगायत रहेका छन्।
0: नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
3: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: नेपाल दर्पणमा अब विदेशको खबर। युरोपमा फैलिरहेको डडेलोले दशकको पुराना विश्वयुद्धकालीन विस्फोटक पदार्थलाई सतहमा ल्याएर सुरक्षा जोखिम बढ़ाएको छ। पहिलो र दोस्रो विश्वयुद्धका बेला युरोपका विभिन्न ठाउँमा खसालेका तर नपड़किएका लाखौं बम र बारूदी सुरुङ अझै पनि जमीन मुनि वा जंगलभित्र छन्। यस वर्षको अत्याधिक गर्मी र वन जंगलमा लागेको डडेलोका कारण ती पुराना हतियारहरू फेरि सक्रिय हुन थालेका समाचार संस्था एपीले जनाएको छ। फ्रान्स, बेल्जियम, जर्मनी र नेदरल्याण्डसमा डडेलोका कारण जमीन तातेर कतिपय बम आफै पड्किएका छन् भने आगो निभाउन जाने उद्धारकर्मीहरू उच्च जोखिममा परेका छन्। विज्ञहरूका अनुसार जलवायु परिवर्तनले युरोपको जलवायु सुरक्षालाई मात्र नभई भौतिक सुरक्षालाई समेत गम्भीर चुनौती दिएको छ। पछिल्ला दिनहरूमा खडेरीका कारण जलस्तर निकै घट्दा इटालीको सबैभन्दा ठूलो पो नदी र जर्मनीको राइन नदी किनारमा दोस्रो विश्वयुद्धकालीन 600 किलोका विशाल बमहरू फेला परेका छन्। त्यस्तै जर्मनीको राजधानी बर्लिनमा रहेको ग्रुनवाल्ड जंगलमा भीषण डडेलो लाग्दा त्यहाँ पुर्याएका पुराना हतियारहरू विस्फोट भएका छन्, जसका कारण अग्नि नियन्त्रकहरूलाई आगोको नजिक जान समेत कठिन भएको छ। बेल्जियमको हाइफेन्स र फ्रान्सको रेड जोन भनिने क्षेत्रमा अहिले पनि हजारौं टन हतियार पुर्याएका छन्। अहिले बढ़ेको सुक्खा र डडेलोले वर्षौंदेखि रहेका टाइम बमहरू पनि सतहमा ल्याएका छन्, जसले दशकौंदेखि ओझेलमा परेको युद्धको घाउलाई फेरि बल्झाइदिएको छ।
4: नेपाल दर्पणमा अब केही खेल खबर। अस्ट्रेलियामा जारी टप एन्ड टी ट्वेन्टी सिरिजमा नेपाल एले लगातार दोस्रो हार बिहोरेको छ। डार्विनमा रहेको मरारा ओभलमा आज भएको खेलमा बंगलादेश हाई पर्फर्मेन्स 11ले नेपाललाई 9 विकेटले पराजित गर्यो। नेपालले दिएको 900 रनको सामान्य लक्ष्य बंगलादेशले 10 ओभर 2 बलमा 1 विकेट गुमाएर भेटायो। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 900 रन मात्रै बनाएको थियो। शुरूआतमै लगातार विकेट गुमाएपछि नेपाल 10 रनमै 4 विकेट गुमाएर दबावमा परेको थियो। नेपालको कुशल भुर्तीले 46 रन बनाउ इनिङ सम्हाल्ने प्रयास गरे। विपिन खत्रीले अभिजित 11, साहब आलमले 11 र रिजन ढकालले 10 रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। पहिलो खेलमा नेपाल हिजो एन्टी स्ट्राइकसँग 8 विकेटले पराजित भएको थियो। अब नेपालले पर्सी होवर्ट हुरिकेन्स एकाडेमीसँग प्रतिस्पर्धा गर्नेछ।
5: र अस्ट्रेलिया र बंगलादेश बीचको दोस्रो टेस्टको पहिलो दिन अस्ट्रेलियाले 101 रनको अग्रता बनाएको छ। बोलिङमा हावी रहेको अस्ट्रेलियाले ब्याटिङमा भने कमजोर प्रदर्शन गरेको छ। मा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेश 64 रनमै अल आउट भयो। अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले उत्कृष्ट बलिङ गर्दै 6 विकेट लिए। कप्तान प्याट कमिन्सले पनि 3 विकेट लिए। बंगलादेशलाई थोरै रनमा समेटेको अस्ट्रेलियाले ब्याटिङमा भने राम्रो शुरूआत गर्न सकेन। पहिलो दिनको खेल सकिँदा अस्ट्रेलिया 165 रनमा 8 विकेट गुमाएको अवस्थामा छ। अस्ट्रेलियाले बंगलादेशमाथि 101 रनको अग्रता बनाएको छ। अस्ट्रेलियाका क्यामरन ग्रीन 51 रनमा नट आउट छन् भने नाथन लायन 10 रनमा खेलिरहेका छन्। बंगलादेशका शरीफुल इस्लामले उत्कृष्ट बलिङ गर्दै 35 रन दिएर 6 विकेट लिए।
4: खबरको सिलसिला यति नै। आज शनिबार, अब रंग दर्पणको पालो।
5: आजको रंग दर्पण पछिल्ला नेपाली चलचित्रमा केन्द्रित छ।

0: 2083 साल नेपाली चलचित्र क्षेत्रमा धेरै उतार चढ़ाव देखियो। एकातिर चलचित्र विकास बोर्डमा निर्माण इजाजत लिने चलचित्रको संख्या बढ़ेर आर्थिक वर्षभरि 252 पुगेको छ भने अर्कोतिर दर्शक तान्न र लगानी उठाउन सफल चलचित्र औलामा गर्न सकिने मात्र छन्। वैशाख 25 गतेदेखि प्रदर्शनमा आएको लाली बजारले असारसम्म 9,32,00,000 रूपियाँ कमाएर 2083 सालमा सर्वाधिक कमाउने नेपाली चलचित्र बन्न सफल भयो। वैशाखदेखि असारसम्म आएका अरू चलचित्रले दर्शकको साथ पाउन सकेनन्। लामो समयको सुस्तता पछि भने साउनले नेपाली चलचित्रलाई केही राहत दियो। साउन 1 गतेदेखि प्रदर्शनमा आएको गौथलीले शुरूदेखि नै बक्स अफिसमा बलियो पकड बनाउँदै 24 करोड़ रूपियाँ भन्दा बढ़ी कमाई गर्यो।
1: अवकाश हुने बेला भइसक्यो, एउटा पनि छोरी मान्छेलाई मैले एसएलसी दिने सम्म पुर्याउन सकिन।
2: गौथरीले पास गर्छ एसएलसी।
3: आमा म पढ्छु नि है, पढेर के हार्छेस्? म बे गर्छु। आजबाट हाम्रो घरको इज्जत तेरो हातमा छ छोरी।
0: यसरी हेर्दा 2083 सालमा चलचित्र निर्माणको उत्साह बढ़े पनि त्यस अनुसार दर्शकको साथ र व्यावसायिक सफलता भने केही सीमित चलचित्रमै केन्द्रित देखिएको छ। अब पालो आएको छ भदौको र यो महिना नेपाली चलचित्र क्षेत्रका लागि वर्षकै सबैभन्दा व्यस्त र प्रतिस्पर्धात्मक महिना बन्न गइरहेको छ। भदौ 5 गते हिजोदेखि मास्टर नै प्रदर्शनमा आएको छ, जसमा प्रियंका कार्की, सिमरन खड्का र आर्यन सिग्देलको मुख्य अभिनय छ। त्यसपछि भदौ 12 गते शुक्रबार जनै पूर्णिमाको अवसरमा नीता ढुंगानाको आफ्नै निर्देशन र अभिनय रहेको पार्वती प्रदर्शनमा आउँदैछ, जसले फरक क्षमता भएकी दिदी र भाइ बीचको सम्बन्धलाई समेटेको छ। तर पछिल्लो समय धेरै भावनात्मक चलचित्र बढ़ी चलेको बताउनुहुन्छ चलचित्र समीक्षक समाज नेपालका उपाध्यक्ष प्रदीप कार्की।
4: चलचित्रको ट्रेन्ड चाहिँ फेरिरहन्छ भनिन्छ नि, परिवारै चलचित्र भवनमा गएर फिल्म हेर्ने परम्परा बढ़ेको छ। यसले गर्दा पनि यो भावनात्मक रूपमा जोडिने अथवा अलिकति पारिवारिक विषयवस्तु भएका र सबै परिवारले सँगै हेर्न मिल्ने, तीनवटै पुस्ताले सँगै हेर्न मिल्ने चलचित्र पछिल्लो समय नेपालमा एकदमै व्यापार गरेको छ र सायद त्यही कारण पनि होला यो वर्ष अब त्यही खालकै इमोसनल पारिवारिक ड्रामाहरू नै दर्शकले एकदमै रुचाउनु भएको छ।
0: भदौ 19 गते बा एक योद्धा प्रदर्शनमा आउँदैछ, जसमा झरना थापा, दिव्य देव, सुहाना थापा र माओत्से गुरूङको अभिनय छ। तर भदौको सबैभन्दा रोचक दिन भदौ 26 गते हो, जुन दिन एकैसाथ 4 नेपाली चलचित्र हलमा भिड्न आइपुग्छन्। यी हुन् बेहुली, दयाहाङ राई अभिनेत तथा माओत्से गुरूङ निर्देशित पेन्सन पट्टा, रेखा थापाको निर्देशनमा बनेको माया भनेकै यस्तै होला र विनय राज पौडेल निर्देशित अक्षरा। 4 चलचित्र एकै दिन प्रदर्शनमा आउनुले दर्शक विभाजित हुने र हरेक चलचित्रको हिस्सा साना हुने जोखिम स्वाभाविक रूपमा देखिन्छ र यसैले भदौ 26 यो वर्षकै सबैभन्दा ठूलो बक्स अफिस भिडन्तको दिनका रूपमा हेरिन थालेको छ।
3: तिमी पनि मेरो लागि सत्थोक हो नि दिदी, म तिम्रो किरण, तिमी मेरो उज्यालो है दिदी। दिदीको माया आमाको जस्तै अनि भाइको साथ छाया जस्तै, यही त हो सबैभन्दा मिठो सम्बन्ध।
5: मेरो छोरीलाई राम्रो स्कुलमा पढ्छ है छोरी, पढ्छ नि है।
0: नेपाली चलचित्र बजार अझै पनि राम्रो प्रचार प्रसार भएका चलचित्र केन्द्रित नै छ। लाली बजार र गौथली जस्ता चलचित्रले करोडौं कमाउँदा दर्जनौ अरू चलचित्र भने लगानीको सानो हिस्सा उठाउन समेत संघर्ष गरिरहेका छन्। जबकि भदौमा धेरै चलचित्र एकैचोटि भेट्दा प्रतिस्पर्धाले नै कतिपय राम्रा चलचित्रलाई पनि थिच्ने खतरा देखिन्छ। कुन चलचित्रले दर्शकको मन जित्छ र कुन चलचित्र भीड़मै हराउँछ त्यो चलचित्रको कथाले नै बताउँछ भन्नुहुन्छ चलचित्र समीक्षक समाज नेपालका उपाध्यक्ष प्रदीप कार्की।
4: एउटा राम्रो चलचित्र बन्नको लागि त डेफिनेटली सबभन्दा पहिला चाहिने भनेको तपाईँको कथा नै हो। बजारलाई चलायमान बनाउने हो भने फरक फरक विधाका चलचित्रहरू आउनै पर्छ, फरक फरक बन्नै पर्छ, नयाँ बन्नै पर्छ। तर त्यति मात्रै हो, हामीले जे बनाइराखेका छौँ त्यो दर्शकका लागि बनायौँ भने उपयुक्त हुन्छ। तर हामीले समग्रमा सबै दर्शकलाई हुने चाहिँ मनाउने हो भने चाहिँ सरल रूपमा, सरल कथामा सबैले बुझ्ने खालको र सबै परिवार हलमा आएर हेर्न मिल्ने खालको बनायो भने पक्कै पनि दर्शक पाइन्छ र फरक फरक विधा नै एक्सप्लोर गर्नुपर्छ. एउटै विधामा लाग्यौँ भने त्यसले कालान्तरमा हाम्रो सृजनालाई पनि कहीँ कति पुर्याउँदैन र दर्शक पनि हामीले बिस्तारै गुमाउँछौँ जस्तो लाग्छ मलाई.
6: रंग दर्पणसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं. आजका मुख्य खबरका शीर्षक फेरि एकपटक.
0: कन्याजाली परीक्षण मात्रै बलात्कारको निर्णायक प्रमाण नहुने सर्वोच्च अदालतको नयाँ नजिर. पीड़ितको कौमार्य परीक्षण गर्दा गोपनीयताको पूर्ण सम्मान गर्नुपर्ने.
6: हेटौँडा कपड़ा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने. लगानी र सञ्चालन मोडालिटीबारे छलफल भइरहेको उद्योग मन्त्री यादवको भनाई.
0: चलचित्र निर्माणको संख्या बढ्दै व्यावसायिक सफलता भने थोरै चलचित्रलाई मात्रै. नयाँ विधा र नयाँ स्वादसँगै परिवारलाई हलसम्म तान्ने कथा बनाउनु पर्नेमा जोड़.
6: युरोपका जंगलमा फैलिएको डढेलोले विश्वयुद्धकालीन बम पड्किने क्रम बढ़्यो. दशकौंदेखि बिर्सन थालेको युद्धको घाउ फेरि बल्झिँदै.
0: र टप इन्ड टी20 श्रृंखलामा नेपाल एको लगातार दोस्रो हार.
6: आजको नेपाल दर्पण सकिएको छ. प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं. शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं. नमस्कार.

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ डी एफएम 95 मेगाहर्ज।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिय सेवा।
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
6: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
5: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021123, 4021224, मोबाइल 9841454448।
7: जय श्री राम, जय श्री राम।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइत गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
8: हो नि भाउजू।
9: हाम्रा सेवाहरू: कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
10: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
10: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
9: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
10: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै लमजुङ।
11: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065854।

0: California.
1: Extreme energy drink.
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-2099।

0: नमस्कार, रेडियो मर्सङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org/ 6:35 बजेको मर्सङ्गी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारको शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर 7 लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङमा एमाले नेकपाका नेता कार्यकर्ता एउटै थलोमा, वर्तमान राजनीतिक वाम शक्तिबीच सहकार्यको आवश्यकता र सम्भावना बारे छलफल, त्रिवेणी युवा क्लबको आय व्यय सार्वजनिक, खेलकुद संस्कृति र सामुदायिक गतिविधिमा 96 लाख खर्च, क्लबद्वारा पत्रकार महासंघ लमजुङको भवन निर्माणका लागि 50,000 सहयोग र रम्घा खोलाले बगाएका बालकको ज्यान बचाउने उद्धारकर्तालाई सम्मान।

0: लमजुङमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेता कार्यकर्ता एउटै थलमा जुटेका छन्। केन्द्रमा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच एकीकरणको चर्चा चलिरहेका बेला शनिबार बेहिसरमा आयोजित कार्यक्रममा दुवै पक्षका नेता कार्यकर्ता सहभागी भएका हुन्। नेपाली कम्युनिष्ट पार्टी लमजुङले आयोजना गरेको कार्यक्रममा वर्तमान राजनीतिक अवस्था, वाम आन्दोलनको दिशा तथा वाम शक्तिबीच सहकार्यको आवश्यकता र सम्भावनाबारे छलफल गरिएको छ। कार्यक्रमलाई नेकपाका नेता देवप्रसाद गुरूङ, नेकपा एमालेका केन्द्रीय सदस्य एवं लमजुङ इन्चार्ज जमिन्द्र मानखले, नेकपाका केन्द्रीय सदस्य एवं लमजुङ इन्चार्ज रामबाबु अधिकारी, एमालेका नेता मायानाथ अधिकारी, मोहन हरि पौडेल, महेन्द्रलाल श्रेष्ठ, नेकपाबाट मधु अधिकारी गुरूङ लगायतले मन्तव्य व्यक्त गर्दै विगतमा भएका कमी कमजोरीको समीक्षा गर्दै बलियो एकताका साथ अघि बढ़नुपर्नेमा जोड़ दिएका थिए। कार्यक्रमको अध्यक्षता नेकपाका लमजुङ संयोजक सुनिल सुनाले गर्नुभएको थियो। कार्यक्रमलाई स्थानीय तहमा समेत वाम शक्तिबीच सहकार्य सम्भावित ध्रुवीकरणको वातावरण निर्माण गर्ने प्रयासका रूपमा हेरिएको छ। केन्द्रमा भइरहेको राजनीतिक संवाद र एकीकरण सम्बन्धी चर्चाको प्रभाव स्थानीय तहसम्म समय देखिन थालेको नेताहरूले बताएका छन्। कार्यक्रममा सहभागी नेताहरूले मुलुकको पछिल्लो राजनीतिक अवस्था, वाम आन्दोलनका चुनौती तथा आगामी दिनमा वाम शक्तिबीच सहकार्यको सम्भावना बारे धारणा राखेका थिए। लमजुङको बेसर स्थित त्रिवेणी युवा क्लबले आर्थिक वर्ष 82-83 विभिन्न खेलकुद, सामाजिक, सांस्कृतिक तथा सामुदायिक गतिविधिमा 96,19,191 रूपियाँ खर्च गरेको छ। क्लबले सार्वजनिक गरेको आय व्यय विवरणमा उक्त रकम विभिन्न दुई दर्शन भन्दा बढ़ी शीर्षकमा खर्च भएको उल्लेख छ। क्लबको विवरण अनुसार खेलाड़ी प्रोत्साहन तथा खेल सामग्री खरिदमा 4,00,000 रूपियाँ, बाजा तथा जर्सी खरिदमा 1,12,800 रूपियाँ, आमन्त्रित टीम व्यवस्थापनमा 15,02,550 रूपियाँ र प्याराफिट व्यवस्थापनमा 7,71,000 रूपियाँ खर्च भएको छ। त्यस्तै त्रिवेणी क्लब फुटबल टीम व्यवस्थापनमा 7,61,500 रूपियाँ, अतिथि सत्कार एवं स्वयंसेवक व्यवस्थापनमा 5,01,355 रूपियाँ, रेफ्री खाना खाजा तथा व्यवस्थापनमा 5,25,000 रूपियाँ खर्च भएको छ। प्रत्यक्ष प्रसारण तर्फको मीडिया खर्चमा 1,34,000 रूपियाँ र स्थानीय मीडियामा खर्चमा 50,000 रूपियाँ खर्च भएको क्लबका कोषाध्यक्ष केश राणाले जानकारी दिनुभयो। कोषाध्यक्ष राणाका अनुसार खेल मैदान मर्मत तथा सामग्री खरिदमा 7,46,455 रूपियाँ, मायाको चिन्ह एवं मेडल ट्रफीमा 3,56,210 रूपियाँ, ब्यानर प्रिन्टिङ तथा छपाईमा 3,20,890 रूपियाँ खर्च भएको छ। मिनरल वाटर तथा पिउने पानीमा 26,480 रूपियाँ, प्राथमिक उपचार तथा सरसफाईमा 41,830 रूपियाँ र शौचालय व्यवस्थापनमा 27,680 रूपियाँ खर्च भएको छ। यसै गरी साधारण तथा सभा तथा पत्रकार सम्मेलनमा 27,474 रूपियाँ, लेखक परीक्षण शुल्कमा 20,000 रूपियाँ, यातायात तथा संचारमा 60,900 रूपियाँ, टीन घेरा बाह्र व्यवस्थापनमा 1,50,000 रूपियाँ र साउण्ड सिस्टम तथा स्टेज सजावटमा 1,47,800 रूपियाँ खर्च गरिएको छ। पुरस्कार वितरणमा 11,75,000 रूपियाँ तथा रेफ्री लाइसेन्स र म्याच अफिसियल लगायतका खर्चमा 84,500 रूपियाँ खर्च भएको क्लबको विवरणमा उल्लेख छ। क्लबले खेलकुद बाहेक सामाजिक तथा मानवीय सहयोग क्षेत्रमा समेत रकम खर्च गरेको जनाएको छ। आर्थिक सहयोग तथा अन्य कार्यक्रममा सञ्चालन अन्तर्गत क्यान्सर बिरामीलाई 50,000 रूपियाँ, सावित्री भण्डारी साम्बालाई 1,50,000 रूपियाँ, सुनचाँदी व्यवसायलाई 10,000 रूपियाँ, उद्योग वाणिज्य संघलाई 20,000 रूपियाँ र नेपाल पत्रकार महासंघलाई 50,000 रूपियाँ आर्थिक सहयोग गरिएको विवरणमा उल्लेख छ। त्यस्तै हिल्सा गुम्बालाई 1,00,000 रूपियाँ आर्थिक सहयोग, तिहार लाइट व्यवस्थापनमा 1,39,457 रूपियाँ, त्रिवेणी साँझमा 5,19,054 रूपियाँ, चैत दशैंमा 64,000 रूपियाँ, मनाङ्गे चौतारा मर्मतमा 18,000 रूपियाँ र स्वास्थ्य शिविर सञ्चालनमा 47,000 रूपियाँ खर्च गरिएको छ। क्लबले घलेगाउँ फुटबल प्रतियोगितामा सहभागिता लागि 5,09,000 101 रूपियाँ, अण्डर 14 फुटबलमा सहभागिताका लागि 16,000 रूपियाँ तथा शिवरात्रीमा त्रिवेणी मन्दिर कार्यक्रमका लागि 12,500 रूपियाँ खर्च गरेको विवरणमा उल्लेख छ। क्लबले सार्वजनिक गरेको विवरण अनुसार आर्थिक वर्ष 82-83 खेलकुद विकाससँगै सामाजिक सहयोग, स्वास्थ्य, संस्कृति, पूर्वाधार तथा सामुदायिक कार्यक्रमलाई समेत प्राथमिकता दिएको छ। क्लबको मुख्य खर्च खेलकुद प्रतियोगिता तथा त्यसको व्यवस्थापनमा भए पनि विभिन्न व्यक्ति, संस्था र समुदायलाई आर्थिक सहयोग समेत गरिँदै आएको देखिन्छ। क्लबले आर्थिक वर्षमा विभिन्न व्यक्ति तथा संस्थाबाट प्राप्त सहयोगलाई सामाजिक तथा सामुदायिक क्षेत्रमा परिचालन गरेको जनाएको छ। विवरण अनुसार विदेशी संस्थागत सहयोग मार्फत 13,48,512 रूपियाँ तथा स्वदेशी संस्थागत सहयोगतर्फ 30,25,000 रूपियाँ प्राप्त भएको छ। नेपाली कांग्रेस लमजुङका नेता तथा समाजसेवी डिकेन्द्र राज कणेलको निधन भएको छ। सदरमुकाम बेसरमा कोठामा बसिरहेको अवस्थामा शुक्रबार राति कणेलको हृदयघातबाट निधन भएको हो। बेलुका खानपिनपछि नुहाएर कोठामा बस्नुभएका कणेल कुर्सीमा बसिरहेको अवस्थामा बिहान मृत फेला पर्नु भएको हो। प्रहरी मुचुल्कापछि उहाँको शवलाई काठमाण्डु लगिएको छ। कणेलका छोरा काठमाण्डुमै रहेका र दुई छोरा प्रवासमा रहेकोले अन्त्येष्टिका लागि काठमाण्डौ लगिएको परिवारले जनाएको छ। रायनस नगरपालिका 4-7 निवासी करिब 75 कणेल नेपाली कांग्रेसको राजनीतिसँगै समाजसेवामा सक्रिय रहनु भएको थियो। कणेल नेपाली कांग्रेस लमजुङको महासमिति सदस्य हुनुहुन्थ्यो। लामो समय जनचेतना अभिवृद्धि तथा विकास अध्ययन समितिको पाडेस नामक गैर सरकारी संस्थाको अध्यक्ष रही सामाजिक सेवामा सक्रिय रहनु भएको थियो। आफ्नो संस्थाको पाडेस मार्फत कणेलको नेतृत्वमा 2072 भूकम्पपछि पूर्वी लमजुङमा अवस पुनः निर्माणमा ठूलो योगदान भएको थियो। अंग्रेजी विषयका ज्ञाता तथा लामो समय शिक्षा क्षेत्रमा सक्रिय कणेलले बागेश्वरी माध्यमिक विद्यालय बिसौर र सौभाग्यद्वय माध्यमिक विद्यालय अलकटारमा प्रधान अध्यापकको रूपमा समेत जिम्मेवारी निर्वाह गर्नुभएको थियो। राजनीतिक र सामाजिक कार्यसँगै व्यावसायिक र शैक्षिक गतिविधिमा उहाँको उल्लेखनीय योगदान रहेको छ। उहाँका श्रीमती, 3 छोरा र 1 छोरी रहेका छन्। लमजुङको मध्य नेपाल रामका दुई पिप्लेमा ऋषि खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएका बालकको साहसिक उद्धार गर्ने 3 सम्मान गरिएको छ। भूपू सैनिक कल्याणकारी समिति रामका दुई पिप्ले र मध्य नेपाल नगरपालिका 4 संयुक्त आयोजनामा उद्धारकर्तालाई सम्मान गरिएको हो। गत साउन 31 गते लमजुङ तनाव सिमाना क्षेत्र स्थित ऋषि खोलामा पौडी खेल्ने क्रममा मध्य नेपाल नगरपालिका 4 सानो कुमाल गाउँका सोलोमन कुमाललाई खोलाले बगाएको थियो। बागलकलाई खोलाले बगाउँदै गरेको देखिएपछि भारतीय सेनामा आबद्ध सचिन कटेल छेत्री र सँगै पौडी खेल्न गएका अरविन आले र सुदेश विकाले तत्काल उद्धारमा जुटेर उनको ज्यान बचाएका थिए। बालकको अवस्था गम्भीर बन्न सक्ने जोखिमका बीच उद्धारकर्ताहरूले देखाएको तत्पर साहस र मानवीय भावनाको कदर गर्दै तीनै जनालाई सम्मान गरिएको हो। कठिन परिस्थितिमा तत्काल निर्णय लिएर उद्धारमा खटिएको भन्दै उनीहरूको योगदानको प्रशंसा गरिएको थियो। सम्मान कार्यक्रममा मध्य नेपाल नगरपालिका 4 वडाध्यक्ष रामबहादुर श्रेष्ठको प्रमुख अतिथ्यात रहेको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले विपदको समयमा मानवीय संवेदना र साहसका साथ उद्धारमा खटिनु समाजका लागि प्रेरणादायी कार्य भएको बताएका थिए। ऋषि खोलामा भएको उक्त घटनामा समयमा उद्धार नहुँदा बालकको ज्यान जोखिममा पर्न सक्ने अवस्था रहेकाले तीनैजना उद्धारकर्ताको भूमिका महत्वपूर्ण रहेको स्थानीयले बताएका छन्। उनीहरूको साहसी कार्यले विपदका बेला स्थानीय स्तरमै तत्काल उद्धारका लागि अघि बढ्नुपर्ने सन्देश समेत दिएको छ। तपाईले सुन्दै हुनुहुन्छ मर्सङ्गी समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: मर्सङ्गी गाउँपालिकाको निशुल्क विद्युत सुविधामा आबद्ध हुना निवेदन दिने सम्बन्धी अत्यन्त जरूरी सूचना। मर्सङ्गी गाउँपालिकाको आर्थिक वर्ष 2083-84 स्वीकृत नीति तथा कार्यक्रम अन्तर्गत उज्यालो मर्सङ्गी कार्यक्रम अनुसार मर्सङ्गी गाउँपालिका निशुल्क विद्युत सुविधा सम्बन्धी ऐन 2083 बमोजिम मर्सङ्गी गाउँपालिका भित्र स्थायी रूपमा बसोबास गर्ने घर परिवारलाई मासिक 50 युनिटसम्म निशुल्क विद्युत सुविधा उपलब्ध गराइने भएको हुँदा उक्त सुविधामा आबद्ध हुन मर्सङ्गी गाउँपालिका भित्रका नेपाल विद्युत प्राधिकरण विद्युत महसुल संकलन विनियमावली 2078 बमोजिम गृहस्थ वर्ग वर्गीकरणमा पर्ने विद्युत उपभोक्ताहरूले भदौ 10 गते भित्र अनिवार्य रूपमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित मर्सेङ्गी गाउँपालिका निशुल्क विद्युत सम्बन्धी ऐन 2083 अनुसूची 1 बमोजिमको ढाँचामा सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। साथै तोकिएको म्याद भन्दा पछाडि पेश भएका निवेदन उपर कुनै कार्यवाही नहुने बेहोरा समेत जानकारी गराइन्छ। पुनश्च मर्सेङ्गी गाउँपालिका निशुल्क विद्युत सुविधा सम्बन्धी ऐन 2083 मर्सेङ्गी गाउँपालिकाको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको छ। निवेदन फारम सम्बन्धित वडा कार्यालयमा उपलब्ध हुनेछ।
2: मुटु छाती एवं श्वास प्रश्वास का बिरामी का लागि खुशीको खबर।
3: मुटु रोग का बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटु को भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइवेट लिमिटेड मा।
2: पुरानो मेडिकल कलेज चितवन का वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटल मा आउनु हुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसर का समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटु को भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटल का सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
1: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
2: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0665909999 मोबाइल 9847769229।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: हार्दिक निमन्त्रणा लमजुङ जिल्लामा रहेको कृष्ण साहित्यिक मञ्च लमजुङको सातौं साधारण सभा तथा आठौं स्थापना दिवस गण्डकी प्रज्ञा प्रतिष्ठानका राज्य सदस्य श्री टुक्का देवी पौडेल आचार्यको प्रमुख अतिथ्यतामा हुने उत्तम कार्यक्रममा सम्पूर्ण कृष्ण आजीवन सदस्य सृष्टा साहित्यकार कवि बुद्धिजीवी शिक्षा प्रेमी एवं सुनिश्चित सबैमा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। मिति 2083 भाद्र 7 गते आइतबार। स्थान लक्ष्मी नारायण पुस्तकालय। समय दिनको 10:45। कार्यक्रमहरू प्रतिवेदन प्रस्तुत सम्मान कार्यक्रम कवि एवं बाल प्रतिभा सम्मान साथमा नृत्य एवं रचना वाचन विविध कार्यक्रमहरू अध्यक्ष कमला दनाई एवं कृष्ण साहित्यिक मञ्च परिवार लमजुङ
3: मर्सङ्गे फिल्म 95 MHz।
4: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। लमजुङकै प्रतिष्ठित त्रिवेणी युवा क्लबले नेपाल पत्रकार महासंघ लमजुङ शाखाको भवन निर्माणका लागि आर्थिक सहयोग गरेको छ। शनिबार विश्व नगरपालिका साथ स्थित बरण्डर रेस्टुरेन्ट इभेन्टमा आयोजित कार्यक्रममा त्रिवेणी युवा क्लबले महासंघलाई 50,000 रूपियाँको चेक हस्तान्तरण गरेको हो। क्लबका अध्यक्ष टेकजङ गुरूङ, विश्व नगरपालिकाका प्रमुख गुमन सिंह अर्याल तथा क्लबका संस्थापक अध्यक्ष कृष्ण बहादुर अधिकारीको उपस्थितिमा उक्त रकमको चेक नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष सन्देश पौडेललाई हस्तान्तरण गरिएको हो। त्रिवेणी युवा क्लबको आर्थिक वर्ष 82-83 आय व्यय प्रस्तुत तथा सम्मान कार्यक्रमका बीच महासंघको भवन निर्माणमा सहयोग स्वरूप उक्त रकम प्रदान गरिएको क्लबले जनाएको छ। क्लबको अध्यक्ष टेकजङ गुरूङले पत्रकार महासंघको भवन निर्माणमा आफ्नो संस्थाको तर्फबाट थोरै भए पनि सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो। सामाजिक तथा सामुदायिक क्षेत्रमा सक्रिय क्लबले आगामी दिनमा पनि आवश्यकता अनुसार सहयोग र सहकार्यलाई निरन्तरता दिने उहाँको भनाइ थियो। कार्यक्रम त्रिवेणी युवा क्लबको अध्यक्ष टेकजङ गुरूङको अध्यक्षता तथा विश्व नगरपालिका का प्रमुख गुमन सिंह अर्यालको प्रमुख आतिथ्यतामा भएको हो। कार्यक्रममा क्लबका उपाध्यक्ष इन्द्रा राणाले स्वागत मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा क्लबको आर्थिक वर्ष 82-83 आय व्यय विवरण प्रस्तुत गर्नुको साथै क्लबका गतिविधिमा योगदान पुर्याउने विभिन्न व्यक्ति तथा सदस्यलाई सम्मान समेत गरिएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, क्लबका पदाधिकारी तथा सदस्य, सामाजिक व्यक्तित्व लगायतको सहभागिता रहेको थियो। यस वर्षको वैशाख 1 गतेदेखि भदौ 6 गते बिहानसम्म देशभर भएका विभिन्न प्रकारका 5,060 विपदका घटनामा परि 250 नागरिकले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अनुसार यस अवधिमा 9 अझै बेपत्ता रहेका छन् भने 1,624 घाइते भएका छन्। विपदका कारण देशभर 6,315 परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। यस वर्ष सबैभन्दा बढ़ी मानवीय क्षति सर्पदशबाट भएको छ। वैशाखी त देशभर सर्पदशका 1,026 घटना अभिलेख भएका छन्, जसमा परि 69 जनाको ज्यान गएको छ भने 968 घाइते भएका छन् र 1,030 परिवार प्रभावित भएका छन्। यस्तै वर्षायामको प्रमुख विपद मानिने पहिरोका कारण देशका विभिन्न भूभागमा 43 जनाको मृत्यु भएको छ। पहिरोका कारण 1,029 घटनामा 2 बेपत्ता भएका छन् भने 52 घाइते र 1,000 परिवार प्रभावित भएका छन्। मर्सुङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
5: मुख्य समाचारका प्रायोजक
6: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर 7 लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
4: लमजुङमा एमाले नेकपा नेता कार्यकर्ता एउटै थलोमा, वर्तमान राजनीतिक वाम शक्तिबीच सहकार्यको आवश्यकता र सम्भावना बारे छलफल, त्रिवेणी युवा क्लबको आयव्यय सार्वजनिक खेलकुद संस्कृति र सामुदायिक गतिविधिमा 96 लाख खर्च, क्लबद्वारा पत्रकार महासंघ लमजुङको भवन निर्माणका लागि 50,000 सहयोग र रम्घामा खोलाले बगाएका बालकको ज्यान बचाउने उद्धारकर्तालाई सम्मान। साँझ 6:35 बजेको मर्संगी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र अतिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी बिदा हुन्छु। रेडियो मर्संगी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्संगी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: को आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एतनु हरि ल अब दुलाले दुलाले सिन्दूर हाल्ने
2: ओ अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा मोबाइल 9846565233 र 9801177246
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल
1: ओम मंगलम भगवान विष्णु मंगलम पुण्डरीकाक्ष मंगलाय तनुहरी ल अब दुलाले दुलाईलाई औठी लगाइदिने
3: अह म यो बिहे गर्दिन
8: हैन के हो बिहे किन नगर्ने
3: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्र बिहे गर्छु
9: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु
3: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास
7: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना चिन्न पाइने
3: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने बेच्दा पूर्ण मूल्य पाइने
7: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने
3: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने
7: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
3: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ फोन नम्बर 0665211083
10: सम्पर्क मोबाइल नम्बर 9573 13375
7: प्रोप्राइटर गणेश विश्वकर्मा मुनु विश्वकर्मा
3: सुन भनेको विश्वास हो विश्वासको अर्को नाम गणपति ज्वेलरी
11: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
12: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
13: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
11: हिमालयन ब्रदर ग्रुप प्राली विशेषण नगरपालिका 7 युनिभर्सल चोक लमसुङ थप जानकारीका लागि सम्पर्क 0665209773 मोबाइल 97463 06501
14: तपाईँको सन्तुष्टि हाम्रो चाहना

0: Mania Extreme Energy Drink.
1: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भो बेहुली हुँदा पनि।
2: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
3: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
2: प्रो फाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषा नगरपालिका सात पुरानो बेङ्चोक, लामसुङ। सम्पर्क 9841626344, 9841626344।
4: Extreme energy drink.
5: Time check. अहिले ठीक 7 बजेको छ।
6: Extreme energy drink. Taste the difference. Feel the energy.

0: सबै जना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: California.
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली

0: आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा।
1: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
0: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
1: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
0: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
1: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98 56 46 244।
2: मर्सङ्गदी गाउँपालिकाको निशुल्क विद्युत सुविधामा आबद्ध हुन निवेदन दिने सम्बन्धी अत्यन्त जरूरी सूचना। मर्सङ्गदी गाउँपालिकाको आर्थिक वर्ष 2083-84 स्वीकृत नीति तथा कार्यक्रम अन्तर्गत उज्यालो मर्सङ्गदी कार्यक्रम अनुसार मर्सङ्गदी गाउँपालिका निशुल्क विद्युत सुविधा सम्बन्धी ऐन 2083 बमोजिम मर्सङ्गदी गाउँपालिका भित्र स्थायी रूपमा बसोबास गर्ने घर परिवारलाई मासिक 50 युनिटसम्म निशुल्क विद्युत सुविधा उपलब्ध गराइने भएको हुँदा उक्त सुविधामा आबद्ध हुन मर्सङ्गदी गाउँपालिका भित्रका नेपाल विद्युत प्राधिकरण विद्युत महसुल संकलन विनियमावली 2078 बमोजिम गृहस्थ वर्ग वर्गीकरणमा पर्ने विद्युत उपभोक्ताहरूले भदौ 10 गते भित्र अनिवार्य रूपमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित मर्सङ्गदी गाउँपालिका निशुल्क विद्युत सम्बन्धी ऐन 2083 अनुसूची 1 बमोजिमको ढाँचामा सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। साथै तोकिएको म्याद भन्दा पछाडि पेश भएका निवेदन उप कुनै कार्यवाही नहुने बेहोरा समेत जानकारी गराइन्छ। पुनश्च मर्सङ्गदी गाउँपालिका निशुल्क विद्युत सुविधा सम्बन्धी ऐन 2083 मर्सङ्गदी गाउँपालिकाको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको छ। निवेदन फारम सम्बन्धित वडा कार्यालयमा उपलब्ध हुनेछ।
3: हेलो, मर्सङ्गदी FM 95 MHz

0: के हो सब यो?
1: रमेश, तिमीले मलाई अबदेखि फोन नगर र मेरो पछि लाग्ने कोसिस पनि नगर।
0: आखिर यो सब के गर्दैछ तिमी?

0: भएपछि घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: हार्दिक निमन्त्रणा, लमजुङ जिल्लामा रहेको कृष्ण साहित्यिक मञ्च लमजुङको सातौं साधारण सभा तथा आठौं स्थापना दिवस गण्डकी प्रज्ञा प्रतिष्ठानका राज्य सदस्य श्री टुक्का देवी पौडेल आचार्यको प्रमुख अतिथ्यतामा हुने उत्तम कार्यक्रममा सम्पूर्ण कृष्ण आजीवन सदस्य सृष्टा साहित्यकार कवि बुद्धिजीवी शिक्षा प्रेमी एवं समेक्षित सबैमा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। मिति 2083 भाद्र 7 गते आइतबार, स्थान लक्ष्मी नारायण पुस्तकालय, समय दिनको 10:45। कार्यक्रमहरू प्रतिवेदन प्रस्तुत, सम्मान कार्यक्रम कवि एवं बाल प्रतिभा सम्मान, साथमा नृत्य एवं रचना वाचन विविध कार्यक्रमहरू। अध्यक्ष कमला दनाई एवं कृष्ण साहित्यिक मञ्च परिवार लमजुङ।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: होइन, के तनाव दियो ए खुशी?
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
7: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
8: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: California.
1: Extreme energy drink.
2: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागजपत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: आफ्नै रेडियो रेडियो मर्चेन्ट डीएफएम 95 मेगाहर्ज
1: मा देशभर विपदका 5,000 भन्दा धेरै घटना, 250 को मृत्यु, सर्पको टोकाईबाट 69 जनाले ज्यान गुमाए, पहिरोको जोखिम पनि धेरै, मधेसमा भने पर्याप्त पानी परेन।
2: बागमती कर्णाली सुदूर पश्चिम प्रदेशका थोरै स्थानमा र यो कोशी प्रदेशका पनि एक दुई ठाउँमा चाहिँ अहिले मध्यमसम्मको वर्षा भइरहेको छ भने मध्य प्रदेशमा चाहिँ अहिले कति वर्षा भइरहेको अवस्था छैन।
1: हेटौडा कपडा उद्योग नियमित चल्ने, जनकपुरका पोखरी छेउछाउको जग्गामा अतिक्रमण हटाउन शुरू, अर्घाखाँचीमा बँदेल, रातो मृग र चित्तलको शिकार गर्ने अनुमतिका लागि आवेदन खुला।
3: धेरै क्षति भएको समस्याहरू लिखित मौखिक रूपमा बारम्बार आइरहेको हुनाले यो समस्या न्यूनीकरण गर्नको लागि सुरुमा चाहिँ अहिले हामीले ट्रायलको रूपमा चाहिँ शुरूआत गरेका छौं।
1: सरकार र नागरिक बचाऊ महाअभियान बीच 14 बुधे सहमति, स्याङ्जामा उद्योग तथा व्यावसायिक फर्म खारेजी बढ्दै, जाजरकोटको रिसाङ पहिरोबाट विस्थापितहरूलाई 3 स्थानमा राखिने।
4: रिसाङ इस्युमा रहेका गाडी पहिरोबाट प्रभावित नागरिकहरूको अस्थायी टेन्ट राखेर हामीले त्यहाँ चाहिँ स्थानान्तरण गर्ने चाहिँ भेरी नगरपालिकाको निर्णय अनुसार हामीले त्यहाँ स्थानान्तरण गरेका छौं।
1: र अमेरिकी राष्ट्रपति ट्रम्पको 75 देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्न रोक लगाउने नीति खारेज, अस्ट्रेलियामा जारी टप N20 सिरिजमा नेपालको लगातार दोस्रो हार, पर्सि तेस्रो खेल खेल्ने।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: नेपाली बजारमा अखाद्य तथा म्याद गुज्रेका वस्तुको बिगबिगी बढ़दै जानु गम्भीर चिन्ताको विषय छ। कमजोर अनुगमन, लापरवाही र नाफामुखी प्रवृत्तिले उपभोक्ताको स्वास्थ्यमाथि प्रत्यक्ष असर पारिरहेको छ। यसलाई नियन्त्रणका लागि केवल सरकारको प्रयास मात्रै पर्याप्त हुँदैन, उपभोक्ता स्वयं सचेत भई वस्तुको म्याद, गुणस्तर र लेबल जाँच गर्ने बानी विकास गर्न अपरिहार्य छ। अब खबर सन्तोषी रावलबाट।
6: चालू आर्थिक वर्ष 2083 वैशाख 1 गतेदेखि भदौ 6 गतेसम्म देशभर भएका विपदका 5,000 भन्दा धेरै घटनामा 250 जनाको मृत्यु भएको छ। 9 जना बेपत्ता र 1,624 जना घाइते भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। यी घटनाबाट 6,315 परिवार प्रत्यक्ष प्रभावित भएका छन्। यस अवधिमा सर्पदंशका कारण मात्रै 69 जनाले ज्यान गुमाएका छन्। 968 जना घाइते भएका छन्। पहिरोका 1,000 भन्दा धेरै घटनामा 43 जनाको मृत्यु भएको छ भने 2 जना बेपत्ता भएको प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएनलाई जानकारी दिनुभयो।
7: पहिरोबाट हाम्रो वैशाख 1 गतेदेखि अहिलेसम्मको डेटा हेर्दाखेरि करिब 43 जनाको डेथ भएको छ भने अहिले यो मनसुन शुरू भएपछि असार 5 गतेबाट चाहिँ 39 जनाको मृत्यु चाहिँ पहिरोबाट भएको देखिन्छ। समग्र सबै विपदको हेर्दाखेरि सर्पदंशबाट सबभन्दा धेरै मानवीय क्षति भएको देखिन्छ। त्यसपछि चाहिँ पहिरो नै हो र थर्डमा अब त्यसपछि चट्याङ र अहिले चाहिँ नि त्यसपछि बाढी। अब मनसुन जानेको कुरा गर्दाखेरि चाहिँ पहिरो नै 1 नम्बरमा भयो।
6: 4.5 महिनाको अवधिमा चट्याङका कारण 245 घटनामा 28 जनाको मृत्यु र 139 जना घाइते भएका छन्। बाढ़ीका 276 जना घटनामा 25 जनाको मृत्यु र 7 जना बेपत्ता भएका छन्। यस अवधिमा लेक लागेर 24 जनाको मृत्यु भएको छ। आगलागीका घटनामा 20 जनाको मृत्यु र 1,000 भन्दा धेरै परिवार प्रभावित भएका छन्। जनावरको आक्रमणबाट 18 जनाको मृत्यु र 168 जना घाइते भएको प्राधिकरणले जनाएको छ। यसैबीच जाजरकोटको भेरी नगरपालिका 2 रिसाङमा गएको पहिरोबाट विस्थापित भएका नागरिकलाई 3 स्थानमा अस्थायी आवास बनाएर राखिने भएको छ। विपद व्यवस्थापन प्राधिकरणको टोलीले स्थलगत अनुगमन गरेपछि पीड़ितलाई सुरक्षित स्थानमा राख्ने सहमति भएको हो। सीआईएनसँग कुरा गर्दै जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारी,
4: आज चाहिँ हामीले रिसाङ इस्युमा रहेका गाडी पहिरोबाट प्रभावित नागरिकहरूको अस्थायी टेन्ट राखेर हामीले त्यहाँ चाहिँ स्थानान्तरण गर्ने चाहिँ भेरी नगरपालिकाको निर्णय अनुसार हामीले त्यहाँ स्थानान्तरण गरेका छौँ। र अन्यको हकमा उहाँहरूको चाहिँ तपाईँको घर चाहिँ त्यहाँ हेर्नु भएको, कतिपयको साँझ चाहिँ बस्नलाई अलिकति गाह्रो हुने भएको हुँदा साँझ उनीहरू चाहिँ खाना आफ्नै घरमा खाने, सुन्नको लागि चाहिँ स्कुलमा चाहिँ आउने व्यवस्थापन चाहिँ स्थानीय तहले गरेको छ। हामी दीर्घकालीन रूपमा चाहिँ उहाँहरूको चाहिँ वासस्थान कहाँ सार्ने भन्ने भन्ने विषयमा चाहिँ धेरै नगरपालिका र भूगर्भविदले दिएको रिपोर्टमा पछि चाहिँ अहिले तत्कालको लागि र एनडीआरएमको चाहिँ भूगर्भविद दिएको रिपोर्टको आधारमा पछि अस्थायी आवासहरू भवनहरू निर्माण गरेर त्यता स्थानान्तरण गर्ने चाहिँ व्यवस्था चाहिँ तपाईँको मिलाएको छ।
6: विपद व्यवस्थापन प्राधिकरणको सुझाव तथा स्थानीय तहसंघको समन्वयमा तीन स्थान छनौट गरिएको हो। अस्थायी सेन्टर निर्माणका लागि आवश्यक जग्गाको भाडा स्थानीय तहले बेहोर्ने सहमति भएको छ। पहिरोले अवरूद्ध बनेको बेनी जोमसोम अन्तर्गत म्याग्दी श्रीवारी खण्ड र सुकी बगर सड़क सञ्चालनमा आएको छ। वर्षासँगै लेदु र पहिरो खस्दा सड़क अवरूद्ध भएपछि काली गण्डकी करिडोर अन्तर्गत बेनी जोमसोम कोरला आयोजना कार्यालयको पहलमा एकतर्फी रूपमा आवागमन सञ्चालनमा ल्याइएको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो। लामो समयदेखि बन्द रहेर केही समय अघि परीक्षण उत्पादन शुरू गरेको हेटौँडा कपड़ा उद्योग पुनः सञ्चालन गर्न सरकारले लगानी गर्ने भएको छ। उद्योग वाणिज्य तथा पूर्ति मन्त्री गौरी कुमारी यादवले आज उद्योगको स्थलगत निरीक्षण गर्दै यसका लागि आवश्यक लगानी र सञ्चालन मोडालिटी बारे छलफल भइरहेको बताउनुभयो। मन्त्री यादवले नेपाली सेना र सरकारवालाहरूसँग उद्योगको पूर्वाधार वर्तमान अवस्था र रोजगारी सृजनाका विषयमा जानकारी लिनुभएको हो। 2.5 दशकदेखि बन्द रहेको यो ऐतिहासिक उद्योगलाई सरकारले नेपाली सेनाको जिम्मामा मर्मत सम्भार गराइएको छ। गएको साउन 23 गतेदेखि दुईवटा तान सञ्चालनमा ल्याएर परीक्षण उत्पादन समेत थालिएको छ। निरीक्षणका क्रममा उद्योगमा 488 मध्ये अहिले 12 मेसिन मात्र चल्ने अवस्थामा रहेको जानकारी गराएको थियो। अर्घाखाँचीको डिभिजन वन कार्यालयले जंगली जनावरले किसानले लगाएको बाली सखा पार्न थालेपछि बदेल रातो मृग र चितलको शिकार गर्ने अनुमति दिन आवेदन खुलाइएको छ। नेपालमै पहिलो पटक अर्घाखाँचीमा किसानको बाली जोगाउन जंगली जनावरको शिकार गर्न कानूनी अनुमति दिइने भएको हो। डिभिजन वन कार्यालय अर्घाखाँचीका वरिष्ठ वन अधिकृत नारायण देव भट्टराई,
8: यो वनमा धान्ने क्षमता भन्दा बढी भयो, क्यारिङ क्यापेसिटी भन्दा बढी भयो, इकोलोजिकल ब्यालेन्स भएन, यसको संख्या एकदमै बढी भयो भनेर धेरै क्षति भएको समस्याहरू लिखित मौखिक रूपमा बारम्बार आइरहेको हुनाले यो समस्या न्यूनीकरण गर्नको लागि सुरुमा चाहिँ अहिले हामीले ट्रायलको रूपमा चाहिँ सुरुवात गरेका छौँ र यो चाहिँ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली 2030 आधारमा गरेको हो। त्यसमा भएका नियमको चाहिँ 7 देखि 7, 8, 9, 10 लगायतका नियमहरूमा प्रष्टसँग व्यवस्था छ र यसैमा भएको व्यवस्था अनुसार हामीले चाहिँ यसरी चाहिँ लाइसेन्स दिएर यो कृषि बाली र मानवीय क्षति गराउने बदेल लगायतलाई चाहिँ शिकार खेल्न दिने भनेर कानूनमा भएको व्यवस्था बमोजिम नै यो सूचना जारी गरिएको हो।
6: जनकपुर धामका राजगुठी अन्तर्गत रहेका पोखरी छेउछाउको जग्गामा अतिक्रमण गरेर बनाइएका संरचनामा डोजर चलाइएको छ। संघीय सरकारको टोलीले साउन 1 गते अतिक्रमित जग्गा खाली गर्न सूचना जारी गरेको थियो। आजदेखि पहिलो चरणमा 7 पोखरीहरूको डिलमा बनाइएका अनाधिकृत संरचनाहरू तोड्न शुरू गरिएको प्रतिवेदन कार्यान्वयन समितिका सदस्य सचिव जनक पोखरेलले जानकारी दिनुभयो।
9: साउनको 1 गते हामीले सार्वजनिक सूचना गरेका छौं। पोखरी र पोखरीको डिलमा भएका संरचनाहरू आफैले हटाउनु होला, अन्यथा चाहिँ हामी आफै हटाउनेछौ, सरकारद्वारा हट्छ भनेर हामीले सार्वजनिक सूचना गरेका छौं। त्यो बमोजिम चाहिँ उहाँहरूले केही संरचना हटाइसक्नु भएको र केहीमा बाँकी भएको कारणले आज हामीले बिहानैदेखि यो संरचना हटाउन लागि परिरहेका छौं। हामीसँग 7 पोखरी गरी हाम्रो कच्ची आंशिक र पक्की घरहरू गरेर हामीसँग 65 घरहरू चाहिँ घटहराहरू आजको कार्यक्रमबाट चाहिँ क्लियर गर्नेछौ।
6: स्वास्थ्य संस्थाहरूमा रहेका बायोमेडिकल उपकरणहरूको चुस्त मर्व सम्भारका लागि स्वास्थ्य संस्था र आपूर्ति केन्द्रहरूमा बायोमेडिकल इकाई गठन गरिने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मुलुकभरका स्वास्थ्य संस्थाहरूमा प्रयोग हुने बायोमेडिकल उपकरणहरूको गुणस्तरीय सुरक्षित मितव्याही र दिगो व्यवस्थापन सुनिश्चित गर्न बायोमेडिकल उपकरण व्यवस्थापन निर्देशिका 2081 वा 2082 जारी गरेको छ। सोही निर्देशिका बमोजिम यी इकाईहरू हुन लागेका हुन्। स्वास्थ्य सेवा विभागले गत साउन 20 गते आफ्नो वेबसाइट मार्फत यो निर्देशिका सार्वजनिक गरेको हो। साथै इकाई नियमित र आकस्मिक मर्मत कालिब्रेशन र गुणस्तर सुनिश्चितता जस्ता कार्यहरू सञ्चालन गर्नेछन्। नेपाल सरकार राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियान नेपाल बीच 14 बुधे सहमति भएको छ। सहमति भएसँगै अभियानले आयोजना गर्दै आएका धरना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम आजैका मितिदेखि अन्त्य गर्ने निर्णय भएको छ। काठमाडौँ उपत्यका प्रवेश गरी ललितपुरको पुलचोकमा धरनामा रहेका अभियान का प्रतिनिधि र सरकारद्वारा गठित वार्ता टोली बीच भएको गहन छलफलपछि उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सरकारका तर्फबाट वार्ता टोली संयोजक एवं प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव लीलाधर सुवेदी र महाअभियानका तर्फबाट वार्ता समिति संयोजक विष्णु बोहरा छेत्रीले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ। स्याङ्जामा आर्थिक वर्ष 2082-83 नयाँ उद्योग तथा व्यावसायिक फर्म दर्ता हुने भन्दा खारेज हुनेको संख्या बढ़ी देखिएको छ। एक वर्षको अवधिमा 291 नयाँ उद्योग तथा फर्म दर्ता हुँदा 334 खारेज भएका छन्। एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलका अनुसार उद्योगतर्फ 149 र वाणिज्यतर्फ 142 गरी 291 नयाँ उद्योग तथा व्यावसायिक फर्म दर्ता भएका हुन्। सोही अवधिमा उद्योगतर्फ 169 र वाणिज्यतर्फ 165 गरी 334 उद्योग तथा फर्म खारेज भएका छन्। साझा खबरमा अब विदेशका खबर। अमेरिकी अदालतले ट्रम्प प्रशासनले 75 देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्न रोक लगाउने नीति खारेज गरेको छ। अदालतले उक्त नीति अमेरिकी विदेश मन्त्री मार्को रुबियोको कानूनी अधिकार भन्दा बाहिर रहेको ठहर गरेको हो। अमेरिकी संघीय आप्रवासी कानूनले कन्सुलर अधिकारीहरूको आप्रवासी भिसा प्रक्रिया गर्ने विषयमा विदेश मन्त्रीलाई हस्ताक्षेप गर्ने अधिकार नदिएको अवस्थामा विदेश मन्त्रालयले राष्ट्रियताका आधारमा भिसा रोक्ने नीति लागू गरेको थियो। अब खेल खबर। अस्ट्रेलियामा जारी टप एण्ड टी ट्वेन्टी सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। आज भएको खेलमा नेपालको ए टोली बंगलादेश हाई पर्फर्मेन्स टोलीसँग पराजित भएको हो। नेपाललाई बंगलादेशले 2-9 विकेटले पराजित गर्यो। नेपालले दिएको 100 रनको सामान्य लक्ष्य बंगलादेशले 10.2 ओभरमा 1 विकेटको क्षमता पूरा गर्यो। नेपाल आफ्नो पहिलो खेलमा हिजो एन्टी स्ट्राइकसँग पनि पराजित भएको थियो। नेपालले अब आफ्नो तेस्रो खेलमा सोमबार होवाट हरिकिन्स एकेडेमीसँग खेल्नेछ।
1: परिवारको सदस्यको सहयोगमा पर्याप्त स्तनपान सम्भव।
10: माछा माछु किनिदिन्छ, फलफुल ल्याइदिन्छ, हरियो सागसब्जी ल्याइदिन्छ, उनीहरूको खानेकुरामा एकदम ध्यान दिन्छ, घरमा खाना पकाएको हेल्प गर्छ, घरको काममा पनि सघाउँछ।
1: स्तनपानको सचेतना बढ़दै सरकारी तथा गैर सरकारी निकायको हातेमालो प्रभावकारी रिपोर्ट रचना र लोकप्रियताले सर्जकलाई के कसरी फाइदा पुग्छ कुराकानी सहितको शनिवार विशेष पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
12: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
11: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
12: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
13: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1 घाम 1 शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी 3 वर्षीय बालिका गरिमा चौधरीका आमा बुवासँग गृह मन्त्रालयमा भर्खरै छलफल शुरू भएको छ। गृहमन्त्री सुधन गुरूङ सहितको गृह मन्त्रालयको टोलीले र गरिमाका आमा मानमती चौधरी र बुबा मनोज चौधरीसँग छलफल शुरू गरेको हो। छलफलका लागि आज दिउँसो सिमरा विमानस्थलबाट गरिमाका बुवा मनोज र आमा मानमती काठमाण्ड आउनु भएको हो। उहाँहरूसँगै केही स्थानीय अभियन्ता पनि आएका छन्। छलफलमा सहभागी हुन कृषि मन्त्री गीता चौधरी पनि गृह मन्त्रालयमा पुग्नु भएको छ। गरिमाको न्यायका लागि बारा काठमाण्डु लगायतका देशका विभिन्न स्थानहरूमा प्रदर्शन भइरहेका छन्। काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले विभिन्न 92 संस्थागत अर्थात निजी विद्यालयको अनुमति वा स्वीकृति रद्दबारे 35 दिने सूचना जारी गरेको छ। विभागले महानगर क्षेत्रभित्र प्रचलित कानून बमोजिम अनुमति वा स्वीकृति प्राप्त गरी संचालित तर अब अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने अवस्थामा रहेका संस्थागत विद्यालयलाई 35 दिनभित्र आवश्यक कागजात सहित विवरण पेश गर्न सूचना निकालेको हो। जन्मने बित्तिकैदेखि कम्तीमा 6 महिना शिशुलाई स्तनपान गराउनु पोषणका दृष्टिले महत्वपूर्ण मानिन्छ, तर कतिपय भ्रम पनि समाजमा देखिन्छन्। व्यावहारिक अप्ठ्यारोका कारण पनि पर्याप्त स्तनपान गराउन नपाएको आमाहरूको भनाई हुने गरेको छ। स्तनपानमा सजिलो बनाउनका लागि परिवारका सदस्यको भूमिका महत्वपूर्ण हुन्छ।
15: एक वर्ष अघि कैलालीकी सुविका श्रेष्ठले जुम्ल्या बच्चा जन्माउनु भएको थियो। 28 हप्तामै 1 केजी 200 ग्राम मात्र तौलका बच्चा जन्मिएपछि करिब 1 महिना उहाँले कोलपुरमा नवजात शिशु सघन उपचार कक्षमा राख्नु पर्यो। एउटा बच्चा जोगाउन सकिएन। बच्चा स्याहारमा परिवारका सदस्य श्रीमानको राम्रो सहयोग पाएपछि सुविकाको बच्चा अहिले स्वस्थ छ।
16: घर आएपछि चम्चले खुवाउनु पर्छ, 15 दिन जति चम्चले खुवाउनु पर्यो, त्यहाँपछि आफ्नै दुध पछि आफै खान्न थाले
17: खान्छ।
16: वेट कम छ, अरू त ठिकै छ। श्रीमानको साथ नि पाए घर परिवारको सबैको।
15: मीना उपाध्याय अहिले 45 दिनकी सुत्केरी हुनुहुन्छ। उहाँको बच्चा पनि जन्मदा 1 किलो 900 ग्रामको मात्रै थियो। शल्यक्रिया मार्फत बच्चा जन्माएकी उहाँले पनि बच्चा स्याहारमा निकै मेहनत गरिरहनु भएको छ।
17: जन्मिँदाखेरि एकदम वेट कम थियो, 1900 ग्राम मात्रै थियो। टाइम पुगेकै हो, दिन अनुसार खोइ के भयो, थियो वेट अलि सानै थियो, साह्रै गाह्रो भयो, सानो थियो, दुधै चुस्दैन थियो। अहिले दुध त आफ्नै चुसाइरहेको छ अहिलेसम्म।
15: जानकी गाउँपालिकाको गोलौरीकी मौसम चौधरीको 6 महिनाको बच्चा छ। मौसमलाई बच्चा स्याहार्न श्रीमान रामकृष्ण चौधरीले राम्रो साथ दिइरहनु भएको छ।
18: कमाएर घरमा ल्याउँछु, दुईटा बच्चा छन्। श्रीमती र बच्चाको फसलमा ध्यान दिन्छु, भएको यहाँहरूको लागि खानेको तयार गरिदिन्छु। माछामा चुकिन दिन्छु, फलफुल ल्याइदिन्छु, हरियो साग सब्जी ल्याइदिन्छु। उनीहरूको खानेकुरामा एकदम ध्यान दिन्छु। घरमा खाना पकाएको हेल्प गर्छु, घरको काम पनि सघाउँछु।
15: टिकापुर नगरपालिकाका वडा वडामा रहेका स्वास्थ्य संस्था र टिकापुर अस्पतालमा बालबालिकाको पोषण सुधारका लागि उपचारात्मक तयारी खाना खुवाउने गरिएको छ। शीघ्र कुपोषण भएका उपचार चाहिने बच्चालाई टिकापुर अस्पतालमा उपचार गर्ने र भर्ना नै गरेर उपचार गर्नुपर्ने भएमा सेती अस्पताल धनगढ़ी पठाउने गरिएको छ। चालू आर्थिक वर्षको अहिलेसम्म अस्पतालले 2 बालबालिका धनगढ़ी रेफर गरेको र 2 जनाले अहिले उपचारात्मक तयारी खाना खाइरहेका छन्। समाजमा अझै पनि बच्चा 6 महिना नपुग्दै पास्नी गरिदिने र थप खानाहरू खुवाउने गलत अभ्यास रहेकोले अझै सचेतना जगाउन आवश्यक रहेको टिकापुर अस्पतालका नर्सिङ निरीक्षक तथा पोषण सम्पर्क व्यक्ति निलम रावल बताउनुहुन्छ।
19: दालीको झोल भए नि खुवाउनु पर्छ भन्ने कन्सेप्ट छ होइन, त्यही भएर अब त्यो चाहिँ आवश्यक छैन। बच्चालाई 6 महिना नपुगिकन अन्य खानाहरू दिन आवश्यक छैन, बच्चालाई आमाको दुध नै पर्याप्त हुन्छ। डाक्टरको सल्लाहले चाहिँ अब कहिले बच्चा बिरामी छ भने चाहिँ उसलाई औषधिहरू चाहिँ खुवाउनु पर्ने हुन सक्छ।
15: स्वास्थ्यका लागि स्तनपान महत्वपूर्ण हो। स्तनपान अनिवार्य भएकाले हरेक कार्यालयमा स्तनपान कक्ष आवश्यक रहेको र स्तनपानका लागि सहज वातावरण बनाइदिनुपर्ने टिकापुर अस्पतालका सिनियर अनमी तारा खरेल बताउनुहुन्छ।
20: स्तनपान आमा र बच्चाका लागि एउटा खोपको काम गर्छ। स्तनपानले पछि गएर बच्चा एउटा दिमागिलो निरोगी सुन्दर बच्चा हुनको लागि स्तनपान गराउन अति नै जरुरी छ।
15: टिकापुर अस्पतालमा स्तनपान कक्ष नभए पनि टिकापुर नगरपालिका पालिकामा रहेका अन्य स्वास्थ्य संस्थामा पोषण कर्नर स्तनपान कक्षको व्यवस्था गरिएको छ। दुर्गा देवकोटा, टिकापुर एफएम, कैलाली।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। उहिलेका गीत र लोकप्रियताले अहिले दिइरहेको सन्देश
21: नाम गोपालज्यूहरूका भक्तराजज्यूहरूका गीतहरू अहिले पनि हामी सुनिरहन्छ होइन। आर्थिक पाटो पनि त्यस्तै सबल छ त्यो बेलाको। सुल्टिने भने बोलाको सुनेनौ कि माया।
1: सांगीतिक संवाद सहितको शनिवारीय विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
0: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
2: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
2: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
2: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
22: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले विपदको समयमा आदेशको प्रतीक्षा गरेर बस्ने नभई आफ्नो जिम्मेवारी र परिस्थितिको गम्भीरता बुझेर तत्काल परिचालन हुन निर्देशन दिनुभएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 3 गढीमाई वाहिनी मुख्यालय मकवानपुरको 9 वार्षिकोत्सवको अवसरमा आज महानिरीक्षक पौडेलले यस्तो निर्देशन दिनुभएको हो। एक्लो प्रयासबाट मात्रै विपदलाई पूर्ण व्यवस्थापन गर्न नसकिने हुँदा प्रभावकारी समन्वय र सहकार्य नै विपद व्यवस्थापनको प्रमुख आधार भएको पनि उहाँले उल्लेख गर्नुभयो। सरकारले दूरसंचार क्षेत्रलाई डिजिटल रूपान्तरणको मुख्य आधारका रूपमा विकास गर्ने उद्देश्यसहित एकीकृत दूरसंचार नीति 2083 मस्यौदालाई अन्तिम रूप दिएको छ। नेपाल दूरसंचार प्राधिकरणले तयार गरेको मस्यौदामा 5 वर्षभित्र 80% र 10 वर्षभित्र 98% जनसंख्यामा कम्तीमा 50 MBPS क्षमताको ब्रोडब्याण्ड सेवा पुर्याउने लक्ष्य राखिएको छ। अब शनिबार विशेष। नेपाली गीत संगीतले देशको सभ्यता, संस्कार र संस्कृतिको प्रतिनिधित्व गर्छ, तर पछिल्लो समय टिक्नकै लागि गीत बनाउने, बिक्नका लागि वा क्षणिक समयका लागि गीत बनाउन होडबाजीले नेपाली मौलिकता हराउने चिन्ता पनि थपेको छ। लोकपपलाई आधार बनाएर नेपाली गीत संगीतलाई अंगाल्नुभएका गायक सुनिल गिरीसँग साथी सन्तोष गन्धर्वले गायनमा देखिएका पछिल्ला प्रवृत्ति र सुधारका उपायका बारेमा कुराकानी गर्नुभएको छ।
21: सबैभन्दा बेसी रुचाइएको र मलाई पनि एकदमै मनपर्ने मेरो सुरुको एल्बम कोहलामा राखेको कोहला त्यो

0: सुनिल गिरी भन्ने बित्तिकै लोक पपसँग जोडिएका र केही आधुनिक जस्ता सुनिने सुगम संगीतसँग जोडिएका जस्ता सुनिने गीतहरू निकै लोकप्रिय भए। तपाईँकै गीतहरूबाट म्युजिक भिडियोमा प्रवेश गर्नुभएका थुप्रै कलाकारहरू अहिले नेपाली सिने क्षेत्रमा हुनुहुन्छ। अलिक छुट्टै र अलिक पृथक शैलीका गीतहरू तयार गर्ने तपाईँ अहिले खासमा केमा व्यस्त हुनुहुन्छ?
1: चार वर्ष जस्तो भयो मैले खासै राम्रोसँग काम गर्न नपाएको, परिवारलाई मैले टाइम दिइरहेको छु।
0: र यी गीतहरू बजारमा ल्याउँदै गर्दाखेरि एउटा कलाकारले चाहिँ आफूले कस्तो खालको दर्शक श्रोताको अपेक्षा गर्छ, कस्तो खालको मायाको अपेक्षा गर्छ? लगानी सुनिश्चित मात्रै होस् भन्ने चाहना हो या त आफ्ना सृजनाहरू जीवन्त हुन् भन्ने अपेक्षा गर्छ?
1: मेलोडी कसरी बनाउने भन्ने कुराहरूलाई अलिकति प्राथमिकतामा राखिरहेको हुन्छु।
2: को होला त्यो एल्बमकै पाठ्यु स्वर थोरै गुनगुनाउँछु।
1: तिमी आउँछौ कि भने म त कुरिरहेको लकुरी फेद मुनि, झमक्कै साँझ पर्यो तिम्रै बाटो हेरेर

0: सुनको छुरा के ने देउलाए माया तिमीलाई जाऊ हिरा सहारा ठंडी बढ़ो हिमालय मान्यानो छ मेरो घर दुधर मान पारा।
1: मैले यसको म्युजिक प्रोडक्शन मैले एरेन्ज पनि मैले आफै गरेको छु, थोरै गुनगुनाउन चाहन्छु।

0: एकदमै मनपर्छ यो झरेको सिजनमा यो गीत। अहिले मात्रै होइन, अर्को पुस्ताहरूले पनि त्यो गीतहरू सुनिदिन्छ र हाम्रो आफ्नै पनि अर्को पुस्तालाई पनि यही कुराहरूले चाहिँ हुन्छ नि चिनाउन, आर्थिक पाटोको कुराहरूमा अलिकति उभिनलाई मदत गरिरहेको हुन्छ। गीत संगीतलाई चाहिँ अझ रमर बनाउनुपर्छ भन्ने मान्यता राख्छु म चाहिँ।
1: गीत संगीतमा टिकिराख्नु या बिकिराख्नु या त आफ्नो सृजनालाई अमर बनाउनु, यी तीनवटा कुरामा केमा बढी विश्वास गर्नुहुन्छ?
0: टिकिराख्नु, बिकिराख्नु अनि आफ्नो सृजनालाई अमर बनाउनु, यो पक्ष, यो तिनटै कुरा चाहिँ तपाईँको यो तपाईँले लास्टमा भनेको कुराले चाहिँ कभर गर्छ जस्तो लाग्छ। जुन अमर बनाउनु, अमर बनाउनु भनेको नै आफू टिकिराख्नु भनेर बिकिराख्नु पनि हो। यसो भयो भने अनि त्यसपछि हाम्रो जुन सस्टेन हुने यसमा चाहिँ आर्थिक आफ्नो पाटोहरू कसरी सम्हाल्ने भन्ने कुराहरू, यदि सिर्जनाहरू अमर छन् भने अहिले पनि हामी पुराना नारायण गोपालज्यूहरूका भक्तराजज्यूहरूका गीतहरू अहिले पनि हामी सुनिरहन्छ होइन। आर्थिक पाटो पनि त्यस्तै सबल छ, त्यो बेलाको सङ्घर्ष पनि त्यस्तै थियो,

0: साढ़े चार महीनामा देशभर विपदका 5,000 भन्दा धेरै घटना भएका छन्। त्यसमा 250 जनाको मृत्यु भएको छ। सर्पको टोकाईबाट मात्रै 69 जनाले ज्यान गुमाएका छन्। हेटौँडा कपड़ा उद्योग नियमित सञ्चालन हुने भयो। जनकपुरका पोखरी छेउछाउको जग्गामा अतिक्रमण हटाउन शुरू गरिएको छ। अर्घाखाँचीमा भने बदेल, रातो मृग र चित्तलको शिकार गर्ने अनुमतिका लागि आवेदन खुला गरिएको छ। सरकार र नागरिक बचाउ महाअभियानबीच 14 बुँदे सहमति आज भयो। स्याङ्जामा उद्योग तथा व्यावसायिक फर्म खारेजी बढ़दै गएको छ। जाजरकोटको रिसाङ पहिरोबाट विस्थापितहरूलाई विभिन्न 3 स्थानमा राख्ने सहमति बनेको छ। र अमेरिकाका राष्ट्रपति ट्रम्पको 75 देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्न रोक लगाउने नीति खारेज भएको छ। अस्ट्रेलियामा जारी टप एण्ड टी20 सिरिजमा नेपालको लगातार दोस्रो हार भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 7 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई लीलप्रकाश चन्द पनि बिदा हुन्छ। नमस्कार, शुभरात्री।
1: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ।
2: Extreme energy drink. Taste the difference. Feel the energy.

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एतनु हरि। ल अब दुलाले दुलाले सिन्दूर हाल्ने।
2: ओए अस्मी हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
8: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट।

0: Slipponia.
1: Extreme energy drink.
2: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू जनरल फिजिसियन सेवा महिला रोग विशेषज्ञ सेवा जनरल सर्जरी विशेषज्ञ सेवा मृगौला रोग विशेषज्ञ सेवा दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे ल्याब परीक्षण ECG डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ
6: साथमा 24 घण्टा आकस्मिक सेवा अन्तरङ्ग तथा बहिरङ्ग सेवा फार्मेसी सेवा प्यालेटिभ केयर सेवा समुदाय स्वास्थ्य सेवा खोप सेवा परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ
5: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ सम्पर्क फोन 0664021213 4021424 मोबाइल 98415414

0: Sonia.
1: Extreme energy drink.
2: बिस्तारै जानु त ए महिलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त छुँदा पनि दाग लाग्ने जस्ता होइन कहाँबाट ल्याएछ महिला
3: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
2: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लमजुङ
3: आल्मुनियमका लागि बेसी सर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
2: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 066-520-532 मोबाइल 98460-90301 98460-74-065
3: नोट फल सिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्
5: दिदी अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी
6: ए बाबु पो जोखतौल गर्ने डिजिटल ढक्तराजु चाहिएको थियो यता कता पाइन्छ होला
5: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ
6: हजुर नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
7: प्रोप्राइटर दिलीप श्रेष्ठ एएस किचन हाउस बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि थप जानकारीका लागि सम्पर्क 98560-74-486
8: आया मरे नि आमा
9: के भयो दिदी तपाईँलाई सन्चो छैन कि कसो
8: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काहीँ त सास फेर्नै गाह्रो आया खै के भयो के
9: ल दिदी त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
8: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ जाने होला है
9: ल दिदी बेसी सर नगरपालिका साथ

0: पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
1: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
2: थाइरोइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
1: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
2: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ।
1: सम्पर्क फोन 9849068924 9845386780।
3: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त टिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
4: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
3: प्रोपाइटर बहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 066-520-209।

0: ढिलाइ दिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्रै बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
6: सम्पर्क मोबाइल नम्बर 9560-13375,
5: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: यो मोबाइलले पनि तनावै दियो भने
8: होइन, के तनाव दियो ए खुशी?
7: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
8: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
8: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845-94-046 9813-09-4932।
5: हाम्रो शाखा बेसीसर नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Siliconia Extreme Energy Drink.
1: दिदी अल्मलै पर्नु भयो त के खोज्नु भएको त्यसरी
2: ए बाबु पो जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो यता कता पाइन्छ होला
1: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ
3: हजुर नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
4: प्रोपाइटर दिलीप श्रेष्ठ एएस किचन हाउस बेसर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि थप जानकारीका लागि सम्पर्क 9856074486
5: सबैजना यस्तो मजाले हाँसेका छन् यो रविनालाई चाहिँ के भयो
6: बिचरा दाँतकै समस्या छ त कसरी हाँस्नु
5: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि
7: हजुर लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोपाइटर दीपक फोडेल बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर सम्पर्क फोन 0665204497
5: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ

0: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
1: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
0: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
1: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
0: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021123 4021124, मोबाइल 9841445148।
2: यो मोबाइलले पनि तनावै दियो भने
3: हैन, के तनाव दियो ए खुशी?
2: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रिक पसल बिक्री तथा मर्मत केन्द्र, भेसिसर नगरपालिका 7 लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813943।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर नै कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषण नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: California. Extreme energy drink.
1: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
3: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
4: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदै छ नि।
5: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
1: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमजुङ। सम्पर्क 9841626344 9841626344।
6: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
6: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
5: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका आठ, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008261।

0: मर्सेङ्गी गाउँपालिकाको निशुल्क विद्युत सुविधामा आबद्ध हुन निवेदन दिने सम्बन्धी अत्यन्त जरूरी सूचना। मर्सेङ्गी गाउँपालिकाको आर्थिक वर्ष 2083-84 स्वीकृत नीति तथा कार्यक्रम अन्तर्गत उज्यालो मर्सेङ्गी कार्यक्रम अनुसार मर्सेङ्गी गाउँपालिका निशुल्क विद्युत सुविधा सम्बन्धी ऐन 2083 बमोजिम मर्सेङ्गी गाउँपालिका भित्र स्थायी रूपमा बसोबास गर्ने घर परिवारलाई मासिक 50 युनिटसम्म निशुल्क विद्युत सुविधा उपलब्ध गराइने भएको हुँदा उक्त सुविधामा आबद्ध हुन मर्सेङ्गी गाउँपालिका भित्रका नेपाल विद्युत प्राधिकरण विद्युत महसुल संकलन विनियमावली 2078 बमोजिम गृहस्थ वर्ग वर्गीकरणमा पर्ने विद्युत उपभोक्ताहरूले भदौ 10 गते भित्र अनिवार्य रूपमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित मर्सेङ्गी गाउँपालिका निशुल्क विद्युत सम्बन्धी ऐन 2083 अनुसूची 1 बमोजिमको ढाँचामा सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। साथै तोकिएको म्याद भन्दा पछाडि पेश भएका निवेदन उप कुनै कार्यवाही नहुने बेहोरा समेत जानकारी गराइन्छ। पुनश्च मर्सेङ्गी गाउँपालिका निशुल्क विद्युत सुविधा सम्बन्धी ऐन 2083 मर्सेङ्गी गाउँपालिकाको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको छ। निवेदन फारम सम्बन्धित वडा कार्यालयमा उपलब्ध हुनेछ।
1: हार्दिक निमन्त्रणा लमजुङ जिल्लामा रहेको विष्णु साहित्यिक मञ्च लमजुङको 7 साधारण सभा तथा 8 स्थापना दिवस गण्डकी प्रज्ञा प्रतिष्ठानका राज्य सदस्य श्री टुक्का देवी पौडेल आचार्यको प्रमुख अतिथ्यतामा हुने उत्तम कार्यक्रममा सम्पूर्ण विष्णु आजीवन सदस्य सृष्टा साहित्यकार कवि बुद्धिजीवी शिक्षा प्रेमी एवं सुनिश्चित सबैमा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। मिति 2083 भाद्र 7 गते आइतबार। स्थान लक्ष्मी नारायण पुस्तकालय। समय दिनको 10:45। कार्यक्रमहरू प्रतिवेदन प्रस्तुत सम्मान कार्यक्रम कवि एवं बाल प्रतिभा सम्मान साथमा नृत्य एवं रचना वाचन विविध कार्यक्रमहरू। अध्यक्ष कमला दनाई एवं विष्णु साहित्यिक मञ्च परिवार लमजुङ।
2: दिदी तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ। फेरि कति राम्रो फिट भएको
3: यो ब्लाउज। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको।
2: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाए नि।
3: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
2: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज लेहेङ्गा चोली कुर्ता सुरुवाल सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
4: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेशलिस्ट वैशिष्ट नगरपालिका साथ त्रिवेणी टोल लमजुङ एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोपाइटर लक्ष्मी परियार रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
5: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
4: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
0: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
6: मनसुन सक्रिय भएसँगै वर्षाका कारण बाढी पहिरो डुबान तथा सड़क अवरुद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला खोल्सा नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको

0: छ अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
1: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था बाढ़ी पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
0: सचेतना सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौ, अरूलाई पनि सुरक्षित राखौं।
1: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्सङ्गी 95 MHz।
2: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
3: चुरोट र मदिरा सेवन त मेरो शोख हो नि।
2: यसलाई शोख नमान्नु साथी। सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुटु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
3: ए हो र?
2: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
3: बाप्रे, यति धेरै जोखिम?
2: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
4: सुर्तीजन्य पदार्थ र मदिराको सेवन नगरौं। गुलियो नुनिलो तथा चिल्लो कम खाऊ। शारीरिक रूपमा सक्रिय रहन दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं। फलफूल र सागसब्जी प्रशस्त मात्रामा खाने गरौं। नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

सामुदायिक रेडियो मसिन्दी पञ्चनब्बे मेगाहर्जको उपस्थिति कार्यक्रम बुलबुल माफ्र प्रत्येक हप्ताको शनिबार 9:15 सुन्न सक्नुहुनेछ। यो कार्यक्रमको पुनः प्रसारण प्रत्येक हप्ताको मंगलबार 2:30 सुन्न सक्नुहुनेछ। यो कार्यक्रमलाई अनलाइन सेवा www.radiomasindi.org मार्फत संसारभर सुन्न सक्नुहुनेछ। कार्यक्रम बुलबुल माफ्रमा कार्यक्रमको प्रस्तुता म अशोक अधिकारीको तर्फबाट हार्दिक स्वागत एवं नमस्कार। श्रोता साथी, तपाईँले सुनिरहनु भएको छ रेडियो मसिन्दी 95 मेगाहर्जको आफ्नै प्रस्तुति कार्यक्रम बुलबुल माफ्रा। यस कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईँले जीवनमा जानेर वा अन्जानमा कुनै कारणवश कसैको मन दुखाउनु भएको छ वा तपाईँको बोलीले कसैको मुटुमा घाउ लागेको छ भने तपाई साथी सामु माफ माग्न चाहनुहुन्छ भने कार्यक्रम बुलबुल माफ्रामा पत्र मार्फत आफ्नो साथीसँग माफ माग्न सक्नुहुनेछ भन्ने उद्देश्यले यस कार्यक्रमलाई प्रस्तुत गरेका छौं। हाम्रो कार्यक्रमको उद्देश्य भनेको बिछोडिएको साथीहरूलाई यस कार्यक्रम मार्फत मिलन गराउने रहेको छ। तपाईँले यस कार्यक्रम मार्फत आफ्नो साथीसँग माफ माग्न वा आफ्ना भावना पोख्न चाहनुहुन्छ भने यो ठेगानामा पत्रचार गर्न सक्नुहुनेछ। कार्यक्रम बुलबुल माफ्रा रेडियो मस्ति 95 मेगाहर्ज बेसी सह तम संग्रहालय लमजुङ अथवा हाम्रो इमेल एड्रेस रहेको छ ashok.adhikari2038@gmail.com पनि पत्र पठाउन सक्नुहुनेछ। साथै हाम्रो फेसबुक लाइभ पार्ट मार्फत पनि तपाईँले पत्र पठाउन सक्नुहुनेछ भन्ने आशा गर्दै कार्यक्रमको शुरूआतमा राख्न चाहन्छु सुमधुर सांगीतिक कसरी।

स्वत साथी यो सुमधुर सांगीतिक कोशीलीपछि स्वागत गर्न चाहन्छु कार्यक्रम फूलबारीमा क्रममा। कार्यक्रमको शुरूआतमा पत्र प्रस्तुत गर्न चाहे पी तिम्रो रुने दिन कहिले पनि नआओस्, यदि मिल्छ भने मेरा थोपा थोपा आँसुले तिम्रा प्रत्येक पाइलाहरूमा सफलता मिलोस्। कस्तो माया तिमीले दियौ मलाई, तिमीलाई मैले सधैँ आफ्नो ठानेको थिएँ, आफ्नो मानेको थिएँ। मन्दिरमा गएर तिमीलाई मरिहत्ते गरेर तिमीलाई आफ्नो बनाउने चाहना थियो, तर पनि ती सब थोक गर्दा पनि मैले तिमीलाई पाउन सकिनँ। म यति धेरै अभागी रहेछु कि प्राणभन्दा पनि धेरै माया गर्दा पनि तिमीलाई खुसी र तिमीलाई पाउन सकिनँ। अनि अर्कैले सजिलै पायो तिमीलाई, तर ठिकै छ, तिमी खुसी छौ भने तिम्रो खुसी खुस्ने अधिकार मसँग छैन। तर एउटा कुरा याद राख, तिम्रो बिहेको डोली उठेको दिन म यो जिन्दगीबाट र यो सहरबाट सधैँ सधैँको लागि टाढा जान्छु। फेरि माया कहाँबाट यो मनको कुरा गरौँ, यो मन यसरी टुक्रिएको छ शब्दमा व्यक्त गर्न सक्दिन। तिमी यो मनको सबभन्दा नजिक छौ, तर पनि धेरै टाढा हुँदाको पल यो बिछोडिएको मनलाई मात्र थाहा छ। हामी एक अर्काको हरेक दुःख सुख बिसाउने चौतारी बनेका थियौँ, तर विडम्बना आज यो समयले हामीलाई यति धेरै टाढा पारिदियो कि एक अर्काको भोलि सुन्न पनि दिनु खुनु पर्ने, सायद चोखो प्रेम गर्नेलाई यसरी नै तडपिएर जिन्दगी जिउन पर्ने रहेछ जस्तो लाग्छ। आज भोलि तिम्रो यादले यसरी सताएको छ कि दिनमा सबैलाई झुटो मुस्कान देखाउँछु, र रातमा तिम्रो फोटोसँग हजारौं प्रश्न सुत्दै आँसुमा शब्दहरूलाई बगाएको हुन्छु। मामा योभन्दा के गर्नु, विकल्प नै रहेन। अब त तिमीलाई पाउन सक्छु न त तिमीलाई घुमाउन नै सक्छु। भगवान्ले पनि प्रेम गर्नेलाई कति धेरै रुवाउँदो रहेछन् है। हुन त हाम्रो सम्बन्ध राम्रो भएको हेर्न कसैले चाहेनन्, र त आज तिमीलाई मबाट धेरै टाढा बनाएका छन्। तिमीलाई गुमाएको धेरै समय बितिसक्यो, समयले दिन फेर्यो, मौसमले फेरिए, मौसमहरू फेरिए, मान्छेहरू पनि फेरिए, तर अचम्म लाग्छ मेरो मनले भने तिमीलाई बिर्सन कहिल्यै सकेन। सायद छुटिसकेको प्रेममा सबैभन्दा धेरै माया लाग्दो रहेछ, किनकि त्यो प्रेमसँग अब कुनै झगडा हुँदैन, गुनासो हुँदैन, बाँकी रहन्छ त केवल यादहरू। तिम्रो मुस्कान, तिम्रो आवाज, तिम्रो साथमा बिताएका साना साना पलहरू जुन आज पनि मनको कुनामा जस्ताको तस्तै सुरक्षित छन्। कहिलेकाहीँ सोच्छु, यदि हाम्रो प्रेम अधुरो नहुने भएको भए सायद यति धेरै सम्झना पनि त हुने थिएन। तर अधुरा सपनाहरू सम्झनाहरू मनले सधैँभरि धेरै जोगाएर राख्ने रहेछन्। म तिमीलाई फिर्ता पाउन खोजिरहेको छैन, केवल यति मात्र स्वीकार्छु कि तिमी मेरो जीवनको यस्तो अध्याय बन्यौ जुन बन्द भयो तर कहिले मेटिएन। आज पनि कुनै गीत गुनगुनाउँदै सुन्दै बाटोतिर हिँड्दा, कुनै मौसम फेरिँदा तिम्रो याद अनायासै आउँछ, अनि मनले बिस्तारै भन्छ, मेरी प्यारी तिमी किन मबाट धेरै टाढा भयो, सायद मेरो माया तिमीलाई अपुग भयो होला, त्यही भएर त तिमीले मलाई छोड्यौ। म भन्दिनँ कि तिमीले मलाई आधी बाटोमा छोड्यौ, म सोध्दिन किन एक्लै छोड्यौ मलाई, हो मन तिम्रो पनि फेरियो होला, ममा तिमीले चाहेको कुरा भेटाइनौ होला। यदि यति त भन्छु म के हुँ तिम्रो लागि सधैँ पनि तिम्रो लागि जिन्दगीको त्यो खुसी हो जुन म कहिले फेरि पाउँदिन। फेरि तिमी त्यो पीडा हो जहाँबाट म उम्किन नै सक्दिनँ। मायाको मिठास अनि आवाज गरायो, मायामा पीडा पनि त गुनासो म गर्दिन। मैले जे महसुस गरे तिमीले पनि त्यही महसुस गर्नुपर्छ, जरुरी छैन बताएछ तिमीलाई तिम्रो नयाँ जीवनको लागि। तिमी जहाँ छौ खुसी रहौ, हाँसी रहौ, तिम्रा यादहरू सधैँ सङ्गाल्ने म नै छु, यादहरू भुल्न सकेको छैन, खै कहाँ गएर बिसाउन आफ्ना मनका बारीहरू। ठिकै छ, आज पनि तिमी खुसी भएको देख्दा खुसी लाग्छ, त्यो मेरो चाहना हो। यदि तिम्रो जीवनमा कसैले तिमीलाई मभन्दा धेरै माया गर्छ भने म त्यसलाई पनि स्वीकार गर्न तयार छु, किनकि साँचो प्रेम भनेको आफूले पाउनु मात्र होइन, तिमीलाई खुसी देख्नु पनि त मेरो सपना हो। म तिमीलाई भुलिसकेको छैन, तर अब तिमीलाई रोक्ने प्रयास पनि त गर्दिन। तिमी मेरो जीवनको एउटा सुन्दर अध्याय थियो,
जसले मलाई प्रेम पीड़ा र परिपक्व सिकायो तिम्रो सम्झनाले मलाई अझै पनि बल दिन्छ किनकि त्यो प्रेम साँचो थियो जहाँ भए पनि जसरी भए पनि सधैँ खुशी रहनु यदि कसै कहिले तिमीलाई कसैले सोध्यो भने त्यो अतीत हो भनेर बिर्सिदिनु भुलिदिनु अन्तमा तिमी सधैँ खुसी रहनु यही नै मेरो कामना छ उही तिम्रो विगत।

श्रोता साथी, तपाईं सुनिरहनु भएको छ रेडियो कार्यक्रम बुलबाइमा पर। यो कार्यक्रम रेडियो मर्सिङदी 95 मेगाहर्जबाट प्रसारण भइरहेको छ। तपाईँले कार्यक्रममा पनि आफ्ना मनका भावनाहरू प्रस्तुत गर्न चाहनुहुन्छ भने हाम्रो ठेगाना राख्न चाहन्छौ। कार्यक्रम बुलबाइमा पर रेडियो मर्सिङदी 95 मेगाहर्ज तम्मु संग्रहालय लमजिङ, अथवा हाम्रो इमेल एड्रेस रहेको छ asif.adhikari2038@gmail.com मा पनि पत्र पठाउन सक्नुहुनेछ भन्ने आशा गर्दछु। श्रोता साथी, मानिसको जीवनमा जानी नजानी अज्ञानवश कसैले गल्ती गर्न सक्छ। गल्ती गरेको आधारमा तपाईँको जीवनमा पनि कुनै घटना घटेको छ भने पत्र मार्फत कार्यक्रम बुलबाइमा आफ्ना भावनाहरू पत्र मार्फत पठाउन सक्नुहुनेछ भन्ने आशा राखेका छौ। यस कार्यक्रमको लागि तपाईँहरूकै मायाको खाँचो छ। श्रोता साथी, अबको क्रममा पत्र प्रस्तुत गर्न चाहन्छु। प्रिय, बोल्न मन लाग्छ या घरिघरि आउँछ, फेरि सोध्छु म बिना नै खुसी छौ भने किन तिमीलाई सम्झिरहने, तिम्रो आवाज कहाँ गएर सुन्ने जस्तो लाग्छ, तिमीसँग हो सम्बन्ध कसरी भुल्ने होला जस्तो पनि लाग्छ, तिम्रो यादले मुटु पोल्दा कोसँग गएर मन खोल्ने होला, थाहा छ, म्यासेज आउँदैन, फोन आउँदैन अनि फर्केर तिमी आउँदिनौ भन्ने पनि त थाहा छ। यो मनलाई तिमीलाई सधैँ फर्किरहन्छ भन्छ, यो मन कसरी सम्झाउने होला, माया माया लाग्छ र त तिम्रो याद आउँछ सानो, नत्र मेरो फर्क नै कहाँ छ र तिमीलाई सम्झनको लागि। मैले धेरैलाई आफ्नो ठाने तर अन्तमा बुझेँ आफ्नो भन्ने शब्द सजिलै कसैलाई दिनु हुँदैन, किनकि आज जसका लागि अनगिन्ती रातहरू रहे उनीहरूलाई अर्कै संसारमा मेरा आँसुहरूको मूल्य कहिले थाहा भएन। अब त भावना देखाउन पनि त डर लाग्छ, कहिलेकाहीँ यस्तो लाग्छ मेरा यी आँसुहरूले केही नै आवाज दिएन तिमीलाई, रातको सुनसानभित्र कुनै आवाज त हुँदैन तर पनि मनभित्र भने हजारौं कुराहरू गुन्जिरहेका हुन्छन्, तर जसरी भए पनि चित्त बुझाउनु पर्दो रहेछ, मनको घाउ रोएर पनि दुख्छ अनि रोए पनि त नरोए पनि त दुख्दो रहेछ, र सानो आश मरे पनि आश सास अझै मरेको छैन, तिमीले मलाई सजिलै भुल्छौ भुल्छौ भनेर सोचे पनि अझै भुलेकै भुल्न सकेको छैन मैले तिमीलाई, तिम्रो रूप देखेर लगाएको माया हो र त्यो मनको पीड़ा र भावनासँग जोडिएको सम्बन्ध हो, तिमी जति नै टाढा भए पनि तिमीलाई यो मनले हरेक पल तिम्रो यादमा टोलाइरहनेछ। आज पनि फेरि तिम्रा यादहरूले सताइरहेको हुँदा कार्यक्रम बुलबाइ माफ गर मार्फत आफ्ना भावनाहरू पोख्ने प्रयास गरेको छु। फेरि यदि यो कार्यक्रम सुन्यौ भने मेरा भावनाले तिम्रा मनका मनमा हलचल ल्यायो भने मलाई माफ गरिदेऊ, तिमीलाई तिमीमाथि धेरै नै हक जमाउन पुगेछु। आज एकान्तमा बसेर लेख्दै थिएँ तिमी बिना पनि त खुसी हुन्छु भनेर, तर पनि तिम्रो मायामा यो मेरो मन कति कोमल भइसकेछ है, कलमको मसी भन्दा पनि पहिला यी आँखाबाट आँसु झर्यो नि। हो सानो, तिमीसँगै खाएको कसम म कसरी टाढा हुन सक्छु, तिमीले भन्थ्यौ नि दुनियाँलाई टाढा राखे पनि म तिमीलाई कहिले टाढा राख्दिन, तिमीसँग सधैँ सँगै बाँच्ने बाचा गर्छु, तर खै ती बाचाहरू आज कता गए गए, म त्यो दिन तिमीलाई अवश्य याद आउ मलाई मेरो त्यो दिन तिमीलाई अवश्य याद आउनेछ जब तिमीलाई कसैले सोध्नेछ कि सबैभन्दा बढी माया कसले गर्थ्यो भनेर, त्यति बेला तिमीलाई धेरैको अनुहार याद आउन सक्छ, धेरैको नामहरू याद आउन सक्छ, तर मनदेखि नै तिमीलाई मेरो मात्र नाम याद आउनेछ, किनकि तिमीलाई यति धेरै माया गर्थे सायद कसैले पनि चाहेको थिएन होला, यति धेरै मैले तिमीलाई चाहेको थिएँ, दोषी म हुँ, मलाई सजाय होस्, पहिला आँखामा पट्टी होस् त्यसपछि मलाई कुनै सजाय जस्तै छरपष्ट होस्, गल्ती मेरै हो तिमीलाई धेरै माया गर्ने अनि तिमीलाई भुल्न नसक्नु, आफ्नो मनमुटुको पीड़ा नै अरूसँग पोख्न नसक्ने, हो यी पीड़ाहरूले मेरा मनका भावनाहरू यति ओहिरिएका छन्, म कोठा थुनेर एक्लै रुने गर्छु तिम्रा सम्झना र तिम्रा मायाहरूलाई सम्झेर, अब त खै के भन यस्तै छ सानो, यो मनलाई साह्रै एक्लो महसुस भएको छ, यहाँ कोही पनि छैनन् मेरो आफ्नो मन, न त तिमीसँग मन तिमीसँग बोल्न पाउँछु, न त तिमीलाई
अगाउन्जेलसम्म आफ्नो छौ भनेर हेर्न पाउँछु। मलाई यहाँ विरक्त लागेको छ, खै कसरी बिताउँ यी दिनहरू, यी रातहरू। डरहरू खरानी भएका छन्, सपनाहरू बिलाएका छन्। लाग्छ अचेल म आफै यो भिडमा हराएँ। अगाडि उज्यालोको न कुनै किरण छ, न त आशा र भरोसा नै छ, मात्र अँध्यारोको एउटा गहिरो र अनन्त खाडल छ। म जीवनको संघर्षको यात्रामा यस्तो भुमरीभित्र फँसेको छु कि जहाँ पाइलाहरू अगाडि बढ्न सकिन, मात्र पछाडिन्छन्। अरू पर्खालाई पर्खाले घेरेका छन्, उज्यालाका बाटाहरू बन्द भएका छन्। सानो म त एक्लो भएको छु आज भोलि। हिजोका ती रमाइला पलहरू सम्झिँदा कता कता छाती चसक्क हुन्छ। विगतका ती दिनहरूमा बिना यताउति उभिँदै ती बाटाहरू अनि घण्टौंसम्म भविष्यका लागि योजना बुनेका ती क्षणहरू आज दन्त्य कथा जस्तै लाग्छ। हो, हुन त धेरै नै थियो, तर केही पनि भनेन। तिमीसँगको त्यो यात्रा कहिले पुर्याउन सकेन। मैले सजाएका सपनाहरू महल त ढले, तर तिम्रो यादको दियो मनमा कहिले निभेन। कति बाटाहरूसँगै हिँड्यौ, कति र घाम पनि सह्यौ, तर आज हामी एउटै सहरमा पनि अपरिचित भयौं। मेरो आधा हिस्सा तिमीसँग छुट्यो, कतै तिमी बिनाको मन म कहिले आफैसँग पूरा हुन सकिन। शब्दहरू रीति तर भावना अझै बाँकी छ। तिम्रो ओठको त्यो आँसुको तीर्सना अझै बाँकी छ। प्रेम त दुई तर्फी थियो, तर भाग्यले अर्कै मोड लियो। आज हाम्रो माया कथा जस्तै अन्त्य भयो। सधैँ अधुरो, सधैँ अपुरो रह्यो। अब त यो जारीसँगै मन पनि रुने गर्छ। हराएका ती शब्दहरूले सधैँ तिम्रो नाम सुसिर्ने गर्छ। न त तिमी आयो, न त तिम्रो यादले विदा दिए। हो, मेरो जीवन अधुरो, मेरो माया अन्जान भएको छ। आज हाम्रो तिम्रो र मेरो सम्बन्ध कुनै अपरिचित जस्तो लाग्छ। न कुनै सम्झौता, न त पाउने कुनै अधिकार आशा, केवल अथाह प्रेम, मनभरिको माया, कहिले नमेटिने सद्भाव। यसरी शुरू भएको थियो हाम्रो सम्बन्ध। निकै गहिरो र भावनामा बगिरहेको एक अर्कालाई अपनाउन सक्दैनौ भन्ने थाहा हुँदाहुँदै पनि त प्रेमको मा हामी पर्यौं। तिम्रो यात्रा पर्खाएमा मेरा रातहरू बिते, फेरि आज ती दिनहरू सबै हराएका छन्। यो मन हराएको छ। न कुनै दिन एकछिन नबोल्दा पनि तडपनी तिमी आज किन यति सजिलै मबाट टाढा बस्न सक्यौ? तिमी अरूकै भइ गयो हो सानो। आज मेरो आँसु ओढेर आँसु लुकाए, रातभरि पीडा बोकेर बिहान सम्हालिए, सबैलाई खुसी दिन खोज्दै छु। आफ्नै मनलाई चुपचाप गराए, सपना चकनाचुर हुँदा पनि आकाश आशाको टुक्राहरू समातेर बाँचिरहेको छु। विश्वास भत्किँदा पनि भरोसाका धागाहरू छोडिन, संसारका भिडहरूमा सबै मान्छेहरूमा उभिँदा पनि आज एक्लै महसुस भएको छ। सानो मसँग किन टाढा भयो? तिम्रा हरेक पीडाहरू मैले बुझ्छु जस्तो लागेको थियो, तर म भ्रममा रहेछु। मैले तिम्रा अनगिन्ती दुःख पीडाहरूमा साथ दिन सकिन, मलाई माफ गर्नु है। तिमी जहाँ रहे, जस्तो अवस्थामा भए पनि सधैँ खुसी हुनु, उही तिमीलाई माया गर्ने।

श्रोता साथी तपाई सुनिरहनु भएको छ रेडियो कार्यक्रम भूल भए माफ गर। यो कार्यक्रम रेडियो मर्सेन्टी 95 मेगाहर्जबाट प्रसारण भइरहेको छ। तपाई पनि कार्यक्रममा सहभागी हुन चाहनुहुन्छ भने हाम्रो ठेगाना राख्न चाहन्छु। कार्यक्रम भूल भए माफ गर रेडियो मर्सेन्टी 95 मेगाहर्ज बेसिस तम्बु संग्रहालय लमजुङ, अथवा हाम्रो इमेल एड्रेस रहेको छ ashok.adhikari2038@gmail.com मा पनि पत्र पठाउन सक्नुहुनेछ। श्रोता साथी, अर्को हप्ता तपाईँहरूकै पत्र पाउने आशा राख्दछौ। श्रोता साथी, यो कार्यक्रममा तपाईँले जीवनमा कसैको मन दुखाउनु भएको छ भने पत्र मार्फत साथीसँग माफ माग्न सक्नुहुनेछ भने तपाईँको साथीले पनि तपाईँले माफ माग्नु भएको माफप्रति माफ दिनुहुनेछ भन्ने आशा राखेका छौं। यसबाट तपाईँहरूको मिलन हुनेछ भन्ने पनि आशा राखेका छौं। श्रोता साथी, अब पनि हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रम सुनेर साथ दिने हुने तपाईँ श्रोताहरू, प्रविधिमा बसेर साथ दिने मित्र सुजनलाई धन्यवाद दिँदै, उत्पादनको सहकर्मी मित्र अनु अधिकारीलाई पनि धन्यवाद दिँदै, कार्यक्रममा तपाईँको सहभागिताको लागि पत्रचार गर्ने हाम्रो ठेगाना रहेको छ कार्यक्रम भूल भए माफ गर रेडियो मस्ने 95 मेगाहर्ज बेसिस तम संग्रहालय लम्बिङ, अथवा हाम्रो इमेल एड्रेस रहेको छ ashok.adhikari2038@gmail.com पनि पत्र पठाउन सक्नुहुनेछ। साथै हाम्रो फेसबुक लाइभ मार्फत कार्यक्रम सुनेर पनि तपाईँहरूले त्यस मा पनि आफ्ना प्रतिक्रियाहरू र पत्रहरू पठाउन सक्नुहुनेछ भन्दै अर्को हप्ता भेट्ने बाचा गर्दै तपाईँहरूकै साथी अशोक अधिकारी बिदा चाहन्छु। हस्त नमस्कार, शुभरात्री।

0: टाउठी लाई दिने
1: अह म यो बिहे गर्दिन
2: हैन के हो बिहे किन नगर्ने
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने बेच्दा पूर्ण मूल्य पाइने
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ फोन नम्बर 0665210083
5: सम्पर्क मोबाइल नम्बर 9857133775
4: प्रोप्राइटर गणेश विश्वकर्मा मुनु विश्वकर्मा
1: सुन भनेको विश्वास हो विश्वासको अर्को नाम गणपति ज्वेलरी

0: Siphonia. Extreme energy drink.
1: 아니, 쿠시, 게 간죠? 아스칼다 전에 푸르디로 라스워스터 데크추다.
2: 카니타 카스테 게이 오이나 디디. 람중 에그로비 컨선 द्वारा 우트파디트 수드다 람중 마하 비하나 벨루카 다이닉 에켁 삼차 카니 가리고추.
1: 아니 마하사이 수드다라 오르가닉 네 홀라라?
2: 호니 디디. 람중 마하타 1350 미터 우사이마 아프네이 펌마 정갈이 스로드바타 우트파디트 카티키 오르가닉 마하 호.
1: 마하 바이크 어루 키케 파인차 데 해?
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
1: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39157।
2: महको सेवन स्वस्थ र दीर्घ जीवन।
4: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
5: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
4: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुका साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
5: ल भइहाल्छ नि नानी।
6: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
7: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
6: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 98460774745।
4: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
8: सामुदायिक रेडियो मर्स्याङ्दी 95 मेगाहर्ज सुनेर बसिरहनु भएका श्रोताका लागि हाम्रो सन्देश। तपाई अहिले रेडियो सुनेर सुत्ने तर्खरमा हुनुहुन्छ होला, कोही घरदन्त गर्दै हुनुहुन्छ होला भने कति लेखपढ गर्दै हुनुहुन्छ होला, तर काम गर्ने क्रममा कति कुरा बिर्सन पनि त सक्नुहुन्छ। तपाईले कुखुरा, बाख्रा, भेडाको खोरमा चुकुल लगाउन त भुल्नु भएन। गाई, भैंसी र पाठापाठी राम्रोसँग बाँध्नुभयो, एक पटक गएर पो हेर्ने हो कि फेरि रातभरि बाली नाली खाएर सखा पार्न सक्छ। आफ्नो आफन्त जनसँग एकल फोन गर्नुपर्नेमा भुल्नु त भएन। तपाईले नियमित रूपमा खानुपर्ने औषधि खान भुल्नुभयो कि भान्साको काम सकिएर ग्यास आगो राम्रोसँग निभाउनुभयो, फेरि सानो हेल्चेक्राइले गर्दा ठूलो विनाश निम्त्याउला नि। धारा बन्द गर्न, बत्ती निभाउन अनि ढोकाको चुकुल लगाउन त बिर्सनु भएन, एक पटक हेर्ने पो हो कि। अन्त्यमा रात्रि सुखद सपनीका साथ बितोस, शुभरात्रि।

आदरणीय श्रोता, अब भने हामी आजको नियमित प्रसारणको अन्त्यमा आइसकेका छौँ। अहिलेसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद छ। हवस् त, आजको नियमित प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। भोलि बिहान 5:30 बजेको नियमित प्रसारणमा हाम्रो भेट हुने नै छ। शुभरात्री।

0: जोजोलप्पा छाजालो
1: झोरले
2: लासो फ्याकुल्ला
3: जो
0: नमस्कार शुभ प्रभात सूचना हाम्रै भाषामा सामुदायिक रेडियो मर्संग 95 मेगाहर्जको आजको नियमित प्रसारणमा तपाईलाई हार्दिक स्वागत छ। आशा छ आजको तपाईको दिन शुभ रहनेछ।